डाक्टर सोनी मुआजेले आर्थिक वर्ष 2083-84 को बजेट प्रस्तुत गर्नुभएको थियो। बजेटमा चालूतर्फ 12 खर्ब 70 अर्ब रूपियाँ विनियोजन प्रस्ताव गरिएको छ, जुन कुल बजेटको 69.8% हो।

अटक्का वर्ल्ड कप 2026 को अवसरमा सिजी टिभीले ल्याएको छ 3+3 वर्षको वारेन्टी साथै 36,000 सम्मको क्यास ब्याक सजिलो 0% इएमआईको सुविधा नागरिकता भए पुग्छ वर्ल्ड कप टु वर्ल्ड कप सिजी टिभी खेल सँगै भरोसा सँगै

0: आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। असार सकिँदा मुलुकभर झण्डै 62% क्षेत्रफलमा धान रोपाई भएको छ। कृषि विभागका अनुसार बिहिबारसम्म मुलुकभर 61.62% धान रोपाई भएको हो। गत वर्ष यस अवधिमा 72.14% रोपाई भएको थियो। गत वर्षको तुलनामा अहिले 12% रोपाई कम भएको छ।
2: सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले पूर्व अर्थमन्त्री एवं एमालेका उपाध्यक्ष विष्णु पौडेल लगायत 16 जना विरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। विभागको अनुसन्धान प्रतिवेदनका आधारमा विशेष सरकारी वकिल कार्यालयले पौडेल सहित व्यवसायी दीपक भट्ट, सुलभ अग्रवाल, सुभी अग्रवाल तथा विभिन्न कम्पनी विरूद्ध पूरक अभियोग पत्र दर्ता गरेको हो।
1: सुदूरपश्चिम प्रदेश लगातार दोस्रो पटक बजेट शून्यतामा पुगेको छ। आगामी आर्थिक वर्ष 2083-84 लागि प्रदेश सरकारले ल्याएको बजेट असार मसान्तभित्र प्रदेश सभाबाट पारित हुन नसकेपछि शुक्रबारदेखि प्रदेश सरकारसँग खर्च गर्ने कानूनी आधार पनि सकिएको छ।
2: नेपाल राष्ट्र बैंकले स्वीकृत कर्जा, विद्युतीय सार्वजनिक यातायात, निर्माण व्यवसायको ऋण व्यवस्थापन, राष्ट्रिय परिचय पत्रको अनिवार्यता र बैंकहरूको ब्याज आमदानी गणना गर्ने नियममा सुधार गरेको छ। केन्द्रीय बैंकद्वारा बुधबार जारी परिपत्र अनुसार अब बैंकहरूले आर्थिक वर्ष सकिएको 15 दिनभित्र अर्थात साउन 15 गतेभित्र उठ्ने ब्याजलाई पनि सोही वर्षको नाफामा देखाउन पाएका छन्। यसअघि असारभित्र उठिसकेको ब्याज मात्र बैंकहरूले आफ्नो वास्तविक नाफा देखाउन पाउने व्यवस्था गरिएको थियो।
1: आर्थिक वर्ष 2083-84 मौद्रिक नीतिमा संस्थाको सबलताका आधारमा स्वीकृत कर्जा सीमा निर्धारण हुने व्यवस्थापछि नेपाल राष्ट्र बैंकले त्यसको आधार तय गरेको छ। केन्द्रीय बैंकले बुधबार जारी गरेको निर्देशन अनुसार संस्थाको सबलता मूल्यांकन गरी कम्तीमा चुक्ता पूँजीको आकार, थितोपत्र सूचीकरण भएको न्यूनतम अवधि, नाफामा रहेको तथा लाभांश वितरण गरेको अवस्था र अवधि, क्रेडिट रेटिङ नियामकीय व्यवस्था लगायतको अवस्थालाई आधार बनाउनुपर्ने व्यवस्था गरिएको छ।
2: इजरायलको केयर गिभर सहायक हेरचाह क्षेत्रमा रोजगारीका लागि नेपाली सहायक कामदार छनौट गर्न लटरी प्रक्रिया सम्पन्न भएको छ। इजरायलको जेरूसेलम स्थित जनसंख्या तथा अध्यागमन प्राधिकरण पीआईबीए कार्यालयमा बुधबार पारदर्शी र निष्पक्ष रूपमा लटरी गरिएको काठमाण्डु स्थित इजरायली दूतावासले जानकारी दिएको छ।

0: Sam ma sam pulle sano, tak jest wolna spał.
1: I to proste na dispo, kiedy
0: भरपूर मनोरंजन सहित मात्र रु 979 मै डिश होम को फीफा वर्ल्ड कप 2026 सीजन पास लिनुहोस् र पाउनुहोस् 15 दिन देखि 3 महिना सम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस। यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाई मार्फत वा डिश होम को कस्टमर सपोर्ट 01421766 मा सम्पर्क गर्नुहोस्।
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: नेपाली खबरमा अब विदेशका खबर। बंगालको खाड़ीमा दुई डुंगा डुब्दा 500 भन्दा बढ़ी रोहिंग्याको मृत्यु भएको आशंका संयुक्त राष्ट्र संघीय निकायहरूले गरेका छन्। अन्तर्राष्ट्रिय आप्रवासन संगठन आईओएम र शरणार्थी मामिलाका लागि संयुक्त राष्ट्र संघको उच्च आयोग यूएनएचसीआरले जारी गरेको संयुक्त विज्ञप्तिमा यी डुंगा जून महिनाको अन्तिम सता म्यानमारको रखाइन राज्यबाट छुटेको उल्लेख छ।
4: अब खेल खबर। विश्वकप 2026 को अत्यन्त रोमाञ्चक र तनावपूर्ण सेमी फाइनल भिडन्तमा इंग्ल्याण्डलाई पराजित गर्दै अर्जेन्टिना फाइनलमा प्रवेश गरेको छ। एटलान्टामा खेलिएको उक्त ऐतिहासिक खेलमा शुरूआती गोल खाएर पनि शानदार पुनरागमन गर्दै अर्जेन्टिनाले इंग्ल्याण्डलाई स्तब्ध बनाएको थियो। खेलको 85 मिनटसम्म 1-0 पछि परेको स्थितिमा कप्तान लियोनल मेसीले दुईवटा सनसनीपूर्ण असिस्ट सृजना गरेपछि अर्जेन्टिनाले 2-1 जित निकाल्दै फाइनल यात्रा तय गरेको हो। यस ऐतिहासिक जितसँगै अर्जेन्टिनाले आगामी आइतबार न्यू जर्सीमा स्पेन विरूद्ध हुने फाइनल खेल सुनिश्चित गरेको छ। यो शानदार प्रदर्शनसँगै अर्जेन्टिना फिफा पुरूष विश्व वरियताको शीर्ष स्थानमा कायम रहन सफल भएको छ। विश्वकप 2026 अर्जेन्टिनाको फाइनलसम्मको यात्रा फुटबल इतिहासमै सबैभन्दा रोमाञ्चक र उच्च गतिका नकआउट खेलहरूको श्रृंखला बनेको छ। अर्जेन्टिनाले यस प्रतियोगिताका लगातार 3 नकआउट खेलहरूमा पहिलो गोल खाएर पनि पुनरागमन गर्दै जित हासिल गरेको छ।
3: अब विचार विश्लेषणको पालो। औसत सरकार अनुत्तरदायी प्रधानमन्त्री शीर्षकमा गेजा शर्मा वाग्लेको विचार कान्तिपुर दैनिकमा छापिएको छ। आवरण लोकतान्त्रिक छ तर उनको व्यवहारमा भने गैर लोकतान्त्रिक प्रवृत्ति देखिन्छ। वास्तवमा भूमिगत गिरोहको शैलीमा सरकार सञ्चालन गरिएको छ। उनको कार्यशैली चक्रवर्ती सम्राटको जस्तो प्रतीत हुन्छ। लोकतान्त्रिक प्रणाली र पार्टीलाई केवल उपयोग मात्रै गरेको देखिन्छ। लोकतान्त्रिक प्रणालीमा प्रधानमन्त्रीलाई कि संसदले नियन्त्रण गर्छ कि पार्टीले। यदि संसद वा पार्टीले नियन्त्रण गर्न सकेन भने त्यस्तो सरकार वा प्रधानमन्त्री निरंकुश र अधिनायकवादी हुन्छ। अहिले उनलाई न संसदले नियन्त्रण गर्न सक्छ न पार्टीले। सरकार अनुत्तरदायी हुनु भनेको अधिनायकवाद तथा सर्वसत्तावादतर्फको पहिलो पाइला हो।
4: साउने संक्रान्ति सांस्कृतिक उत्सव शीर्षकमा गीता अधिकारीको विचार हिमालय टाइम्समा छापिएको छ। साउने संक्रान्ति नेपाली समाजको सांस्कृतिक जीवन्तताको एउटा महत्वपूर्ण प्रतीक हो। सूर्यको दक्षिणायन आरम्भसँगै आउने यो पर्वले प्रकृति, कृषि, स्वास्थ्य, धर्म, परिवार र समुदायलाई एउटै सूत्रमा बाँध्ने काम गरेको छ। लुदो फाल्ने परम्परादेखि बोलबम यात्रासम्म, शिव आराधनादेखि ग्रही पर्वसम्म यसको विविध स्वरूपले नेपालको सांस्कृतिक बहुलतालाई झल्काउँछ। समय परिवर्तनसँगै जीवनशैली भेरिए पनि यस्ता मौलिक पर्वको सार भरे उस्तै रहन्छ। साउने संक्रान्तिले नेपालीलाई आफ्नो परम्परा सम्झाउँछ, प्रकृतिसँगको सम्बन्ध बलियो बनाउँछ र सामूहिक सद्भाव तथा सांस्कृतिक पहिचानलाई पुस्तौंसम्म जीवित राख्ने प्रेरणा प्रदान गर्छ। यही कारण साउने संक्रान्ति केवल पात्रोमा आउने एउटा तिथि होइन, नेपाली जीवन, संस्कृति र सभ्यताको निरन्तर यात्रालाई उजागर गर्ने एउटा महत्वपूर्ण सांस्कृतिक उत्सव हो।
3: हस्त नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेमबमका साथमा नेपाली बहस।

0: अब चलाउनुहोस् इन्टरनेट र टिभीसँग युट्युब एकै साथ सजिलैसँग
1: डेबिट कार्ड क्रेडिट कार्ड ई सेवा कनेक्ट आइटिएस बाट सजिलै घर बसी इन्टरनेटको बिल भुक्तानी गर्न सकिने सम्पर्क 9801004477 क्लासिक टेक छोयो कि चल्यो
2: हेर्नु न नानीको बाबा कोठामा छोरी रुँदै बसेकी छ विवाहको समय पनि नजिकै आइसक्यो के कुरामा चित्त बुझिन पुग्ने
3: नानी के भयो किन रोएको विवाहको समय पनि नजिकै आइसक्यो तिम्रो यो अवस्था देखेर हामी धेरै चिन्तित छौ के कुराको चित्त बुझेन छोरी
4: हेर्नु न बाबा विवाहमा खिच्ने भिडियो तथा फोटो त जहाँ पायो त्यही खिचेर कहाँ हुन्छ त
3: ल छोरी के गर्ने त कहाँ छ त तिमीले रोजेको खोजेको जस्तो
4: बाबा हाम्रै पश्चिम स्टोनको शारदानगर टाउनमा रहेको मिरर फोटो एन्ड भिडियोग्राफी छ नि छ नि
3: ए छोरी भइहाल्छ नि तिम्रो इच्छा नै हाम्रो इच्छा हो तिमी ढुक्क भएर बस तिम्रो विवाहको लागि फोटो सुट र भिडियोग्राफीको लागि मिरर फोटो एन्ड भिडियोग्राफीलाई नै भनिहाल्छु नि हामी कहाँ उच्च स्तरीय क्यामेराबाट अनुभवी फोटोग्राफरद्वारा कुनै पनि शुभ कार्यको भिडियो सुट गरिनुको साथै हरेक साइजका फोटो लेमिनेसन फ्ल्याक्स प्रिन्ट कप प्रिन्ट टी शर्ट प्रिन्ट गर्नुको साथै फोटो सम्बन्धी सम्पूर्ण काम गरिन्छ मिरर फोटो एन्ड भिडियोग्राफी भरतपुर महानगरपालिका वडा नम्बर 19 शारदानगर टाउन चितवन
4: सम्पर्क नम्बर 9845082997
2: 9855109997
5: Radio Simon 89.8 MHz
6: Sahino Samay Suchak Ahile Bihanako 6 bajyo 6 AM यति बेला बिहानको 6 बज्यो अब तपाईले सुन्न सक्नुहुनेछ रेडियो साहिनोबाट साझा खबर

0: जापानिज इन्सेफ्लाइटिसको जोखिम, तेह्र थुममा सामुदायिक वनको नेतृत्वमा सिस्नोको प्रशोधन, खेर गएको अरू प्राकृतिक स्रोतको उपयोग गर्नुपर्ने सरोकारवालाको माग,
1: बंगलादेशका अपदस्थ पूर्व प्रधानमन्त्री शेख हसिना स्वदेश फर्किने तयारी गर्दा राजनैतिक हलचल, अमेरिका र इरान बीच पुनः वार्ताका लागि मध्यस्थकर्ता पाकिस्तानको ताकेता, हर्मुजमा अमेरिकी कराई
0: र एसिसी महिला 19 वर्ष मुनिको प्रिमियर कप क्रिकेटमा नेपालले आज युएईसँग खेल्दै आईसीसीद्वारा भारतीय तीव्र गतिका बलरमाथि आचार संहिता उल्लंघनको कार्यवाही, मरिसस आईसीसीको 111 सदस्य देश।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरको सबैभन्दा शुरूमा संविधान संशोधन बहस पत्र तयार पार्न गठित कार्यदलले प्रतिवेदन बुझाएको प्रसंग।
1: संविधान संशोधन बहस पत्र तयार गर्न गठित कार्यदलले आफ्नो प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा बुझाएको छ। प्रधानमन्त्री बालेन्द्र शाहका राजनीतिक सल्लाहकार असीम शाहको नेतृत्व संयोजकत्वमा गठन कार्यदलले आफ्नो प्रतिवेदन बुझाएको हो। 2082 चैत 13 गते गठित सरकारले जारी गरेको शासक सुधार सम्बन्धी 100 बुधे कार्यसूचीको बुधा नम्बर 4 देशको दीर्घकालीन राजनीतिक तथा संस्थागत सुधार, निर्वाचन प्रणाली लगायतका विषयमा संविधान संशोधन सम्बन्धी विषयहरूमा राष्ट्रिय सहमति निर्माण गर्न प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले 7 दिनभित्र संविधान संशोधन बहस पत्र तयार गर्न कार्यदल गठन गर्ने

0: तथा उक्त बहस प्रक्रियालाई सहभागितामूलक पारदर्शी र तथ्यमा आधारित बनाउने उल्लेख गरिएको थियो। त्यस अनुसार 2082 चैत 16 गते मन्त्री परिषद बैठकले कार्यदल गठन गरेको थियो। कार्यदलले 2082 चैत 25 गतेदेखि कार्य प्रारम्भ गरी दोस्रो पटक थपिएको म्यादभित्र अर्थात हिजो आफ्नो जिम्मेवारी पूरा गरेर प्रतिवेदन बुझाएको हो। प्रतिवेदन तयार गर्ने क्रममा कार्यदलले 22 औपचारिक र अन्य अनौपचारिक बैठकहरू सञ्चालन गरेको थियो। त्यसक्रममा पूर्व राष्ट्रपति, पूर्व प्रधानमन्त्री, विभिन्न राजनीतिक दलका नेतृत्व, संविधानविद, कानूनविद, पूर्व न्यायाधीश, पूर्व महान्यायाधिवक्ता, पूर्व कानून सचिव, पूर्व प्रशासक, विभिन्न क्षेत्रमा क्रियाशील महिला संचारकर्मी र निजी क्षेत्रका प्रतिनिधिहरू सहित 184 जना विज्ञ व्यक्तिहरूसँग प्रत्यक्ष रूपमा छलफल गरेको थियो। संवैधानिक निकाय महान्यायाधिवक्ताको कार्यालय, प्रदेश तथा स्थानीय सरकार, नेपाल बार एसोसिएशन, विभिन्न धार्मिक संघ संस्थाहरू लगायतका 150 भन्दा बढ़ी संघ संस्थाहरूसँग लिखित सुझाव पनि माग गरिएको थियो। स्वदेश तथा विदेशमा रहेका नेपालीहरूबाट इमेल र वाट्सएप मार्फत कुल 44,613 डिजिटल सुझावहरू पनि प्राप्त भएको र टेलिफोन र अन्य विद्युतीय माध्यमबाट पनि सुझावहरू संकलन गरिएको कार्यदलले जनाएको छ। नेपालको संविधान निर्माणमा ऐतिहासिक दस्तावेज, संविधान सभाका समितिहरूका प्रतिवेदन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अभ्यास र नजीरहरूको अध्ययन गरी प्राप्त सुझावहरूलाई विभिन्न 20 विषय क्षेत्रमा वर्गीकरण गरेर कार्यकारी सारम सहितको प्रतिवेदन तयार गरिएको कार्यदलले जनाएको छ।
1: मिटर ब्याच विधित र सरकारबीच आज निर्णायक वार्ता हुने भएको छ। सिंहदरबारमा हिजो पनि सरकारको वार्ता टोली र मिटर ब्याच विधित प्रतिनिधिमण्डलबीच वार्ता भएको थियो। सकारात्मक रूपमा अघि बढ़ेको वार्तालाई आज सहमतिमा टुंग्याउने तयारी भएको वार्तामा सहभागी सरकारी प्रतिनिधिहरूले बताएका छन्। काठमाण्डुमा बसेको पहिलो चरणको यो वार्ता सकारात्मक भएको मिटर ब्याच विधितका तर्फबाट सहभागी अभियन्ता निर्ग नवीनले बताउनुभयो। वार्तामा मिटर ब्याच समस्यालाई दुई चरणमा सम्बोधन गर्नुपर्ने विषयमा विधित सरकार पक्ष सहमत भएको उहाँको दावी छ। मिटर ब्याच प्रथा खारेजी गर्ने मूल विषय हो। त्यसको दीर्घकालीन दोस्रो चरण समाधानको लागि एउटा विशिष्टीकृत ऐन ल्याउने कुरामा सहमति भएको छ। नवीनले भन्नुभयो, मिटर ब्याचका मुद्दा हेर्न छुट्टै न्यायाधिकरणको व्यवस्था गर्न पीड़ितहरूले माग गरेका छन्। मिटर ब्याच समस्याका विषय हेर्न गृह मन्त्रालयमा केन्द्रीय संयन्त्र बनाउने, जिल्ला जिल्लामा पनि संयन्त्र ब्युताउने र ती संयन्त्रले पीड़ित मैत्री भएर काम गर्ने गरी कार्यादेश दिनुपर्ने पनि पीड़ित पक्षको माग छ। यसमा पनि सरकार सहमत भएको नवीन बताउनुभयो। मिटर ब्याज पीड़ितहरूले इस पटक मूल रूपमा 6 बुँदे माग राखेर न्याय मार्च थालेका थिए।
0: सरकारले सांसदहरूलाई स्वकीय सचिवको सुविधा दिने निर्णय गरेको छ। मन्त्री परिषदको बैठकले यस्तो निर्णय गरेको हो। विगतमा पनि सांसदहरूले स्वकीय सचिवको सुविधा पाउने गरेका थिए, तर यो सुविधा सुशीला कार्की नेतृत्वको अघिल्लो सरकारले खारेज गरेको थियो। सरकारले संघीय संसदका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन 2073 अनुसूचीमा हेरफेर गरेर संसदका स्वकीय सचिवको सुविधा राखेको थियो। खर्च कटौती अन्तर्गत तत्कालीन सरकारले सांसद ले पाउँदै आएको स्वकीय सचिवको सुविधा खारेज गरे पनि नयाँ सरकार गठन भएसँगै स्वकीय सचिवको स्वकीय सुविधाको माग गर्दै सांसद, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, संसदीय समितिका सभापति लगायतका बीच पटक पटक छलफल भएको थियो। 5 असोज 2082 बसेको मन्त्री परिषद बैठकले अनुत्पादत खर्च कटौती तथा मितव्ययता कायम गर्ने भनेर विभिन्न निर्णय गरेको थियो, जसमा अनुत्पादत खर्च कटौती र मितव्ययता कायम गर्ने निर्णय गरेर नेपाल सरकार सबै मन्त्रालय तथा निकाय, प्रदेश सरकार तथा सबै स्थानीय तहमा लागू हुने भनिएको छ। यसका आधारमा सांसदहरूले पाउँदै आएको स्वकीय सचिवको पद खारेज भएको थियो। संघीय संसदका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन 2073 दफा 25 नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी पदाधिकारी वा सदस्यलाई मर्का नपर्ने किसिमबाट अनुसूचीमा हेरफेर गर्न सकिने उल्लेख गरिएको छ। यही अधिकार प्रयोग गरेर सरकारले अनुसूची 2 क्रम संख्या 2 र 3 हेरफेर गर्दै सांसदहरूले पाउँदै आएको स्वकीय सचिवको सुविधा खोसेको थियो। अहिलेको सरकारले संघीय संसदका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन 2073 दफा 25 अनुसार अनुसूचीमा हेरफेर गरेर स्वकीय सचिवको सुविधा दिने व्यवस्था बिउत्याएको हो। संघीय संसद अन्तर्गत प्रतिनिधि सभा मा 275 सदस्य र राष्ट्रिय सभामा 59 सदस्य छन्। यसैबीच न्यायाधीशहरूले विशेष अदालतको अध्यक्षमा उच्च अदालत तुल्सीपुरका न्यायाधीश वासुदेव आचार्यलाई तोक्ने सरकारलाई सुझाव दिएको छ। परिषदको बैठकले उच्च र जिल्ला अदालतका न्यायाधीशहरूको व्यापक सर्वा गर्दै उच्च अदालतमा पनि अध्यक्ष फेर्न सिफारिश गरेको हो। राजस्व न्यायाधिकरणका कानून सदस्य एवं अध्यक्ष पदमा उच्च अदालत पाटनका न्यायाधीश ध्रुव राज चन्दलाई काठमाडौँ, उच्च अदालत पोखराकी न्यायाधीश अञ्जु प्रेती ढकाललाई राजस्व न्यायाधिकरण पोखरा र उच्च अदालत विराटनगरका दिपेन्द्र बहादुर बमलाई राजस्व न्यायाधिकरण विराटनगरमा तोक्नका लागि सरकारलाई परामर्श दिएको छ।
1: यसअघि प्रसारित समाचारमा न्याय परिषदको बैठकले सिफारिश गरेको हुनुपर्नेमा अन्यथा भएकोले सच्याइएको छ। बिचौलिया भनिएका दीपक भट्ट र व्यापारी सुलभ अग्रवाललाई तितोपत्र तथा बीमा सम्बन्धी कसुरमा धरोटीमा छाड्ने आदेश भएको छ। जिल्ला अदालत काठमाडौँले हिजो साता लामो सुनवाईपछि थुन्चेक आदेश दिएको हो। न्यायाधीश शिवप्रसाद आचार्यको इजलासले बीमा सम्बन्धी कसुरमा अग्रवालसँग 2 करोड़ तथा 1.5 करोड़ धरोटी माग गरेको छ। छुट्टाछुट्टै रूपमा धितोपत्रको कसुरमा अग्रवाललाई 1.5 करोड़ तथा भट्टसँग 1 करोड़ धरोटी माग गरिएको हो। नकली अंश बण्डा गरेर हिमालयन री इन्स्योरेन्सको संस्थापक शेयर बिक्री गरेको अर्को मुद्दामा सुलभसँग अदालतले 2.30 करोड़ धरोटी माग गरेको हो। धरोटी माग भए पनि तत्काल रिहा भने नहुने देखिएको छ स्थिति। सम्पत्ति शोधिकरणको कसुरमा यसअघि विशेष अदालतले उनीहरूलाई पूर्वपक्षीमा थुनामा पठाएको थियो। उनीहरू विरूद्ध बिहिबार एमाले नेता विष्णु पौडेलसँग जोड़िएको कारोबारमा पनि छुट्टै मुद्दा दायर भएको छ।

0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा समानुपातिक र प्रत्यक्ष सांसदलाई के अहिले पनि विभेद छ?
1: एउटै स्ट्यान्डर्ड हो, एउटै हाम्रो कार्यक्षेत्र हो होइन। अब हामीले लाउने लोगो पनि एकै किसिमको छ, तर हेर्ने दृष्टिकोण फरक हुन्छ।
2: कञ्चनपुरमा जापानिज इन्सेफ्लाइटिसको जोखिम, तेह्रथुमका सामुदायिक वनको नेतृत्वमा सिस्नुको प्रशोधन शुरू, खेर गएको अरू प्राकृतिक स्रोतको उपयोग गर्नुपर्ने सरोकारवालाको जोट लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल भिटामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
4: सेवाहरू: बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा। वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
5: सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
6: गत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक शहर पाटनको मुटु पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कूलमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटीज, एजुकेशन एण्ड ल समूहमा भर्ना खुले। हाम्रा विशेषताहरू: दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन, अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक, प्रयोगत्मक तथा प्रविधि मैत्री शिक्षा, सुविधा सम्पन्न विज्ञान, कम्प्युटर र होटल म्यानेजमेन्ट ल्याब, अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फोटन तथा क्षमता विकास, विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सफल।
7: सम्पर्क 01-5421-708, 01-5431-443। पाटन हाई स्कूल, पाटन ढोका, ललितपुर।
8: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
2: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब बाँकी खबर।
0: पहिले जंगलमा त्यसै खेर जाने सिस्नु अहिले पूर्वी पहाड़का स्थानीयवासीका लागि आमदानीको भरपर्दो स्रोत बनेको छ। तेह्रथुमको लालीगुराँस नगरपालिकामा सामुदायिक वन उपभोक्ता समूहले संचालन गरेको प्रशोधन उद्योगले सिस्नुलाई बजारसम्म जोड्दै स्थानीयको जीवन स्तर नै परिवर्तन गर्न थालेको छ।
9: कुनै समयमा सिस्नु हुने खानेको नभई हुँदा खानेको मात्रै बाध्यताको छाक तार्ने आधार थियो। हिजो आज सिस्नु सम्पन्नदेखि विपन्न व्यक्तिको रोजाईमा पर्न थालेपछि सिस्नुले नै जीवन स्तर परिवर्तनको आधार बन्न लागेको हो। लालीगुराँस नगरपालिका एक तेह्रथुमका सिस्नु किसान रेणुका खड्का:
10: आफै उम्रेको सिस्नुहरू प्रशस्त छ, त्यसमा हामी टिप्न जान्छौँ। हामी उपभोक्ताहरू टिपेर ल्याएर धुने पखाल्ने काम हुन्छ, त्यस पछाडि हामीले क्यारे भित्र लगेर सुकाउने काम गर्छौँ, सुकाएर पिठो बनाउँछौँ, पिठो बनाएर प्याकेजिङ गर्छौँ।
9: लालीगुराँस नगरपालिका एक स्थित चैते सामुदायिक वन क्षेत्रमा प्रशस्त पाइने सिस्नु संकलन गरेर स्थानीयले बसन्तपुर स्थित प्रशोधन उद्योगमा बिक्री गरिरहेका छन्। उद्योगले जति ल्याए पनि खरिद गर्ने भएपछि किसानलाई बजारको चिन्ता छैन। गाउँमै रोजगारी सिर्जना गर्नुका साथै वन पैदावारको सदुपयोग गर्दै ग्रामीण अर्थतन्त्रलाई समेत बलियो बनाउन सिस्नु माध्यम बनेको छ। लालीगुराँस नगरपालिका 2 बसन्तपुर बजार तेह्रथुमका उपभोक्ता हेमराज बानिया:
11: तीन पाते मुला मात्रै टिपेर ल्याउँछौँ, अब त्यस पछाडि हामीले ल्याइसकेपछि यहाँ आएर पहिलो हाम्रो पर्शुदान भनेको धुने काम हुन्छ। किन धुनुपर्छ भनेदेखि त्यहाँ बालुवाका कोड परेका हुन्छन्, पात पतिङार परेका हुन्छन्, हावा बतासले उडाएर ल्याएका हुन्छन्। त्यसको कारणले गर्दा हामी पहिला सर्वप्रथम धुन्छौँ। अब यहाँदेखि हाम्रो फर्स्ट चरणको पर्शुदानको काम भयो, यस पछाडि लगेर यसलाई तार्ने काम हुन्छ।
9: वनमा त्यसै खेर गइरहेको सिस्नुलाई आमदानीसँग जोड्ने उद्देश्यले सामुदायिक वन उपभोक्ता समूहले उद्योग सञ्चालन गरेको हो। उद्योगका लागि आवश्यक उपकरण खरिद गर्न डिभिजन वन कार्यालयले 10,00,000 रूपियाँ आर्थिक सहयोग उपलब्ध गराएको छ। पाउडरका रूपमा वर्षभरि सिस्नु उपलब्ध हुन थालेपछि होटल व्यवसायी र उपभोक्तालाई समेत सजिलो भएको छ। चैते सामुदायिक वन उपभोक्ता समूह तेह्रथुमका अध्यक्ष इन्द्र बहादुर खड्का:
12: खोला खोल्सामा भएको सिस्नुलाई चाहिँ प्रशोधन गरेर हामीले धुलो पाउडर बनाएर हाम्रा चाउचा बजारहरूमा त अहिले प्याकेजिङ राम्रो व्यवस्थापन भइ नसक्दा पनि धेरै माग आइरहेको छ र खुल्ला पनि हामी बेचिरहेका छौँ र भोलिका दिनमा हामी दर्ता प्रक्रियाहरू गरिसकेर यसका लुगाहरू सबै बनाइसकेपछि अन्तर्राष्ट्रिय सुममा लगेर हामी अन्तर्राष्ट्रियको डलर ल्याएर यहाँका चाहिँ सर्वसाधारण गरिब दुखी जनताहरूले चाहिँ खोला खाल्सीको सिस्नोलाई चाहिँ प्रशोधन गरेर त्यहाँ चाहिँ दुई पैसा आर्जन गरेर एउटा चाहिँ रोजगारको व्यवस्थापन गर्ने र त्यो अहिले पनि हामीले मिसिन जुन जोडिराख्दाखेरि दुई चारजना मान्छेले चाहिँ रोजगार पाइरहेको अवस्था छ।
13: खेर गइरहेको सिस्नोलाई प्रशोधन गरेर बजारसँग जोड्न सक्दा गाउँमै रोजगारी आमदानी र आत्मनिर्भरता बढ्न थालेको स्थानीयले अनुभव गर्न थालेका छन्। सिस्नो जस्तै अन्य प्राकृतिक वनस्पतिको पनि पहिचान गरी उद्योग स्थापना गर्न सकिए गाउँघरको अर्थतन्त्रमा सुधार आउने विश्वास उनीहरूमा देखिन थालेको छ। विकास गुरुङ, सीआईएन रेडियो तिन्जुरे, बसन्तपुर 13 धुम।
14: सरकारले आर्थिक वर्ष 2083-84 लागि ल्याएको 21,24,34 करोड़ रूपियाँको बजेट आजदेखि कार्यान्वयनमा आएको छ। नयाँ आर्थिक वर्ष 2083-84 आजदेखि शुरू भएसँगै बजेट पनि कार्यान्वयनमा आएको हो। सरकारले चालू आर्थिक वर्षका लागि कुल 21,24,34 करोड़ रूपियाँ बराबरको बजेट सार्वजनिक गरेको छ। अर्थमन्त्री डाक्टर सोर्डिङ वाग्लेले जेठ 15 गते संघीय संसदको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै बजेटको आकार सार्वजनिक गर्नुभएको थियो। कुल बजेट मध्ये चालू खर्चतर्फ 12,70,58 करोड़ रूपियाँ अर्थात 59.8% विनियोजन गरिएको छ। पूँजीगत खर्चतर्फ 4,31,10 करोड़ रूपियाँ अर्थात 20.3% र वित्तीय व्यवस्थातर्फ 4,22,24 करोड़ रूपियाँ अर्थात 19.9% छुट्याइएको छ। बजेटका लागि सरकारले राजस्वबाट 14,05,31 करोड़ रूपियाँ जुटाउने लक्ष्य राखेको छ। वैदेशिक अनुदानबाट 61.74 करोड़ रूपियाँ प्राप्त हुने अनुमान गरिएको छ भने वैदेशिक ऋणबाट 2,47,00,000,000 रूपियाँ जुटाइनेछ। बाँकी 4,19,00,000,000 रूपियाँ आन्तरिक ऋणबाट व्यवस्थापन गरिने पनि सरकारको योजना रहेको छ।
0: सरकारले मिटर ब्याज पीड़ितको समस्या समाधानका लागि वार्ता टोली बनाएको छ। हिजो बसेको मन्त्री परिषद बैठकले प्रधानमन्त्री कार्यालयका सचिव पुष्कर सापकोटाको संयोजकत्वमा सरकारी वार्ता टोली गठन गरेको हो। गठित वार्ता टोलीमा अर्थ मन्त्रालय, गृह मन्त्रालय, भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिवहरू सदस्य रहनु भएको छ। मिटर ब्याज पीड़ित नागरिकको माग सम्बोधन गर्ने र उनीहरूसँग आवश्यक संवाद अघि बढ़ाउने सम्बन्धमा मन्त्री परिषदले वार्ता टोली गठन गर्ने निर्णय गरेको सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले बताउनुभयो।
15: अनुचित लेनदेन मिटर ब्याजबाट प्रभावित नागरिकको माग सम्बोधन गर्ने सम्बन्धमा वार्ता गर्न प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सचिव श्री पुष्कर सापकोटाको संयोजकत्वमा अर्थ मन्त्रालय, गृह मन्त्रालय र भूमि व्यवस्था सहकारी, संघीय मामला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिवहरू सदस्य रहेको वार्ता टोली गठन गर्ने रू 1 र रू 2 का नयाँ डिजाइनका सिक्का टकमरी गर्न नेपाल राष्ट्र बैंकलाई स्वीकृति प्रदान गर्ने, कानून सूचना पाइलट प्रणाली स्थापनाका लागि कोरिया सरकारबाट प्राप्त हुने 1.81 मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकृत गर्ने, नेपाल सरकार मन्त्री परिषदबाट संरक्षित क्षेत्रभित्रको राष्ट्रिय वन क्षेत्रमा रहेका रूख पोल हटाउन स्वीकृति लिएका क्षेत्रभित्र थप रूख पोल हटाउन प्रचलित कानूनी प्रक्रिया पूरा गरी मन्त्रालयले स्वीकृति दिन सक्ने, विभिन्न मन्त्रालयको संगठन संरचना र दरबन्दी स्वीकृति गर्ने, नीति अनुसन्धान प्रतिष्ठान विकास समिति गठन पहिलो संशोधन आदेश 2083 स्वीकृत गर्ने, सेवा करारमा कार्यरत कर्मचारीको व्यवस्थापन सम्बन्धी व्यवस्था स्वीकृत गर्ने।
14: मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पनि देशका विभिन्न स्थानमा सामान्यदेखि ठूलो पानी पर्ने सम्भावना रहेकाले त्यस अनुसारको सावधानी अप्नाउन मौसम पूर्वानुमान महाशाखा मौसमविदहरूले बताएका छन्। हाल देशभरमा मनसूनी वायुको प्रभाव रहेको महाशाखाले जनाएको छ। मनसूनको न्यूनचापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि नेपालको तराई भूभाग आसपास र पूर्वमा सरदर स्थान आसपास रहेको छ। यसको प्रभावले देशभरमा साधारणतया बादल लागेको छ।
2: छ। बागमती गण्डकी र लुम्बिनी प्रदेशको पहाड़ी भूभागको केही स्थानमा, कोशी कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भूभागका एक दुई स्थानमा मध्यम खालको पानी परिरहेको छ। आज दिउँसो देशभरमा साधारणतया बादल लाग्नेछ, तर हिमाली भूभागका केही स्थानमा चट्याङ सहित मध्यम खालको पानी पर्ने सम्भावना छ। पहाड़ी भूभागका धेरै स्थानमा चट्याङ सहितको मध्यम खालको पानी पर्नेछ। बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा मधेस र कोशी प्रदेशको तराई भूभागका थोरै स्थानमा चट्याङ सहितको मध्यम खालको पानी पर्नेछ। पहाड़ी भूभाग कोशी बागमती गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभाग तथा लुम्बिनी प्रदेशको तराई भूभागको एक दुई स्थानमा भने ठूलो पानी पर्ने सम्भावना रहेकाले सावधानी अपनाउनु पर्नेछ। आज राति देशभर साधारणतया बादल लागे पनि कोशी बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थानमा तथा लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा चट्याङ सहितको मध्यम खालको पानी पर्ने सम्भावना छ। बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराई भूभागका केही स्थानमा मधेस प्रदेश तथा कोशी प्रदेशका पहाड़ी र तराई भूभागका साथै कर्णाली प्रदेशका पहाड़ी भूभागका थोरै स्थानमा चट्याङ सहित मध्यम खालको पानी पर्नेछ। बागमती गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी र तराई भूभागका एक दुई स्थानमा भने ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
0: साझा खबरमा अब विदेशका खबर। बंगलादेशकी अपदस्थ पूर्व प्रधानमन्त्री शेख हसिना स्वदेश फर्किने दृढ़ता व्यक्त गरेपछि बंगलादेशमा राजनीतिक बहस शुरू भएको छ। उहाँको सम्भावित फिर्तीले दल अवामी लीगको नाटकीय पुनरागमनको बाटो खोल्न सक्ने समेत आकलन गरिएको छ। विश्लेषकका अनुसार हसिनाको फिर्तीले प्रतिबन्धित अवामी लीग र सत्तासीन पार्टी बीचको परम्परागत प्रतिद्वन्दीलाई पुनः बिर्ताउन सक्ने पनि आकलन भएको हो। यसले बंगलादेशमा कट्टरपन्थी इस्लामवाद राजनीतिक शक्तिहरूको बढ़दो प्रभावलाई नियन्त्रण गर्न समेत भूमिका खेल्ने अनुमान गरिएको छ। करिब दुई वर्ष अघि विद्यार्थी नेतृत्वको जनआन्दोलनबाट सत्ताच्युत भएकी 78 वर्षीय हसिना छिमेकी मुलुक भारतमा शरण लिइरहनु भएको छ। पाकिस्तानले अमेरिका र इरान बीच जारी सैन्य तनाव अन्त्य गरी दुवै पक्षलाई पुनः वार्ताको टेबलमा ल्याउन आफ्नो कूटनीतिक पहल जारी राख्ने जनाएको छ। पाकिस्तानका विदेश मन्त्रालयका प्रवक्ताले गत महिना हस्ताक्षर भएको समझदारी पत्र कानूनमा चुनौती देखिए पनि पाकिस्तानले हिंसा अन्त्य र प्राविधिक तहको वार्ता पुनः शुरू गराउन प्रयास जारी राख्ने अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। उता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान वार्तामा नफर्किए थप कडाई का साथ सैन्य कार्यवाही गर्ने चेतावनी दिइरहेका बेलामा अमेरिकाले हर्मुज जलमार्गमा इरानको सैन्य क्षमता लक्षित गर्दै नयाँ हवाई आक्रमण शुरू गरेको छ। यससँगै करिब एक महिना अघि भएको अमेरिका इरान समझदारीपछि रोकिएको प्रत्यक्ष सैन्य टकराव फेरि तीव्र रूपमा अघि बढ़ने अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्।
2: साझा खबरमा अब खेल खबर। एसीसी महिला 19 वर्ष मुनिको प्रिमियर कप क्रिकेट प्रतियोगिताको दोस्रो सेमी फाइनलमा आज नेपालले संयुक्त अरब इमिरेट्स यूएईसँग खेल्दैछ। यो खेल मलेसियाको बायोमास ओभल मैदानमा नेपाली समयअनुसार दिउँसो 1:45 शुरू हुनेछ। प्रतियोगिताकै प्रमुख दावेदारका रूपमा मलेसिया पुगेका दुवै टोलीले अहिलेसम्म उत्कृष्ट प्रदर्शन गर्दै आफ्नो बलियो उपस्थिति साबित गरिसकेका छन्। नेपालको 19 वर्ष मुनिको महिला क्रिकेट टोलीले जापानमाथि 9 विकेटको शानदार जित दर्ता गर्दै सेमी फाइनल यात्रा तय गरिसकेको छ। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले भारतीय तीव्र गतिका बलर गुरनूर ब्रारलाई आचार संहिता उल्लंघन गरेको भन्दै चेतावनी दिएको छ। एज बास्टनमा घरेलु टोली इंग्ल्याण्डसँगको पहिलो एक दिवसीय क्रिकेटमा 26 वर्षीय ब्रारले आचार संहिता उल्लंघन गरेको आईसीसीको भनाई छ। उनलाई 1 डिमिरेट अंक दिइएको छ। अन्तर्राष्ट्रिय खेलका क्रममा अनुचित वा खतरनाक तरिकाले खेलाड़ीतर्फ वा खेलाड़ीको नजिक बल प्रहार गर्ने कार्यसँग सम्बन्धित धाराको उल्लंघन गरेकोमा दोषी देखाइएको हो। इंग्ल्याण्डको पारीको 8 ओभरमा भारतीय बलर ब्रारले फिल्डिङका क्रममा बल उठाएर ब्याटरतर्फ बल फ्याँक्नु भएको थियो। र मरिसस आईसीसीको 111 सदस्य देश बनेको छ। स्कटल्याण्डको राजधानी एडिनबर्गमा सम्पन्न अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीको वार्षिक बैठकले मरिससलाई 111 सदस्य देशका रूपमा अनुमोदन गरेको हो। बैठकले क्रिकेट वेस्ट इण्डिजलाई 1,28,20,000 अमेरिकी डलरको ऋण दिने प्रस्ताव स्वीकृत गरेको छ। क्रिकेट क्यानाडाको निलम्बन फुकुवा गर्नका लागि आवश्यक शर्तहरू पनि निर्धारण गरिएको छ। यी शर्त पूरा नभएसम्म क्रिकेट क्यानाडा निलम्बनमै रहने पनि बैठकले उल्लेख गरेको छ। आईसीसी सदस्यता मापदण्ड उल्लंघन गरेको भन्दै फ्रान्स क्रिकेटलाई सचेत गराउने निर्णय पनि गरिएको छ।
0: संसदको काम कारवाही प्रभावकारी बनाउनका लागि चालिएका कदम र सांसदको अनुभव कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।

0: नेपालको एकमात्र डिटिएच सेवा डिस्ट हो
1: टेसो खुशीको कनेक्शन
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN.
3: साझा खबरमा अब संसदको काम कारवाहीमा सांसदको बुझाई र अनुभव. प्रतिनिधि सभाको बैठक 14 दिनका लागि स्थगित भएको छ. बैठक शुरू भएको हालसम्मको अवस्थामा सांसदको बुझाई कस्तो छ? हामीले नेपाली कांग्रेसका सांसद मनमाया विकसँग कुराकानी गरेका छौं.
4: सांसदको लागि महत्वपूर्ण चाहिँ सबैभन्दा महत्वपूर्ण कुरा भनेको म जे उद्देश्यको लागि आएको हुँ र मैले जसको आवाज बोल्न जसको हितको निमित्त उपस्थित भएको त्यही कुरा महत्वपूर्ण हुन्छ र उहाँहरूसँगको सम्बन्ध चाहिँ सांसद चाहिँ जनप्रतिनिधि हो र जनताका सम्पूर्ण समस्यालाई बुझ्न सक्ने हेर्न सक्ने र जनताका निमित्त आगामी दिनमा के गर्नुपर्छ भन्ने दूरदर्शी क्षमता पनि सांसदले राख्नुपर्छ र जनता प्रतिको उत्तरदायित्व वफादारीता.
5: अनि सांसदले र संसदले गर्ने भनेको कानून निर्माणको प्रमुख काम हो. त्यसमा कानून निर्माणमा सहभागिताको हिसाबले तपाईँले व्यक्तिगत रूपमा कसरी सघाई राख्नु भएको छ? खबरदारी गरेको
4: कानून निर्माणमा चाहिँ अब हाम्रो विधायकहरूको काम भनेकै कानून निर्माण हो. विधिले चलेको हुन्छ समाज राज्य. विधि पनि त जनताकै निमित्त हो नि. मान्छेको सहजताको लागि हुनुपर्छ र त्यसका लागि चाहिँ मैले मेरो तर्फबाट सकेसम्म कानून नियमले मान्छेहरूलाई बाँध्दाखेरि अप्ठ्यारो नपरोस् भन्ने हिसाबलाई महत्वपूर्ण दिशामा म केन्द्रित भएर हेर्ने गर्छु र त्यसरी नै सघाउने गरेको छु. मैले मेरो व्यक्तिगत तर्फबाट पनि अभ्यासहरू कस्ता छन् र हाम्रो नेपाली समाजमा चाहिँ कतिपय कानूनहरू चाहिँ सामाजिक कानूनहरू पनि छन्, कानूनका सिद्धान्तहरू त थुप्रै छन् नि त. त्यसमा हाम्रो व्यवहारिक पक्षलाई पनि हेर्नुपर्छ भन्ने लाग्छ मलाई र म त्यसरी नै प्रस्तुत गरेको छु.
5: संसदीय समिति अन्तर्गत तपाईँ कानून न्याय तथा मानव अधिकार समितिमा हुनुहुन्छ र कानूनमै तपाईँले LLB-सम्मको अध्ययन पनि पूरा गर्नुभयो र तपाईँले महिला दलित सीमान्तकृत वर्ग समुदायको क्षेत्रमा वकालत गर्दा गर्दै धेरै समय बिताउनु भयो. त्यसले पनि केही आठ भरोसा अथवा त्यो खालको आत्मविश्वास बढेको हो जस्तो लाग्छ, कस्तो छ?
4: एकदमै. मैले चाहिँ पहिला जब ममा चेतनाको संसार भयो त्यस पछाडि हाम्रो समाजमा भएका कुरीति कुसंस्कार विकृतिलाई त्यसलाई मेरो हृदयदेखि नै मैले नो भन्न थाले. त्यस पछाडि म यस्ता समुदायको आवाज भनेर मेरो विभिन्न प्लेटफर्म मार्फत म प्रस्तुत हुन थाले. त्यति
3: यो कुराकानी सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं. सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित CIN-को बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक. संविधान संशोधन बहस पत्र तयार गर्न गठित कार्यदलले प्रतिवेदन बुझायो. 44,000 भन्दा धेरै सुझाव डिजिटल माध्यमबाट प्राप्त. मिटर ब्याज पीड़ित र सरकार बीच आज निर्णायक वार्ताको तयारी. सांसदहरूलाई स्वकीय सचिवको सुविधा दिने सरकारको निर्णय. विशेष अदालतको अध्यक्षका लागि न्यायाधीश वासुदेव आचार्य नाम सिफारिश. व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाललाई धरोटीमा छोड्न अदालतको आदेश. कञ्चनपुरमा जापानिज इन्सेफ्लाइटिसको जोखिम. 13 थुममा सामुदायिक वनको नेतृत्वमा सिस्नुको प्रशोधन. खेर गएको अरू प्राकृतिक स्रोतको उपयोग गर्नुपर्ने सरकारवालाको माग. बंगलादेशका अपदस्थ पूर्व प्रधानमन्त्री हसिना स्वदेश फर्किने तयारी गर्दा राजनीतिक हलचल. अमेरिका र इरान बीच पुनः वार्ताका लागि मध्यस्थकर्ता पाकिस्तानको ताकेता. हर्मुजमा अमेरिकी लड़ाई. र एससीसी महिला 19 वर्ष मुनिको प्रिमियर कप क्रिकेटमा नेपालले आज युएसँग खेल्दै आईसीसीद्वारा भारतीय तीव्र गतिका बलरमाथि आचार संहिता उल्लंघनको कार्यवाही. मरिसस आईसीसीको 111 सदस्य देश.
6: साझा खबरको अन्त्यमा कार्टुन हामीले राजेश मानन्धरले फिटकोली .com बनाउनु भएको कार्टुन लिएका छौं. व्यङ्ग्य गर्न खोजिएको छ केही दिन अगाडि केही संचार माध्यम र राजनीतिक नेतृत्वको घरको अगाडिपट्टि त्यहाँ गाड़ी तेर्स्याइएको थियो. पछि ट्राफिक प्रहरीले नियन्त्रणमा लियो र केही जरिवाना गराएर छोडेका खबरहरू सार्वजनिक भए र त्यो कसले त्यहाँ छोडेको थियो र किन राखिएको थियो कार्यवाही गर्नुपर्ने माग पनि सामाजिक सञ्जालमा आइरहेको छ. यहाँ दुईजना व्यक्ति छन्, एउटा खुल्ला क्षेत्रमा हिँड्दै गरेको अवस्था देखाइएको छ भने त्यहाँ हिँडिरहेका मध्ये एकजना व्यक्तिले हात औंला ठड्याएर नजिकै रहेका अर्को व्यक्तितर्फ केही भन्दैछन्. माथि यस्तो लेखेको छ, घर घरको ढोका ढोकामा गाड़ी पार्किङ गरेर मुख थुन्न खोज्या हो कि लोकतन्त्र बचाउन खोज्या हो?
3: हवस् त प्राविधिक साथी रवि धितालाई धन्यवाद. अहिलेलाई लीलप्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो. तपाईँको आजको दिन शुभ होस्. नमस्कार.
7: यसपछि देशभरिका सामुदायिक रेडियोबाट कार्यक्रम हिलो सांसद प्रसारण हुनेछ, सुन्ने प्रयास गर्नुहोला।

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM.
1: सूचना संगीत र मनोरञ्जनको अटुट साहिलो यो हो रेडियो साहिलो 89.8 मेगाहर्ज.

0: Radio Simon 89.8 MHz.
1: साहिनो समय सूचक अहिले बिहानको 7 बज्यो 7 AM
2: तपाई अहिले सुन्दै हुनुहुन्छ रेडियो साइन 89.8 MHz.
3: ए लौ लौ लौ चटाइ पर्न आटो सबै जाने यता आउ त यता यो ठुलो रुखको फेदमा बसौ.
4: हुन्न हुन्न चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ.
5: हो र
4: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन. सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ.
5: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
4: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ. यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ.
5: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न.
4: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ.
6: नेपाल सरकार विज्ञापन बोर्ड.
1: ए दाई फाइल बोकेर कहाँ जान लाग्नु भएको? प्राली कम्पनी दर्ता गर्न जानु भएको हो भने जथाभावी ठाउँमा नजानु, बजारमा बिचौलिया छन्, सस्तोमा काम गरिदिन्छ भनेर फस्नु होला नि. बेलामा नै विचार पुर्याउनु, पछि दुःख पाउनु होला नि. फेरि लाइसेन्समा भएका ठाउँमा सेवा लिन जानु गैर कानुनी हो.
7: यस्तो लाइसेन्स प्राप्त सरकारले अनुमति दिएको आधिकारिक सेवा केन्द्र कहाँ छ?
1: नेपाल सरकारबाट इज्जत प्राप्त चितवनको एकमात्र आधिकारिक सेवा केन्द्र भरतपुरको आन्तरिक राजस्व कार्यालयको 50 मिटर अगाडि एसएनपी कम्पनी जानु नि. त्यहाँ त काठमाडौँ जान नपर्ने गरी नै कम्पनीहरूको प्रबन्ध पत्र, नियमावली तयार पारी प्रमाण पत्र उपलब्ध गराइनेछ. साथै कम्पनीको नवीकरण, सेयर पुँजी, थपकर, नाउँ ठाउँ परिवर्तन लगायत संस्था दर्ता खारेज सम्बन्धी सम्पूर्ण कार्य गरिन्छ नि.
7: त्यति मात्र कहाँ हो र, त्यहाँ त करदाताहरूको बयान, भ्याट, ट्याक्स, मासिक, चौमासिक, वार्षिक आय विवरण तयार पारी नेट एन्ट्री अनलाइन सेवाबाट विवरण भरिदिने काम हुन्छ र बिजनेस प्लान प्रपोजल पनि तयार पारिदिन्छ नि.
1: अर्को विशेष थप काम, त्यस कम्पनीले आमदानी गरेको रकम विभिन्न सामाजिक कार्यमा खर्च गरिनेछ. तसर्थ एसएनपी कम्पनीमा नै कारोबार गर्न हार्दिक अनुरोध गर्दछौ.
7: सञ्चालक
1: सूर्य श्रेष्ठ,
7: एसएनपी कम्पनीको कार्यालय,
1: बाइपास रोड भरतपुर चितवन.
7: मोबाइल नम्बर
1: 98550359
7: 98550569.
8: होइन ए दिदी, कतै हिँड्नुभयो यस्तो छोत्रो पुरानो डिस्प्ले फुटेको मोबाइल लिएर?
9: मेरो मोबाइल देखेर जहिले जिस्काउँछ यो कान्छाले. अब भनेको जस्तो राम्रो मोबाइल बनाउने ठाउँ हुन परेन हाम्रो चनौली बजारमा.

0: त्यतै म तपाईँलाई जिस्काउँछु त लयता सुन्नुहोस्, हाम्रै चनौली बजारमा रहेको कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउसमा डिस्प्ले फुटेका मोबाइलहरू एक्सचेन्ज हुन्छ नि। ल हेर्नुहोस् त, मैले नि पुरानो मोबाइल दिएर नयाँ एक्सचेन्ज गरेर ल्याएको। अनि अर्को कुरा नि दिदी, नयाँ मोबाइल किन्दा राम्रो खालको एयरफोन, मोबाइल कभर, मोबाइल ग्लास, लगभग 1200-1500 पर्ने मोबाइल एक्सेसोरिज उपहार स्वरूप पाइन्छ नि। साथै घडी, मोबाइलका चार्जर, कभर ग्लास, एयरफोन सँगै इलेक्ट्रोनिक सामान पनि सुपथ मूल्यमा पाइन्छ।
1: त्यसो भए म त हिँडिहालेँ कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउसमा, पुरानो मोबाइल दिएर नयाँ मोबाइल ल्याउँछु। हजुर, विगत 20 वर्षदेखि तपाईँ हाम्रै चनौली बजारमा दक्ष एवं अनुभवी जनशक्तिहरूद्वारा सम्पूर्ण मोबाइल घडी मर्मत गरिनुका साथै सुपथ मूल्यमा बिक्री वितरण पनि गरिन्छ। सम्पर्क कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउस, भरतपुर बीच चनौली चौतारा आडैमा। प्रोप्राइटर कृष्ण न्यौपाने, मोबाइल 9845009486।
2: के तपाईँ ल्यापटप कम्प्युटरको खोजीमा हुनुहुन्छ?
1: विगत 10 वर्षदेखि सम्पूर्ण ब्रान्डका ल्यापटप, कम्प्युटर, फोटोकपी, प्रिन्टर, सिसी क्यामेरा पाइने एकमात्र पसल लजिक कम्प्युटर, भरतपुर बीच चनौली बजार चितवन। प्रोप्राइटर लोकनाथ लामिठाने, मोबाइल 9855052754, 9855052754, इमेल lok.logic2@gmail.com।
2: हामी कहाँ फायर एन्ड सेक्युरिटी अलार्म सिस्टम, इन्टरकम एन्ड एटेन्डेन्ट, साथै एएमसीमा पनि काम गरिन्छ। लोजिक कम्प्युटर, अ कम्प्लिट आइटी सोल्युसन।
3: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेन्स 89.8 मेगाहर्ज।

ಗಣೇಶಾಯ ನಮಃ ಅಸ್ಮದ್ ಗುರುಭ್ಯೋ ನಮಃ ಅಸ್ಮತ್ಪರಂ ಗುರುಭ್ಯೋ ನಮಃ

प्रातः काली नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा। कार्यक्रम ज्योतिष वास्तु लिएर सधैँ आज पनि उपस्थित भइसकेका छु म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी। कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी दिने गरेका छौं आजका तिथिमिति पञ्चाङ्ग मेष आदि बाह्र राशिफल। राशिफल पछि हामीले तपाईँहरूको भूत वर्तमान र भविष्यको विषयमा पनि जानकारी भनी दिने गरेका छौं। पारिवारिक समस्या, वैदेशिक यात्रा, श्रीमान र श्रीमतीको दाम्पत्य जीवन, निसन्तानपन सम्बन्धीका समस्या, काल सर्पयोगका समस्या, मांगलिक योगका समस्या, पितृदोषका समस्याहरू के कस्तो रहन्छ, भूत वर्तमान र भविष्यको विषयमा, ग्रहदशा अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी भनी हामी तपाईँलाई गराउने गरेका छौं। 9845175223 र 9806575223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रह र भाग्यको विषयमा विशेष रूपमा जानकारी भने हामी तपाईँलाई गराउने गरेका छौं। र कार्यक्रम ज्योतिष वास्तु नेपालका विभिन्न जिल्लाहरूबाट, विभिन्न रेडियो स्टेशनबाट तपाईँले प्रत्यक्ष रूपमा एकैसाथ कार्यक्रम ज्योतिष वास्तुलाई सुन्दै आइराख्नु भएको छ। हाम्रो एफएम 94 MHz भरतपुर चितवनबाट, चितवनको पहिलो सामुदायिक रेडियो रेडियो चितवन 94.6 MHz रत्नगर 2 टाँडीबाट, इसकामना एफएम 102.4 MHz इसकामना कुरिन्टा चितवनबाट, रेडियो साहिनो 89.8 MHz चरौली चितवनबाट, हाम्रो राप्ती एफएम 88.8 MHz भण्डारा चितवनबाट, सामुदायिक रेडियो सुनवल 90.7 MHz सुनवल नवलपरासीबाट, सामुदायिक रेडियो दुधोली एफएम 97.2 MHz दुधोली सिन्धुलीबाट, रेडियो होलेरी एफएम 102.5 MHz सोलेरी रोल्पाबाट, सामुदायिक रेडियो जलजला 96.4 MHz सिलिवाङ रोल्पाबाट, सामुदायिक रेडियो रेडियो मकवानपुर 101.3 MHz हेटुना मकवानपुरबाट, रेडियो वर्षा 91.1 MHz मलङ्गवा नगरपालिका सर्लाहीबाट, नारायणी एफएम 103.8 MHz वीरगंज पर्साबाट, सामुदायिक रेडियो रेडियो बिहानी 97.6 MHz नीलकण्ठ 3 धादिङबाट, सामुदायिक रेडियो रेडियो गोर्खा 92.8 MHz गोर्खा बजारबाट, असल साथी रेडियो 98.9 MHz पोखरा कास्कीबाट पनि कार्यक्रम ज्योतिष वास्तु तपाईँले सुनेर साथ र सहयोग पनि गरिराख्नु भएको छ। भूत वर्तमान र भविष्यको विषयमा, ग्रहदशा र भाग्यको विषयमा जानकारीका लागि 9845175223 र 9806575223 नम्बरमा तपाईँले आफ्नो अनि आफन्तको विषयमा, ग्रह अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी भने तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। कुनै पनि जिज्ञासा रहेका छन् भने तपाईँले हामीलाई सम्पर्क भने गर्दै गर्नुहोस्। म भने कार्यक्रमलाई अलिकति अगाडि बढाउँछु। आजको तिथिमिति अनि पञ्चाङ्गबाट राजनीति 2083 साल साउन महिनाको आज 1 गते, तदनुसार ईस्वी सन 2026 जुलाई 17 तारिक, सकसम्बत 1948 नेपाललाई सम्बत 1146 दिल्ला छ, रोद्र नामक सम्बत्सर, दक्षिणायन वर्ष ऋतु, आज शुक्रबार रहेको छ, आषाढ शुक्ल पक्ष, तिथि रहेको छ आज तृतीया, तिथि रहेको छ विशेष गरी 11:32 रहेको छ भने नक्षत्रमा रहेको छ मघा नक्षत्र 43:59 पाला, योगमा रहेको छ व्यतिपात, योग रहेको छ विशेष गरी करणमा रहेको छ ग्रह करण रहेको छ। चन्द्रमा आज विशेष गरी सिंह राशिमा, श्री सूर्यनारायण चाहिँ कर्कट राशिमा प्रवेश गर्दै हुनुहुन्छ। यस्तै गरेर आनन्दादि योगमा आज काण योग रहेको छ। आज बिहान सूर्योदय 5:20 भयो भने साँझ सूर्यास्त 6:59 हुनेछ। आजको दिनमान घड़ी विशेष गरी 13:39 रहनेछ। आज दिन विशेष रहेको छ, आज श्रावण संक्रान्ति, दक्षिणायन आरम्भ, विशेष गरी कण्डारक पूजा, लुतो फाल्ने, विशेष गरी थालु गुलिया पर्व, बैतडी विश्वनाथ मन्दिरमा साउने मेला आरम्भ भनेर पञ्चाङ्गले उल्लेख भन्ने गरिएको छ। यी त भए आजका तिथिमिति पञ्चाङ्ग, यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने मैले तपाईँलाई गराएँ र भने पारा रहेको छ। आजका समय यानि कि आजको दिन विशेष राहुकाल कतिखेर रहन्छ, शुभ समय कतिखेर रहन्छ, यस्तै गरेर लाभ समय कतिखेर रहन्छ भन्ने विषयमा विशेष चर्चा भने गर्नेछौं। विशेष गरी आजको राहुकालको समय भनिरहेको छ बिहानको 10:27:09 बिहानको दिउँसोको 12:09 55 सेकेन्डसम्म आज काल बेला रहनेछ। आजको लाभ बेलाका समय रहेको छ बिहानको 7:01 39 सेकेन्डदेखि
विशेष गरी बिहानको 8:44, 24 सेकेन्डसम्म लाभ बेला रहनेछ। आजको शुभ बेला रहेको छ दिउँसोको 12:09:55 विशेष गरी दिउँसोको 1:52:40 शुभ बेला भनेर पञ्चाङ्गले उल्लेख गरेको छ। यी तपाईँ आजका तिथिमिति पञ्चाङ्ग यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी म तपाईँलाई गराउँदैछु। ग्रह गोचर यानि कि सूर्यादि नवग्रह कुन कुन राशिमा आएर विराजमान रहेका छन्, अहिले यतिखेर जन्मिएका शिष्यहरूको नाम राशि के आउँछ होला त भन्ने विषयमा विशेष जानकारी। सूर्य मिथुन राशिमा, चन्द्रमा सिंह राशिमा, मंगल वृष राशिमा, बुध मिथुन राशिमा, बृहस्पति कर्कट राशिमा, शुक्र सिंह राशिमा, शनि सिंह राशिमा, शनि मीन राशिमा, राहु कुम्भ राशि र केतु सिंह राशिमा विराजमान रहेका छन्। अहिले यतिखेर जन्मिएका शिष्यहरूको राशि सिंह राशि आउँछ। मघाको दोस्रो चरण नाम आउँछ, मीबाट नाम आएको छ मिलन अथवा मीना भन्ने नाम आउँछ। अन्तिनडी राक्षस गण परेको छ भनेर पञ्चाङ्गले उल्लेख गरेको छ। यी तपाईँ आजका तिथिमिति पञ्चाङ्ग यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने मैले तपाईँहरूलाई गराएर अब पनि पालो रहेको छ। आजका दिन तपाईँहरूको कहाँ कसरी के गरेर व्यतीत रहन्छ मिसादी

0: राशि
1: मेष राशि उनीहरूको लागि आजको दिन मेहनत गर्दा लक्ष्य अनुसार समयमै काम सम्पादन हुँदैछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्दैछ। विद्यामा वृद्धि, सहुलियत वा विशेष अवसर प्राप्त हुनेछ। सहपाठीहरूलाई उसिँदै पुरस्कार प्रशंसा आदि प्राप्त गर्न सकिन्छ। व्यापारमा पनि फाइदा हुनेछ। पशुपालन र कृषिमा राम्रो लाभ मिल्दैछ। सन्तान वा अनुयायीहरूको साथले उत्साह समेत जगाउने खालको योग भई राशि मेषलाई आजको दिन विशेष देखिएको छ। वृष राशि उनीहरूको लागि आजको दिन तत्कालको फाइदा हेर्दा परिस्थिति बिग्रन सक्छ। काममा धेरै लाभ उठाउन नसके पनि समस्या सुल्झाउँदै जाँदैछन्। पहिलेका कमजोरी सुधार गर्ने अवसर प्राप्त हुनेछ। भूमि तथा पशुधनबाट लाभ मिल्ने छ। कार्यका आफन्त नजिकिन सक्छन्। पुरानो सम्झौता भङ्ग हुन सक्छ। शुभचिन्तकलाई साथमा लिएर जुट्नुहोला। महत्वाकांक्षी योजना सम्पादन हुने समय राशि वृषलाई आजको दिन विशेष देखिएको छ। मिथुन राशि उनीहरूको लागि आजको दिन कर्मयोगले लोकप्रियता दिलाउनेछ भने विशेष उपहार समेत प्राप्त हुने समय रहेको छ। तर सहयोगीहरू प्रतिस्पर्धाका रूपमा देखा पर्दै जाँदैछन्। प्रतिद्वन्दीहरू बढ्दै जानेछन् भने लाभांश पनि बाढिन सक्छ। रोकिया काम दोहोऱ्याएर प्रयत्न गर्नु पर्ला। उद्योग र व्यापारमा फाइदा हुनेछ। पुरुषार्थी कामले समाजमा स्थापित बनाउँदैछ। चुनौती पन्साएर पनि लाभ उठाउन सफल हुने योग राशि मिथुनलाई आजको दिन विशेष देखिएको छ। कर्कट राशि उनीहरूका लागि आजको दिन तारिफका काम गर्दै लोकप्रियता हासिल गर्न सकिन्छ। सुखद समाचारले उत्साह जगाउँदैछ। आमदामीको स्रोत बढ्नुको साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय रहेको छ। नयाँ काम प्रारम्भ हुनेछ। मिहिनेतले सम्मान स्थान दिलाउँदैछन्। बोलीको प्रभाव बढ्नाले काममा फाइदा हुनेछ। विभिन्न भौतिक साधन प्राप्ति हुँदै जाँदैछन्। धन तथा ज्ञानको भण्डार समेत बढ्ने योग राशि कर्कटलाई आजको दिन विशेष देखिएको छ। सिंह राशि उनीहरूका लागि आजको दिन विशेष गरी काम बन्नुका साथै दिन लाभदायक र मनोरञ्जन पूर्ण रहँदैछ। रमाइलो जमघट एवं स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। कामको सफलताले हौसला जगाउनेछ। नयाँ कामको प्रस्ताव आउँदै जानेछन् भने सहयोगीहरूले साथ दिनेछन्। विश्वका आफन्तजनसँग भेटघाट होला। पहिलेका कमजोरी सुधार्दै फाइदा उठाउने समय रहेको छ। पहिरनले व्यक्तित्वमा समेत आकर्षण ल्याउने योग राशि सिंहलाई आजको दिन विशेष देखिएको छ। कन्या राशि उनीहरूका लागि आजको दिन खर्च लागे पनि दिगो काम गर्न सकिन्छ। खर्चिलो योजना बन्नाले धेरै रकम जोहो गर्नुपर्ला। शोकले विलासी वस्तुमा खर्च गराउँदैछ। सावा उठाउँदा लाभांशमा घाटा लाग्न सक्छ। आफन्तबाट टाढिनु परे पनि टाढाका साथीभाइसँग सम्पर्क बढ्नेछ। लामो यात्रा गर्ने अवसर जुट्न सक्छ। नयाँ कुरा पाउन केही वस्तु त्याग्नु पर्ला। पछिको लागि लगानी गर्ने समय पनि राशि कन्यालाई आजको दिन विशेष देखिएको छ।
2: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
3: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिन्ह बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, कालसर्प योग, राशि रत्न, मांगलिक योग, पितृदोष स्वस्थ समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साई तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
4: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल 9845572223, 9806572223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
1: तुला राशि उनीहरूका लागि आजको दिन कामको राम्रो मूल्याङ्कन भए पनि प्रतिफल हात पार्न समय लाग्नेछ। अरूको मुख ताक्ने बानीले पछि परिन्छ। आयस्रोत सफल देखे पनि सोचेको फाइदा नहुन सक्छ। लगानीतर्फ लागत बढ्दै जानेछ। आजको मिहिनेत र लगानीले पछि फाइदा दिलाउनेछ। व्यापार र साझेदारी सटापटामा लाभ मिल्दैछ। रकम खर्च गर्नु परे पनि प्रतीक्षित नतिजाले उत्साह समेत जगाउने योग राशि तुलालाई आजको दिन विशेष देखिएको छ। वृश्चिक राशि उनीहरूका लागि आजको दिन विभिन्न अवसर प्राप्त हुन जाँदैछन्, तर नैतिक प्रतिष्ठा जोगाउन सजग रहनु पर्ला। परिस्थिति अनुकूल रहे पनि अरूका लागि बुद्धि र श्रम खर्च गर्नुपर्नेछ। प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिन्छ। विशिष्ट व्यक्तिसँग मित्रता बढ्नेछ। आँटेको काममा अरूको मुख ताक्नले पछि परिन्छ। श्रमको उचित मूल्याङ्कन भए पनि प्रतिफल हात पार्न केही समय लाग्ने योग राशि वृश्चिकलाई आजको दिन विशेष देखिएको छ। धनुराशि उनीहरूका लागि आजको दिन व्यापार व्यवसायमा लाग्ने होला विशेष फाइदा हुनेछ। तारिफका काम गर्दै लोकप्रियता हासिल गर्न सकिन्छ। उपलब्धिको स्रोत प्राप्त हुँदै जाँदैछन् भने प्रतिष्ठित नतिजाले उत्सव जगाउनेछन्। भाग्यले विभिन्न अवसर जुटाउनेछ र मेहनतले सफलताको उचाइमा पुर्याउनेछ। सानो प्रयत्नले सजिलै लक्ष्यमा पुग्न सकिन्छ। दिगो फाइदा हुने काममा जग बसाने मौका समेत मिल्ने योग राशि धनुलाई आजको दिन विशेष देखिएको छ। मकर राशि उनीहरूका लागि आजको दिन अशस्त्र शरीर लिएर काममा जुट्नुपर्ने अवस्था आउन सक्छ। व्यापारिक लगानीमा जोखिम बढ्न सक्छ। गोपनीयता भङ्ग हुनुका साथै धन बाहिरिन सक्छ। बाध्यात्मक परिस्थितिले इच्छा शक्ति कुण्ठित हुनेछ। आफ्ना कमजोरीको फाइदा उठाउनेहरू सक्रिय रहनेछन्। स्वास्थ्यको लागि आहार विहारमा ध्यान पुर्याउनु होला। नतिजा सच्याउन काम देखाउनु पर्ने योग राशि मकरलाई आजको दिन विशेष देखिएको छ। कुम्भ राशि उनीहरूका लागि आजको दिन माहौल रमाइरहेको छ। चिताको मूल्य प्राप्त नभए पनि पछिल्लो फाइदा हुने काम हात लागि हुन सक्छ। अप्ठ्यारो परिस्थितिलाई समेत सहज बनाउन सकिन्छ, तर आफ्ना विषयवस्तुमा अरूले दावी गर्न सक्छन्। प्रतिष्ठित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनु पर्ला। नियम विपरीत बल जबरजस्ती गर्ने बानी समस्या आइपर्ला। कर्जा मार्फत धन जुट्ने योग राशि कुम्भलाई आजको दिन विशेष देखिएको छ। मीन राशि उनीहरूका लागि आजको दिन स्वास्थ्य सम्बन्धी चिन्ताले सताउन सक्छ। आफ्ना काममा अरूको भर पर्दा दुःख पाइन्छ। बलभन्दा बुद्धिको उपयोगले फाइदा दिलाउँदैछन्। अवसरको खोजीमा केही आफन्तजन परिवार र पारिवारिक कार्य हेर्नुपर्ने हुन सक्छ। सत्कार्यमा शुभचिन्तकको साथ पाइन्छ। पछिका लागि खर्चको जोग गर्नुपर्ला। प्रतिस्पर्धी बढ्दै जानेछन्। द्वेष तथा ईर्ष्या गर्नेहरूबाट अलिक सावधान रहेर अगाडि बढ्दा राशि मीनलाई आजको दिन विशेष देखिएको छ।
0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु। मुलुकभरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु, पञ्चाङ्ग, राशिफल, भू वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

0: के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी दिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पुरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौँ वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई बुझ्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
1: वास्तुशास्त्र सम्बन्धी परामर्श,
0: घर घडेरीको माटो परीक्षण,
1: विदेश यात्राको समस्याको समाधान,
0: वैवाहिक समस्याको निराकरण,
1: व्यापार व्यवसायमा भएका बाधा,
0: निसन्तान सम्बन्धीका समस्याहरू,
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
0: नानी बाबुको भविष्य, प्रेम मित्रता, पछिको दोष निवारण,
1: पितृ उद्धार,
0: ग्रह अनुसार रत्न र कवच धारण,
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल नम्बर 9845175223 र 9806575223। पुनः फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
2: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पुरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग, दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
3: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पुरा गर्नुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
4: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिन्ह बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नानी बाबु को भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, कालसर्प योग, राष्ट्रिय रत्न, मांगलिक योग, पितृदोष समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साइत तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम
2: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल 9845175223, 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
0: आफ्नो अनि आफन्तजनको भूत भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।
5: यो आवाज हो सर्वर रेडियो नेटवर्कको।

0: श्रोता सम्पछि पुनः स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा। र कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी भने गरिसकेका छौँ आजका तिथि मिति पञ्चाङ्ग मिष आदि बाह्र राशि फलका विषयमा जानकारी भने हामीले तपाईँलाई गरिसकेका छौँ। र अब भने पारा रहेको छ तपाईँको भूत वर्तमान भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारी भने गराउने बेला रहेको छ। तपाईँले हामीलाई सम्पर्क भने गर्नुहोस् 9845175223 र 9806575223 नम्बरमा तपाईँले हामीलाई सम्पर्क भने गर्न सक्नुहुन्छ। कोही मित्र आउनुभएको छ कार्यक्रममा, स्वागत गरौँ। कहाँको बोल्दै हुनुहुन्छ? नमस्ते। हजुर नमस्ते, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ? रोल्पा जिल्ला रुन्टीगढी गाउँपालिकाबाट बोल्दै हुनुहुन्छ। हजुरको शुभ नाम भन्नुहोस् त।
1: शुभ नाम भीमबहादुर सर।
0: भीमबहादुरजी, अनि रोल्पातिरबाट फोन गर्नु भएको छ, कसको विषयमा हेर्न चाहनुहुन्छ?
1: मैले आफ्नो विषयमा हो सर।
0: आफ्नो विषयमा हो
1: हजुर।
0: भन्नुहोस् तपाईँको जन्ममिति कति हो?
1: जन्म मिति मेरो 2020 साल 20 गते बिहिबार।
0: कुन महिनाको 20 गते हो?
1: यो भदौ महिनाको सर।
0: भदौ महिनाको 20 गते बिहिबार। समय भन्नुहोस् त।
1: समय बिहान उठेर के घडीसरी नभएका पिताहरू भालेको दाजा भन्थेर
0: हो।
1: हजुर
0: ल, हेर्नुभयो त, भाले पर्खेर बसेर।
1: हजुर हजुर।
0: अनि जन्म रोल्पामै भएको हो तपाईँको?
1: हजुर रोल्पामा आएको सर।
0: ल सुन्नुहोस् है त, ध्यान दिएर।
1: हजुर म रेडियो बन्द छ।
0: रेडियो बन्द गर्नु पर्दैन, रेडियो त परिवारलाई सुन्न दिनुहोस् न। ल सुन्नुहोस् है, 2020 साल असोज कृष्ण पक्षको द्वितीय तिथिमा जन्म, बिहिबारको दिन जन्म भएको छ। मिन राशि आउँछ, नाम दीपक आउँछ तपाईँको।
1: हजुर।
0: आज दिनहरी नरगण परेको छ, नाम दीपक भनेको नरानको नाम दीपक, राशि चाहिने मिन राशि पर्दछ। घातकमा परेको छ तिथि, पञ्चमी दशमी पूर्णिमा, शुक्रबार घातक, नम्बरमा 5 नम्बर राशिमा मिन राशि घातक छ। असाध्यै राम्रो कुण्डली छ, असाध्यै राम्रो चिना देखिया छ। सरकारी जागरी खाने ग्रह पनि थिए, राम्रा थिए, वैदेशिक क्षेत्र राम्रा थिए। तपाईँको विवाहमा दाम्पत्यमा चाहिने अलिकति बाधा देखिएको छ, दुई विवाह हुने ग्रहहरू परेको, अलिकति तपाईँ छिटो रिसाउने मान्छे, अलि झकी झकी स्वभावको, तपाईँको छोरासँग ग्रह त्यति नमिल्ने, छोरा ज्येष्ठ सन्तान नफाप्ने ग्रह दशा पनि परेको देखाएको छ। अहिलेको लागि चाहिने ग्रह दशाहरू तपाईँलाई चलेको छ, यहाँबाट हेर्दाखेरि सङ्कटा अर्को चन्द्रमा भन्ने ग्रह चलेको छ, सङ्कटाको शान्ति गर्नुपर्दछ। सङ्कटाको शान्ति गर्नुभयो भने धेरै कुरामा राम्रो हुन्छ। अब अलिकति कडा कडा स्वभावको, खरो खरो स्वभावको हुनुहुन्छ, अलिक कम गर्नुहोस् है।
1: हजुर।
0: अनि अरू के छ होला भन्नुहोस् त, सोध्नुहोस् त, प्रश्नहरू सोध्नुहोस् त, के छ जिज्ञासाहरू के छ?
1: अबदेखि भविष्य त मेरो अब दश दुश्मन इष्टमित्र अनि त्यागी जान छोराहरू बहिनीहरूकोबाट के कस्तो होला?
0: ठिकै छ, त्यस्तो नराम्रो छैन, सङ्कटा चलेको छ। अहिलेको बेलामा त्यति राम्रो गराउँदैन ग्रहले, सङ्कटाको शान्तिहरू गराउनु भयो भने राम्रो हुन्छ, समस्याहरू आउँदैन। तपाईँको ग्रह ठिक छ, राम्रो छ ग्रह, त्यस्तो विधि नराम्रो ग्रह भन्न त मिल्दै मिल्दैन नि। अहिले सङ्कटा चलेको भए नराम्रो, सङ्कटाको शान्ति गर्नु न है, रुद्री पूजा सत्यनारायणको कथाहरू लाउनु न है।
1: हजुर, पहिले लगाए सर, स्वर्ग बाहिर गएर दुईचोटि घर पनि लगायो, अनि त्यहाँदेखि पहिलो जान बितेर अर्को जान लिनु परेको छ, अर्को जानबाट सुख शान्ति कस्तो होला सर?
0: ठिकै छ त, मैले तपाईँलाई अघि भनेको थिएँ त, दुई विवाह हुने ग्रह छ भनेको थिएँ नि त।
1: हजुर हजुर,
0: त्यही भएर दुई विवाहमा अलिकति मध्यम मध्यम अलिक खर खर श्रीमती पाउनुहुन्छ।
1: हजुर,
0: तपाईँ पनि खर खर, उहाँ पनि खर खर हुनुहुन्छ। पहिलो घरबार त्यति राम्रो देखेन, दोस्रो घरबार ठिक हुन्छ, राम्रै हुन्छ, त्यस्तो पनि नराम्रो ग्रह छैन तपाईँको। राम्रै छ ग्रह, अलिकति विवाह र दाम्पत्यमा अलिकति बाधा, सन्तानमा अलिकति बाधा, ज्येष्ठ सन्तानमा अलिकति बाधा हो, नभए त्यस्तो नराम्रो ग्रह छैन। सङ्कटको शान्ति स्वस्ति गर्नुहोस्, राम्रो हुन्छ, चिन्ता नगर्नुहोस्, ग्रहहरू ठिक छ है त।
1: हजुर, ऊ बाहिर यताउता हिँड्दाखेरि सायद कुन चाहिँ दिनमा कुन चाहिँ बारमा हिँड्दा ठिक होला सर?
0: यस्तो हुन्छ, अब कतापट्टि हेर्ने त्यसको आधारमा हुन्छ, पूर्व पश्चिम उत्तर दक्षिण फरक फरक दिशाको लागि फरक फरक बार हुन्छ, घातक बार।
1: हजुर,
0: त्यसको चाहिँ अब यही दिन तपाईँलाई हिँड्दा राम्रो अथवा त्यही दिन हिँड्दा नराम्रो भन्न मिल्दैन। त्यो चाहिँ अब चाहिँ तपाईँको कुन दिशामा कुन दिन हिँड्नुहुन्छ हो त्यसकै आधारमा गणिन्छ, गणना हुन्छ। त्यो चाहिँ तपाईँ काहीँ लामो यात्राहरू गर्ने हुनुभयो भने म्यासेन्जरमा मेसेज गर्नुहोस्, गुरु म यो दिशा हिँड्न खोज्दैछु, कुन दिन हिँड्दा कुन बार हिँड्दा राम्रो हुन्छ सायद शुभ सायद निकालिदिनुहोस् भनेर म्यासेन्जरमा मेसेज गर्नुहोस्। पैसा लाग्दैन, निशुल्क रूपमा म तपाईँलाई सेवा गर्छु है।
1: हजुर, धन्यवाद सर। अनि ऊ एउटा गुरु सरले भन्नुभएको थियो शनिबारको दिन परमा जल चढाउनु पर्छ, त्यही दिन गएर शान्ति हुन्छ भनेर।
0: त्यो साढे साथी भएको नाताले हो, सधैँभरि चढाइराख्नुपर्छ भन्ने हुँदैन।
1: हजुर,
0: अहिले तपाईँलाई साढे साथी हो, त्यो पनि शनि तपाईँको स्वगृह भएर बसेको छ, त्यति धेरै आत्तिनु पर्दैन साढे साथीमा तपाईँले है।
1: हजुर,
0: आत्तिहाल्नुपर्छ भन्ने छैन साढे साथीमा, तपाईँको ग्रह ठिक छ, चिन्ता नगर्नुहोस्, राम्रो छ। अहिले अहिलेको लागि चाहिँ दशाको शान्ति ग्रह शान्ति गराउनु राम्रो हुन्छ है।
1: ग्रह शान्ति गर्नु डाउन बसाले गर्नुपर्ने त कति डाउन चाहिन्छ होला सर?
0: परिवार सबैको गर्ने हो भने पाँचजना जति सातजना जति राख्ने, अब एकजनाको मात्रै गर्ने सत्यनारायणको पूजा मात्रै लाउने हो भने एकजना भए भइहाल्छ नि।
1: ए हुन्छ सर, धन्यवाद सर, नमस्कार छ है।
0: उहाँले फोन गर्नुभएको थियो हामीलाई रोल्पा जिल्ला रुम्तीगढी गाउँपालिका होलेरीबाट फोन गर्नुभएको उहाँले चाहिँ नै। तपाईँहरू पनि यस्तै चर्चा गर्न चाहनुहुन्छ, आफ्नो बारेमा प्रष्ट रूपमा हेराउन चाहनुहुन्छ भने तपाईँहरू पनि सल्लाह गर्नुहोस्, फोन गर्नुहोस्। भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी तपाईँले पाउनुहुनेछ। र आज साउने सङ्क्रान्ति लुतो फाल्ने दिन हो क्या है? पहिला पहिला लुतो कसरी फाल्छन्, अब आफ्नो आफ्नो चलन हुन्छ होइन? अब हामीले जानेको हामीले बुझेको चाहिँ आगो तपाईँको दाउराको अगुल्डोलाई चाहिँ आगो बाल्ने, अनि त्यो आगोलाई पूजा गर्ने होइन, अग्निलाई पूजा गरिसकेपछि अनि त्यो लुतो फाल्ने, त दाउराको चाहिँ तपाईँको चाहिँ बलिरहेको दाउरा चाहिँ फाल्ने चलन छ होइन। ए फलानु लै लुतो लिएर जा मेरो सबै भन्ने, यो कस्तो छ भन्नुहुन्छ भने तपाईँको चाहिँ फेरि अहिले हामीले बर्खा टाइममा चाहिँ धानको काम गरिन्छ, धान रोप्ने हिलोमा काम गरिन्छ, अनि हिलोमा काम गर्दा लुतो खटिएर आउन सक्छ, त्यो नआओस् भन्नको लागि चाहिँ हामीले तपाईँको अगुल्टो बालेर चाहिँ फाल्ने गरेको चलन हो यो चाहिँ है। यसमा चाहिँ विशेष छ यो चाहिँ, विशेष गरी चाहिँ यसरी कुरा बुझ्नु होला। र अग्निको पूजा गरेर अनि विधिवत पूजा गरी गराएर अनि मात्रै गर्नुपर्छ। र आज साउने सङ्क्रान्ति पनि हो, सङ्क्रान्तिको विभिन्न महत्त्वहरू पनि रहेको छ। आजको दिनमा भगवान् विष्णु लक्ष्मीको पूजा गर्ने दिन, लक्ष्मी नारायणको पूजा गर्ने दिन, श्री सत्यनारायणको पूजा लाउने दिन हो आज। तपाईँले कतिजनाले सत्यनारायणको पूजा लाउँदै हुनुहुन्छ अथवा लगाउनु भएको छैन भने पनि आजको दिनमा चाहिँ ओम नमो भगवते वासुदेवाय यो सकिन्छ 1008 चोटि भन्नु, सक्नुहुन्न भने 108 चोटि भए पनि भन्नु होला। अनि माछा मासु लक्ष्मी प्याज नखानु होला है, अहिलेसम्म त पकाउनु भएको छैन होला नि त घरमा सब्जीहरू होइन, त्यही भएर अहिलेसम्म पकाउनु भएको छैन भने लसुन प्याज माछा मासु नखानु, मुसुरुको दाल त्यसलाई रातो दाल पनि भन्दा रहेछन् कसै कसैले, त्यो दाल नखानु, भान्टाको तरकारी नखानु है, एकदम चोखो खानु होला आजको दिनमा। भगवान् विष्णुको कृपा लक्ष्मीको कृपा हुन्छ, राम्रो हुन्छ, अनि त्यसपछि घरमा उन्नति प्रगति पनि राम्रो हुन्छ, स्थिर लक्ष्मी प्राप्ति पनि हुन्छ। भगवान् विष्णुको पूजा आज पनि गर्नु, जस्तै यस्तो छ शास्त्रले चाहिँ नै के भन्छ भन्दा सकिँदै सकिँदैन भने वर्षमा एक फेर श्री सत्यनारायणको कथा लाउनु, पूजा लाउनु होइन, सकिँदै सकिँदैन भने होइन, सक्नुहुन्छ तपाईँ सक्षम हुनुहुन्छ, आर्थिक रूपले सक्षम हुनुहुन्छ भने वर्षमा 4 पटक लाउनु के। अब फेरि कस्तो चलन छ गाउँघरतिर भन्दा, एउटा सत्यनारायणको कथा पूजा लायो भने चाहिँ पुरै गाउँलेलाई बोलाउने पनि चलन छ फेरि, बुझ्नुभयो? सत्यनारायणको कथा, त्यो सत्यनारायण कथा छुट्टै हो, यो सत्यनारायण कथा छुट्टै हो। जस्तै तपाईँको दिन हेराएर दुई वर्ष पाँच वर्षमा सत्यनारायण कथा लाउनुभयो, लाखको तिर बाल्नुभयो भने गाउँले सबैलाई निमन्त्रणा गर्ने, त्यस्तो भएन भने चाहिँ तपाईँले चाहिँ जस्तै अहिले यो मसान्त भनेको चाहिँ तपाईँको चाहिँ सङ्क्रान्तिमा चाहिँ लाउँदाखेरि कसरी लाउने भन्नुहुन्छ भने, जस्तै म भन्छु तपाईँलाई चारवटा, एउटा वैशाख सङ्क्रान्तिमा लाउने, एउटा साउनको सङ्क्रान्तिमा लाउने, एउटा कार्तिक सङ्क्रान्तिमा लाउने, एउटा माघको सङ्क्रान्तिमा लाउने एक गते, क्या होइन? यसरी तपाईँले चारवटा कथा लाउनुहोस्, सत्यनारायणको पूजा लाउनुहोस्, एकजना पण्डितजी बोलाउनुहोस्, सामग्री धेरै चाहिँदैन, छोटो मिठो पूजा लाउनु, धेरै खर्च गर्नु पर्दैन, धन खर्च गरेर हामीलाई राम्रो हुने पुण्य मिल्ने भन्ने होइन फेरि है। यसरी चारवटा कथा लाउनुहोस्, पूजा लाउनुहोस्, सत्यनारायणको चाहिँ कथा पनि भन्नै पर्छ, फेरि सत्यनारायणको पूजा लगाएपछि कथा बिनाको सत्यनारायणको पूजा हुँदैन, त्यो भएर यसरी गर्नुभयो भने तपाईँलाई राम्रो हुन्छ। र त्यो बेलामा अब खर्च कसरी कम गर्ने भन्दा, पूजाको लागि त खर्च हुँदै हुँदैन, हेर्नुहोस् तपाईँले हामीले खानाको लागि खर्च हुन्छ क्या, प्रसाद खानको लागि। फेरि सत्यनारायण कथाको प्रसाद, मेन प्रसाद भनेको चाहिँ तपाईँको चाहिँ पञ्चामृत र अपुङ्गो हो। फेरि कुरा बुझ्नुभयो, पञ्चामृत अनि अपुङ्गो यी दुईवटा चिज बनाउनु बनाउनु, अनि पकवानमा तपाईँले थोरै हलुवा बनाए पनि हुन्छ, थोरै खिर पकाए पनि हुन्छ, दुई चारवटा पुरी पकाए पनि हुन्छ, होइन? जे मन लाग्छ तपाईँले त्यो पकाउनुहोस् है, सकेर भएर पाएछ भने घिउमा बनाउनुहोस् त्यो चिजहरू चाहिँ, सकेर भएछ भने घिउमा, नभए शुद्ध सनफ्लावरको तेलमा। अब शुद्ध सनफ्लावरको तेल पनि पाउँदैन फेरि बजारमा है, फेरि यसरी कुरा बुझ्नु, सनफ्लावरको तेललाई महँगो हुन्छ, यो 200 रुपियाँ लिटरको सनफ्लावरको तेल, 150 रुपियाँ लिटरको सनफ्लावर तेल पाउँछ नि, त्यो ओरिजिनल होइन फेरि, त्यो डुप्लिकेट हो क्या, त्यो खानु हुँदैन। हामीले खानुहुन्छ तपाईँले भने तोरीको तेल खानुहोस् शुद्ध, घरमा भुटुन खाँदाखेरि पनि, कुरा बुझ्नु भने। त्यही भएर प्याकेटवाला चिजहरू सकभर कम खानुहोस्, रोग लाग्छ खानुभयो भने। अनि पूजा लागिसक्नुहुन्छ, सत्यनारायणको पूजा लागिसकेपछि अनि तपाईँले चाहिँ टपरी टपरीमा अपुङ्गो राख्नुहोस्, थोरै पञ्चमृत राख्नुहोस्, थोरै के पकाउनु भएको छ, सेल पकाउनु भएको सेल राख्नुहोस्, पुरी पकाउनु भएको पुरी राख्नुहोस्, खिर पकाउनु भएको खिर राख, जे राख्नु भएको छ थोरै थोरै राखिदिनुहोस्। अनि हरेक घर घरमा पुर्याउनुहोस् प्रसादलाई, आज त हाम्रो घरमा सत्यनारायणको पूजा लगाएको थियो, प्रसाद ल्याइरहेछु है भनेर तपाईँले त्यहाँ टप्याउनुहोस्, त्यसो गर्नुहोस्। तपाईँले गर्नुहोस्, भोलि अर्कोले त्यही गर्नुहुन्छ, पछि अर्कोले त्यही गर्नुहुन्छ, उहाँको पनि खर्च कम हुन्छ होइन, धेरै मान्छे बराटन्न खुवाएर धर्म पनि हुने होइन, बुझ्नुभयो नि? त्यही भएर सत्यनारायणको कथा लाउनलाई छोटो मिठो र खर्च कममा गर्नको लागि चाहिँ यो गर्नु तपाईँहरूले। अब म सक्दै सक्दिनँ भन्नुहुन्छ भने तपाईँले चाहिँ कथा दुईचोटि लाउनु, एउटा वैशाखमा एउटा माघमा लाउनुहोस्, त्यो पनि तपाईँ सक्नुहुन्न भने कार्तिकमा लाउनुहोस् ल, कुरा बुझ्नुभयो? यसरी गर्नुभयो भने तपाईँको लागि चाहिँ राम्रो हुन्छ। यदि सत्यनारायण कथा यसरी हरेक वर्ष वर्षमा लाउनु भयो भने तपाईँ ग्रह शान्ति पनि कम गर्ने हुन्छ, घरमा स्वति शान्तिहरू कम गरे हुन्छ, घरमा भूत प्रेत पिसाचहरू पनि आउँदैन है, नकारात्मक ऊर्जाहरू पनि आउँदैन, तपाईँको मनमा नकारात्मक भावनाहरू पनि आउँदैन भन्ने कुराहरू हो। त्यो भएर विशेष तपाईँले ख्याल गर्नु होला, यी कुरामा मैले तपाईँलाई जानकारी गराएको है। 98451-75-223 र 98056-75-223 नम्बरमा तपाईँले हामीलाई सम्पर्क पनि गर्न सक्नुहुन्छ। हामी गोर्खा अनि यस्तै धादिङ आउने भनेको धेरै दिन छैन, भादै 1 गते भइहाल्यो, भोलि 2 गते, पर्सि 3 गते होइन, अब भोलि होइन पर्सि त म यहाँबाट हिँडिहाल्छु अब भरतपुरबाट, अनि 4 गतेदेखिको धमाधम चिना हेर्ने हो गोर्खा बजारमा, ठ्याक्कै कहाँ आएर बस्छु भन्ने कुरो चाहिँ थाहा छैन, गोर्खा बजारमा हामी आएर बस्ने हो। अब तपाईँले बोलाउनुहुन्छ भने गोर्खा बजार नजिकै तपाईँको घर छ भने त्यहीँ आएर पनि हामी बस्छौँ फेरि, बुझ्नुभयो? त्यहीँ हामी पकाउँछौँ, त्यहीँ खान्छौँ हामीहरू, हामी आफै पकाउँछौँ आफै खान्छौँ, तपाईँले पकाउनु पर्दैन, बास बस्न दिनुभयो भने भइहाल्छ, झन् राम्रो, हामी झन् खुसी हुन्छौँ होइन। तर फेरि 3 दिन 4 दिनसम्म हामी बस्छौँ अब होइन, अनि त्यसपछि गोर्खा बजार दर्शन गर्न पनि जानु पऱ्यो, माथि दरबार होइन, कालिका मन्दिर पनि जानु पऱ्यो होइन, त्यही भएर एक दिन हामी एक्स्ट्रा बस्छौँ क्या, त्यहाँ दर्शनहरू गर्न पूजाहरू गर्न गएको मौकामा है गर्नेछौँ। त्यही भएर तपाईँले विशेष ख्याल गर्नु होला, तपाईँको घर नजिकै छ, बजारको नजिकै छ भने तपाईँले हामीलाई पनि बोलाउन सक्नुहुन्छ, निमन्त्रणा गर्न सक्नुहुन्छ तपाईँको घरमा राख्ने हो भने, नभए हामी त अन्त अन्त कतै कतै बसि नै हाल्छौँ आएर है। त्यही भएर घर नजिकै छ, बजार नजिकै छ, बजारमै घर छन् भने तपाईँको एउटा कोठा दिनुभयो भने त्यहीँ पनि चिना पनि हेर्छौँ हामीले, चिना हेर्न पनि हामी त्यहीँ आउँछौँ। जस्तै धादिङतिर तपाईँ पुसार बजारमा तपाईँको घर छन् भने, हो पुसार बजारमा घर छ तपाईँको भने, तपाईँ राख्न चाहनुहुन्छ बस्न बस्दै हुन्थ्यो गुरु भन्नुहुन्छ, म त्यहाँ आएर पनि बसिदिन्छु, मलाई केही छैन हेर्नुहोस् है। त्यो भएर तपाईँ तपाईँले चाहिँ 4 गतेदेखि गोर्खा बजारमा हामी चिना हेर्नेछौँ, तपाईँले ओल्लो घर पल्लो घर छर छिमेक सबैलाई जानकारी गराइदिनुहोस्, उहाँले पनि आएर मौकाको फाइदा लिइहाल्नुहुन्छ होइन। अब टाढा टाढा जान नसक्ने वृद्ध बुवा आमाहरू भरतपुरसम्म आइन आउन नसक्ने वृद्ध बुवा आमाहरूको लागि, अशक्त बिरामीहरूको लागि पनि हामी आउँदैछौँ, तपाईँले विशेष गर्नुहोला। हामीले ग्रह दशा र भाग्यको विषयमा विशेष जानकारी गराउने हो तपाईँहरूलाई, अरूको विषयमा होइन। फेरि है ग्रह दशा भाग्यको विषयमा जानकारी गराउँछु, तपाईँले घर घडेली कस्तो छ माटो लिएर आउनुहोस्, माटो पनि हेरिदिनेछु म तपाईँको लागि विशेष गरी चाहिने। कार्यक्रम ज्योतिष वास्तुको विषयमा सबै यतिखेर हामी भूत वर्तमान र भविष्यको विषयमा, ग्रह अनि भाग्यको विषयमा विशेष चर्चा पनि हामी गर्नेछौँ। कोही मित्र आउनु भएको छ कार्यक्रममा, स्वागत पनि गरौँ। कहाँबाट को बोल्दै हुनुहुन्छ? नमस्ते।
1: नमस्ते गुरु।
0: कहाँबाट को बोल्दै हुनुहुन्छ? सल्यान जिल्लाबाट। शुभ नाम तपाईँको?
1: जयराम कौर।
0: कसको विषयमा हेर्न चाहनुहुन्छ?
1: यो छोरालाई हेरङ्गी गुरु।
0: छोराको विषयमा जन्ममिति भन्नुहोस् त, कति हो छोराको?
1: 2055 साल।
0: 2055
1: 7 गते,
0: चैत महिना 7 गते।
1: हजुर, बिहान जन्म बिहान 9:30 बिहान,
0: बिहानको 9:30 हो
1: हजुर
0: छोराको होइन त?
1: हजुर छोरा हो।
0: ल सुन्नुहोस् है, ध्यान दिएर।
1: हजुर,
0: श्री गणेश आयनमा श्रीमती रामानुज आयनमा 2055 चैत्र शुक्ल पक्षको आइतबार चौथी तिथिमा जन्म मेष राशि, भरणीको तेस्रो चरण नाम आउँदो रहेछ, छोराको लेखनाथ भन्ने नाम आउँदो रहेछ। मध्यनाडी नरगण परेको छ बाबुको है, घातकमा परेको छ। तिथिहरू चाहिँ प्रतिपदा षष्ठी एकादशी आइतबार घातक, मघा नक्षत्र घातक, नम्बरमा 1 नम्बर, राशिमा मेष भन्ने राशि घातक छ बाबुको लागि, मेष राशि घातक छ। कुण्डली असाध्य राम्रो, भाग्य असाध्य राम्रो छ छोराको, त अलिकति नाक दोष परेको छ अनि त्यसपछि यसले अलिकति रोकावटहरू आउनेछ घर परिवारमा, अनि शनि बिग्रिएको छ, कर्म अलिकति काम गरे पनि फल नपाउने क्या, त्यति राम्रो नहुने त्यस्तो ग्रहहरू परेको छ। अहिले बाबुलाई चाहिने ग्रह पिङ्गला भन्ने ग्रह चलेको छ एउटा, एउटा मङ्गल भन्ने ग्रह चलेको छ। अहिले मनमा पीर चिन्ता लिने ग्रह दशाहरू छन् बाबुको, त्यस्तो विधि चिन्ता गर्नु पर्दैन, ठिक छ, ग्रहहरू राम्रै छ। सरकारी जागिर सरकारी क्षेत्र राम्रो छ। विदेश यात्राको लागि चाहिँ एउटा चाँदीको स्वीकृतिहरू ब्रासलेटहरू केही बनाएर लगाइदिनुहोस् होइन। अब धेरै रोकावट आइराख्यो भने बाबुको लागि चाहिँ नै काल सर्पयोगको नागदोषको चाहिँ रत्न कवच पाउँछ हामीसँग, त्यो पनि लगाउँला। अहिलेलाई पढ्दैन त्यो पनि। बाबुले चोखोली त गयो, शुद्ध भोजन गर्ने, पूर्णिमाको दिन चन्द्रमाको पूजाहरू गर्यो भने त्यसले पनि राम्रो गराउँछ। अब आउने नाग पञ्चमीको बेलामा चाहिँ नि नाग देवताको पूजा आजा गराउनुहोस्, एकदम स्पेसल हुन्छ, चिन्ता नगर्नुहोस्, राम्रो छ ग्रहहरू। समस्या जिज्ञासा के छ र भन्नुहोस् त? यस्तो छ, वैवाहिक जीवन पहिलो घरबार दाम्पत्यमा अलिकति बाधा छ, फेरि उसले आफै खोजेर आफै रोजेर यसो लभसभ गरेर विवाह गर्ने दशा पनि छ, अनि त्यसले गर्दा पनि हो बाबुको अलिक छिटो छिटो रिसाउने पनि गर्छ। अब ती कुरा सबै कुराहरू मिलाएर हेर्दाखेरि चाहिँ अलिकति विवाहमा वैवाहिक सम्बन्धमा जस्तै दाजुभाइसँगको सम्बन्धमा चाहिँ अलिकति फाटो आउने, अलिकति ग्रह चाहिँ बिग्रेको हो होइन, अरू त्यस्तो नराम्रो छैन, अरू त ठिकै छ राम्रै छ है। बाबुको विवाह त बहुविवाह हुन्छ, 2, 3, 4, 5 कति पनि हुन सक्ने ग्रह छ। पहिलो घरबार दाम्पत्य त्यति राम्रो चाहिँ छैन बाबुको, अब विवाहको दोषहरू मेटाएर विवाह गर्यो भने अलग कुरा हो, नभए दोष छ, दोष छ, विवाहको दोष मेटाएको पनि देखा छैन फेरि यहाँबाट के। हो त नि, त्यही त भने त मैले विवाह राम्रो छैन भनिरहेको छु मैले। अब अहिलेको बुहारीसँग मनमुटाव झैझरा कतिको हुन्छ,
1: अब झैझगडा त हामी बुढाबुढीको पनि कस्तो परिसरिरहेको छ।
0: त्यसो हो भने अब बुहारीको पनि साल महिना गते समय थाहा छ,
1: बुहारीको थाहा छैन,
0: पत्ता लगाएर फोन गर्नुहोस्, कसो कमजोरी छ, छोराबाट कमजोरी हो कि बुहारीबाट कमजोरी हो कि, कसो कारणले झै झगडा मनमुटाव हुन्छ, हो त्यसको विषयमा म तपाईँले निर्णय गरौँला। अब धेरै असाध्यै बिग्रियो भने चाहिँ रत्न कवच नै लाउनु पर्छ है। समय चाहिँ
1: समय दिउँसो ढाई बजे।
0: अनि तपाईँलाई थाहा छैन भन्नुहुन्थ्यो, फेरि कसले भनौ?
1: यो हाम्रा बुढीले भन्यो हजुर।
0: ल 2060 साल अनि
1: साउन एक गते,
0: साउनको एक गते अनि
1: हजुर दात थाहा भएन, अब सँगै ढाई बजे हो अरे,
0: दिउँसोको ढाई बजे होइन त
1: हजुर। राशि त उपलब्ध गरे कन्या राशि,
0: अब हेरौँ कन्या राशि आउँछ के आउँछ, यहाँ म भनिदिइहाल्छु नि, तपाईँ चिन्ता नगर्नुहोस् है।
1: हजुर
0: अब हेरौँ है त, राशि त कन्या त आएन, अहिले 37 छ बुहारीलाई, बुहारी लक्ष्मीकी छिन्, त्यस्तो नराम्रो छैन, लक्ष्मीकी बुहारी छिन् है, ग्रह दशाहरू राम्रै छ, नराम्रो छैन। अब यिनीहरूको चाहिँ नै गुण चाहिँ अलिकति 20 गुण आएको छ, गुण राम्रो हो किनकि 18 गुण कटेपछि विवाह गर्न मिल्छ, 20 गुण आएको छ, औँसी सौँसी पनि परेको छैन, अनि त्यसपछि

मंगसिर 5 गतिको सम्झौतामा 60 दिनभित्र बेपत्ता पारिएको मान्छेहरू सार्वजनिक गर्छु र गर्छौं भन्ने खालको प्रतिबद्धता शान्ति सम्झौतामा थियो र हामी त्यसैलाई पर्खेर बस्यौं। 60 दिन बित्यो, तैपनि हाम्रा मान्छेहरू मारिएका छन्, जिउँदा छन्, कहाँ छन्, यी केही कुराहरू भन्न अहिलेको सरकार तयार भएन।

तपाईँ सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 मेगाहर्ज।

सूचना संगीत र मनोरञ्जनको अटुट साहिनो यो हो रेडियो साहिनो 89.8 मेगाहर्ज।

0: अब चलाउनुहोस् इन्टरनेट र टिभी सँगै युट्युब एकै साथ सजिलैसँग डेबिट कार्ड क्रेडिट कार्ड ई सेवा कनेक्ट आइटिएस बाट सजिलै घर बसी इन्टरनेटको बिल भुक्तानी गर्न सकिने सम्पर्क 9801004477 क्लासिक टेक छोयो कि चल्यो।
1: ए दाई फाइल बोकेर कहाँ जान लाग्नु भएको? प्राली कम्पनी दर्ता गर्न जानु भएको हो भने जथाभावी ठाउँमा नजानु, बजारमा बिचौलिया छन्, सस्तोमा काम गरिदिन्छ भनेर फस्नु होला नि। बेलामा नै विचार पुर्याउनु, पछि दुःख पाउनु होला नि। फेरि लाइसेन्स नभएका ठाउँमा सेवा लिन जानु गैर कानूनी हो।
2: यस्तो लाइसेन्स प्राप्त सरकारले अनुमति दिएको आधिकारिक सेवा केन्द्र कहाँ छन्?
1: नेपाल सरकारबाट इज्जत प्राप्त चितवनको एक मात्र आधिकारिक सेवा केन्द्र भरतपुरको आन्तरिक राजस्व कार्यालयको 50 मिटर अगाडि एसएनपी कम्पनी जानु नि। त्यहाँ त काठमाडौँ जान नपर्ने गरी नै कम्पनीहरूको प्रबन्ध पत्र नियमावली तयार पारी प्रमाण पत्र उपलब्ध गराइनेछ। साथै कम्पनीको नवीकरण, शेयर पुँजी, थपकट, नाउँ ठाउँ परिवर्तन लगायत संस्था दर्ता खारेज सम्बन्धी सम्पूर्ण कार्य गरिन्छ नि।
2: त्यति मात्र कहाँ हो र? त्यहाँ त करदाताहरूको बयान, भ्याट, ट्याक्स, मासिक, चौमासिक, वार्षिक आय विवरण तयार पारी नेट एन्ट्री अनलाइन सेवाबाट विवरण भरिदिने काम हुन्छ र बिजनेस प्लान प्रपोजल पनि तयार पारिदिन्छ नि।
1: अर्को विशेष थप काम, त्यस कम्पनीले आमदानी गरेको रकम विभिन्न सामाजिक कार्यमा खर्च गरिनेछ। तसर्थ एसएनपी कम्पनीमा नै कारोबार गर्न हार्दिक अनुरोध गर्दछौ।
2: सञ्चालक
1: सुरेश श्रेष्ठ,
2: एसएनपी कम्पनीको कार्यालय
1: बाइपास रोड भरतपुर चितवन,
2: मोबाइल नम्बर
1: 9855603359
2: 9855269959।
3: अब तपाईँको दैनिक जीवनलाई अझ सहज बनाउँदै नेपाली पात्रो एप्लिकेशन आजै डाउनलोड गर्नुहोस्।
4: के तपाईँ ल्यापटप कम्प्युटरको खोजीमा हुनुहुन्छ?
5: विगत 10 वर्षदेखि सम्पूर्ण ब्रान्डका ल्यापटप, कम्प्युटर, फोटोकपी, प्रिन्टर, सिसी क्यामेरा पाइने एक मात्र पसल लजिक कम्प्युटर, भरतपुर बीच सनौली बजार चितवन, प्रोप्राइटर लोकनाथ लामिछाने, मोबाइल 9855524454, 9855524454, इमेल lok.logic2@gmail.com।
4: हामी कहाँ फायर एन्ड सेक्युरिटी अलार्म सिस्टम, इन्टरकम एन्ड एटेन्डेन्ट, साथै एएमसीमा पनि काम गरिन्छ। लोजिक कम्प्युटर, अ कम्प्लिट आइटी सोलुसन।
6: होइन है दिदी, कता हिँड्नु भयो? यस्तो थोत्रो पुरानो डिस्प्ले फुटेको मोबाइल लिएर?
7: मेरो मोबाइल देखेर जहिले जिस्काउँछ यो कान्छाले। अब भनेको जस्तो राम्रो मोबाइल बनाउने ठाउँ हुन परेन हाम्रो चनौली बजारमा।
6: हे दिदी, त्यसै म तपाईँलाई जिस्काउँछु त। ल यता सुन्नुहोस्, हाम्रै चनौली बजारमा रहेको कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउसमा डिस्प्ले फुटेका मोबाइलहरू एक्सचेन्ज हुन्छ नि। ल हेर्नुहोस् त, मैले नि पुरानो मोबाइल दिएर नयाँ एक्सचेन्ज गरेर ल्याएको। अनि अर्को कुरा नि दिदी, नयाँ मोबाइल किन्दा राम्रो खालको इयरफोन, मोबाइल कभर, मोबाइल ग्लास, लगभग 1200-1500 पर्ने मोबाइल एसेसोरिज उपहार स्वरूप पाइन्छ नि। साथै घडी, मोबाइलका चार्जर, कभर ग्लास, इयरफोन सँगै इलेक्ट्रोनिक सामान पनि सुपथ मूल्यमा पाइन्छ।
7: ए हो र, त्यसो भए म त हिँडिहाले कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउसमा पुरानो मोबाइल दिएर नयाँ मोबाइल ल्याउँछु। हजुर, विगत 20 वर्षदेखि तपाईँ हाम्रै चनौली बजारमा दक्ष एवं अनुभवी जनशक्तिहरूद्वारा सम्पूर्ण मोबाइल घडी मर्मत गरिनुका साथै सुपथ मूल्यमा बिक्री वितरण पनि गरिन्छ। सम्पर्क कृषि

मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय सहित जम्मा आठवटा मन्त्रालय मात्रै कायम भएका छन्। प्रदेश सरकारले चालू खर्च कटौती, प्रशासनिक संरचनालाई चुस्त बनाउने तथा सेवा प्रभावलाई थप प्रभावकारी बनाउने उद्देश्य सहित मन्त्रालयहरूको संख्या घटाउने निर्णय कार्यान्वयनमा ल्याएको हो। गत वैशाख 22 गते बसेको प्रदेश मन्त्री परिषद बैठकले हाल गरेका 14 मन्त्रालयलाई घटाएर 8वटामा सीमित गर्ने निर्णय गरेको थियो। सोही निर्णय अनुसार नयाँ आर्थिक वर्ष 2083-84 को शुरूआतसँगै मन्त्रालय पुनर्संरचनाको व्यवस्था आजदेखि औपचारिक रूपमा लागू भएको छ। सरकारका अनुसार अब प्रदेशमा मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, आन्तरिक मामिला, कानून तथा सहकारी मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, खानेपानी ऊर्जा तथा सिंचाई मन्त्रालय, उद्योग पर्यटन तथा यातायात, स्वास्थ्य तथा सामाजिक विकास, कृषि वन तथा पशुपक्षी विकास मन्त्रालय मात्र रहनेछन्। सौर मास अनुसार प्रत्येक वर्ष साउन एकमा मनाइने साउने कर्कट संक्रान्ति पर्व आज देशभर स्नान दान गरी मनाइँदैछ। सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन आज देशभर साउने संक्रान्तिका रूपमा मनाउने प्राचीन परम्परा छ। साउनदेखि सूर्य दक्षिणतर्फ गमन गर्ने भएकाले आजदेखि दक्षिणायन शुरू हुन्छ। एक माघदेखि शुरू हुने उत्तरायण र एक साउनदेखि शुरू हुने दक्षिणायनलाई वैदिक सनातन परम्परामा विशेष महत्वका साथ मनाइन्छ। अधिकांश नेपाली खेतीपातीमा संलग्न हुने भएकाले असार महिनाभर कृषि कर्ममा व्यस्त हुन्छन्। त्यस क्रममा हिलो मैलेका कारण लाग्ने छाला सम्बन्धी रोगबाट बस्न लुतो फाल्ने परम्परा रहेको प्राध्यापक डाक्टर देवमणि भट्टराईले बताएका छन्। साउन महिनालाई भगवान शिवको विशेष पूजा आराधना गर्ने महिनाका रूपमा पनि लिइन्छ। महिलाले हरियो छुरा तथा हरियो कपड़ा लगाएर प्रकृतिसँगको निकटता झल्काउने परम्परा पनि रहेको छ। साउन महिना देवादिदेव भगवान शिवको महिमा भएकाले पशुपतिनाथ लगायत देशभरका शिवालयमा भक्तजनको खुइँचो लाग्ने गरेको छ।

समयसँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: वर्ल्ड कप 2026 को अवसरमा सिजी टिभीले ल्याएको छ 3+3 वर्षको वारेन्टी, साथै 36,000 सम्मको क्याशब्याक, सजिलो 0% इएमआई को सुविधा, नागरिकता भए पुग्छ। वर्ल्ड कप टु वर्ल्ड कप सिजी टिभी, खेल सँगै भरोसा सँगै।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: मध्य प्रदेशमा नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी एमाले र नेपाली कम्युनिष्ट

नेकपाको गठबन्धन सरकारलाई निरन्तरता दिने सहमति भएको साथ तीन दलका संसदीय दलका नेताहरूको संयुक्त बैठकले मुख्यमन्त्री कृष्ण प्रसाद यादवको नेतृत्वमा रहेको वर्तमान गठबन्धनलाई यथावत राख्ने निर्णय गरेको हो। गठबन्धनमा एमाले संसदीय दलका नेता सरोज कुमार यादव र नेकपाका संसदीय दलका नेता तथा अर्थमन्त्री युवराज भट्टराई सहभागी थिए। बैठकपछि संचारकर्मीसँग कुरा गर्दै अर्थमन्त्री भट्टराईले अन्य प्रदेशमा कांग्रेस एमाले बीचको राजनीतिक सहकार्य अन्त्य भए पनि मध्यप्रदेशमा भने वर्तमान राजनीतिक समीकरणलाई निरन्तरता दिने सहमति भएको जानकारी दिएका छन्। उनले प्रदेशको राजनीतिक स्थायित्वलाई ध्यानमा राख्दै तीन दल बीचको सहकार्यलाई कायम राख्ने निर्णय भएको पनि बताएका छन्। एमाले संसदीय दलका नेता सरोज कुमार यादवले तीन दलको सत प्रयासबाट प्रदेशको बजेट पारित भएको उल्लेख गर्दै आगामी दिनमा पनि सहकार्यलाई निरन्तरता दिइने बताएका छन्। धादिङको बेनीघाट रोराङ गाउँपालिका 10 स्थित जवान खोला नजिक तिग्राङ खानी क्षेत्रमा खसेको सुक्खा पहिरो पन्छाइएपछि पृथ्वीराज मार्ग सञ्चालनमा आएको छ। राजमार्ग आज बिहान 4 बजेदेखि दुवैतर्फका सवारी साधनका लागि पूर्ण रूपमा सञ्चालनमा आएको हो। यसअघि सो क्षेत्रमा माथिबाट निरन्तर सुक्खा पहिरो खस्दा पृथ्वीराज मार्ग पूर्ण रूपमा अवरूद्ध भएको थियो। जोखिमका कारण जिल्ला प्रशासन कार्यालय धादिङले अर्को सूचना जारी नभएसम्म सबै प्रकारका सवारी साधनको आवागमन रोक लगाएको थियो। पहिरो हटाएर सड़क सुरक्षा बनाइएपछि आज बिहान 4 बजेदेखि पृथ्वी राजमार्ग पूर्ण रूपमा सञ्चालनमा आएको प्रहरीले जनाएको छ। देशभर मनसून वायुको प्रभाव कायम रहँदा आज पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसूनको न्यूनचापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि तथा पूर्वमा सरदर स्थान आसपास रहेकाले देशका विभिन्न भागमा वर्षा हुनेछ। महाशाखाका अनुसार हाल देशभर साधारणतया बदली रहेको छ। बागमती गण्डकी लुम्बिनी प्रदेशका पहाड़ी भूभागका केही स्थान तथा कोशी कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भूभागका एक दुई स्थानमा मध्यम वर्षा भइरहेको छ। साधारणतया बदली रहनेछ भने पहाड़ी भूभागका धेरै स्थान तथा बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही तथा मधेश र कोशी प्रदेश तराईका एक दुई स्थानमा मेघगर्जन र चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। हिमाली भूभागका केही स्थानमा वर्षासँगै हिमपातको सम्भावना पनि छ। महाशाखाका अनुसार देशका पहाड़ी भूभाग कोशी बागमती गण्डकी र कर्णाली प्रदेशका हिमाली भाग तथा लुम्बिनी प्रदेशको तराई एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ। जापानी प्रधानमन्त्री सानाए ताकाइची नेतृत्वको सरकारको लोकप्रियता पहिलो पटक 50% भन्दा तल झरेको छ। अक्टोबरमा सत्तामा आएता बिहिबार प्रकाशित एक सर्वेक्षणले लोकप्रियता दर निकै घटेको देखाएको हो। प्रेसको सर्वेक्षण अनुसार पहिले ताकाइचीको मन्त्री परिषदप्रति समर्थन 49% मात्र देखिएको छ। उनको सरकारप्रतिको समर्थनमा सबैभन्दा ठूलो गिरावट 60-70 वर्ष उमेरसम्मका मतदातामा देखिएको छ, जसको समर्थन गत महिनाको 63.7% रहेकोमा घटेर 39.9% झरेको छ। समर्थकहरूले अझै पनि जापानकी पहिलो महिला प्रधानमन्त्रीको नेतृत्व र विश्वसनीयतालाई कारण मानिरहेका छन्। असन्तुष्टिको मुख्य कारणहरू अहिलेको संक्रमणकालीन अवस्थामा सरकारबाट धेरै आशा गर्न सकिँदैन भन्ने र सरकारले ल्याएका कमजोर नीति रहेका छन्। त्यस्तै अमेरिकाले लगातार 6 रात इरानका विभिन्न सैन्य तथा रणनीतिक लक्ष्यमा आक्रमण गरिरहेको छ। हुर्मुज जलमरू मध्येको नियन्त्रण लिएर दुवै देशबीच तनावथप चर्किँदै गएको छ। अमेरिकी केन्द्रीय कमाण्ड सेन्टकमका अनुसार पछिल्लो आक्रमणको उद्देश्य इरानको सैन्य क्षमता थप कमजोर बनाउनु हो। सेन्टकमले हुर्मुज जलडमरू मध्यमा लागू गरिएको नाकाबन्दीका क्रममा एउटा जहाज आफ्नो नियन्त्रणमा लिएको पनि जनाएको छ। त्यसै गरी हुर्मुज गान प्रान्तका दुई पुलमा पनि आक्रमण भएको जनाइएको छ। बीबीसीले बन्दर अब्बासको पश्चिम स्थित एउटा पुलमा आक्रमण भएको पुष्टि गरेको जनाएको छ। त्यस्तै अमेरिका र इरानबीच फेरि सैन्य तनाव चर्किरहेको बेला पाकिस्तानले दुवै पक्षलाई हिंसा अन्त्य गरी गत महिना भएको समझदारी पत्र अनुसार वार्ता पुनः शुरू गर्न आग्रह गरेको छ। आचार संहिता उल्लंघन गरेकोमा अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले भारतीय तीव्र गतिका बलर गुरनूर र ब्रारलाई चेतावनी दिएको छ। एज बास्टनमा घरेलु टोली इंग्ल्याण्डसँगकै पहिलो एक दिवसीय क्रिकेटका क्रममा 26 वर्षीय बारले आचार संहिता उल्लंघन गरेका थिए। आईसीसीले उनलाई चेतावनी दिँदै एक डिमेरिट अंक दिएको छ। तीन खेलको श्रृंखलाको दोस्रो खेल अहिले सोफिया गार्डेन्स क्रिकेट मैदानमा भइरहेको छ। श्रृंखलाको अन्तिम खेल आइतबार लर्ड्स क्रिकेट मैदानमा हुनेछ। यसअघि गएको 5 खेलको टी20 श्रृंखला इंग्ल्याण्डले 4-0 जितेको थियो।
न्यूजील्याण्डले भारतसँग पहिलो टी ट्वेन्टी श्रृंखला जितेको थियो। त्यस्तै विश्वकप फुटबलको दोस्रो सेमी फाइनलमा साबिक विजेता अर्जेन्टिनाले इंग्ल्याण्डलाई 2-1 हराएको छ। अमेरिकाको एटलान्टा रंगशालामा भएको खेलमा 1-0 पछि परेको अवस्था उल्ट्याउँदै अर्जेन्टिना लगातार दोस्रो पटक विश्वकपको फाइनलमा पुगेको हो। खेलको पहिलो हाफ निकै तनावपूर्ण रहेको थियो। अन्तिम समयसम्म दबाव ठेक्न नसकेको इंग्ल्याण्ड लगातार तेस्रो पटक विश्वकप सेमी फाइनलबाटै बाहिरिएको छ भने अर्जेन्टिना 7 पटक विश्वकपको फाइनलमा पुगेको छ। अब अर्जेन्टिनाले उपाधिका लागि साउन 4 गते बिहान 12:00 स्पेनसँग प्रतिस्पर्धा गर्नेछ भने इंग्ल्याण्डले तेस्रो स्थानका लागि साउन 3 गते बिहान 12:00 फ्रान्ससँग खेल्नेछ। हवस्त, काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 10 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौं। अहिलेलाई बिदा दिनुहोस्। नमस्कार।

0: रेडियो एनआरएन 99.1
1: हर विषयमा चारो बहस नेपाली बहस
2: यस नेपाली बहसका साथमा
3: प्रीति तयारी चौचौ
4: ग्लोबल आईडी ब्याङ्क सबैका लागि ब्याङ्क
5: दिस होम इन्टरनेट

0: आदरणीय श्रोता नमस्कार, आजको नेपाली बहसबाट खेम बम उपस्थित भइसकेको छु। नेपाली बहस देशभरका 350 बढी रेडियो र फिल्म स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको छ। नेपाली बहसमा हामी विभिन्न विषयमा छलफल र बहस गर्ने गर्दछौं र धेरै नेपालीहरूले मन पराउने कार्यक्रम नेपाली बहसमा राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, कूटनीतिक, परराष्ट्र क्षेत्रका विषयमा विभिन्न विज्ञहरूसँग छलफल र बहस गर्ने गर्दछौं र विशेष गरी नेपालको राजनैतिक सिनारियो र परिदृश्य जसलाई संस्थागत गर्नका निम्ति र राजनीतिलाई स्थिर बनाउनका निम्ति र देशलाई समृद्धिको ढोकातर्फ धकेल्नका निम्ति सरकारले गर्नुपर्ने काम कारवाहीहरू र सरकारले विधाएका बाटाहरूका विषयमा पनि सूक्ष्म विश्लेषण गर्ने गर्दछौं र सरकारलाई खबरदारी पनि गर्ने गर्दछौं र विशेष गरी यतिखेर रवि र बालेन्द्र शाह बैस मचिने कि सम्हालिने भन्ने खालको विषय उठेको छ। राजसपाका कतिपय नेताहरू पार्टीभित्रको विवाद बाहिर देखिए भन्दा बढ़ी नै रहेको दावी गर्छन्। भित्रभित्रै विवादको आगो सल्कने अवस्थामा आए पार्टी विभाजन हुन सक्छ। लोकतान्त्रिक शासन व्यवस्थामा दल विभाजन भने सुखद होइन, तर राष्ट्रिय स्वतन्त्र पार्टीले दुई पक्षहरू बीचको मतमतान्तरहरू व्यापक रूपमा घिजोलिएको छ। यसलाई स्पष्ट रूपमा देख्न सकिन्छ। प्रथम ऐतिहासिक राष्ट्रिय महाधिवेशन हुँदै गर्दाखेरि पनि रवि लामिछाने जसरी पार्टी सभापतिमा हुँदै भएर आएका छन्। 51 जना अहिलेसम्मका पदाधिकारीहरू कसलाई नियुक्त गर्ने त भन्ने खालको मनोनित गर्ने विषयमा पनि छलफल र बहस हुन सकिरहेको छैन। 51 जना पदाधिकारी मनोनित हुन सकिरहेका छैनन् र बालेन पक्ष र रवि पक्ष बीच घमासान मतभेद भएका विषयहरू पनि बाहिर आइरहेका छन्। यसका विषयमा पनि आज हामी नेपाली बहसमा चर्चा र परिचर्चा गर्नेछौ। अहिलेसम्म किन 51 जना मनोनित हुन सकेन त, किन चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसदीय दलको नेतालाई फिर्ता बोलाउन सक्ने प्रावधान राख्नुपर्ने परिस्थिति भयो त? आजको नेपाली बहसमा हामी चर्चा गर्न चाहन्छौं। 100 दिनमै बढ़्यो सड़कमा असन्तोष। यतिखेर सड़कमा तपाईँहरूले देखि हेर्नुहुन्छ भने नागरिकहरूमा असन्तोष बढ़दै गइरहेको छ। सरकारप्रतिका धेरै टिप्पणीहरू र आलोचनाहरू छन्। सुकुम्बासीमाथि गरेको व्यवहारका विषयहरूसँगै जोड़िएका छन्। नागरिकहरूमाथि त्रास फैलाउने काम भएका छन्। व्यापारीलाई धरपकड़ गर्ने कामहरू भएको छ। नेपालमा लगानीको वातावरण होइन, शेयर बजारदेखि लिएर विभिन्न बजारहरू अप्ठ्यारो परिस्थितिमा छन्। व्यापारीहरूले सटर बन्द गर्नुपर्ने स्थिति आएको छ। ग्राहकहरू कम भेटिन्छन्। सबै विषयमा चाहिँ आज हामी चर्चा र परिचर्चा गर्दैछौं र नेपाली बहसमा हामी विविध क्षेत्रका चर्चा गर्छौं र आजको नेपाली बहसलाई हामीले चर्चा र परिचर्चा गर्ने क्रममा अब कसरी देश बन्छ, समृद्धतर्फ देश कसरी अगाडि जान्छ, आन्दोलनले दबावमा यतिखेर सरकार छ, हरेक क्षेत्रका आन्दोलनहरू छन्, व्यवसायहरूले लगानीको वातावरण छैन भनिरहेका छन्, बैंकबाट ऋण लिन नागरिकहरू डराइरहेको एउटा परिस्थिति छ, यी यावत परिस्थितिका बीचमा सरकारले जुन किसिमको संयमता अपनाउनु पर्ने हो त्यो संयमता सरकारले किन अपनाउन सकेन, आजको बहसमा हामी चर्चा गर्दैछौ। विभिन्न माग राखेर शिक्षकदेखि लिएर स्वास्थ्यकर्मी, किसान, कर्मचारी, व्यवसायी, मिटर ब्याज पीड़ित, पत्रकारदेखि सुकुमवासीसम्म यतिखेर आन्दोलनमा छन्। आदरणीय श्रोता, आन्दोलनलाई संवाद, सहमति र नीतिगत सुधारतर्फ सम्बोधन गर्नुपर्ने दबावमा यतिखेर सरकार छ, तर सरकारले नसुने जस्तो गरिरहेको छ। सरकार भन्छ मेरिटोक्रेसीमा नियुक्ति हुन्छ, तर सरकारले गरेका मेरिटोक्रेसीहरू उनीहरूकै वरपरका व्यक्तिहरू र उनीहरूका आफन्तहरू र कतिपय परिवारका व्यक्तिहरू मेरिटोक्रेसीका आधारमा यतिखेर नियुक्त हुँदैछन्। आदरणीय श्रोता, आज हामी बहस गर्दैछौ किन अहिलेको अवस्थामा सरकारमाथि यति ठूलो दबाव मचिरहेको छ, किन बढ़िरहेको छ, अब सरकार सुध्रिने होइन, अब सरकारको नेतृत्व परिवर्तन हुने होइन, सरकारको नेतृत्वको बानीहरू विगतहरू परिवर्तन गर्नुपर्ने स्थिति होइन। आजको नेपाली बहसमा हामी चर्चा गर्दैछौ र पुराना राजनीतिक दलहरू पनि यतिखेर दबावमा छन्। जनताहरूले उनीहरूलाई पत्याएनन्। जनताहरूले फागुन 21 गतिको निर्वाचनमा धुन चटाइसके पछाडि चाहिँ अब उनीहरू कसरी माथि उस्किने, कसरी मिल्ने, कसरी सहमति गर्ने, गठबन्धन गर्ने भन्ने लाइनमा यतिखेर गएको देखिन्छ। तर पुराना शक्तिहरूप्रति अझै पनि जनताको मन फर्किने सम्भावना भने कम छ, किन नेपाल कंग्रेसले आफूलाई रिफर्म गर्यो, तर कंग्रेस बाहेकका दलहरू आन्तरिक खिचातानीमा छन्। ती 30 वर्षदेखि देखिरहेका अनुहारहरू एकपछि अर्को एकपछि अर्को गर्दै दोहोरिने क्रम चाहिँ बढ़िरहेको छ। त्यसको बारेमा पनि आज हामी चर्चा गर्दैछौ, त्यसका बारेमा पनि परिचर्चा गर्दैछौ। अहिलेको बहसमा आज हामी भन्न चाहन्छौ, होटेलमा 6.5 खर्ब बढ़ी लगानी छ, यतिखेर 40 लाख पर्यटकलाई सेवा दिने क्षमता नेपालमा छ, तर पर्यटकहरू भने अनुसार भित्रिरहेका छैनन्। यतिखेर स्थिर हुन्छ कि हुँदैन सत्ता सरकार भन्ने विषयमा पनि छलफल र बहसहरू र सरकार टिप्पणीहरू भइरहेका छन्। अन्तर्राष्ट्रिय ब्रान्डका होटेलहरू थपिँदै गर्दाखेरि यतिखेर व्यापारीहरू निराश छन्। लगानीको वातावरण छैन, बैंकबाट ऋण लिन, कर्जा लिन उनीहरू मानिरहेको स्थिति छैन, तर पनि नेपाली बहसमा आज हामी चर्चा र परिचर्चा गर्दैछौ र विशेष गरी अब हामी नेपाली बहसमा आजदेखि पालिका बहस पनि शुरू गर्दैछौ। पालिका बहस भन्दै गर्दा स्थानीय तहका जनप्रतिनिधिहरूलाई पनि हामी प्रश्न गर्नेछौ, स्थानीय तहमा भएका कामहरूका विषयमा, स्थानीय तहमा देखिएका होइन राम्रा सकारात्मक कुराहरूलाई पनि हामी आज देशव्यापी गराउन चाहन्छौ, विश्वव्यापी गराउन चाहन्छौ। पालिका बहसमा धेरै नगरपालिकाहरूले, धेरै पालिकाहरूले राम्रा कामहरू पनि गरेका छन्, जनतालाई सुशासन पनि दिएका छन्। अबको नेपाली बहसमा हामी पालिका बहसलाई पनि जोड्ने प्रयास गर्छौं र पालिका बहसमा स्थानीय तहका जनप्रतिनिधिहरू जोड़िनुहुनेछ। यतिखेर हाम्रो बहसमा नेकपा एमालेका नेता महेश बर्तौला हुनुहुन्छ। बर्तौलाजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
1: धन्यवाद सर, नमस्कार।
0: अब आजबाट चाहिँ नयाँ वसान्त शुरू भयो होइन, हामी साउन 1 गतेमा तपाईँसँग बहस गर्दैछौ। गएको मसान्त अर्थात गएको वर्ष तपाईहरूका लागि त्यति सुखद त रहन सकेन, अब यो नयाँ वसान्त शुरू भइसके पछाडि देश चाहिँ कस्तो गतिमा अगाडि बढ़ोस् भन्ने चाहनुहुन्छ र तपाईँको सरकारलाई सुझाव के छ? शुरू भयो
1: स्पष्ट छ, हाम्रो देश एउटा संवैधानिक प्रबन्ध, कानूनी प्रबन्ध, विधिको शासन बमोजिम सञ्चालन हुने मेरो लोकतान्त्रिक शासन व्यवस्था भएको, जनतान्त्रिक शासन व्यवस्था भएको मुलुक हो। यसलाई नै चिरमा राखेर सरकारको समग्र क्रियाकलापहरू निर्देशित हुनुपर्छ। जनमत निश्चित समयका लागि दिइएको हुन्छ, 15 सूर्य रहेसम्मका लागि हो भन्ने शासकमा दम्ब र घमण्ड हुनुहुँदैन। विधि संवैधानिक प्रबन्धहरूभन्दा माथि कोही पनि हुँदैन भन्ने ठान्नुपर्छ। यो बीचको परिस्थिति समग्रतामा हेर्दाखेरि यहीँनिर विशेष गरी सरकारकै समग्र उपस्थितिमा, सरकारको समग्र व्यवहारमा, सरकारको समग्र कथनी र करणी दुवैमा राज्यका आधारभूत संवैधानिक मान्यताहरू मूल्यहरूमाथि प्रहार गर्ने, त्यसलाई चुनौती सिर्जना गर्ने यी अवस्था सिर्जनाहरू भएको छ, जसका माध्यमबाट नागरिकले एउटा भय, त्रास र राज्य मेरो रहेनछ भन्ने जे महसुस गर्ने स्थिति बन्दैछ, त्यो कुरा चाहिँ कम्तीमा पनि सरकारले एउटा नयाँ सोच दृष्टिकोण, त्यो पनि संवैधानिक र कानुनी सीमाभित्र बसेर काम गर्नुपर्छ भन्ने मान्यता उसलाई त्यस प्रकारको भावनाबाट अघि बढ़ोस् भन्ने कुरा नै राख्न चाहन्छु। अन्यथा अब लोकतान्त्रिक प्रक्रिया र विधि बमोजिम गरिएका सरकारका गलत क्रियाकलापहरू हुनसक्छ, प्रश्नयोग्य विषयहरू हुनसक्छ, त्यस सन्दर्भमा अब खबरदारी रहन्छ।
0: मुद्दाहरूका
1: सन्दर्भमा फेरि सहकार्य भएर अगाडि बढ्ने कुरामा यसमा फेरि स्वाभाविक प्रक्रिया हो।
0: सरकार सुशासन केन्द्रित छ होइन, सरकारले चाहिँ जुन आफ्ना गतिविधिहरू अगाडि बढ़ाइरहेको छ, जसले चाहिँ देशलाई चाहिँ 5 वर्षमा कायापलट गर्छ होइन, सरकारले समृद्धतर्फ लैजान्छ होइन, धकेल छ
1: होइन, सरकारले यहाँले भनेको जस्तो गर्नुपर्छ, किनभने विरलै यस्तो जुन खालको एउटा जनमत प्राप्त भएको छ, अहिले हामीले अभ्यास गरेको निर्वाचन प्रणालीबाट आज राष्ट्रपतिले प्राप्त गरेको जनमत भनेको त्यो ऐतिहासिक हो, त्यो कमै राजनीतिक पार्टीहरूले त्यो अवसर प्राप्त गर्छ जुन आज राष्ट्रपतिले प्राप्त गरेको छ। उसले यो जनमतलाई देश निर्माणमा, देशको विकास र समृद्धिमा, सामाजिक न्याय र सुशासनमा उसले यसलाई उपयोग गरोस्, सदुपयोग गरोस्, तर उहाँहरूको देश शैली तरिका अवलम्बन जे गरिनु भएको छ यसले के देखिन्छ भन्दा उहाँहरू ठिक दिशातर्फ जान खोजिरहनु भएको छैन। एउटा बुझ्नुपर्ने के हो भने दुनियाँमा जहाँसुकै पनि खास स्थापित संरचनाहरूको विरूद्धमा पपुलिजमको माध्यमबाट नयाँ शक्तिहरूको खासा समयमा उदय हुन्छ, त्यो नयाँ शक्तिले जनभावना, राष्ट्रिय भावना बमोजिम काम गर्न नसक्दाखेरि ऊ एउटा अधिनायकवादी शैली र श्रृङ्खलाबाट आफूलाई परिचालन गर्ने वा चलाउने प्रयत्न गर्दाखेरि ती सरकारहरू ढल्ने कुरा, सरकारहरू कमजोर हुने कुरा त छँदै नै छ, त्यो शक्तिहरू पानीको फोका जस्तै त्यो सकेर जाने कुरा त सत्य छँदै छ, तर त्यसले त्यसको प्रभाव पार्छ भन्ने कुरा चाहिँ बुझ्नुपर्छ र आजको सरकार त्यही दिशातर्फ छ, किनभने उसले आफ्नो उपस्थिति सँगसँगै
0: रविजीले गाइडलाइन गरिरहनु भएको छ नि त, ह्यान्डल लिइरहनु भएको छ, ट्र्याकमा ल्याउन खोजिरहनु भएको छ होइन, सरकारका गतिविधिहरूलाई संसद दलको नेता फिर्ता पठाउने अस्ति विधानमै संशोधनमै गरेर विधानमा राखिसक्नु भएको परिस्थिति छ, लगाम लाउनु भएको छ नि त उहाँले त होइन, अहिले
1: उहाँहरूको आन्तरिक विषयहरूको बारेमा मलाई धेरै प्रवेश गर्नु छैन, राष्ट्रपतिले स्वयं आफ्नो संगठन पद्धति विधि विधान के बनाउँछ त्यो उसको निजी मामिला हो, त्यो राष्ट्रिय मामिला नबन्न सक्छ। कतिपय उसका राष्ट्रिय प्रसङ्गहरू, उसका विषय एउटा दल सरकार सञ्चालन गरेको प्रमुख दल भएको नाताले उसका केही उसले लिने निर्णयहरू स्वाभाविक रूपमा सामाजिक एउटा बहसको विषय, विमर्शको विषय बन्न सक्छ। जस्तो मान्नुहोस् आज उहाँहरू कहाँ जान खोज्दै हुनुहुन्छ भने, उहाँहरू एकातर्फ संविधान कल्पना गरौँ, संविधान संशोधनको विषयको एउटा बहस प्रारम्भ गर्नुहुन्छ। उहाँहरू संविधान संशोधन होइन, उहाँ यो संविधानलाई उहाँहरू हत्या गर्न चाहनुहुन्छ। उहाँहरू संविधान सभाबाट बनेको यो संविधानलाई उहाँहरू संशोधनको माध्यम नामबाट उहाँले समाप्त पार्न चाहनुहुन्छ, उहाँ संहिता समाप्त पार्न चाहनुहुन्छ। उहाँहरू दलीय व्यवस्था स्वीकार गर्छु भन्नुहुन्छ, तर स्थानीय तह दल विहीनताको कुरा उहाँले राजनीतिक दस्तावेज एउटा पारित गर्नुहुन्छ। उहाँहरू अनि विद्यमान शासकीय अहिलेको स्वरूपलाई उहाँहरूले खण्डन गर्नुहुन्छ, यसलाई अस्वीकार गर्नुहुन्छ प्रत्यक्ष कार्यकारीमा। भनेको अर्थ यो संविधान संशोधनको विषय होइन, यो त संविधानको आधारभूत यसको मर्म आत्मालाई फाउन्डेसनलाई नै समाप्त पार्दिने कुरा। त्यस कारण म के देख्न के भन्न चाहन्छु भने, राष्ट्रपतिले जे जनमत पाएको छ यो देश निर्माणको लागि बनोस्, सुशासन कायम गर्नका लागि होस् र दम्म आक्रोश पूर्वाग्रह र आग्रह राख्नका लागि र आफ्ना विपक्षी मतहरूलाई सफाइ दिनका लागि र लोकतान्त्रिक संस्था र लोकतान्त्रिक आवाजहरूलाई बन्द गर्नका लागि जुन खालको श्रृङ्खलाहरू राज्य नियन्त्रित राज्यको पक्ष पोषणबाट भइरहेको छ यी चिजहरू तत्काल रोकियोस्। यसले सरकारलाई मात्र क्षति गर्ने होइन, यसले सिङ्गो राष्ट्रको क्षति गर्छ, राष्ट्र एउटा गलत दिशातर्फ लैजाने प्रयत्न सरकारमा भइरहेको छ। यहीँनिर चाहिँ हाम्रो प्रश्न हो, खबरदारी हो, सरकारले राम्रो गरोस्, यसै गरेर जनताले जनमत दिएको, तर ऊ जनमतलाई सदुपयोग भन्दा पनि एउटा उन्मादमा उन्मादमा हिँडेको जस्तो महसुस हामीले गरिरहेका छौँ।
0: तपाईँलाई त अब तपाईँहरूको धर्मै हो सरकारको विरोध गर्ने, आलोचना गर्ने, सरकारले गरेन भन्ने होइन, प्रतिपक्षीहरूको त धर्मै हो नि त होइन।
1: होइन, यसरी पनि बुझ्नु,
0: ट्र्याकमा छैन सरकार भने, क्या ट्र्याकमा छैन, गति राम्रो छैन, डेस्टिनेसनमा पुग्दैन यो सरकार, ब्रेक चाहिँ डेस्टिनेसनै पुगेर लाउँछु भन्नुभएको नि त होइन प्रधानमन्त्रीजीले, अहिले त दौडिरहेछ नि त।
1: होइन, उहाँहरूले म फेरि पनि भन्न चाहन्छु, कम्तीमा पनि देशमा सरकारले के थाल्नुपर्छ भने, म 5 वर्षको लागि निर्वाचित भएको मेरो संस्था हो, मेरो कार्यकाल 5 वर्षको लागि हो, त्यस कारणले गर्दा सरकारले सबै कुरा भत्काइदिने, लोकतान्त्रिक इन्स्टिट्युसनहरूलाई भत्काइदिने, संवैधानिक आयोगहरूलाई भत्काइदिने, संविधानका प्रबन्धहरू भत्काइदिने, कानूनहरू चाहिँ अब आफूलाई 5 वर्षलाई जे अनुकूल हुन्छ त्यो मात्रै होइन नि, कयौं आज गरेका कुराहरू 50,000, 100,000 वर्षसम्म यो त नजिकका रूपमा रहन्छ। त्यस कारणले गर्दा सरकारले यति चाहिँ बुझ्नुपर्छ कि म संविधानमा माथि छैन, म कानूनी प्रबन्धहरूमा माथि छैन, मैले जे निर्णय गर्छु त्यही नै कानून हो, मैले जे बोल्छु त्यही नै कानून हो, त्योबाट होइन। सरकार जनताको संवादमा, जनताको दुःखमा सरकार जोडिनुपर्छ, जनताको पीड़ाहरूमा सरकार जोडिनुपर्छ। सरकार भनेको त नहुनेहरूको, अन्यायमा परेकोहरूको, पीड़ामा परेकोहरूको, शोषित उत्पीडनमा परेकाहरूको पक्षमा उभिने अभिभावक हो नि, तर बिल्कुल यहाँ त फरक भएको छ। आज सुकुम्बाजीहरूको कोही छैन, बनिनुपर्ने सरकार, तर सरकार उसलाई लपेट छ। अरू धेरैजना लोकतान्त्रिक राज्यको इकाइ संरचनाहरूले के आज स्वतन्त्र ढंगबाट, भएरै ढंगबाट काम गर्ने अवस्था तपाईँले देखिरहनु भएको छ त होइन नि। संवैधानिक आयोगहरू, अदालती प्रक्रियाहरूमा समेत आज हामीले सुन्दैछौँ, सार्वजनिक मीडियाहरूमा सुन्दैछौँ, सरकारले यस्ता निर्णयहरू गर्दैछन् जो अदालतले किन कानून र संवैधानिक प्रबन्ध विपरीत भएपछि त त्यसलाई खारेज गरिदिन्छ, अस्वीकार गरिदिन्छ, सरकारी निर्णय बदर गरिदिन्छ। सर, तपाईँले हेर्नुहोस् न, सरकारले लिएका केही निर्णयहरू हेर्नुहोस् र अदालतले गरेका फैसलाहरू हेर्नुहोस्, यसले के देखाउँछ ल, सरकार ठिक ठाउँमा छ कि सरकार बेठिक छ ठाउँमा छ भने देख्नुहुन्छ। देशभरि आज सरकार बनेको 4 महिना पुग्दा नपुग्दै, 100 दिन भर्खर क्रस गर्दा गर्दै मीडिया कर्मीहरू आन्दोलनमा, राज्यका सारा व्यवसायहरू आतंकित, लगानीकर्ताहरू आज लगानी गर्ने अवस्था छैन। यत्रो दुई तिहाईको सरकार भएको बेलामा आज शेयर मार्केटको त एकदम एउटा उछाल आउन पर्ने हो। आज निजी र स्वदेशी वा विदेशी लगानी त देशका भित्रिने गरेको वातावरण बन्न पर्ने हो। आज ब्याङ्कमा हेर्नुहोस् त लगानी योग्य चाहिँ पैसा पुँजी कति थुप्रिएर बसेको छ, यहीँबाट देख्छ कि सरकार कुन ठाउँमा जाँदैछ। यो कुनै आरोप होइन, कुनै यो गुनासो होइन, विपक्षी भएको नाताले प्रश्न गरिदिउँ, आलोचना गरिदिउँ भन्नका लागि मैले कुरा गरिराखेको छैन। त्यस कारण लोकतान्त्रिक संस्थाहरूमाथि, विद्यार्थी संगठनमाथि, कर्मचारी संगठन होला, पेसागत हितको पक्षमा काम गर्ने संस्थाहरूमाथि, मीडिया कर्मीको विज्ञापनको विषय होला, यो राम्रो होइन नि। मीडियाका हाउसहरूमा आज गाडी कसले पठायो, कसले
0: राख्यो? यो डराउन खोजियो, मिडियालाई सेन्सर गर्न खोजियो। हिजो नडराएको मिडिया चाहिँ आज तीन चारवटा गाडी ठड्याउनेमा चाहिँ नेपालको प्रेस स्वतन्त्रता हनन हुन्छ, यो चाहिँ गलत भइरहेको छ।
1: जसले लोकतन्त्रका पक्षमा लड्दाखेरि दशौं वर्ष मान्छे जेलमा बसेका छन्, कयौं वर्ष जेलमै सरेर मरेका छन्, लोकतन्त्रलाई समाप्त पार्ने भनेको आवाजहरूलाई बन्द गर्ने प्रक्रियाको प्रारम्भबाट हुन्छ, मीडियामाथि आक्रमणबाट हुन्छ, लोकतान्त्रिक व्यक्ति मान्यताको प्रवर्धन गर्न पक्षमा लागेका व्यक्तिहरूमाथि
0: नियन्त्रण थियो, तर कार्यवाही गर्न सकेन नि त सरकारले। हुन त सरकारले नै बनाएको देखियो त्यहाँ, होइन
1: यो त सरकारको आफ्नो मिलिभगतमा यी यस्ता क्रियाकलापहरू भइरहेको छ। सरकार म फेरि पनि भन्छु, सरकार शक्तिको उन्मादमा त्रासको डण्डा फैलाएर ऊ काम गर्न चाहन्छ। यो सरकारले अहिले सक्ने भनेको मान्छेलाई खुन दिन हो, त्यो पछि प्रमाणित हुन्छ हुँदैन मतलब छैन। मान्छेलाई उसले के गर्नु, वाई चाहिएको छ, स्टन चाहिएको छ, जिवरी टाटो हानेको हाफ प्यान्ट लाएर टी सर्ट लाएर दौडिया छ, एउटा गृह मन्त्री, यत्रो विपदको समय छ, अवस्था छ, अब बाटो बाटोमा अब सागको मुठा बोक्दै गाईलाई र गोरुलाई खुवाउँदै हिँडिराखेका छ,
0: यसैमा ताली बजाइरहेका छन् नि त नागरिकहरू, यसैमा खुसी छन् अब, हेर्नुहोस्
1: होइन, अब यो के यसको, अब यसको जवाफ के छ त अब हामीसँग भन्ने के हो? अब हामीले भन्ने के हो भन्दा, सरकार नागरिकको अहिलेको परिस्थितिको बारेमा ऊ संवेदनशील छैन। अब काठमाडौँको मात्रै होइन, देशव्यापी रूपमा हेर्नुहोस् त विपदको एउटा ताण्डव सृजना भइराखेका छ, ठाउँ ठाउँमा मानिसहरू चाहिँ मरिरहेका छन्। यसको बारेको सरकारी आफ्नो तयारी कहाँ के हो? नीतिको पक्ष होला, कार्यक्रमिक योजना होला, यस्ता बारेमा कहीँ कतै मतलब चासो केही छैन। मर्छ जनता मर्छ, उहाँहरूलाई स्टन्ट भए पुग्छ, दुई चारवटा मिडिया युट्युबहरू बोक्यो, हिँड्यो सडकमा, हिँडेको छ यता गरेर आउँ गरेका छ, हेर्नुहोस् हिँडेका छ, काल चस्मा लगाएको छ, होइन। अब यो तरिकाबाट देश अब चल्ने कुरा उहाँको व्यक्तिगत मामिलाहरू के गर्नु चाहिँ फरक हो, तर उहाँहरू आज राष्ट्रिय भूमिकामा भएपछि
0: सार्वजनिक मान्छे हो, देशको बारेमा सोच्नु पर्यो, राष्ट्रको बारेमा सोच्नु पर्यो, नागरिकका बारेमा सोच्नु पर्यो। स्टन्ट गरेर हुँदैन नि त महेशजी, हिजो पनि स्टन्टै स्टन्ट गरेर गयो देश, होइन बर्बाद
1: हाम्रो सुकुम्बासीको तपाईँ हेर्नुहोस् न, सुकुम्बासीलाई यो तहमा पुर्याउनु मिल्छ भन्ने सुकुम्बासीहरूको आज बच्चाहरू पढ्न पाएको छैन, मानवाधिकार तिनको कहाँ पुग्यो? आज हिजो 2324 घटनाका नाममा बिना कारण बिना कानूनी र संवैधानिक आधारमा पूर्व प्रधानमन्त्रीलाई गिरफ्तार गरियो, जेल राखियो, हेर्नुहोस् 13 दिनसम्म चाहिँ प्रहरी हिरासतमा, राज्यले नियन्त्रण। कारण त एउटै थियो कि हामी सरकारमा आयो, हामीलाई कसले छुन सक्छ? त्यही हो, उहाँहरूले सक्ने भनेको पुलिसलाई गएर समाज ल्याऊ भन्न सक्ने, त्यो त पछि अदालतबाट प्रमाणित हुँदैन भनेको, उहाँहरू कुन बाटोमा जाँदै हुनुहुन्छ त? अदालतले प्रमाणित गर्न नसक्ने कसुरहरू नागरिकमाथि लगाउँदै, थुन्दै, तर्साउँदै, धम्क्याउँदै, आतंकित सिर्जना गर्दै, अनि यो राज्य आतंक सिर्जना गर्न यो जनमत दिएको हो त बारेमीलाई सरकारलाई? त्यसकारण रविजीहरूले सम्हालोस्, किनभने यो जनमत उहाँहरूको लागि हो, उहाँहरूले नै चाहिँ राम्रो देशलाई ठिक ढङ्गबाट अगाडि बढाउँदाखेरि उहाँहरूप्रति नै नागरिकको भरोसा वृद्धि हुने हो, उहाँहरूको नै पोलिटिकल माइलेज उहाँहरूको दलले प्राप्त गर्ने हो, यसमा हाम्रो कुनै उदास छैन। तर हाम्रो सुझाव के हो भने, जुन दिशातर्फ तपाईँहरू जान खोज्दै हुनुहुन्छ, देशका समग्र लोकतान्त्रिक संरचनाहरूलाई, लोकतान्त्रिक मूल्य र मान्यताहरूलाई समाप्त पारेर अधिनायकवादी श्रृङ्खलाबाट विपक्षीहरू, आफूभन्दा फरक मत राख्नेहरूलाई सफाई गर्ने नियतका साथ सम्पत्तिको छानबिन पनि आफ्नोका लागि होइन अरूका लागि, यस्तो तरिकाबाट सोच्ने। मेरो प्रधानमन्त्रीले आफ्नो बारेको प्रश्न सार्वजनिक गर्न पर्दैन? देशको भूगोलको बारेमा जथाभावी बोलेका छ, त्यसको बारेमा उसलाई कुनै केही बोल्न पर्दैन, जवाफ दिनु पर्दैन, त्यो उनी जनतासँगको सम्वादमा उर्लिनु पर्दैन, त्यस कारण यो कुरा चाहिँ हामी यो गलत कुरालाई, गलत कुरा भइरहेको कुरालाई हामी स्पष्ट शब्दमा भन्न चाहन्छौँ।
0: तपाईँले एउटा राम्रो विषय के उठाउनुभयो भने, हाफ प्यान्ट लगाएको छ, हातमा ट्याटु देखाएको छ, भौतारी रहेछ, दौडिरहेछ, के गर्न खोज्या हो? जनताका दुःख पीड़ा एकातिर छन्, होइन, गाईलाई चाहिँ के खुवाउँदै हिँडिया छ भने, मतलब जनताले पनि यस्तै चाहेका हुन् अहिलेको सरकारबाट, गृहमन्त्रीबाट।
1: सुन्नु न, यो त सबै कुरा मैले राम्रो भनेको छु हजुर, यो मात्रै होइन, यो सबै कुरा राम्रो हो, यो कुनै गलत कुरा हो। अब चुनाव हार्यो हामीले, त्यस कारण यो भन्यौँ भन्नका लागि भनिरहेका छैनौँ कि, दृश्यमा तपाईँले लेखेका समाचार, तपाईँले पढेका समाचार नै मैले तपाईँसँग अहिले सवाल जवाफमा सेयरिङ गरिराखेका छु। आज यो राष्ट्रको पीड़ा हो कि, सरकारबाट एउटा नागरिकले एउटा ढुक्क भन्ने एउटा फिल गर्न पर्दैन, त्यो महसुस छ आज। आज महँगी कहाँ पुगेको छ, मलाई यति भन्नुहोस् त, आज महँगी कहाँ पुगेको छ, यो सरकारले कहाँ काम गर्यो? अनि अब स्टन्ट म बिचौलिया अन्त्य गर्न, किसानहरूले सडकमा आएर कोलमेडा चाहिँ पोखिरहनु भएको छ, भत्काइ फ्याँकिरहनु भएको छ, यो कुरा यो सामान्य कुरा हो, साधारण कुरा हो? म फेरि पनि भन्न चाहन्छु, म सरकारलाई यो जथाभावी स्ट्यान्ड हेर्नु, किनभने यस्तो के हजुर, यो कुनै राजनीतिक हैसियत सामाजिक हैसियतबाट होइन, हिँड्न हिँड्ने 23 र 24 गते सारा घटना घटाएर ती बच्चाहरू मार्ने परिस्थिति निर्माण गरेर त्यसको मुख्य नायकहरू हो त अहिलेको प्रधानमन्त्री, त्यो आह्वान गर्ने उहाँ हो, त्यसको सारा एरेन्जमेन्ट गर्ने अहिलेको गृहमन्त्रीजी हो, अनि उहाँहरू आज अनि हरेक दिन मान्छेलाई के पारिदिएको छ भने केपी ओली नेतृत्वको सरकारले मार्यो, संसदमा पनि केही सांसद अहिले पनि रोइरह आँसुको चाहिँ यो अहिले यो आँसुको व्यापार गृहमन्त्री रोस्टमा गएर आँसु झारेछ, एउटा शासकीय भूमिकामा रहेको व्यक्तिले अब हेर्नुहोस् तपाईँ यो एयरपोर्ट, एउटा गृहमन्त्री एउटा बिरामी अस्पतालमा खटपटी राखेको छ अनि एयरपोर्टमा गृहमन्त्री गएर के हुन्छ ल भन्नुहोस् त, त्यो मैदान त्यो अन्तर्राष्ट्रिय विमानस्थलको मैदान हेरेर के हुन्छ राति? यस्तो चाहिँ अब भन् त्यहीँबाट के देखिन्छ भने यो कुनै अनुभव भएको होइन, कुनै यो हैसियत होइन, हेर्नुहोस् बिना कारण अब हामीले एउटा खेती बिहे गर्नु पर्छ,
0: भ्रष्टाचारीहरू चाहिँ जेलमा छन् होइन, कडगरामा छन्, बिचौलियाहरू कडगरामा छन्, कारवाहीको दायरामा पनि छन् होइन, तपाईँकै पार्टी उपाध्यक्षको चाहिँ 20 करोडको स्रोत खुलेन भन्ने समाचार पनि आइरहेको छ होइन, व्यतिथिहरूमा त प्रहार गर्दैछ नि त सरकारले,
1: होइन यस्तो छ सर, म फेरि पनि भन्छु विधि बमोजिम गरिने हरेक क्रियाकलापहरूका सन्दर्भमा हामी यसमा पूर्ण साथ र समर्थन रहन्छ, पूर्वाग्रह देखिनु भएन, सरकारले अरूलाई कानून लगाउँदै गर्दा ऊ चाहिँ संविधानमा कानून भन्दा माथि हुन्छ त भने, पहिलो कुरा त सरकारले आफूलाई संविधानमा कानून
0: छु
1: भन्ने देखाउन पर्यो स्टन्टको लागि होइन, जहाँसम्म तपाईँले विष्णु पौडेलको प्रसङ्ग जोडिहाल्नु भयो, म हाम्रो
0: शुद्धिकरण अनुसन्धान विभागले चाहिँ होइन विष्णु पौडेल सहित 6 जना विरुद्ध व्यक्ति र 10 कम्पनी विरुद्ध मोतिहारको भूमिका निर्वाह गरेको आरोपमा पौडेल विरूद्ध 20 करोड 90 लाख रुपियाँ बिको र बैंक खातामा रहेको 6,34,000 रुपियाँ जफतको माग दावी गरियो।
1: सुन्नुहोस् यसमा एकदम स्पष्ट कुनै कन्फ्युजन छैन, हामी सिङ्गो पार्टी पंक्तिमा हामी एकदम प्रष्ट एउटै शब्द भन्न चाहन्छु, हाम्रो प्रष्ट मान्यता हो, स्पष्ट धारणा के हो भने नेपालमा एउटा विधिको शासन हुनुपर्छ, कुनै व्यक्तिमाथि अनुसन्धान हुन सक्छ, मुद्दा दायरहरू हुन सक्छ, त्यसमा पूर्वाग्रह र प्रतिशोध देखिनु हुँदैन, र सामान्य मुद्दा दायर हुने बित्तिकै अनुसन्धानको प्रक्रिया आरम्भ हुने बित्तिकै दोषी ठहर हो भन्ने हिसाबले कसुर करार पनि गर्नु मिल्दैन, प्रत्येक यो अदालतको अन्तिम फैसला नआएसम्म यो प्रत्येक नागरिकलाई एउटा निष्पक्ष सुनवाई र आफ्नो बचाउ गर्ने संवैधानिक हक हुन्छ, अधिकार हुन्छ, विष्णु पौडेलले पनि त्यो उपभोग गर्न पाउनुहुन्छ पाउनुपर्छ, त्यसैले हामी एउटा के प्रश्न हुनुहोस् भने कानूनी प्रक्रियालाई प्रभाव पार्दैनौ, निष्पक्ष स्वतन्त्र न्यायपूर्ण ढंगले अगाडि बढ़ोस् भन्ने पक्षमा छौं, भोलि गल्ती गरेको छ उहाँले देखिन्छ भने प्रमाणित हुन्छ भने कानून बमोजिम कारवाही हुन्छ, यसमा एकदम प्रष्ट छ, कानून सबैको लागि समान रूपमै लागू हुन्छ, तर फैसला नहुँदै अब हामीले अब यो भयो त्यो भयो भन्ने भन्दा पनि अब फैसला कुरो र उहाँ विरूद्धको कसुर जे छ त्यसमा त्यस विरूद्धको प्रमाणको भार पुर्याउने दायित्व अब उहाँमै छ, हामी एकदम स्पष्ट शब्दमा भन्न चाहन्छौ, उहाँ अदालतबाट निर्दोष साबित भएर आउनुहुनेछ, अब यससँग सम्बन्धी कसुर वा प्रश्नहरूको जवाब र त्यसका प्रमाणको भार पुर्याउने दायित्व र जवाबदेता अब उहाँ स्वयंमा रहन्छ।
0: यहाँको महत्वपूर्ण समयका लागि धेरै धेरै धन्यवाद, नमस्कार महेश्वर,
1: यहाँलाई पनि धेरै धेरै धन्यवाद,
0: हजुर नेकपा एमालेका नेता महेश्वर, आदरणीय श्रोता नेपाली बसमा छोटो विश्राम लिन्छु, विश्रामपछि पुनः उपस्थित हुनेछौं।

0: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
1: कृषि विकास ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सम्बन्धी अत्यन्त जरुरी सूचना। यस कृषि विकास ब्याङ्क लिमिटेडबाट विभिन्न मितिमा कर्जा लिई 2082 असार मसान्तमा विगत 3 वर्षदेखि भाखा नागेको खराब कर्जा, अपलेखित कर्जा र गैर ब्याङ्किङ सम्पत्तिका रूपमा यस ब्याङ्कले धितो सकार गरेका कर्जा ग्राहकहरूले यही मिति 2083 असार मसान्तभित्र ब्याङ्कलाई बुझाउनु पर्ने सावा ब्याज र अन्य लेना रकम सम्पूर्ण चुक्ता गरेमा ब्याज रकममा आकर्षक छुटको व्यवस्था गरिएकोले समयमै आफ्नो कर्जा चुक्ता गरी उक्त सुविधा लिनुहुन अनुरोध गर्दछौ। विस्तृत जानकारीको लागि यस ब्याङ्कका सम्बन्धित शाखा कार्यालयहरूमा सम्पर्क राख्नुहुन अनुरोध छ। कृषि विकास ब्याङ्क लिमिटेड, मुख्य कार्यालय रामशाह पथ, काठमाडौँ।
2: चार वर्ष को साथ चार वर्ष कई वारंटी सीधी को विश्वास हर एक गोल हर एक गुस्सा सीसीटीवी ले बनाओ घर अच्छा वर्ल्ड कप 2026 को अवसर में सीजीटीवी ने लिया 3+3 वर्ष को वारंटी साथ ही 36,000 समय को कैशबैक सजिलो 0% ईएमआई को सुविधा नागरिकता भैपुग्छ वर्ल्ड कप टू वर्ल्ड कप सीजीटीवी खेल संगे भरोसा संगे
3: भनिन्छ नि नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो जे पनि बचत गरिहाले बिस्तारै यो बानी स्वभाव बन्दै गयो बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो अनि त महिनाभरिमा खुत्रुके भरायो बाबासँग ब्याङ्क गएर जम्मा गरायो समयसँगै हुर्किँदै गयो बचत पनि थरी थरी चिन्ह लाइयो जिन्दगी नहो सधैँ किन एक नास हुन्थ्यो र तर पनि मन ढुक्क हुन्थ्यो किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी
4: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त

एलजी ले ल्यायो नयाँ एलजी एसेन्सियल सिरिज, अब किफायती मूल्यमा रेफ्रिजरेटर, वासिङ मसिन, एसी को कम्प्लिट रेन्ज, 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई, नागरिकता भए पुग्छ, हरेक घरको खुसी घर घरमा एलजी लाइफ गुड।

0: हो अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास
0: आईएमई गरौं हर विषय में चारो बहस नेपाली बहस इस नेपाली बहस का साथ में प्रीति तैयारी चौचाओ ग्लोबल आईएमई बैंक सबैका लागि बैंक दिस होम इंटरनेट
2: यतिखेर हाम्रो बेसमा वरिष्ठ अधिवक्ता प्राध्यापक डाक्टर गान्धी पण्डित हुनुहुन्छ पण्डितजी नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु नमस्कार गुड मर्निङ
3: गुड मर्निङ खेमजी
2: गान्धी पण्डितजी एउटा कुरा के बताइदिनुहोस् भने सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले पूर्व अर्थमन्त्री एवं नेकपा एमालेका उपाध्यक्ष विश्व पौडेल सहित 6 व्यक्ति र 10 कम्पनी विरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेछ होइन उहाँको चाहिँ करिब 20,90,00,000 रूपियाँ बिगो र बैंक खातामा रहेको 6,34,000 रूपियाँ जफतको मागदारी गरिएछ यो सम्पत्ति शुद्धिकरणको मुद्दा भने के हो यो चाहिँ प्रमाणित भयो भने कति वर्ष दिन बस्नुपर्छ कोरमा
3: अब यसो छ सेनजी सम्पत्ति शुद्धिकरणको कसुर भनेको कुनै भ्रष्टाचार वा कुनै गलत प्रक्रियाबाट कुनै सम्पत्ति आर्जन गर्यो र त्यो आर्जन गरेको सम्पत्तिको स्रोत चाहिँ गैर कानुनी हुनुपर्छ र त्यो गैर कानुनी रूपबाट आर्जन गरेको सम्पत्तिलाई भोलि विभिन्न माध्यमबाट कम्पनीमा लगानी गरेर हुन्छ या कुनै व्यक्तिको नाममा सम्पत्ति खरिद गरेर हुन्छ या कुनै तरिका गरेर त्यो गैर कानुनी सम्पत्तिलाई लाउन्ड्रिङ गरेर त्यसलाई शुद्धिकरण गरेर त्यही स्रोत त्यो चाहिँ सम्पत्ति चाहिँ गैर कानुनबाट स्रोत ठिक छ भनेर देखाउने जुन प्रयास छ त्यो किसिमको प्रक्रियालाई चाहिँ सम्पत्ति शुद्धिकरण भनिन्छ र त्यसको सम्पत्ति शुद्धिकरण सामान्यतया यसलाई व्हाइट कलर क्राइम पनि भनिन्छ श्वेत अपराध श्वेत अपराध त्यस्ता व्यक्तिले गरेका हुन्छन् जो व्यक्तिहरू आर्थिक रूपबाट सम्पन्न छन् राजनीतिक रूपबाट पहुँच पुगेका छन् जो व्यक्तिले कानून नियम मिलाएका छन् र सबैतिर मिलाएर कुनै सम्पत्ति आफूले चाहिँ आपराधिक कार्य गर्ने काम छ त्यसलाई सम्पत्ति शुद्धिकरण भनेको हो र सम्पत्ति शुद्धिको बटम लाइन के हुन्छ भने सरकारले के पुष्टि गर्नुपर्छ भने जुन सम्पत्तिलाई शुद्धिकरण गरेर कहीँ त्यहाँ लगानी गरेको छ त्यसको स्रोत भनेको चाहिँ या त भ्रष्टाचारबाट कमाएको सम्पत्ति या त्यहाँ मानव व्यक्तिसँग गरेर हुन्छ कि ढल व्यक्ति हुन्छ यसरी गर्ने हुनाले त्यसलाई सम्पत्ति शुद्धिकरण पनि नियम गर्छ
2: होइन अब यो सम्पत्ति शुद्धिकरणमा चाहिँ हाम्रो कानुनी प्रोभिजन के छ कति समयसम्म चाहिँ जेल बसेको त्यो बसेको कारागार चलान भएको कस्तो छ इतिहास
3: यसो छ सम्पत्ति शुद्धिकरणको मुद्दा दायर गरेपछि दुई स्टेज छ एउटा मुद्दा दायर पहिलाका अनुसन्धानमा पनि थुनिएर त्यहाँ राखेकै छन् विष्णु पौडेलजीलाई त्यो पनि ढलुटीमा नराखेर या जमानतमा नराखेर थुनेमा राखेर मुद्दाको अनुसन्धान गरेर अहिले मुद्दा अदालतमा दायर भएको छ अब यसका दुई स्टेज छ अब अदालतमा दायर भएपछि अब एउटा थुनचेक बहस हुन्छ थुनचेक बहस भनेको अब यो मुद्दा सम्पत्ति शुद्धिकरणको मुद्दा जुन दायर भयो जिल्ला अदालतमा यस विशेष अदालतमा अब त्यो मुद्दाको टुङ्गो लाग्ने त एक वर्ष डेढ वर्ष दुई वर्ष लाग्न सक्छ त्यो मुद्दा दायर भएर मुद्दाको टुङ्गो नलाग्दाखेरि यी प्रतिवादी विष्णु पौडेल लगायतका प्रतिवादीलाई साधारण तारिखमा छोडेर मुद्दाको कार्यवाही अगाडि बढाउने हो कि धरोटी मागेर अगाडि बढाउने हो कि या थुनैमै राखेर चाहिँ बढाउने भन्ने कुरामा थुनछेको अहिले चाहिँ बहस हुन्छ त्यो बहसबाट चाहिँ आदेश हुन्छ अनि त्यसपछि यदि थुनछेक बहसमा थुनैमै राखेर बहस मुद्दाको प्रिपक्ष गर्नु पर्यो भने उनीहरू थुनामै बसेर मुद्दाको टुङ्गो नगर्दाखेरि हिरासतमै प्रहरी हिरासतमा त होइन कि कैदमै बढ्नुपर्ने हुन्छ यदि अदालतले धरोटीमा छोड्यो भने उनीहरू चाहिँ धरोटीमा छोड्छ जस्तो सुलभ अग्रह र दिमाग भट्टलाई अरू धेरै मुद्दा बिमा सम्बन्धी मुद्दा चलाइयो अरू भित्रबन्धी मुद्दा चलाइयो जिल्ला अदालतले तारिखमा छोड्ने के अरे धरोटीमा छोड्ने यहाँ आदेश गरे तर सम्पत्ति शुद्धिकरणको मुद्दामा चाहिँ विशेष अदालतमा अस्ति मात्र थुन्चेको बहस हुँदाखेरि उनीहरूलाई धेरै पैसा हिनामिना गरेको देखेको धेरै अपराध लुकाएको हुनाले उनीहरूलाई थुनीमै राखेर मुद्दाको प्रिपक्ष गर्नुपर्छ भने आदेश गरिदिएको हुनाले विशेष अदालतको आदेशबाट सम्पत्ति शुद्धिकरणको मुद्दामा दीपक भट्ट र सुरुभ अग्रवाल जसरी जेलमा परेका छन् विष्णु पौडेलको पनि केही हुन सक्ने सम्भावना बढी देखिन्छ
2: सूक्ष्म रूपमा अनुसन्धान अध्ययन गर्ने हो भने नेपालमा सम्पत्ति शुद्धिकरणको मुद्दा धेरैलाई लाग्न सक्छ होइन व्यापक रूपमा यो व्हाइट मनी गराइएको छ होइन पुरै ब्ल्याक मनी
3: तर सबैलाई मुद्दा लाग्छ भन्नुभन्दा पनि सम्पत्ति शुद्धिकरणको
2: व्यापक दुरुपयोग भएको छ होइन नेपालमा
3: हो नेपालमा भ्रष्टाचार व्यापक छ, जनजनमा गाउँ गाउँमा जताततै सरकारी अङ्गमा काम गर्ने पढादेखि माथि यस्तो भ्रष्टाचार व्यापक छ, त्यो पैसा कमाइसकेपछि त्यो पैसालाई कुनै पनि तरिकाबाट स्रोतलाई चाहिँ वैधिकरण गर्ने काम गरेको हुनाले सम्पत्ति शुद्धिकरणको कानुनी व्यवस्था हुन्छ, जसरी पनि उसको हैसियत र अवस्था हुन्छ सम्पत्तिको चाहिँ उसको चाहिँ हिजोको दिन र आज पद भइसकेपछि उसको हैसियत आफै हैसियतको बढेको छ, त्यस्तो अवस्थामा दैनिक जीवनी जुन विश्व उच्च स्तरमा पुगेको छ तिम्रो सम्पत्तिको स्रोत के हो? सम्पत्ति शुद्धिकरणले सबैले एकैचोटि अपराध गर्यो भन्ने कुरा होइन, तिम्रो यति राम्रो चाहिँ हिजोको यस्तो अवस्थामा थियो, आज यो अवस्थामा पैसा कमाएर राखेको छौ, तिम्रो सम्पत्तिको स्रोत के हो भनेर सोध्छ पहिला। उसले अपराध गरेको पनि भन्दैन, अपराध नगरेको पनि भन्दैन, र तिम्रो के स्रोत कमाएको रहेछौ भने जब त्यो स्रोतको सुरुवात हुन्छ त्यसपछि भ्रष्टाचार गरेर गलत काम गरेर जाने मान्छेहरूलाई आफ्नो सम्पत्ति वा आफ्ना वरिपरिका व्यक्तिहरूको सम्पत्तिको स्रोत स्थापित हुन गाह्रो हुन्छ। सम्पत्ति शुद्धिकरणको एउटा चाहिँ ऐनको दायरा के छ भने आफ्नो नाममा मात्र होइन, यदि आफूले कमाएका अमेरिकन रूपबाट कमाएको सम्पत्ति चलचल सम्पत्ति आफ्ना नातेदार आफ्ना नजिकका व्यक्तिहरूलाई यदि राखेर लुकाएर सम्पत्ति किराएको भने उनीहरू पनि अनुसरणको दायरा मा आउनु हुनाले सम्पत्ति शुद्धिकरणले सबभन्दा पहिलो कुरा तिमीले आर्जन गरेको स्रोत के हो देखाऊ भने मार्क्स, यदि स्रोत देखाउन सक्यो कि समस्या भएन, स्रोत देखाउन सकेन सम्पत्ति शुद्धिकरणको कसुर लाग्ने सम्भावना बढी देखियो।
2: अब सरकारले राम्रो एक्सन गरिरहेको छ, अहिले समृद्धितर्फ जान्छ देश, अब जनताको विश्वास छ।
3: सरकारको एक्सन भन्दाखेरि दुईटा तिनवटा चाहिँ एकैचोटि समेट्नु भयो, एउटा सुशासनको लागि अनुसन्धान सुशासनको लागि कदम चल्दै गर्दाखेरि भ्रष्टाचारमा गरेका व्यक्ति व्यक्तितिर लागेका व्यक्तिलाई आज या हिजो या पुराना फाइल खोलेर कारवाहीको दायरामा पुगेर जनतालाई सुशासनको अनुभूति दिने प्रयास गरेको छ राम्रो पछि। दोस्रो, यो सरकारले कानुन अनुसारमा विभिन्न सुधार गरेर आर्थिक गतिविधिलाई अगाडि बढाउनको लागि विभिन्न कानुनमा संशोधनमा सुधार गरेको छ, त्यो राम्रो पछि। नीतिलाई पारदर्शिताबाट अगाडि बढाएको छ, हिजो जस्तो पकेटबाट मेरो मान्छेलाई नीति गर तेरो मान्छेलाई पैसा यो पैसाले भन्ने हामीलाई जुन ठुलो विकृति थियो त्यो नीति हो, सार्वजनिक पदमा गरिने नीति एकदम कार्पोरेट गरेको छ राम्रो पक्ष। सरकारी निर्णयलाई कुनै पनि अहिले गरेका निर्णयमा भ्रष्टाचार कुनै गन्ध आएको छैन, त्यो राम्रो पक्ष। सार्वजनिक सेवा पनि विस्तारको प्रभाव भएको, तर यति भन्दै गर्दा अहिले जस्तो होल्डिङ सेन्टरमा राखेका व्यक्तिहरूलाई सही तरिकाबाट सम्बोधन नगर्नु, उनीहरूलाई चाहिँ पहिला शुक्रमासी उठाउनेहरूलाई हामी व्यवस्था गर्छौँ है भनेर दुई चार महिना होल्डिङ सेन्टर राख्ने, तर उनीहरूको शुक्रमासको समस्या नमिलाउने। दोस्रो, अर्थतन्त्रलाई जति रूपबाट चाहिँ चलायमान गर्नुपर्ने थियो त्यो हुन नसक्नु। तेस्रो, रोजगारी सृजन हुन नसक्नु र केही रूपबाट चाहिँ विस्तारित विरोध चाहिँ अहिलेको सरकारको बीचमा विरोध बढ्दै जानुमा चाहिँ सरकारको कमजोरी छ। तर यति भन्दै गर्दा सरकार सिर गर्नै सकेर हिजोकै चर काम गर्न थाल्यो, हिजोकै चर स्वास्थ्यमा लिप्त भयो भनेर आरोप लगाउने अवस्था पनि छैन। अहिलेका प्रधानमन्त्रीज्यूले व्यक्तिगत रूपबाट हेर्दा उहाँको अहिले कुनै ठाउँमा गलत काम गर्ने कुनै स्वार्थपूर्ण तरिकाले केही काम गरेको देखिँदैन, तर उहाँहरूसित सांसदहरू मन्त्रीहरूले केवल मन्त्रालय मात्र केन्द्रित हुने, जनतासित संवाद गर्न नसक्ने र यो चाहिँ सांसदहरूको भूमिका पनि एकदम न्यूनीकरण भयो। उनीहरू के गरेको संसदमा बसेर थपडी बुझाउने कि या जनतासित पनि अन्तर्क्रिया गर्ने भन्ने कुरा,
2: अहिले त अब रवि बालेन बीचको सम्बन्धमा पनि दरार आइरहेको गान्धी पण्डितजी हेर्दाखेरि,
3: अब म यो त खालि दरार भएको केवल पत्र पत्रिकामा आएका लेखको कारणले मात्र दरारको देखिएको छ, तर म अहिले दरार आएको देखिन पर्ने अवस्था र आउनु हुँदैन भन्ने पक्षको मान्छे हो, किनभने परिवर्तनको भागहरूबाट आएको सरकार जेएनजी आन्दोलनको स्पिड अनुसार काम गर्ने सरकार यिनीहरूलाई झगडा गर्ने छुटै छैन, र त्यसै हुनाले अस्ति बालन सरकार के अरे बालन साहब सामान्य प्रधानमन्त्री र पार्टीका अध्यक्ष रवि लामिछानेमा 4-5 घण्टा जुन छलफल भयो त्यो छलफल झगडाको रूपबाट अरूले झगडाको रूपबाट चाहिँ त्यसलाई चित्रित चित्रण गर्न खोजे, तर मलाई के लाग्छ भने सरकारमा भएका कमी कमजोरी सांसदले गर्ने कुरा पार्टीगत रूपबाट अब जनताले भएको कामको विश्वास दिलाउने कुरा र बढ्दै गएको विरोधलाई कसरी जनताबाट चाहिँ स्थामथुम गरेर जनताले सरकारले सही काम गरेको सही भन्ने कुरा कसरी गर्न सकिन्छ भन्ने कुरामा वृहत छलफल भयो होला, त्यसमा के अरे मन्त्री परिषदमा भएका मन्त्रीहरूको पर्फर्मेन्सको बारेमा नै कुरा भयो होला, त्यसमा हुनसक्छ बालन शाखा सल्लाहकारको भूमिकाबारे पनि छलफल भयो होला, पार्टीगत रूपबाट नियुक्ति हुने कुरा यी छलफल भयो होला, त्यो हुनु नै आफैमा एकदम एकदम उत्पक खटक फटक परेको छ, सम्बन्ध बिग्रिसकेको छ भन्ने अवस्था छैन। तर यदि यो सरकारको अझै सशक्त रूपबाट आर्थिक गतिविधिलाई अगाडि बढाउने र सुधारका कुरालाई चाहिँ सशक्त रूपबाट अगाडि बढाएन भने बिस्तार बिस्तारै खटपट त बढ्न सक्छ. त्यो कुरामा दुवै प्रधानमन्त्रीज्यू र पार्टीको सभापतिज्यू पनि एकदम सजग हुनुहुन्छ मलाई विश्वास छ. र उहाँलाई यस्तो छुट पनि छैन, अब उहाँलाई असफल हुने छुट के कारण छैन भने बालिन साजीलाई प्रधानमन्त्री हुनुपर्छ भन्ने माया गरेर पनि भएको होइन, रवि लाजी पार्टी अध्यक्ष भएर सधैँ राष्ट्रिय स्वतन्त्र पार्टीले नै शासन गर्छ भनेको होइन. उहाँलाई छुट के छैन भने यदि यो सरकार पनि असफल भयो भने हाम्रो अर्को अल्टरनेटिभ त झन् ठुलो दुर्घटनामा यो देश पुग्न सक्छ. त्यसरी सरकारले सही तरिकाले काम गरेर खबरदारी गरेको हाम्रो काम, हामी आम नागरिकको जनताको पनि जिम्मेवारी के छ भने कसरी सशक्त रूपमा यो शासन प्रणाली अगाडि बढाउने, अर्थतन्त्रको चलायमान हुने, गरिबीको अन्त गर्ने, सुशासन ल्याउने र जनतालाई चाहिँ दैनिक सेवामा चाहिँ महँगाईबाट चाहिँ राहत दिने काम पनि सरकारले एकदम सशक्त रूपबाट गर्नुपर्ने छ. त्यसैले यिनीहरूलाई असफल गर्ने छुट पनि छैन.
2: महत्वपूर्ण समयका लागि प्राध्यापक डाक्टर गान्धी पनि वरिष्ठ अधिवक्ता आदरणीय श्रोता नेपाली बहसमा छोटो विश्राम छ. विश्राम पछि पालिका बहसमा उपस्थित हुनेछौं.
4: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौं. जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौं. न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी, बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी, साबिकको राष्ट्रिय बीमा संस्थान, प्रधान कार्यालय रामशाह पथ काठमाडौँ.

0: पूर्ण दिनदेखि तीन महिनासम्म सम्पूर्ण च्यानल प्याकेज बोनस पाउ। भरपूर मनोरञ्जन सहित मात्र रु 999 डिश होमको फिफा वर्ल्ड कप 2026 सिजन पास लिनुहोस् र पाउनुहोस् 15 दिनदेखि 3 महिनासम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस। यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलरलाई मार्फत वा डिश होमको कस्टमर सपोर्ट 01-42-17-666 सम्पर्क गर्नुहोस्।
1: स्थानीय तहको आवाज र अभ्यासलाई देशव्यापी गराउन नेपाली बहसमा पालिका बहस पनि बिहान 6 बजे देशैभरि पालिका बहस।
2: आदरणीय श्रोता, आजबाट हामीले पालिका बहसलाई निरन्तरता दिने अठोट गरेका छौं। स्थानीय तहको आवाज र अभ्यासलाई देशव्यापी बनाउन, एक ठाउँका राम्रा काम अर्को ठाउँमा पनि सिक्न प्रेरित गर्न, नराम्रा कामहरूलाई निरुत्साहित गर्न र जनता जगाउन र जनप्रतिनिधिहरूलाई जिम्मेवार बनाउन पालिका बहस शुरू हुँदैछ। र पालिका बहसमा आजको लागि अतिथि गाउँपालिका राष्ट्रिय महासंघ नेपालका अध्यक्ष एवं होप्सेकोट गाउँपालिकाकी अध्यक्ष लक्ष्मी देवी पाण्डे हुनुहुन्छ। पाण्डेजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसको पालिका बसमा यहाँलाई स्वागत छ। नमस्कार।
3: नमस्कार, धन्यवाद।
2: अब यो पालिका बहसमा कुरा गर्दै गर्दाखेरि आर्थिक वर्ष हिजो मात्र सकियो होइन, अब तपाईँहरूको कार्यकाल 9-10 महिना छ, के कुरामा प्राथमिकता राख्नुभयो, अगाडिको अलिकति छोटोमा सटीक अनुभव पनि शेयर गरौं न, कस्तो रह्यो स्थानीय तहको यो वर्ष?
3: धन्यवाद खेमजी। पहिलो त नयाँ आर्थिक वर्ष शुरू भएको छ, आज साउने संक्रान्ति, सबैलाई साउने संक्रान्तिको शुभकामना छ। हामीले चाहिँ यो संघीयता लागू भएदेखि आज अहिले 9 वर्षमा हामी काम गरिरहेका छौं। यसमा पहिलो चरणमा हामी काम गर्दाखेरि सिक्दै काम गर्दै पनि गर्यौं। अहिले धेरै कुराहरू हामीले स्थानीय सरकारले प्राप्त गरेका एकल अधिकारमा कानून निर्माण गरेर काम गरेका छौं। साझा अधिकारमा संघ प्रदेशसँग समन्वय गरेर हामी काम गरेका छौं। हामीले जनताको नजिकको सरकार, नागरिकले जहिले पनि भेट्न सक्ने सरकार, गुनासो गर्न सक्ने सरकार, सुझाव दिन सक्ने सरकार भएको हुनाले हामी यहाँको भावना, यहाँका आवश्यकता र यहाँका चाहना अनुसारको कामहरू हामीले मुख्य गरी 3 भागमा विभाजन गरेर काम गर्ने गरेका छौं। पहिलो काम सेवा प्रवाह हो, जुन काममा स्थानीय सरकार अहिले अब्बल नै छ। दोस्रो काम भनेको विकासका कामहरू हुन्, विकास कार्यहरूलाई हामीले विभिन्न चुनौतीका बावजुद कम स्रोत साधनको बीचमा यहाँको आवश्यकता, हामीले आफ्ना स्थानीय सरकारका आवश्यकताहरूलाई महसुस गरेर हामीले काम गर्ने गरेका छौं। यो धेरै महत्वपूर्ण काम मध्येमा नै पर्छ।
2: अनि स्थानीय तहले चाहिँ के कति खर्च गर्न सके होइन, धेरै गाउँ नगरपालिकाले दायित्व सिर्जना भइसकेका, भुक्तानी गर्न पनि नसकेका गुनासोहरू आइरहेका छन् होइन, कसरी हेर्नु भएको छ?
3: हामीले अहिले हेर्दाखेरि, बाहिरबाट हेर्दाखेरि वास्तविकता कम देखिन सक्छ। हामी देशैभरिका स्थानीय तहहरू, मलाई लाग्छ 90% स्थानीय सरकारले 80% भन्दा माथि वित्तीय प्रगति गरेको हामीले चाहिँ त्यो तथ्याङ्कहरू हामीसित छ। तथापि कहिलेकाहीँ कुनै स्थानीय सरकारमा भूगोलका कारणले, त्यहाँको जनशक्ति निरन्तर प्राप्त नभएका कारणले केही स्थानीय सरकारहरू त्योभन्दा तल होला। र यस्तो अप्ठ्यारो बेलामा पनि धेरै स्थानीय तहहरूसित हामीले संवाद गरिरहेका छौं, सबैको सुन्दाखेरि 80% वित्तीय प्रगति भएको छ।
2: अब अहिलेको अवस्थामा नि यो स्थानीय सरकारमा सुशासन कायम गर्न नसकेको स्थानीय तह र प्रदेश बीचका कन्ट्राडिक्सनका विषयहरू होइन, तोकिएको समयमा बजेट पास गर्न नसकेका कैयन विषयहरू चाहिँ जोडिएर आउँछन्। स्थानीय तहहरू चाहिँ सार्वभौम छन्, स्थानीय तहहरू पोक्त छन् र स्थानीय तहहरू चाहिँ नागरिकको सरकार हो, गाउँ गाउँमा सिंहदरबार गएको अनुभूति उनले दिएका छन् भन्ने कुरा कसरी प्रमाणित गर्न सक्नुहुन्छ आज?
3: यो त किनकि यो कामले बताउने कुरा हो। अब काम गर्दै जाँदा हामीलाई पनि चिन्ता छ। वार्षिक बजेट संविधानले तोकेको समयभित्र, असार 10 गते भित्र बजेट पेश गरिसक्नुपर्ने र असार मसान्तमा बजेट पारित गरिसक्नुपर्ने हाम्रो संवैधानिक कर्तव्य हो. त्यो भित्र शुरूआतीको समयभन्दा धेरै सुधार भएको छ. यो वर्ष पनि हामीले हेरेका छौं नगरपालिका गाउँपालिकाहरूमा केहीमा मात्र यो हामीले पूर्ण रूपमा भयो भन्न नपाएका केही संख्याहरू छन्. त्यो संख्याहरूसँग हाम्रा साथीहरू हाम्रा नगरपालिकासँग गाउँपालिका महासंघका पदाधिकारी त्यहाँका केन्द्रीय समितिका साथीहरू खटिरहनु भएको छ. मन्त्रालयले पनि यसमा सहजीकरण गरिरहेको छ. यो वर्ष चाहिँ धेरैभन्दा धेरै उपलब्धि भएको हामीले फिल्डमै गएर हामी प्रदेश प्रदेशमा गएर पनि हाम्रा साथीहरूको बीचमा संवादहरू गरेर यो घटेको छ.
2: बिरुजु बढ़िया छ. बिरुजुको कारण पनि स्थानीय तहमा वित्तीय अनुशासन कमजोर छ भन्ने पनि त देखा छ.
3: बिरुजुको कुरा गर्नुहुन्छ भने तीन तहको सरकारको बीचमा 753 स्थानीय सरकारका बेरुजहरू हाम्रो मात्र कारणले बढ्दैन, हाम्रा मात्र कारण होइनन् खेमजी. यसमा एकदमै अध्ययनशील भएर हेर्नु पनि पर्छ. यो वर्ष हामीले चाहिँ यो वर्ष बेरुजु फर्स्योर वर्ष भनेर राखेका छौं. अहिले यो वर्ष चाहिँ 1.72% छ. हिजोभन्दा धेरै नै बेरुजु घटेको छ. यो तथ्याङ्कमा हेर्नुपर्छ, बुझेर यसलाई सार्वजनिक गर्नुपर्छ. स्थानीय तहले गरेको प्रगतिको रूपमा हामीले यसलाई हेरेका छौं र यो वर्षलाई हामीले बेरुजु फर्स्योरको वर्ष, हामीले चाहिँ असल अभ्यासहरूको प्रचार प्रसारको वर्ष, अधुरा कामलाई सम्पन्न गर्ने वर्ष, यो अभियानको रूपमा हामी चलाउँ भनेर हामीले केन्द्रीय समितिले निर्णय पनि गरेका छौं र देश

0: समयको ख्याल राखौं।
1: सहिनो समय सूचक अहिले बिहानको 10 बज्यो AM
2: सूचना संगीत र मनोरञ्जनको अटुट साहिनो यो हो रेडियो साहिनो 99.8 MHz
3: के हो दाइ
4: भोलि तल त्यो गजुरी बिहेमा
1: अहिले बिहानको 10 बज्यो AM
2: सूचना संगीत र मनोरञ्जनको अटुट साहिनो।

नेपाली रेडियो नेटवर्कको बिहान 10 बजेको नेपाली खबरमा बिनु शर्माको नमस्कार। सम्पत्ति छानबिन आयोगमा 12,000 जनाले सम्पत्ति विवरण बुझाए पनि आयोगको काम 2 दिनदेखि ठप्प भएको छ। सर्वोच्च अदालतका न्यायाधीश निरुपतोष निरौलाको एकल इजलासले बुधबार अन्तरिम आदेश जारी गरेपछि आयोगका सबै काम कार्यवाही रोकिएका हुन्। सम्पत्ति छानबिन आयोगका अध्यक्ष राजेन्द्र कुमार भण्डारीका अनुसार अदालतको आदेशपछि सबै काम यथास्थितिमा राखिएको छ। 18 सम्मको समय सीमा दिएर आयोगले सम्पत्ति विवरण संकलन गर्ने र उजुरी लिने काम गर्दै आएको थियो। आयोगमा पूर्व प्रधान न्यायाधीश, पूर्व प्रधानमन्त्री, पूर्व मन्त्री, पूर्व सांसद, सरकारी पदमा कार्यरत कर्मचारी, संस्थानका पूर्व पदाधिकारी, प्रशासकहरूले सम्पत्ति विवरण बुझाएका छन्। गत असार 26 सर्वोच्च अदालतले सम्पत्ति छानबिन आयोगका नाममा अन्तरिम आदेश दिएपछि असार 29 सूचना जारी गर्दै पूर्व नेपाली सेना र पूर्व न्यायाधीश बाहेक सबैको सम्पत्ति छानबिन अघि बढ़ाउने तयारी गरेको थियो। तर उक्त सूचना सर्वोच्च अदालतको आदेशको अपव्याख्या गरेर जारी भएको भन्दै अधिवक्ता डाक्टर प्रेमराज सिलवालले अदालतको अवहेलना निवेदन दर्ता गराएका थिए। उक्त मुद्दामा सर्वोच्च आयोगका पदाधिकारीको नाममा कारण देखाउ आदेश जारी भएको छ। 12 निजगढ़ नगरपालिका 8 स्थित निजगढ़ नगर उद्योग वाणिज्य संघको सभाहालमा 3 दिनदेखि जारी सरकार र मिटर ब्याज विरूद्ध किसान मजदूर आन्दोलनको निर्णायक वार्ता अब राजधानी काठमाण्डुमा हुने भएको छ। मिटर ब्याज पीड़ित सरकारसँग वार्ता गर्न जहाजबाट काठमाण्डु आएका छन्। जनकपुरबाट काठमाण्डुतर्फ पैदल न्याय मार्चमा रहेका मिटर ब्याज विरूद्ध किसान मजदूर आन्दोलन नेपालका प्रतिनिधिहरूसँग गृहमन्त्री सुदन गुरूङले बुधबार करिब 5 घण्टा लामो छलफल गरेका थिए। छलफलका क्रममा आन्दोलनकारीहरूले उठाएका 6 बुँदे मागबारे विस्तृत रूपमा कुराकानी समेत भएको थियो। पक्षका अनुसार सरकारले उनीहरूले अघि सारेका सम्पूर्ण माग कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको छ। बुधबार राति निष्कर्षविहीन बनेको वार्तापछि नेपाल सरकारका गृहमन्त्री सुदन गुरूङले आन्दोलनकारीलाई वार्ता टोली गठन गरी सिंहदरबार स्थित गृह मन्त्रालयमा आउन आग्रह गरेका थिए। गृहमन्त्रीको पटक पटकको आग्रह र आन्दोलनकारी पक्षको आन्तरिक छलफलपछि मिटर ब्याज विरूद्ध किसान मजदूर आन्दोलन नेपालले 5 सदस्यीय वार्ता टोली गठन गरी बिहिबार काठमाण्डु प्रस्थान गरेको हो। अन्य आन्दोलनकारी भने वार्ताको नतिजा नआएसम्म 12 निजगढमै रहने जनाइएको छ। वार्ता टोलीको रहबरमा संयुक्त जनाधिकार मोर्चाका केन्द्रीय अध्यक्ष निर्गर नवीन लगायतका प्रतिनिधिहरू पनि काठमाण्डु आएका छन्। अविरल वर्षाका कारण देशका विभिन्न राजमार्गमा पहिरो ढुंगा खस्ने तथा हिलोका कारण यातायात प्रभावित भएको छ। नेपाल प्रहरीका अनुसार मकवानपुरको कान्ति लोकपथ पनि पहिरो पन्छाएपछि आज बिहानदेखि पूर्ण रूपमा सञ्चालनमा आएको छ। मकवानपुरको बकैया गाउँपालिका 11 घट्टेपाखा स्थित कान्ति लोकपथ सड़क खण्डमा बुधबार साँझ सड़कमाथिबाट पहिरो खस्दा यातायात पूर्ण रूपमा अवरूद्ध भएको थियो। काभ्रेपलाञ्चोक सिन्धुली जोड़ने खुर्कुट नेपालथोक कटुञ्जेबेसी स्थित बीपी राजमार्गमा सम्भावित बाढ़ीको जोखिमलाई दृष्टिगत गर्दै बेलुका 6 बजेदेखि बिहान 4 बजेसम्म सबै प्रकारका सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। मकवानपुर स्थित कान्ति लोकपथमा पनि वर्षायामको जोखिमका कारण बेलुका 5 बजेदेखि बिहान 5 बजेसम्म सबै प्रकारका सवारी साधन सञ्चालनमा रोक लगाइएको प्रहरीले जनाएको छ। यसैबीच इलाम राजदुवाली स्थित मेची राजमार्ग हिलो हुँदा पूर्ण रूपमा अवरूद्ध भएको छ। उक्त बाटोको वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरिएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: सूचना संगीत र मनोरञ्जनको अटुट साहिनो यो हो रेडियो साहिनो 99.8 मेगाहर्ज।
1: प्रिय सहयोगता कमरेडहरू, क्रान्तिकारी अभिवादन। क्रान्तिको

तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 मेगाहर्ज।

0: तपाई अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 मेगाहर्ट्ज।
1: मायालु इन्टरटेनमेन्ट प्रस्तुत गर्दछ।
2: लडेर नमस् है, तिमीहरूले समाचार सुन्यौ? सुनको भएको त आक्का फिर्छ नि। मैले तिमीहरूलाई पढाउँदा ओर्दा भएको सम्पत्ति सकेँ, अब आफै लस पर, आफै बिगार म सक्छु नि।

तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 मेगाहर्ज।

0: Why I live Sunday Nuncha Radio Silence 89.8 Megahertz.
1: सागिनो समय सूचक अहिले बिहानको 11 बज्यो इट्स 11 AM
2: सूचना संगीत र मनोरञ्जनको अटुट साहिनो यो हो रेडियो साहिनो 89.8 मेगाहर्ज

0: अब चलाउनुहोस् इन्टरनेट र टिभी सँगै युट्युब एकै साथ सजिलैसँग डेबिट कार्ड क्रेडिट कार्ड ई सेवा कनेक्ट आइटिएस बाट सजिलै घर बसी इन्टरनेटको बिल भुक्तानी गर्न सकिने सम्पर्क 9801004477 क्लासिक टेक छोयो कि चल्यो
1: लौ चट्याङ पर्ने आटो सबै जाने यता आऊ त यता यो ठुलो रुखको फेदमा बसौ
2: हुन्न हुन्न चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन त्यहाँ त झन् जोखिम हुन्छ
3: हो र
2: हो नि चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ
3: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ
2: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन फ्रिज कम्प्युटर वासिङ मेसिन माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ
3: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न
2: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ
4: नेपाल सरकार विज्ञापन बोर्ड
5: होइन यो दिदी कतै हिँड्नु भयो यस्तो थोत्रो पुरानो डिस्प्ले फुटेको मोबाइल लिएर
6: मेरो मोबाइल देखेर जहिले जिस्काउँछ यो कान्छाले अब भनेको जस्तो राम्रो मोबाइल बनाउने ठाउँ हुन परेन हाम्रो चनौली बजारमा
5: हे दिदी त्यसै म तपाईँलाई जिस्काउँछु त ल यता सुन्नुहोस् हाम्रै चनौली बजारमा रहेको कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउसमा डिस्प्ले फुटेका मोबाइलहरू एक्सचेन्ज हुन्छ नि ल हेर्नुहोस् त मैले नि पुरानो मोबाइल दिएर नयाँ एक्सचेन्ज गरेर ल्याएको अनि अर्को कुरा नि दिदी नयाँ मोबाइल किन्दा राम्रो खालको इयरफोन मोबाइल कभर मोबाइल ग्लास लगभग 1200-1500 पर्ने मोबाइल एक्सेसरिज उपहार स्वरूप पाइन्छ नि साथै घडी मोबाइलका चार्जर कभर ग्लास इयरफोन सँगै इलेक्ट्रोनिक सामान पनि सुपथ मूल्यमा पाइन्छ
6: ए हो र त्यसो भए म त हिँडिहाले कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउसमा पुरानो मोबाइल दिएर नयाँ मोबाइल ल्याउँछु हजुर विगत 20 वर्षदेखि तपाईँ हाम्रै चनौली बजारमा दक्ष एवं अनुभवी जनशक्तिहरूद्वारा सम्पूर्ण मोबाइल घडी मर्मत गरिनुका साथै सुपथ मूल्यमा बिक्री वितरण पनि गरिन्छ सम्पर्क कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउस भरतपुर बीच चनौली चौतारा आडैमा प्रोप्राइटर कृष्ण न्यौपाने मोबाइल 9845009486
7: के तपाईँ ल्यापटप कम्प्युटरको खोजीमा हुनुहुन्छ
6: विगत 10 वर्षदेखि सम्पूर्ण ब्रान्डका ल्यापटप कम्प्युटर फोटोकपी प्रिन्टर सिसी क्यामेरा पाइने एकमात्र पसल लजिक कम्प्युटर भरतपुर बीच चनौली बजार चितवन प्रोप्राइटर लोकनाथ लामिछाने मोबाइल 9850524454 9855204454 इमेल lok.logic2@gmail.com
7: पुनश्च हामी कहाँ फायर एन्ड सेक्युरिटी अर्गान सिस्टम इन्टरकम एन्ड एटेन्डेन्ट साथै एएमसीमा पनि काम गरिन्छ लोजिक कम्प्युटर अ कम्प्लिट आइटी सोलुसन
8: हेर्नु न नानीको बाबा कोठामा छोरी रुँदै बस्यो कि छ विवाहको समय पनि नजिकै आइसक्यो के कुरामा चित्त बुझिन पनि
9: नानी के भयो किन रोएको विवाहको समय पनि नजिकै आइसक्यो तिम्रो यो अवस्था देखेर हामी धेरै चिन्तित छौ के कुराको चित्त बुझिन छोरी
10: हेर्नु न बाबा विवाहमा खिच्ने भिडियो तथा फोटो त जहाँ पायो त्यही खिचेर कहाँ हुन्छ त
9: ल छोरी के गर्ने त कहाँ छ त तिमीले रोजेको खोजेको जस्तो
10: बाबा हाम्रै पसिङ स्टोनको सादनगर टाउनमा रहेको मिरर फोटो एन्ड भिडियोग्राफी छ नि सनी
9: ए छोरी भइहाल्छ नि तिम्रो इच्छा नै हाम्रो इच्छा हो तिमी ढुक्क भएर बस तिम्रो विवाहको लागि फोटो सुट र भिडियोग्राफीको लागि मिरर फोटो एन्ड भिडियोग्राफीलाई नै भनिहाल्छु नि हामी कहाँ उच्च स्तरीय क्यामेराबाट अनुभवी फोटोग्राफरद्वारा कुनै पनि शुभ कार्यको भिडियो सुट गरिनुको साथै हरेक साइजका फोटो लेमिनेसन फ्ल्याक्स प्रिन्ट कप प्रिन्ट टी सर्ट प्रिन्ट गर्नुको साथै फोटो सम्बन्धी सम्पूर्ण काम गरिन्छ मिरर फोटो एन्ड भिडियोग्राफी भरतपुर महानगरपालिका वडा नम्बर 19 शारदनगर टाउन चितवन
10: सम्पर्क नम्बर 9845082997
8: 9850109697
11: ए दाई फाइल बोकेर कहाँ जान लाग्नु भएको? प्राली कम्पनी दर्ता गर्न जानु भएको हो भने जथाभावी ठाउँमा नजानु। बजारमा बिचौलिया छन्, सस्तोमा काम गरिदिन्छ भनेर फस्नु होला नि। बेलामा नै विचार पुर्याउनु, पछि दुःख पाउनु होला नि। फेरि लाइसेन्स नभएका ठाउँमा सेवा लिन जानु गैर कानुनी हो।
12: यस्तो लाइसेन्स प्राप्त सरकारले अनुमति दिएको आधिकारिक सेवा केन्द्र कहाँ छन्?
11: नेपाल सरकारबाट इज्जत प्राप्त चितवनको एकमात्र आधिकारिक सेवा केन्द्र भरतपुरको आन्तरिक राजस्व कार्यालयको 50 मिटर अगाडि SNP कम्पनी

तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 मेगाहर्ज।

सूचना संगीत र मनोरञ्जनको अटुट साहिलो यो हो रेडियो साहिलो 89.8 मेगाहर्ज।

तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 मेगाहर्ज।

तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 मेगाहर्ज।

0: I Islet Sunday Nuncha Radio Silence 89.8 Megahertz.
1: जिल्ला प्रशासन कार्यालय चितवनको अत्यन्त जरुरी सूचना। नेपाल सरकार मन्त्री परिषदको मिति 2083 असार 18 बैठकबाट स्वीकृत भएको जेएनजी आन्दोलनका शहीद परिवार तथा घाइतेहरूको लागि पुनर्स्थापना, जीवन यापन तथा सामाजिक संरक्षण सम्बन्धी एकीकृत प्याकेजमा उल्लेख भए अनुसार जेएनजी आन्दोलनका क्रममा घाइते भएका तर वर्गीकरणका लागि परीक्षणमा छुट्न गएका घाइतेहरूको परीक्षण तथा वर्गीकरण गर्ने र त्यस अगावै वर्गीकरणमा परेकाहरूको आवश्यकता अनुसार पुनः परीक्षण, पुनः वर्गीकरण तथा प्रमाणीकरण गरी उनीहरूले पाउने सेवा सुविधालाई परिमार्जन गर्ने भन्ने निर्णय भएको हुँदा यस अघि प्रकाशित सूचना अनुसार वर्गीकरणको लागि छुट्न गएका घाइतेहरूलाई पुनः वर्गीकरणका लागि यो सम्बन्धी आवश्यक कागजात सहित सम्पर्क गर्नुहुन सरोकारवाला सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।
2: ए दाई फाइल बोकेर कहाँ जान लाग्नु भएको? प्राली कम्पनी दर्ता गर्न जानु भएको हो भने जथाभावी ठाउँमा नजानु, बजारमा बिचौलिया छन्, सस्तोमा काम गरिदिन्छ भनेर फस्नु होला नि। बेलामा नै विचार पुर्याउनु, पछि दुःख पाउनु होला नि। फेरि लाइसेन्स नभएका ठाउँमा सेवा लिन जानु गैर कानुनी हो।
3: यस्तो लाइसेन्स प्राप्त सरकारले अनुमति दिएको आधिकारिक सेवा केन्द्र कहाँ छन्?
2: नेपाल सरकारबाट इज्जत प्राप्त चितवनको एकमात्र आधिकारिक सेवा केन्द्र भरतपुरको आन्तरिक राजस्व कार्यालयको 50 मिटर अगाडि एसएनपी कम्पनी जानु नि। त्यहाँ त काठमाडौँ जान नपर्ने गरी नै कम्पनीहरूको प्रबन्ध पत्र, नियमावली तयार पारी प्रमाण पत्र उपलब्ध गराइनेछ। साथै कम्पनीको नवीकरण, शेयर पुँजी, थपकर, नाउ ठाउँ परिवर्तन लगायत संस्था दर्ता खारेज सम्बन्धी सम्पूर्ण कार्य गरिन्छ नि।
3: त्यति मात्र कहाँ हो र? त्यहाँ त करदाताहरूको बयान, भ्याट, ट्याक्स, मासिक, चौमासिक, वार्षिक आय विवरण तयार पारी नेट इन्ट्री अनलाइन सेवाबाट विवरण भरिदिने काम हुन्छ र बिजनेस प्लान प्रपोजल पनि तयार पारिदिन्छ नि।
2: अर्को विशेष थप काम, त्यस कम्पनीले आमदानी गरेको रकम विभिन्न सामाजिक कार्यमा खर्च गरिनेछ। तसर्थ एसएनपी कम्पनीमा नै कारोबार गर्न हार्दिक अनुरोध गर्दछौ।
3: सञ्चालक
2: सुरेश श्रेष्ठ,
3: एसएनपी कम्पनीको कार्यालय,
2: बाइपास रोड भरतपुर चितवन,
3: मोबाइल नम्बर
2: 98550 60 359,
3: 98550 60 59।
4: साहिनो समय सूचक अहिले मध्याह्नको 12 बज्यो। It's 12 PM।
5: हेलो 1 2 3 चेक।
6: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 मेगाहर्ज।

0: एलजी ले ल्यायो नयाँ एलजी एसेन्सियल सिरिज, अब किफायती मूल्यमा रेफ्रिजरेटर, वासिङ मसिन, एसी को कम्प्लिट रेन्ज, 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई, नागरिकता भए पुग्छ। हरेक घरको खुसी घर घरमा एलजी। एलजी लाइफ्स गुड।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। यो तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब बाँकी खबर। कर्णाली र मधेस प्रदेशमा दुईवटा फरक फरक राजनैतिक घटनाक्रम विकास भएका छन्। कर्णालीमा मुख्यमन्त्री यामलाल कर्णेल विरूद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ भने मधेस प्रदेशमा नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा बीचको वर्तमान गठबन्धन सरकारलाई निरन्तरता दिने सहमति जुटेको छ। कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कर्णेल विरूद्ध नेकपाका 11 र नेपाली कांग्रेसका 5 गरी 16 जना प्रदेशसभा सदस्यले संयुक्त रूपमा प्रदेशसभा सचिवालयमा विश्वासको प्रस्ताव दर्ता गरेका छन्। अविश्वास प्रस्तावमा मंगल बहादुर साई, राजकुमार शर्मा, कृष्णबहादुर जीसी, उर्मिला विश्वकर्मा, कल्याणी खड्का, जुमकित लामा, वीरबहादुर साई, भीमप्रकाश शर्मा, महेन्द्र केसी, मिलन खड्का, रणसिंह परियार लगायतले हस्ताक्षर गरेका छन्। मधेस प्रदेशमा भने वर्तमान सत्ता गठबन्धनलाई निरन्तरता दिने सहमति भएको छ। नेपाली कांग्रेस, नेकपा एमाले, नेकपाका संसदीय दलका नेताहरूको संयुक्त बैठकले मुख्यमन्त्री कृष्णप्रसाद यादवको नेतृत्वमा रहेको सरकारलाई यथावत राख्ने सहमति गरेको हो। नेपाली चलचित्र मास्टरनीको प्रचारका लागि सार्वजनिक गरिएको प्रमोशनल गीत विवादमा फँसेको छ। महिला शिक्षकलाई रक्षित गरी अमर्यादित शब्द र भाव प्रयोग गरिएको भन्दै नेपाल शिक्षक महासंघले आपत्ति जनाएको। महासंघले विज्ञप्ति जारी गर्दै गीतले शिक्षक र शिक्षण पेशाको गरिमामाथि गम्भीर प्रहार गरेको ठहर गरेको छ। गीतलाई तुरन्त बन्द गर्न तथा चलचित्रमा प्रयोग नगर्न महासंघले आग्रह गरेको छ। महिला शिक्षकप्रति लक्षित अमर्यादित शब्द र भाव संयोजन गरिएको त्यो गीतले शिक्षक र शिक्षण पेशाको गरिमामाथि गम्भीर प्रहार गरेको ठहर गरिएको छ। उक्त गीतलाई तुरन्त बन्द गर्न तथा चलचित्रमा प्रयोग नगर्न हामी सम्बन्धित पक्षसँग आग्रह।

मिटर ब्याज पीड़ित संघर्ष समिति र सरकारबीच निर्णायक वार्ता जारी छ। केही बेरपछि सिंहदरबारमा शुरू भएको वार्तामा पीड़ितका माग सम्बोधनका लागि समर जारी गर्ने तयारी भएको बताइएको छ। सरकार र पीड़ित अगुवाबीच बिहिबार राति पनि वार्ता भएको थियो। असार 25 गते जनकपुरबाट मार्च 5 सहित काठमाडौँ हिँडेका मिटर ब्याज पीड़ितलाई सरकारले बाराको निजगढ़मै रोकेर गृहमन्त्री सुदन गुरूङले वार्ताको शुरूआत गरेका थिए। बिहिबारकै मन्त्री परिषद बैठकले समस्या समाधानका लागि वार्ता टोली गठन गरेको थियो। त्यसपछि संघर्ष समितिका अगुवाहरू बिहिबारै बाह्रबाट काठमाडौँ आएका थिए। वार्ता मन्त्री परिषद कार्यालयका सचिव पुष्कर सापकोटा सहित गृह भूमि अर्थ मन्त्रालयका सचिवहरू समेत सहभागी रहेका छन्। मिटर ब्याज पीड़ितका तर्फबाट संघर्ष समितिका किसान मजदूर आन्दोलन नेपालका अध्यक्ष अवधेश कुशवाहा, महासचिव मनोज पासवान, प्रवक्ता रिजन राणा, मगर सचिवालय सदस्यहरू किरण परियार र लक्ष्मी घिमिरे र संयुक्त जनाधिकार नेपालका निर्ग नवीन सहभागी छन्। सरकारी निकायले अब करारमा नयाँ व्यक्तिलाई नियुक्त गर्न नपाउने भएका छन्। बिहिबार बसेको मन्त्री परिषद बैठकले यस्तो निर्णय गरेको हो। नयाँ स्थापना भएका वा रिक्त रहेका दरबन्दीमा नयाँ

0: व्यक्तिलाई करार नियुक्ति गर्न नपाउने निर्णय भएको भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शुक्रबार सबै निकायमा परिपत्र जारी गर्दै पनि जानकारी गराएको छ। कर्मचारी नभएका स्थानमा काम लगाउनु पर्ने भएमा पुलमा रहेका करारका कर्मचारीहरूलाई नै संघीय मामिला मन्त्रालय मार्फत माग गरी करार सम्झौता गरी काममा लगाउनु पर्ने निर्णय पनि मन्त्री परिषद बैठकले गरेको मन्त्रालयका शाखा अधिकृत सजीव नेपालको हस्ताक्षरमा कार्यान्वयनका लागि सम्बन्धित सबै निकायमा पठाएको परिपत्रमा उल्लेख गरिएको विभिन्न मन्त्रालय अन्तर्गत एकीकरण वा खारेज हुने चरणमा रहेका निकायहरूको हकमा एकीकरण वा खारेजीको प्रक्रिया नसकिदासम्म सम्पत्ति संरक्षण सुरक्षा र दायित्व हस्तान्तरणका लागि आवश्यक पर्ने न्यूनतम जनशक्ति हाल कार्यरत करारका कर्मचारीहरू मध्येबाटै यकिन गरी काममा लगाउने निर्णय सरकारले गरेको परिपत्रमा उल्लेख गरिएको छ। सम्पत्ति छानबिन आयोगमा 12,000 जनाले सम्पत्ति विवरण बुझाए पनि आयोगको काम दुई दिनदेखि ठप्प भएको छ। सर्वोच्च अदालतका न्यायाधीश मृतोज नेवराको एकल इजलासले बुधबार अन्तरिम आदेश जारी गरेपछि आयोगका सबै काम कार्यवाही रोकिएका छन्। सम्पत्ति छानबिन आयोगका अध्यक्ष राजेन्द्र कुमार भण्डारीका अनुसार अदालतको आदेशपछि सबै काम यथास्थितिमा राखिएको छ भने असार 32 सम्मको समयसीमा दिएर आयोगले सम्पत्ति विवरण संकलन गर्ने र उज्रिने काम गर्दै आएको थियो।
1: भनिन्छ नि नानीदेखि लागेको बानी, मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
2: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

एलजी ले ल्यायो नयाँ एलजी एसेन्सियल सिरिज, अब किफायती मूल्यमा रेफ्रिजरेटर, वासिङ मसिन, एसी को कम्प्लिट रेन्ज, 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई, नागरिकता भए पुग्छ। हरेक घरको खुसी, घर घरमा एलजी। एलजी, लाइफ गुड।

0: चार वर्षको साथ चार वर्षकै वारेन्टी सिटीको विश्वास हरेक गोल हरेक उत्साह सिटी टिभीले बनाउ घर अझ खास
1: वर्ल्ड कप 2026 को अवसरमा सिजी टिभीले ल्याएको छ 3+3 वर्षको वारेन्टी साथै 36,000 सम्मको क्यास ब्याक सजिलो 0% ईएमआई को सुविधा नागरिकता भए पुग्छ वर्ल्ड कप टु वर्ल्ड कप सिजी टिभी खेल सँगै भरोसा सँगै
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको जो तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर
3: अब बाँकी खबर गत वर्ष लेन्डी खोलाबाट आएको विनाशकारी बाढ़ीले तहस नहस बनाएको रसुवा भन्सार कार्यालयको यार्ड एक वर्ष बितिसक्दा पनि पूर्ण रूपमा पुनर्स्थापना हुन सकेको छैन व्यापारिक गतिविधि सञ्चालन भइरहे पनि भन्सार यार्ड निर्माणाधीन एकीकृत जाँच चौकी र आसपासका संरचनामा बाढ़ीको क्षति अझै स्पष्ट देखिन्छ रसुवा भन्सार कार्यालयले केही वर्ष अघि बढ़दो आयात चाप व्यवस्थापन गर्न नयाँ भन्सार यार्ड सञ्चालनमा ल्याएको थियो विशेष गरी चीनबाट आयात हुने विद्युतीय सवारी साधन तयारी पोशाक विद्युतीय तथा इलेक्ट्रोनिक सामग्री फलफूल लगायतका सामानको पार्किङ र जाँचपासलाई लक्षित गर्दै निर्माण गरिएको यार्डमा एकैपटक 100 मालवाहक कन्टेनर तथा ठूलो संख्यामा विद्युतीय गाड़ी व्यवस्थापन गर्ने क्षमता रहेको थियो तर 2081 साल असारमा चीनतर्फको लेम्डे खोलाबाट आएको विशाल बाढ़ीले यार्डसँगै निर्माणाधीन एकीकृत चौकी तटबन्ध तथा नेपाल चीन जोड़ने मितेरी पुलमा ठूलो क्षति पुर्याएको थियो बाढ़ीले करोड़ रूपियाँ बराबरका मालवस्तु बगाउनुका साथै मानवीय क्षति समेत भएको थियो सुदूरपश्चिम प्रदेश सरकारले चालू आर्थिक वर्ष 2083-84 लागि ल्याएको बजेट प्रदेशसभाबाट पारित हुन नसकेपछि फेल भएको छ आजदेखि शुरू भएको नयाँ आर्थिक वर्षसँगै प्रदेश सरकार आंशिक बजेट शून्यताको अवस्थामा पुगेको छ नेकपा एमाले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि सरकारले बजेट पारित गर्न नसकेको हो मुख्यमन्त्री कमल बहादुर शाहले एमाले मन्त्रीहरूलाई बर्खास्त गरेपछि एमाले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो एमाले सरकारबाट बाहिरिएपछि मुख्यमन्त्री शाहले प्रमुख प्रतिपक्षी नेपाली कम्युनिष्ट पार्टी नेकपाको साथ खोजेका थिए तर नेकपाले पनि बजेट यथास्थितिमा पारित गर्न नसकिने अडान लिएपछि सरकार थप अप्ठ्यारोमा परेको थियो सरकार स्पष्ट रूपमा अल्पमतमा परेपछि आर्थिक मामिला मन्त्री विक्रम सिंह धामीले गत असार 1 गते प्रदेशसभामा प्रस्तुत गरेको 37 अर्ब रूपियाँ बराबरको बजेट पारित हुन सकेन बजेट फेल भएसँगै शुक्रबारदेखि प्रदेश सरकार अन्तर्गतका कार्यालयमा बजेट शून्यताको अवस्था सिर्जना भएको छ त्यस्तै कर्णाली र मध्य प्रदेशमा भने दुईवटा फरक फरक राजनीतिक घटनाक्रम विकास भएका छन् कर्णालीमा मुख्यमन्त्री यामलाल विरूद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ भने मधेसमा नेपाली कांग्रेस नेकपा एमाले र नेकपा बीचको वर्तमान गठबन्धन सरकारलाई निरन्तरता दिने सहमति भएको छ कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कडेल विरूद्ध नेकपाका 11 र नेपाली कांग्रेसका 5 गरी 16 जना प्रदेशसभा सदस्यले संयुक्त रूपमा प्रदेशसभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गरेका छन् मधेस प्रदेशमा भने वर्तमान सत्ता गठबन्धनलाई निरन्तरता दिने सहमति भएको छ नेपाली कांग्रेस नेकपा एमाले र नेकपाका संसदीय दलका नेताहरूको संयुक्त बैठकले मुख्यमन्त्री कृष्णप्रसाद यादवको नेतृत्वमा रहेको सरकारलाई यथावत राख्ने सहमति गरेको हो सौरमास अनुसार प्रत्येक वर्ष साउन एकमा मनाइने साउने कर्कट संक्रान्ति पर्व आज देशभर स्नान दान गरी मनाइएको छ सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन आज देशभर साउने संक्रान्तिका रूपमा मनाउने प्राचीन परम्परा छ साउनदेखि सूर्य दक्षिणतर्फ गमन गर्ने भएकाले आजदेखि दक्षिणायन पनि शुरू हुन्छ माघी गतिदेखि शुरू हुने उत्तरायण र एक साउनदेखि शुरू हुने दक्षिणायनलाई वैदेशिक सनातन परम्परामा विशेष महत्वका साथ मनाइन्छ अधिकांश नेपाली खेतीपातीमा संलग्न हुने भएकाले असार महिनाभर कृषि कर्ममा व्यस्त हुन्छन् त्यसक्रममा हिलो मैलाका कारण लाग्ने छाला सम्बन्धी रोगबाट बस्न लुतो फाल्ने परम्परा रहेको समेत बताइएको छ साउन महिनालाई भगवान शिवको विशेष पूजा आराधना गर्ने महिनाका रूपमा पनि लिइन्छ महिलाले हरियो चुरा तथा हरियो कपड़ा लगाएर प्रकृतिसँगको निकटता झल्काउने परम्परा पनि रहेको छ

불렀잖아. 딱 해서 보너스 빵. भरपूर मनोरंजन सहित मात्र रु 999 डिश होम को फीफा वर्ल्ड कप 2026 सीजन पास लिनुहोस् र पाउनुहोस् 15 दिनदेखि 3 महिनासम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस. यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाई मार्फत वा डिश होम को कस्टमर सपोर्ट 01421766 मा सम्पर्क गर्नुहोस्.

0: अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौं।

0: एलजीले ल्यायो नयाँ एलजी एसेन्सियल सिरिज, अब किफायती मूल्यमा रेफ्रिजरेटर, वासिङ मसिन, एसी को कम्प्लिट रेन्ज, 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई, नागरिकता भए पुग्छ। हरेक घरको खुसी घर घरमा एलजी। एलजी लाइफ्स गुड।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। जो तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब विदेशका खबर। जापान प्रधानमन्त्री सनाई साई ताकाइची नेतृत्वको सरकारको लोकप्रियता पहिलो पटक 50% भन्दा तल छरेको छ। अक्टोबरमा सत्तामा आएका बिहिबार प्रकाशित एक सर्वेक्षणले लोकप्रियता दर निकै खटेको देखाएको हो। जीसी प्रेसको सर्वेक्षण अनुसार अहिले ताकाइचीको मन्त्री परिषदप्रति समर्थन 49% मात्र देखिएको छ। उनको सरकारप्रतिको समर्थनमा सबैभन्दा ठूलो गिरावट 60-70 वर्ष उमेर समूहका मतदातामा देखिएको छ, जसको समर्थन गत महिनाको 63.7% रहेकोमा अहिले खटेर 39.9% छरेको छ। समर्थकहरूले अझै पनि जापानकी पहिलो महिला प्रधानमन्त्रीको नेतृत्व र विश्वसनीयतालाई कारण मानिरहेका छन्। असन्तुष्टिका मुख्य कारणहरू अहिलेको संक्रमणकालीन अवस्थामा सरकारबाट धेरै आशा गर्न सकिँदैन भन्ने र सरकारले ल्याएका कमजोर नीति रहेका छन्। त्यस्तै अमेरिकाले लगातार 6ठौं रात इरानका विभिन्न सैन्य तथा रणनीतिक लक्ष्यमा आक्रमण गरिरहेको छ। होर्मुज जल डमरू मध्येको नियन्त्रण लिएर दुवै देशले तनाव थप चर्किँदै गएको छ। अमेरिकी केन्द्रीय कमाण्डका अनुसार पछिल्लो आक्रमणको उद्देश्य इरानको सैन्य क्षमता थप कमजोर बनाउनु हो। सेनकमले होर्मुज जल डमरू मध्येमा लागू गरिएको नाकाबन्दीका क्रममा एउटा जहाज आफ्नो नियन्त्रणमा लिएको पनि जनाएको छ। त्यसै गरी होर्मुजगान प्रान्तका दुई पुलमा पनि आक्रमण भएको इरानी संचार माध्यमहरूले दावी गरेका छन्। त्यस्तै अमेरिका र इरानबीच फेरि सैन्य तनाव चर्किरहेको बेला पाकिस्तानले दुवै पक्षलाई हिंसा अन्त्य गरी गत महिना भएको समझदारी पत्र अनुसार वार्ता पुनः शुरू गर्न आग्रह गरेको छ। मध्यस्थकर्ताको भूमिका निभाइरहेको पाकिस्तानले तनाव चर्किरहेको बेला वार्ता पुनः शुरू गर्न आग्रह गरेको हो। दिपेन्द्र सिंह ऐरीको एक दिवसीय अलराउण्डर वरियतामा एक स्थान सुधार भएको छ। आईसीसीले जारी गरेको एक दिवसीय अलराउण्डर वरियतामा 22 स्थानमा रहेका छन्। सन्दीप लामिछाने 61 स्थानमा कायम रहँदै ललित नारायण राजवंशी 66 स्थानमा तल सरेका छन्। उनी दुई स्थान तल सरेका हुन्। गुलशन झा एक स्थान माथि उपलब्धै 72 स्थानमा रहेका छन्। त्यस्तै करण केसी 3 स्थान तल झर्दै वरियताको 90 स्थानमा रहेका छन्। त्यसै गरी एक दिवसीय ब्याटिङमा नेपालका आसिफ शेख 77, दिपेन्द्र 82, कुशल भुर्तेल 95, कप्तान रोहित पौडेल 99 स्थानमा रहेका छन्। त्यस्तै एक दिवसीय बलिङमा सन्दीप एक स्थान तल झर्दा 31 स्थानमा रहेका छन्। ललित पनि एक स्थान तल झर्दा वरियताको 46 स्थानमा छन् भने विश्वकप फुटबलको दोस्रो सेमीफाइनलमा साविक विजेता अर्जेन्टिनाले इंग्ल्याण्डलाई 2-1 हराएको छ। अमेरिकाको एटलान्टा रंगशालामा भएको खेलमा 1-1 पछि भएको अवस्था उल्ट्याउँदै अर्जेन्टिना लगातार दोस्रो पटक विश्वकपको फाइनलमा पुगेको हो। खेलको पहिलो हाफ निकै तनावपूर्ण रहेको थियो। अन्तिम समयसम्म दबाव फेर्न नसकेको इंग्ल्याण्ड लगातार तेस्रो पटक विश्वकप सेमी फाइनलबाटै बाहिरिएको छ भने अर्जेन्टिना 7 पटक विश्वकपको फाइनलमा पुगेको छ। अब अर्जेन्टिनाले उपाधिका लागि साउन 4 गते बिहान 12:00 स्पेनसँग स्पर्धा गर्नेछ भने इंग्ल्याण्डले तेस्रो स्थानका लागि साउन 3 गते बिहान 14:30 फ्रान्ससँग खेल्नेछ। जाँदा जाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। फुटबल एसोसिएशनका पदाधिकारीसँग प्रधानमन्त्रीले छलफल गर्दै मिटर ब्याज वृत्र सरकारबीच वार्ता जारी, आजै सम्झौता गर्ने तयारी, अब सरकारी निकायमा करारमा कर्मचारी नियुक्त गर्न नपाइने, लेन्दी खोला बाढ़ीको आज 1 वर्ष पूरा, रसुवा भन्सारको यार्ड अझै अस्तव्यस्त, सर्वोच्चको आदेशपछि सम्पत्ति छानबिन आयोगको काम 2 दिनदेखि ठप्प, हालसम्म 12,000 बुझाए विवरण, सुदूरपश्चिममा बजेट फेल, प्रदेश आंशिक बजेटको शून्यतामा, मधेसमा गठबन्धन सरकारलाई निरन्तरता दिने सहमति, डकचिउका रूपमा नेपाली छुर्पीको विश्वभर माग, निर्यात बढ़ाउन सरकारले ल्यायो 5 वर्षे रणनीतिक कार्ययोजना, जापानी प्रधानमन्त्रीको लोकप्रियता दर पहिलो पटक 50% भन्दा तल, इरानमा लगातार अमेरिकाको आक्रमण, होर्मुज क्षेत्रमा तनाव थप चर्कियो, वार्ता पुनः शुरू गर्न पाकिस्तानको आग्रह, र दिपेन्द्र सिंह ऐरीको एक दिवसीय अलराउण्डर वरियतामा एक स्थान सुधार, विश्वकपमा अब अर्जेन्टिना र स्पेन फाइनलमा भिड्दै। हौस् त नेपाली खबर अहिलेलाई यति नै। 1 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौं। अहिलेलाई बिदा दिनुहोस्। नमस्कार।

0: Radio NRN 99.1
1: क्लासिक टेकको वाइफाई 6 राउटर नाम एक घाम अनेक शक्तिशाली 4 एन्टिनामा वाइड कभरेज 5G स्ट्रेन्थ लो लेटेन्सी र फास्ट स्पिड सबै अस्त्रको शक्ति बोकेको 200 Mbps इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा आइपिटिभी मात्र 250 प्रति महिना बुकिङको लागि 9801004477 शर्तहरू लागू हुनेछन् क्लासिक टेक छोयो कि चल्यो

नेपाली रेडियो नेटवर्क रेडियो एनआरएन 99.1 मा यो म्युजिक मस्ती।

केलाई ओझेलमा पारिदिने, केलाई छोपी नै दिने, केलाई चाहिँ झुटो कहानी रचना गर्ने, त्यो हामीले देख्यौँ। हामीले गरेका कामहरू चर्चा नहुने, त्यो अरूकै नाउँमा आउने, जादु गरे जस्तो एकैछिनमा यस्तो काम भयो हुँदो रहेछ नि भन्ने हल्ला गर्ने, त्यो कुरा फेरि पत्याउने, भनेको भने गर्ने पत्याउने, झुट पत्याउने बानी समाजमा पर्न लागेछ। र कसैसँग कुनै दुश्मनी कुनै कारणले हुनु नपर्ने, स्वतः दुश्मनी हुने, कसैले राम्रो काम गरेर ख्याति कमाउनु नपर्ने, राम्रो राम्रो राम्रो राम्रो भनिदिएपछि त्यो राम्रोमै गरिने, त्यसका कुनै आधार कारणहरू छैनन्, त्यसमा जम्मा जम्मी राजनीतिक उद्देश्य मात्रै छ। यस्तो जमानामा हामी छौँ र यो चिज सबभन्दा बढी हामी माथि केन्द्रित भएर प्रयोग भएको छ, हामी माथिको प्रहारमा यो सबभन्दा बढी प्रयोग भएको छ। त्यसो भएर हामीले यसमा सचेत पनि हुनुपर्नेछ। यस सन्दर्भमा हामी हाम्रा कुराहरू अपडेट राखेर वास्तविकता के हो, हामीले गरेका कामहरू के हुन् आदि कुराहरू समेत अध्यावधिक निरन्तरको अध्यावधिकरणबाट यो अहिले नवीकरण गरेको यसलाई नवीकरण गर्नुको अर्थ यो एउटा

नवीकरण एउटा अध्याय नवीकरण होइन, यो नवीकरणको सुरुवात हो। हामीले थुप्रै कुराहरू नयाँ ढङ्गले अगाडि बढाउँदैछौँ, त्यसको सुरुवात हो यो। र हामी नयाँ शैलीले, नयाँ तरिकाले, नयाँ परिपाटीले अगाडि बढ्छौँ। एउटा कुरा, हामीले धक्का खाएका छौँ, धक्का खाएको हो, सिद्धिएको होइन। हामी अर्थात् हामी त नवीकृत भएर अगाडि बढ्नेछौँ भन्ने कुराको यो सङ्केत, नवीकृत भएर। हाम्रा विरुद्धका हामीलाई एक्ल्याउने प्रयासहरू अझ बढे, यी प्रयासहरू त निरन्तर अगाडि बढिरहेकै छ। एक्ल्याउने प्रयासहरू अगाडि बढिरहेका छन्। एउटा कुरा म के भन्न चाहन्छु भने, हामी यस्तो लहर होइनौँ जसले अर्कालाई नसमातिकन उठ्न सक्दैन। हामी एउटा स्वतन्त्र वृक्ष हौ, तरो मजबुत विशाल वृक्ष हौ, आफै अरूको बलमा उम्रिएका पनि होइनौँ। हामी आफै उम्रिँदै हुर्किँदै मजबुत हुँदै अनेक आँधी हुरी तुफान बाढी अनेक चिजहरूसँग सामना गरेर आएका छौँ। र अर्को कसैलाई नसमातिकन उठ्नै नसक्ने खालको त्याम्रो लहरो यस्तो होइन। एमाले एमाले आफू एउटा स्वतन्त्र, आफ्नो स्वतन्त्र हैसियत भएको यो पार्टी हो। त्यसकारण यो कति बेर कहाँनेरि छ त्यो परिस्थितिले गर्ला, तर हामी आफै यहाँ आएका हौ र आफै आफ्नै मुद्दामा उभिएका हौ, बढेका हौ, फेरि पनि आफ्नै मुद्दामा अझै मजबुतीका साथ अगाडिको चुनौतीहरूको सामना गर्न र ती चुनौतीहरूको सामना गर्दै त्यसलाई पराजित गर्दै हामी अगाडि बढ्छौँ।

हाम्रो पङ्क्तिलाई पर्याप्त प्रशिक्षित गर्न सकेनौ, जसले गर्दा पर्याप्त प्रशिक्षित गर्न नसकेको हुनाले पर्याप्त प्रशिक्षित गर्न नसकेको हुनाले हामी अहिलेको यो आइटीको जमानामा, आइटीको प्रतिस्पर्धामा, हामी विरुद्धको हमलामा पछि परेकै हो। त्यसलाई मेकअप गर्ने बाटोमा हामी अगाडि बढ्नुपर्नेछ, हामी बढ्छौँ। यसै कामले हाम्रा कमजोरीहरू मेकअप भए अथवा हुन्छन् भन्ने होइन, यो एउटा पाटो हो। यो हाम्रो बारे हामी को हौ, के गर्दैछौँ भन्ने कुराको संक्षिप्त जानकारी नै यसमा सम्भव छ, र त्यसलाई अत्यावधिक ढङ्गले निरन्तर प्रवाह गर्न यसबाट सम्भव छ। तर यो नै लडाईँको माध्यम हुँदैन, हुन सक्दैन, पुग्दैन यसो। त्यस कारण यसमा हामी अगाडि अरू कुराहरूका साथ बढ्नेछौँ। हाम्रो पङ्क्ति यसमा स्पष्ट हुनुपर्दछ, र अप्ठ्याराहरू आउँछन्, अझै अप्ठ्यारोमा हामीलाई धकेल्ने प्रयासहरू भइरहेका छन्। सबै अप्ठ्याराहरूसँग जुट्ने सामर्थ्य र त्यसबाट फेरि खडा हुने रिजिलियन्स, पुनर्जागरणको, पुनरुत्थानको त्यो हाम्रो परम्परा हो, त्यो सामर्थ्य हामीसँग छ। पुनर्जागरण, पुनरुत्थान, त्यस सन्दर्भमा यो एउटा सङ्केत मात्रै हो भन्ने कुरा म राख्न चाहन्छु। यसका निम्ति तयारीमा साथीहरूले मेहनत गर्नुभएको छ, म प्रचार विभागलाई धन्यवाद भन्न चाहन्छु, संलग्न साथीहरूलाई धन्यवाद भन्न चाहन्छु, र यसबाट हामी सबैलाई फाइदा हुन्छ, संसार जगतलाई पनि। एमाले अहिले के गर्दैछ, कसो गर्दैछ, के भइरहेको छ, यी सबै कुराहरू बुझ्न आधिकारिक ढङ्गले यस माध्यमबाट सबैलाई सजिलो हुनेछ, र पार्टी पङ्क्तिलाई पनि पार्टीका धेरै कुराहरूको जानकारी लिन र आफू कमसेकम इन्फर्मेसनको क्षेत्रमा आफ्ना ठाउँका कामहरू आदि दिनका लागि पनि आग्रह गर्छु म। अर्को म के भन्न चाहन्छु भने, हाम्रो पार्टी कार्यकर्ता पङ्क्तिले आफ्नै ठाउँबाट हामीले हाम्रो समयमा के विकासका काम गरेका छौँ, आफ्नै ठाउँबाट, आफू भएकै ठाउँबाट, आफ्नो ठाउँमा के भएको छ, त्यो कुरा कमसेकम दुईटा काम गरिदिए हुन्थ्यो। हामीलाई केन्द्रमा इन्फर्मेसन पनि पठाइदिने, आफ्नो ठाउँमा के भएको छ, कमसेकम आफ्नो ठाउँमा के भएको छ, पुल बनाएको छ, बाटो बनेको छ, झोलुङ्गे पुल बनाएको छ, विद्यालय बनेको छ, अथवा के बनेको छ, पुनरुत्थानका, पुननिर्माणका काम भूकम्पपछि हामीले के गर्यौँ, कसरी गर्यौँ, ती कुराहरू, अथवा विकास निर्माणका कामहरू हामीले के गर्यौँ, ती कुराहरू आफ्नो फेसबुकमा फोटो खिचेर अपलोड गरेर, यो यस ठाउँको, म यहाँ उभिएको छु र यो ठाउँमा हामीले कृषि क्षेत्रमा यो हाम्रो सरकारको अगुवाईमा यो काम गरेका छौँ, भूमि क्षेत्रमा यो काम गरेका छौँ, यस क्षेत्रमा यो काम गरेको छौँ, स्वास्थ्यको क्षेत्रमा यो काम गरेका छौँ, यो अस्पताल बनेको छ, आदि कुराहरू त फोटो खिचेर अपलोड त गर्न सकिन्छ। त्यो गर्नका लागि पनि म आह्वान गर्न चाहन्छु। ठुलो कुरै छैन, आफ्नै मोबाइलले आफ्ना ठाउँको भएको विकास निर्माण, हाम्रो पालामा हाम्रो नेतृत्वमा भएको विकास निर्माण खिचेर अपलोड गरिदियो भने त्यसले मान्छेलाई जानकारी हुन्छ, सबैतिर जानकारी पुग्छ, आफ्नो ठाउँको विकास के भएको रहेछ, कुन ठाउँमा भन्ने। मान्छेले आफ्नो ठाउँको विकास त आफूले गरेको देख्छ,
तर अर्को ठाउँमा के भएको छ थाहा छैन। त्यसो भएर अब हामीसँग जुन पिक्टोरियलहरू थिए, जुन रेकर्ड, जुन डेटाहरू थिए, ती पनि झनै जनाइए। हाम्रो कार्यालय पनि उस्तै उस्तै ठाउँमा परेको, हामीले राखेका लाइब्रेरीमा पनि कहिले बाढी पर्छ, लाइब्रेरी भत्ताभुङ्ग बनाइदिन्छ, कहिले आगो लाउनेहरू पर्छ, अनि दुइटै उस्तै मूर्ख हुन्छन्। आगो पनि उस्तै मूर्ख हुन्छ, पानी पनि उस्तै मूर्ख हुन्छ। यो चाहिँ महत्त्वपूर्ण दस्तावेज भन्दैन। अब आगो लाउनेहरू त बुद्धि भएको भए देशमा आगो लाउन किन जान्थे? उनीहरू पनि उस्तै उस्तै हुन् उहिले भन्दा। त्यसो भएर आगो पानीको त जड धर्म हुनै हो। उनीहरूले विवेक प्रयोग गर्न, उनीहरूसँग मस्तिष्क छैन, विवेक प्रयोग गर्न सक्दैनन्। जोसँग मस्तिष्क छ उनीहरूको विवेक भाङ्गिएर जडवत भएको हुनाले, निशंस भएको हुनाले आगो लगाउने काम भयो। आगोले हाम्रा सबै चिज अन्तिमपल्ट अस्ति भदौ 24 गते फेरि भएका चिजहरू टढे, व्यक्ति व्यक्तिका पनि घरहरू जले, त्यसरी थुप्रै चिजहरू हामीसँग रहेका रेकर्डहरू पनि समाप्त भएका छन्। ती कुराहरू पनि केन्द्रमा पठाइदिनु भयो भने तिनलाई पनि कमसेकम हामी यस माध्यमबाट पनि हामी यो यो काम भएका छन् है भनेर प्रसारित गर्न सक्छौँ, सबैको जानकारीका लागि प्रसारण गर्न सक्छौँ। त्यस कारण पार्टीका सम्पूर्ण कार्यकर्ता साथीहरूलाई र नेता साथीहरूलाई पनि कमसेकम यो चिज गरौँ भनेर म आज यो नवीकरणको सन्दर्भ सुरुवातको सन्दर्भमा र यो सार्वजनिकीकरणको सन्दर्भमा, एउटा चिज मात्रै सार्वजनिक किन गर्ने? हामीले गरेका काम तमाम सार्वजनिक गरौँ, हामीले के काम गरौँ त्यसलाई अपलोड गरौँ, कार्यालयमा पनि पठाउँ र हाम्रो केन्द्रबाट पनि ती सार्वजनिक गर्न हो। त्यस कारण यो एउटा निरन्तरको अभ्यासको प्रारम्भ, निरन्तरताको प्रारम्भ हामीले गरेका छौँ र यसमा म खुसी व्यक्त गर्न चाहन्छु फेरि पनि। र सञ्चार माध्यमहरूको माध्यमबाट मैले गरेका आग्रहहरू साथीहरूले सुन्नु भइहाल्छ या सुनिरहनु भएको छ, म सबैलाई यसमा आग्रह गर्न चाहन्छु। अरू सामग्रीहरू पनि ढिलो नगरिकन तत्काल पठाइदिन पनि म साथीहरूलाई आग्रह गर्न चाहन्छु। त्यस ठाउँमा अहिले त अब सरकारको दमन पनि चर्को छ, एकजना अभियन्ता, युवा अभियन्ता कुनै ठाउँको अवलोकन गर्न गए, त्यो सेल्टरको अवलोकन गर्न गए, के को अवलोकन गर्न गए, त्यहाँ अवलोकन गर्न गए बापत पुलिस अत्याचारको पराकाष्ठा घेरेर कुटपिट गर्ने, निर्ममताका साथ कुटपिट गर्ने, गिरफ्तार गर्ने, लछार पछार गर्ने, त्यस प्रकारका क्रियाकलाप भए। यस्तो हुनु हुँदैन भनेर विराटनगरमा केही युवाहरूले प्रदर्शन गरे, उनीहरूलाई पनि गिरफ्तार गर्ने, लछार पछार गर्ने, उनीहरूलाई पनि शान्तिपूर्ण ढङ्गले असहमति राख्न पनि नपाइने, शान्तिपूर्ण ढङ्गले विरोध जनाउन पनि नपाइने

दिनभरि अवरोध पुर्याएर सकुशल फर्काइन्छन्, कुनै कारवाही हुँदैन, किनभने निर्देशित ढङ्गले नै त्यो काम सरकारले गर्न लगाएको छ। निर्देशित ढङ्गले लगाएको हुनाले कारवाही कसरी हुन्छ? आफैले लगाएर काम त्यसो भएर त्यो जनताको सहिष्णुतामाथिको यत्रो खेलबाड, यत्रो अपमान, आफ्नो कार्यालय अगाडि, घर अगाडि ल्याएर गेटमा गाडी तेर्स्याएर हिँडेको अहिले सहन्छ, तर सहनु परेको छ, नहुने कुरो भएको छ, हुन नहुने कुरो पनि सहनु परेको छ। फासिजम भनेको यही हो, नाजिजम यही हो, यस्तैलाई भन्छ फासिजम। योभन्दा अगाडि बढेर अब राष्ट्रिय स्वयं सेवा दल बनेकै थियो, चलिराखेकै थियो, त्यसलाई अब व्यापक सरकारी खर्चमा, ठूलो खर्चमा, त्यसका उद्देश्यहरू हेऱ्यो भने राजनीतिक उद्देश्यहरू छन्। शान्ति सुव्यवस्था कायम गर्न, कोही विरोध प्रदर्शनमा निस्कियो भने अब सिभिल ड्रेसमा ट्रेन्ड मान्छेहरू पठाएर आक्रमण गराउने, र त्यो पनि सरकारी खर्चमा तालिम दिएर तालिम प्राप्त मान्छेहरू पठाउने, यस उद्योगतिर सरकार लागिरहेछ, यसको तयारी गर्दैछ। अहिले नै गाडी तेर्स्याएको त देखियो, मान्छेहरूलाई धम्काएको देखिन्छ, अहिले कोही अलिकति युवाहरूले विरोध गर्यो भने पढ्न पाउँदैनस्, विदेश जान पाउँदैनस्, विदेश गएर पढ्न पाउँदैनस्, जागिर खान पाउँदैनस्, यो गर्न पाउँदैनस्, इस्तिहार जारी हुन्छ। अनि थर्काएर तर्साएर तर्साएर बसीभूत बनाउने मान्छेलाई त्रासमा पारेर आज देश निसासिएको अवस्थामा छ। एउटा यस्तो के ऐठन, ऐठनको अवस्थामा छ, नाइटमेयर। कति बेर कसलाई के हुन्छ भन्न सकिने अवस्था छैन, यस्तो पनि हुन्छ सरकार, यस्तो पनि हुन्छ राज्य, यस्तो पनि हुन्छ समाज, र समाज भाँड्ने, बिथोल्ने, समाजमा अराजकता बचाउने, समाजमा कानुन उल्लङ्घन गर्ने, कानुन नचाहिने, कानुनको बर्खलाप गर्ने कामको नेतृत्व सरकारले गरिरहेछ। सरकारको काम त कानुनी राज स्थापना गर्ने हो, न्यायपूर्ण कानुन बनाउने, संसदको काम हो। संसद सरकारबाट दमित छ, दमित संसदले सरकारी इच्छा अनुसारका 4 घण्टामा बजेट छलफल गरिओरिकन पास गर्छ, सिद्धि। दमित पार्लियामेन्ट, राज्यका सबै, अब एउटा अङ्क मात्रै किन भन्नु, राज्यका 3 अङ्क, राज्यका सबै विभाग, सबैको हालत त्यही छ, सबै कार्यकारिणी नियन्त्रित, कार्यकारिणीको इच्छा अनुसार चल्न पर्ने, यो स्थितिलाई कसरी तोड्ने? यो पोलिटिकल पार्टीहरूले यस स्थितिलाई तोड्नुपर्ने। अब पोलिटिकल पार्टीहरूको भिजन माइनस दृष्टि चाहिँ खत्तमै छ, दूर यो टाढा देख्ने चाहिँ खत्तमै छ, नजिकै देख्ने प्लस चाहिँ ठिकै छ, प्लस त देख्छन्, तर माइनस चाहिँ पोलिटिकल पार्टीहरूले, फोर्सले, समाजले, कसैले पनि देख्न छोड्यो, टाढा देख्न छोड्यो।

0: आँखामा माइनस यति भयो भन्यो भने त्यो त्यो टाढा देख्दै माइनस चाहिँ धेरै दस पन्ध्रले नै गायब भएको कि जस्तो केही पनि टाढा देखेको देखिँदैन अरे. र पोलिटिकल पार्टिजले, नागरिक समाजले, सञ्चार माध्यमले र सिन्धै समाजले अलिक टाढा पनि देख्न सक्नु पर्यो. अगाडिको भाग मात्रै हेर्ने होइन, अगाडिको कुरा मात्रै हेरेर चल्ने होइन, नत्र भने समाज सरकार बेलगाम ढङ्गले आलोचना पनि गर्ने कोही भएन, भन्ने पनि कोही भएन, सम्झाउने पनि कोही भएन, यस्तो राम्रो भएन भन्ने पनि कोही आँट गर्ने भएन भने त सरकार त मैले राम्रै गरेछु भनेर बेलगाम अगाडि बढिरहला. अनि यस्तो अवस्थामा हामीले सत्यमा उभिएर हामीलाई कसैको नचाहिने विरोध गर्नु छैन, झुटो विरोध गर्नु छैन, कसैप्रति लाञ्छना लगाउनु छैन, तर व्यक्तिगत गर्नबाट हामीले रोक्नुपर्छ, आलोचना गर्नुपर्छ. अनि सबै त्रासकै वशीभूत भएर चुपचाप बस्ने हो भने अवस्था एक्लै हुन्छ, देश आशीर्वादतर्फ उन्मुख हुँदैछ, जनतामा रुवावासी छ. मिटर ब्याज पीडितहरूबाट उनलाई छर्काइँदैछ, सुकुम्बासीहरू हिलोमा छन्, पानीमा छन्, डुबानमा छन्, आफ्नै आँसुबाट डुबेका छन् उनीहरू, गरिबहरू बेहाल्छन्, मान्छे बेरोजगार हुँदैछन् हुँदाछ. विदेश पठायो भन्ने पहिले खुब हल्ला चल्थ्यो, अहिले विदेश पठाउनेहरूको लश्कर पहिलेको भन्दा डबल बढेको छ. संचार माध्यमहरूले पनि के चाहिँ देख्छ, के चाहिँ लेख्छ थाहा छैन, के देख्छ, के बोल्छ, कहाँनिर देख्दैन, सबै कुरा देख्ने, लेख्ने, बोल्ने गरेर देशको स्थिति सुधार गर्नु पर्यो भन्ने चाहिँ मेरो आग्रह पनि हो. र यो एउटा नयाँ ढङ्गले अगाडि बढ्ने कामको सुरुवात भएको छ, यसमा प्रचार विभागलाई सफलता मिलोस् र यसको सफलता र योसँग जोडिएका अन्य प्रचारात्मक पक्षहरूमा, नयाँ नयाँ पक्षहरूमा पनि सफलता शुभारम्भ पनि गरोस् र सफलता पनि पाउँदै जाओस् धेरै धेरै शुभकामना भन्छु. एकदमै विश्वासका साथ भन्न चाहन्छु, अब पार्टीका बारेका सन्दर्भ सामग्रीहरू, जानकारीहरू, हाम्रा कामका सूचनाहरू, हाम्रा दृष्टिकोणहरू र हाम्रो समग्र विचार, सिद्धान्त, संगठन, सङ्घर्ष सबै कुराहरूको निरन्तरको अध्यावधिकरण हुनेछ र त्यसमा पुरानोपन आउन पाउने छैन. वेबसाइट हेर्दाखेरि पुराना तथ्याङ्कहरू, पुराना डेटाहरू, पुराना आँकडामा अल्झिनुपर्ने छैन, लगातार नयाँ आँकडाहरू हामीले हेर्न पाउनेछौँ, नयाँ तथ्यहरू हेर्न पाउनेछौँ. यसले हाम्रो एउटा नयाँ सन्दर्भमा नयाँ तरिकाले अगाडि बढ्न खोजेको, नयाँ संकल्पका साथ अगाडि बढ्न खोजेको कुरा स्पष्ट पार्नु छ. हाम्रो सामु एउटा अत्यन्तै नयाँ परिस्थिति सिर्जना भएको छ. मभन्दा अगाडि सुरुवात गर्ने सन्दर्भमा प्रचार विभाग प्रमुखले केही कुराहरू राखिसक्नु भएको छ र त्यस सम्बन्धमा अझ बढी विस्तृत रूपमा महासचिव कमिटीले राखिसक्नु भएको छ। हाम्रो अगाडि यस्तो चुनौतीहरू छन्, कालोलाई सेतो, सेतोलाई कालो, राम्रोलाई नराम्रो, नराम्रोलाई राम्रो, सुल्टोलाई उल्टो, उल्टोलाई सुल्टो गरिदिने र त्यसैलाई मानिसले पत्याउने गरी गोएबल्स शैली भन्छन्, अहिले त गोएबल्स भन्दा पनि महागोएबल्स शैली, यस्तो लाग्छ लगभग यो समाज नै पो झुटमा रमाउन थाले हो कि समाज नै सत्य बोल्नै छोड्या हो कि सोझो भन्नै छोडेको हो कि यस्तो खालको परिस्थिति चाहिँ देखा पर्न थालेको छ। यस कुराको तात्कालिक राजनीतिसँग मात्रै सरोकार छैन, यो त समाज, समाजको प्रवृत्ति, सामाजिक आनी बानी बेहोरा व्यवहारको रूपमा यो बस्दै जान्छ र यो त एउटा सामाजिक संस्कृति, सामाजिक संस्कारको रूपमा विकास हुन्छ। समाज कस्तो भन्दाखेरि यस्तो भन्ने एउटा बन्दै जान्छ। देशहरू उसको संस्कार संस्कृतिले बढी चिनिन्छ, विकासले चिनिएला, विकासका स्तरहरूले चिनिएलान्, त्योभन्दा अगाडि विकास कस्तो छ भन्ने भन्दा पनि पहिली त मान्छे त्यो देशमा पाइलो टेक्ने बित्तिकै देशका मान्छेहरूको सिजिल स्वभाव आनी बानी बर व्यवहार बोली चाली कस्तो छ त्यसबाट चिनिन्छ। त्यसले समाज कता जान्छ यो कुरालाई दिशानिर्देश गर्छ। यो हाम्रो संस्कृतिको, हाम्रो सभ्यताको, हाम्रो संस्कारको रक्षा गर्ने कुरा, त्यसलाई विकास गर्ने कुरा, यो कुरासँग दीर्घकालीन अर्थमा सामाजिक हिसाबले भन्ने हो भने रणनीतिक अर्थमा यो चिजहरूलाई हामीले बुझ्नुपर्छ। एकछिन कसैलाई बदनाम गरियो, कोही व्यक्तिलाई बदनाम गरियो, कोही शक्तिलाई बदनाम गरियो भन्ने मात्रै विषय होइन, यो हाम्रो आनी बानी कस्तो हुँदैछ, कसरी समाज कता जाँदैछ, हामी नयाँ पिँढीलाई, नयाँ पुस्तालाई के सिकाउँदैछौँ, के बुझाउँदैछौँ, कसरी अगाडि बढ्न खोज्दैछ समाज र बढाउनु पर्ने कसरी हो, बढ्नुपर्ने कसरी हो, हाम्रा प्रयास केन्द्रित कता हुनुपर्ने हो, आजको शिक्षाले, आजको प्रविधिको खास गरी इन्फर्मेसन टेक्नोलोजीको सम्बन्धमा, सूचना प्रविधिको सन्दर्भमा त्यसको प्रयोग सदुपयोग कसरी हुने हो, त्यसले धेरै ठूलो महत्व राख्छ। स्कुलको पढाइले महत्व राख्छ, अवश्य नै सबभन्दा बढी महत्व त स्कुलको पढाइले राख्ला, तर आजकल सूचना प्रविधिले त्योभन्दा कम महत्व राख्दैन। तत्काल एउटा सूचना यसरी योजनाबद्ध ढङ्गले फैलिन्छ, त्यो कुरा त हामीले हाम्रै समाजमा देखेका छौँ। तथ्य के छ, तर एउटा यस्तो विश्वव्यापी विश्वासको रूपमा, मान्यताको रूपमा त्यसलाई प्रचारित प्रसारित गरिदिन्छ। 58 साल जेठ 19 गते दरबार हत्याकाण्ड भयो, दरबार हत्याकाण्ड हुने बित्तिकै विश्वव्यापी रूपमा एउटा फैलियो, फलना फलनाको लभ थियो, त्यो लभमा यस्तो पर्या थियो, एउटा यस्तो रेडिमेड स्टोरी, र दिपेन्द्र, युवराज दिपेन्द्रले बाबु आमा भाइ बहिनी काका काकी आदि इत्यादि वंशनाश गरेर आफूले पनि आत्महत्या गरे भन्ने एउटा रेडिमेड कथा विश्वव्यापी रूपमा पुर्याइयो र त्यही कुरा लामो समयसम्म त्यो 20 वर्ष त्यसले 71 त्यो गलत सूचनाले राज गर्यो। सही सूचना के हो अझै थाहा छैन। बिना अध्ययनको त्यसको त्यो कथाको रचनाकारको हो त्यो पनि थाहा छैन, त्यो कथाको मूलवाचकको हो त्यो पनि थाहा छैन। तर एउटा कथा रचना भयो, एउटा वाचन भयो, कहाँबाट वाचन भयो त्यो एकैचोटि विश्वव्यापी रूपमा फैलियो। सबै विश्वका प्रमुख सञ्चार माध्यमहरूले त्यत्रो विशाल घटनाको सन्दर्भमा किञ्चित बुझ्नुपर्ने, चासो राख्नुपर्ने कुरा केही ठानेनन्, बरु त्यही अफवाह बोकेर हिँड्न किन आवश्यक ठाने त्यो पनि अनौठो रहेछ। तर भयो त्यस्तो, एउटा गलत सूचना, वास्तवमा त्यो सूचना सही होइन। त्यस्तै अरू सूचनाहरू, केलाई ओझेलमा पारिदिने, केलाई छोपी नै दिने, केलाई चाहिँ झुटो कहानी रचना गर्ने, त्यो हामीले देख्यौँ। हामीले गरेका कामहरू चर्चा नहुने, त्यो अरूकै नाउँमा आउने, जादु गरे जस्तो एकैछिनमा यस्तो काम भयो हुँदो रहेछ नि भन्ने हल्ला गर्ने, त्यो कुरा फेरि पत्याउने, भनेको भनै गर्ने पत्याउने, झुट पत्याउने बानी समाजमा पर्न लागिन्छ। र कसैसँग कुनै दुश्मनी कुनै कारणले हुनु नपर्ने, स्वतः दुश्मनी हुने, कसैले राम्रो काम गरेर ख्याति कमाउनु नपर्ने, राम्रो राम्रो राम्रो राम्रो भनिदिएपछि त्यो राम्रोमै गरिने, त्यसका कुनै आधार कारणहरू छैनन्, त्यसमा जम्मा जम्मी राजनीतिक उद्देश्य मात्रै छ, यस्तो जमानामा हामी छौँ। र यो चिज सबभन्दा बढी हामी माथि केन्द्रित भएर प्रयोग भएको छ, हामीमाथिको प्रहारमा यो सबभन्दा बढी प्रयोग भएको छ। त्यसो भएर हामीले यसमा सचेत पनि हुनुपर्नेछ। यस सन्दर्भमा हामी हाम्रा कुराहरू अपडेट राखेर वास्तविकता के हो, हामीले गरेका कामहरू के हुन् आदि कुराहरू समेत अध्यावधिक निरन्तरको अध्यावधिकरणबाट यो अहिले नवीकरण गरेको यसलाई नवीकरण गर्नुको अर्थ यो एउटा दिन नवीकरण, एउटा अध्याय नवीकरण होइन, यो नवीकरणको सुरुवात हो। हामीले थुप्रै कुराहरू नयाँ ढङ्गले अगाडि बढाउँदैछौँ, त्यसको सुरुवात हो यो। र हामी नयाँ शैलीले, नयाँ तरिकाले, नयाँ परिपाटीले अगाडि बढ्छौँ। एउटा कुरा, हामीले धक्का खाएका छौँ, धक्का खाएको हो, सिद्धिएको होइन हामी। अर्थात् हामी त नवीकृत भएर अगाडि बढ्नेछौँ भन्ने कुराको यो सङ्केत, नवीकृत भएर। हाम्रा विरुद्धका हामीलाई एक्ल्याउने प्रयास हो अझ बढी। यी प्रयासहरू त निरन्तर अगाडि बढिरहेकै छ। एक्ल्याउने प्रयासहरू अगाडि बढिरहेका छन्। एउटा कुरा म के भन्न चाहन्छु भने, हामी यस्तो लहर होइनौँ जसले अर्कालाई नसमातिकन उठ्न सक्छ। हामी एउटा स्वतन्त्र वृक्ष हौ, तर मजबुत विशाल वृक्ष हौ, आफै अरूको बलमा उम्रिएका पनि होइनौ, हामी आफै उम्रिँदै हुर्किँदै मजबुत हुँदै अनेक आँधी हुरी तुफान बाढी अनेक चिजहरूसँग सामना गरेर आएका छौँ र अर्को कसैलाई नसमातिकन उठ्नै नसक्ने खालको त्यान्द्रो लहरो त्यस्तो होइन। एमाले एमाले आफू एउटा स्वतन्त्र आफ्नो स्वतन्त्र हैसियत भएको यो पार्टी हो, त्यसकारण यो कति बेर कहाँनेरि छ त्यो परिस्थितिले गर्ला, तर हामी आफै आफै आफ्नै मुद्दामा उभिएका हौ, बढेका हौ, फेरि पनि आफ्नै मुद्दामा नबिग्रिँदै अझै मजबुतीका साथ अगाडि बढ्छु, चुनौतीहरूको सामना गर्न र ती चुनौतीहरूको सामना गर्दै त्यसलाई पराजित गर्दै हामी अगाडि बढ्छौँ। नेकपा एमाले परिस्थितिसँग आत्तिने अनुकूलता आयो भने औसिने र अलिकति प्रतिकूलता आयो भने निराश हुने पार्टी पनि, हरेक परिस्थितिहरू हामीले जितेका छौँ, सामना गरेका छौँ र अगाडि बढेका छौँ, बढ्छौँ। त्यसै कुराको एउटा नमुनाको रूपमा, त्यसै कुराको एउटा सङ्केत र सन्देशको रूपमा आजको यो सार्वजनिकीकरण कार्यक्रमको आयोजना भएको। हामीले अहिलेको समयलाई चिनेका छौँ, तर हाम्रो सामर्थ्य र हामीले हाम्रो पङ्क्तिलाई पर्याप्त प्रशिक्षित गर्न सकेनौँ, जसले गर्दा पर्याप्त प्रशिक्षित गर्न नसकेको हुनाले पर्याप्त प्रशिक्षित गर्न नसकेको हुनाले हामी अहिलेको यो आइटीको जमानामा, आइटीको प्रतिस्पर्धामा, हामी विरुद्धको हमलामा पछि परेकै हो। त्यसलाई मेकअप गर्ने बाटोमा हामी अगाडि बढ्नुपर्नेछ, हामी बढ्छौँ। यसै कामले हाम्रा कमजोरीहरू मेकअप भए अथवा हुन्छन् भन्ने होइन, यो एउटा पाटो हो, यो हाम्रो बारे हामी को हौ, के गर्दैछौँ भन्ने कुराको संक्षिप्त जानकारी नै यसमा सम्भव छ र त्यसलाई अध्यावधिक ढङ्गले निरन्तर प्रभाव गर्न यसबाट सम्भव छ, तर यो नै लडाईँको माध्यम हुँदैन, हुन सक्दैन, पुग्दैन यस, त्यस कारण यसमा हामी अगाडि अरू कुराहरूका साथ बढ्नेछौँ। हाम्रो पङ्क्ति यसमा स्पष्ट हुनुपर्दछ र अप्ठ्याराहरू आउँछन्, अझै अप्ठ्यारोमा हामीलाई धकेल्ने प्रयासहरू भइरहेका छन्, सबै अप्ठ्याराहरूसँग जुट्ने सामर्थ्य र त्यसबाट फेरि खडा हुने रिजिलियन्स, पुनर्जागरणको, पुनरुत्थानको त्यो हाम्रो परम्परा हो, त्यो सामर्थ्य हामीसँग छ, पुनर्जागरण, पुनरुत्थान। त्यस सन्दर्भमा यो एउटा सङ्केत मात्रै हो भन्ने कुरा म राख्न चाहन्छु। यसका निम्ति तयारीमा साथीहरूले मेहनत गर्नुभएको छ। म प्रचार विभागलाई धन्यवाद भन्न चाहन्छु, संलग्न साथीहरूलाई धन्यवाद भन्न चाहन्छु र यसबाट हामी सबैलाई फाइदा हुन्छ, संसार जगतलाई पनि। एमाले अहिले के गर्दैछ, कसो गर्दैछ, के भइरहेको छ, यी सबै कुराहरू बुझ्न आधिकारिक ढङ्गले यस माध्यमबाट सबैलाई सजिलो हुनेछ र पार्टी पङ्क्तिलाई पनि पार्टीका धेरै कुराहरूको जानकारी लिन र आफू कमसेकम इन्फर्मेसनको क्षेत्रमा आफ्ना ठाउँका कामहरू आदि दिनका लागि पनि आग्रह गर्छु म। अर्को म के भन्न चाहन्छु भने हाम्रो पार्टी कार्यकर्ता पङ्क्तिले आफ्नै ठाउँबाट हामीले हाम्रो समयमा के विकास।
1: The main thing that I like about Gold Coast is the people are really friendly. Even I'm really far from home, it just felt like I'm literally here because of the people. They're really, really nice. Studying at Southern Cross in Queensland, it has opened my vision to new possibilities in the world and like new problems as well. So that's literally changed the way I look at different things, be it digitally, be it in real life. But trust me, it's going to be a lot of fun. When you look back, you're just going to be proud and nothing else.
0: पुनरुत्थानका पुननिर्माणका काम भूकम्पपछि हामीले के गर्यौँ, कसरी गर्यौँ, ती कुराहरू अथवा विकास निर्माणका कामहरू हामीले के गर्यौँ, ती कुराहरू आफ्नो फेसबुकमा फोटो खिचेर अपलोड गरेर यो यस ठाउँको म यहाँ उभिएको छु र यो ठाउँमा हामीले कृषि क्षेत्रमा यो हाम्रो सरकारको अगुवाईमा यो काम गरेका छौँ, भूमि क्षेत्रमा यो काम गरेका छौँ, यस क्षेत्रमा यो काम गरेको छौँ, स्वास्थ्यको क्षेत्रमा यो काम गरेका छौँ, यो अस्पताल बनेको छ आदि कुराहरू त फोटो खिचेर अपलोड त गर्न सकिन्छ। त्यो गर्नका लागि पनि म आह्वान गर्न चाहन्छु। ठुलो कुरै छैन, आफ्नै मोबाइलले आफ्ना ठाउँको भएको विकास निर्माण, हाम्रो पालामा हाम्रो नेतृत्वमा भएको विकास निर्माण खिचेर अपलोड गरिदियो भने त्यसले मान्छेलाई जानकारी हुन्छ, सबैतिर जानकारी पुग्छ आफ्नो ठाउँको विकास के भएको रहेछ कुन ठाउँमा भने। मान्छेले आफ्नो ठाउँको विकास त आफूले गरेको देख्छ तर अर्को ठाउँमा के भएको छ थाहा छैन। त्यसो भएर अब हामीसँग जुन पिक्टोरियलहरू थिए, जुन रेकर्ड, जुन डेटाहरू थिए, ती पनि झरे जलाइए।
2: दुई लाख पचास हजार शिक्षक छन्, निजावती कर्मचारी झण्डै 72,000 छन्, 92,000 सेना छन्, 70,000 वरिपरि सशस्त्र प्रहरी छन्, 50,000 वरिपरि सशस्त्र प्रहरी छन्, प्रहरी 70,000 छन्, संस्थानका कर्मचारीहरू 50,000 वरिपरि छन्, स्थानीय तहमा 50,000 बढी जनशक्ति छ र उनीहरूलाई डिजिटल एजुकेसन नदिकन यो डिजिटल युग बन्छ कि बन्दैन मलाई थाहा छैन। दलित समुदायबाट निर्वाचित हामी समानुपातिक सांसदहरूका लागि दलितहरूको विषयगत मन्त्रालय र निर्वाचन क्षेत्र स्पष्ट नभएका अवस्थामा सम्माननीय प्रधानमन्त्रीज्यूले बोलाउनु भएको बैठक, सबैजसो मन्त्रालय र विभागहरूमा जातीय छुवाछुतलाई शून्य सहनशीलताको नीति लागू गर्न, एकीकृत कानून निर्माण गर्न, आगामी वर्षलाई दलित अधिकार दशक घोषणा गर्न र अधिकार सम्पन्न दलित विकास प्राधिकरण गठन गर्नका लागि सुझाव पेश गरेका थियौं। छुवाछुत मुक्त राष्ट्र नेपाल सरकारका तर्फबाट यसअघि छुवाछुत मुक्त राष्ट्र घोषणा गरेको, दलितका लागि विशेष अधिकार सहित दलित विकास प्राधिकरण बनाउँछु भनेर प्रतिबद्धता जाहेर गरेको कुरालाई पुरानो मान्यो भने मलाई त्यही पुरानो पार्टी र त्यही पुरानो संसद स्वीकार्य छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिज्यूको क्षमा याचनाले देश तथा विदेशमा उच्च शिर भएको थियो। दलितहरूको सिन्धुलीका श्रीकृष्ण विकको प्रहरी हिरासतमा भएको गैरन्यायिक हत्या, रोल्पाका नाबालक लोकेन्द्र विकलाई रोल्पाका लोकेन्द्र विकलाई घरभित्र प्रवेश गरेको आधारमा कुटपिट गरेको र बर्दियाको अन्तर्जातीय विवाह गर्ने आफ्नै छोरी जिउँदै हुँदा काजक्रिया गरेको अनि रौतहटमा पूर्व जनप्रतिनिधिलाई कुटपिट गरेको र अन्तर्जातीय विवाहमा त्यहाँको एक जोडीलाई कुटपिट गरेको, उसको मामा र उसको चाहिँ हजुरबुवालाई कुटपिट गरेको घटनाले हाम्रो शिर फेरि निहुरेको छ र यसले हामीलाई कहीँ पुर्याउँदैन भन्ने लाग्दछ। अन्तिममा सम्मान्य सभामुख महोदय, नेपाल राष्ट्र र नेपाली जनताले भोग्दै आएको बेरोजगारी, विदेशी हुनुपर्ने बाध्यता, दलित भूमिहीनता र सुकुम्बासी समस्या, उद्योगहरू टाट पल्टिने, शिक्षा स्वास्थ्य सामाजिक सुरक्षा जस्ता अधिकार समेत खरिद बिक्री गर्नुपर्ने, आकाश छुने महँगी, भ्रष्टाचार, पर्यावरणीय विनाश, श्रमजीवी दलितहरूमाथिको छुवाछुत, हिंसा लगायतका समस्याहरूको हल हुने नीति कार्यक्रम आएको छैन। बिना उत्पादन नाफाको खोजीमा रहेको आजको वित्तीय पुँजीवादमाथि विजय हासिल गर्ने खालको समाजवादी कार्यक्रम नयाँ नेपालको मार्गचित्र बन्न सक्दछ। खास गरी शिक्षा, स्वास्थ्य, ऊर्जा, यातायात, बाटोघाटो, खानेपानी, सामाजिक न्याय लगायतका सार्वजनिक सेवा, मानव जीवन आवश्यकता पूरा गर्ने प्रत्येकको विकास, सबैको विकास अनिवार्य हुन्छ भन्ने आधारमा अगाडि बढ्नका लागि अनुरोध गर्दछु। अन्तिममा 24 दिनदेखि माइतीगर मण्डलामा काठमाडौँमा कोठा खाली छ भन्दै आन्दोलनरत दीपा नेपालीको आन्दोलनप्रति आक्रमणता जाहेर गर्छु र नेपाल सरकारलाई न्यायका लागि अनुरोध गर्छु। धन्यवाद।
3: माननीय कृष्णहरि बुढाथोकी, समय 3 मिनट, त्यसपछि माननीय गीता गुरुङ।
4: सम्माननीय सभामुख महोदय, विकासको महत्वपूर्ण सूचक हाम्रो सोच पनि हो। सकारात्मक र रचनात्मक सोच विकास गर्न सद्विचार, सत्कर्म र सहकार्यमा जोडी सद्मानवीय अभियानमा नीति तथा कार्यक्रम थप गर्न आवश्यक देखिन्छ। सभामुख महोदय, नेपाल सरकारद्वारा प्रस्तुत आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रमले बदलिदो विश्व अर्थतन्त्र, प्रविधि र जलवायु चुनौतीबीच नेपाललाई नयाँ दिशातर्फ लैजाने प्रयास गरेको देखिन्छ। विशेष गरी बुदा नम्बर 2 उल्लेख गरिएको नयाँ चरणको आर्थिक सुधार श्रृंखला मार्फत नेपाल पुरानो ढाँचाको अर्थतन्त्रबाट उत्पादन, नवपरिवर्तन र लगानीमुखी अर्थतन्त्रतर्फ जान खोजिरहेको संकेत गर्दछ। यसै गरी नीति तथा कार्यक्रमको बुदा नम्बर 11 सूचना प्रविधिलाई राष्ट्रिय रणनीतिक उद्योग घोषणा गरी नेपाललाई टेक हब बनाउने अवधारणाले विश्व बजारमा नेपाली युवाको क्षमता उपयोग गर्ने नयाँ ढोका खोल्न सक्छ। सभामुख महोदय, रोजगार सिर्जना गर्न विशेष गरी निजी तथा कार्यक्रममा जिल्लागत विशिष्ट औद्योगिक व्यवस्था एवं विकास गर्ने नीति आवश्यक देखिन्छ। आजको विश्व डिजिटल अर्थतन्त्रमा गइरहेको बेला निजी तथा कार्यक्रमको बुदा नम्बर 3 सबै आर्थिक कारोबारलाई डिजिटल प्रणालीमा आबद्ध गर्ने, बुदा नम्बर 10 अन्तर्राष्ट्रिय पेमेन्ट गेटवेलाई कानूनी मान्यता दिने र बुदा नम्बर 79 ईकेवाईसी प्रणाली लागू गर्ने नीतिले नेपाललाई आधुनिक वित्तीय प्रणालीतर्फ लैजाने संकेत गरेको छ। यसले पारदर्शिता बढ़ाउने मात्र होइन, राजस्व चुहार नियन्त्रण र सेवा अपराधलाई सहज बनाउने अपेक्षा गर्न सकिन्छ। सभामुख महोदय, साना व्यवसायी उद्यमीको उत्पादनको बजारीकरण गर्न यस सरकारको नीति तथा कार्यक्रममा विशेष व्यवस्था गर्न आवश्यक छ। कृषि क्षेत्रमा पनि नवीन सोच यस नीतिमा देखिएको छ। बुदा नम्बर 15 अनुसार किसानले बाली लगाउन अघि नै न्यूनतम समर्थन मूल्य पाउने व्यवस्था छ। बुदा नम्बर 17 भूमि बैंक प्रणालीले बाँझो जमीनलाई उत्पादनसँग जोड्ने कार्यक्रमले कृषि उत्पादनमा दीर्घकालीन प्रभाव पार्न सक्ने देखिन्छ। सभामुख महोदय, शिक्षा र युवाको क्षेत्रमा पनि नीति कार्यक्रम आशावादी देखिन्छ। बुदा नम्बर 41 कमाउँदै सिक्दै कार्यक्रम, 44 रोजगार प्रवर्धन दशक तथा बुदा नम्बर 46 को 10,000 विद्यालयमा ईआई आधारित शिक्षण प्रणाली विस्तार गर्ने कार्यक्रमले अबको पुस्तालाई केवल प्रमाणपत्र मात्र होइन सिप र प्रविधिसँग जोड्ने प्रयास गरेको देखिन्छ। सभामुख महोदय, ब्रान्ड नेपाल अभियान र भिजिट नेपाल 2085 जस्ता अभियानले यस नीति तथा कार्यक्रमलाई थप चाहिँ एउटा उच्च बनाएको छ। यसै गरी हामीलाई लागेको छ गाउँ रित्यो जिल्ला केन्द्रित आफ्ना गाउँ समृद्ध बनाउने अभियानहरू अझ यस नीति कार्यक्रममा समावेश गर्न जरूरी छ। नागरिकहरूको मोबिलिटी र माइग्रेशन बढ़िरहेको सन्दर्भमा जन्मस्थान र कर्मस्थान, गाउँ र शहर, देश र विदेश जोड्ने एउटा अभियानमा अलिकति डिस्ट्रिक्ट डेभलपमेन्ट फण्ड जस्ता अभियानहरू लगायत चाहिँ डिस्ट्रिक्ट इन्भेस्टमेन्ट फण्ड क्रिएट गर्ने अभियानहरूमा अलिकति सरकारका नीतिहरू आयो भनेदेखि हामीलाई यो देशको समृद्धि र सुशासनको लागि बढ़ी मलजल हुनेछ भन्दै यो आर्थिक नीति तथा कार्यक्रम विशेष गरी कार्यक्षमता पारदर्शिता र परिणाममुखी कार्यान्वयनको उपज रहोस् यसले साँच्चीकै एउटा देशलाई समृद्धि र सुशासनको बाटामा लगोस् भन्ने हार्दिक शुभकामना पनि व्यक्त गर्छु। धन्यवाद।
3: माननीय गीता गुरुङ, समय 4 मिनट, त्यसपछि माननीय विष्णु माया विक। सभामुख महोदय, सम्मान्य राष्ट्रपतिज्यूले सोमबार यस गरिमामय सदनमा प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्ष 83-84 सरकारको नीति तथा कार्यक्रममाथि आफ्नो धारणा राख्न उभिएकी छु। नेपालको लोकतान्त्रिक यात्रा अहिले यस्तो मोडमा छ जहाँ नयाँ शक्तिहरू परिवर्तनको प्रतीक बन्ने कि पुरानो गलत संस्कृतिमा विलीन हुने भन्ने प्रश्नले राजनीतिक दिशालाई प्रभावित गरिरहेको छ। अहिलेको संक्रमणकालीन लोकतन्त्रमा संसद केवल कानून बनाउने थलो मात्र होइन, त्यो पुरानो अभ्यासमा आइसकेको राजनीतिक संस्कार र नयाँ वैचारिक चेतना बीचको उर्वर भूमि हो। सरकारले प्रस्तुत गरेको दस्तावेज सुन्दा कर्णप्रिय छ। डिजिटल रूपान्तरण र पेपरलेस प्रशासनको कुरा स्वागत योग्य छ। ग्रीन हाइड्रोजनको व्यावसायिक उत्पादनको सम्भाव्यता अध्ययन र बिजुली निर्यातसँगै स्वदेशमा औद्योगिक खपत बढ़ाउन डिमाण्ड शुल्कमा सहुलियत दिने व्यवस्था कार्यान्वयनमा आउन सके उपलब्धिमूलक हुनेछ। यी र यस्ता राम्रो कार्यक्रमको बावजूद गहिरिएर हेर्दा यो नीति तथा कार्यक्रम लक्ष्यहीन र शब्दको भ्रमजाल मात्र हो कि जस्तो पनि लाग्छ। मुलुकको वर्तमान आर्थिक संकट, बेरोजगारी, आम नागरिकको चरम निराशा हटाउने र कमजोर बनिरहेको निजी क्षेत्रको मनोबल उठाउने कुनै ठोस रोडम्याप नीति तथा कार्यक्रममा देखिएन। वर्तमान दुई तिहाई नजिकको बलियो सरकारसँग आम नागरिकसँगै हामीलाई पनि धेरै अपेक्षा थियो, तर नागरिकमा आशा जगाउने ठोस योजना सरकारसँग देखिएन। सभामुख महोदय, बुदागत रूपमा केही विषय उल्लेख गर्न चाहन्छु। आज दैनिक हजारौं युवा देश छोडेर विदेशी रहेका छन्। वर्तमान सरकार देशभित्रै युवालाई रोजगारी सृजना गर्ने नारा दिएर बनेको सरकार हो। सरकारले सिप पासपोर्टको कुरा गरेको छ कि सरकारको काम युवालाई विदेश पठाउन सजिलो बनाइदिने मात्र हो? उनीहरूलाई स्वदेशमै रोक्ने, उद्यमशीलतामा जोड्ने र सम्मानजनक रोजगारी सृजना गर्ने कुनै ब्रेक थ्रू योजना नीति तथा कार्यक्रमको प्राथमिकतामा किन परेन? अझ विदेशमा भएका युवालाई स्वदेश फर्काउने प्रतिबद्धता कता हरायो? नीति तथा कार्यक्रममा 10 वर्षमा 30 खर्बको आईटी सेवा तथा वस्तु निर्यात गर्ने र 7% आर्थिक वृद्धि गर्ने उल्लेख छ। सभामुख महोदय, म सोध्न चाहन्छु, कुन पूर्वाधार र कुन जनशक्तिको आधारमा यो सपना बाँडिँदैछ? राजस्व संकलनले चालू खर्च समेत धान्न नसकेको तितो यथार्थ हामीसँग छ। यो महत्वाकांक्षी योजनाका लागि पुँजीगत खर्च कहाँबाट कसरी जुट्छ? कि सपनाकै खेती गरेर मात्र पुग्ने हो? हरेक वर्ष नीति तथा कार्यक्रममा कृषिमा आधुनिकीकरण र मलको सुनिश्चितताको विषय दोहोरिन्छ। यस वर्षको कार्यक्रममा पनि यो विषय समेटिएको छ, तर किसानले बिउ र मल नपाउने समस्याको दीर्घकालीन समाधान के हो? ल्यान्ड ब्याङ्कको कुरा सुन्दा राम्रो सुनिए पनि यसले साना किसानलाई लाभ पुग्छ कि सीमित भूमाफियालाई? सभामुख महोदय, सुशासन र भ्रष्टाचारको विषयमा पनि सरकार प्रष्ट देखिएन। सरकारले शून्य सहनशीलताको रटान लगाउन छोडेको छैन, तर आफ्नै निकटस्थहरूलाई प्रश्नको घेरामा पर्दा सरकार किन मौन छ? के भ्रष्टाचारको छानबिन अनुहार हेरेर हुने हो? यो नीति तथा कार्यक्रमले भ्रष्टाचार नियन्त्रणका लागि कुनै दरो संवैधानिक वा कानूनी प्रतिबद्धता देखाउन सकेको छैन। सरकारले सुशासनको कुरा प्रतिशोध छान्ने हतियार नबनाओस्। लाखौं सहकारी पीड़ितहरू सड़कमा रोइरहेका छन्। सरकारले एकीकृत बचतकर्ता सुरक्षण कोषको नारा त ल्याए, तर मानिसहरूले आफ्नो गाँस काटेर जम्मा गरेको पैसा कहिले फिर्ता पाउँछन्? दोषीहरूलाई कार्यवाही गर्ने र बचतकर्ताको पैसा फिर्ता गर्ने ठोस समय तालिका यसमा खोइ? यो नीतिले पीड़ितलाई न्याय होइन आश्वासन मात्र दिएको छ। सरकारले आश्वासन मात्र पस्किने हो कि भरोसा पनि दिलाउने हो? सभामुख महोदय, यो नीति तथा कार्यक्रमले अपेक्षा गरिए चाहिँ देशको वर्तमान समस्या समाधान गर्दैन। जसरी दिशाहीन जहाजले गन्तव्य भेटाउन सक्दैन, त्यस्तै सरकारको यो दिशाहीन नीति तथा कार्यक्रमले आर्थिक रूपान्तरण सहितको समुन्नत नेपालको जनचाहनालाई सम्बोधन गर्नै सक्दैन। यसमा व्यापक परिमार्जन र सदनमा उठेको प्रश्नलाई समेत मध्यनजर गर्दै सरकार अगाडि बढ़ोस्। साथै सोलुखुम्बु जस्तै अन्य जिल्ला जो प्राकृतिक धार्मिक तथा हिमाली सौन्दर्यले भरिपूर्ण छन्, त्यस्ता जिल्लालाई दुर्गम भूगोलको आधारमा विकासबाट रोक्न मिल्दैन। तसर्थ राज्यको नजरबाट टाढा परेको क्षेत्रको समस्या समाधानका लागि समयसीमा सहित नीति बजेट र ठोस कार्ययोजना प्रस्तुत गर्न सरकारसँग माग गर्दछु। अन्त्यमा सभामुख महोदय, आज यो महत्वपूर्ण दिनमा सरकारको प्रमुखलाई यहाँ नदेख्दा, मान्य मन्त्रीज्यूहरूलाई यहाँ नदेख्दै गर्दा मलाई खल्लो महसुस भएको छ। हिजोदेखि सदनमा नियमावलीको दुहाई दिँदै प्रधानमन्त्रीको अनुपस्थिति
5: स्थितिलाई नियम अनुकूल देखाउन खोजियो, तर एउटा कुरा के हो भने नियम कानून पनि केही काल्पनिकीको आधारमा बनाइएका हुन्छन्। संसदीय अवस्था व्यवस्था अभ्यासमा प्रधानमन्त्री सधैँ संसदप्रति जवाबदेही र उत्तरदायित्व हुन्छ नै, उसले संसदको उत्तिकै सम्मान गर्छ भन्ने कल्पना गरिएको हुन्छ, र संसदीय अभ्यासमा प्रधानमन्त्री स्वयं उभिएर त्यहाँ उठेका प्रश्नको जवाब दिन्छन्, र विडम्बना अघिल्लो अधिवेशनमा पनि उहाँले सम्बोधन गर्न आवश्यक ठान्नु भएन, र अहिले पनि संसद छल्न खोजेको प्रश्न छ। 30 सेकेन्ड सभामुख महोदय, प्रधानमन्त्रीको अनुपस्थितिमा तोकिएको मन्त्रीले प्रतिनिधित्व गर्ने व्यवस्था आपतकालीन अवस्थामा कानूनी अडचन नआओस् भनेर बनाइएको हो। विधानमा पनि सामान्य अवस्थामा मूल ढोका प्रयोग गर्नुहोस् भनेर कहीँ कतै लेखिएको हुँदैन, तर आपतकालीन द्वारको बारेमा त्यहाँ सूचना टाँसिएको हुन्छ। आपतकालीन ढोकालाई मूल ढोका बनाउन खोज्नु जसकेलाबाट राजनीति घुसाउन खोज्नु हो, नागरिक र संसद प्रतिको अपमान हो। म प्रश्न गर्न चाहन्छु कि हाम्रो प्रधानमन्त्रीज्यूले आफू यस सदनको सदस्य भएको भुल्नु भएको हो? अपवादको सामान्यीकरणले, फेरि पनि भन्छु, अपवादको सामान्यीकरणले संसदीय अभ्यासलाई थङथिलो बनाउँछ प्रधानमन्त्रीज्यू। धन्यवाद। जय नेपाल।
3: माननीय विष्णु माया विक, समय 5 मिनट, त्यसपछि माननीय तपेश्वर यादव।

0: सम्माननीय सभापति महोदय, आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रममाथिको छलफलमा आफ्नो धारणा राख्ने अनुमति चाहन्छु। संविधानले परिकल्पना गरेको समाजवाद उन्मुख अर्थतन्त्रको विपरीत नीति कार्यक्रम आएको छ। सरकारको नीति कार्यक्रमले देशलाई मार्गदर्शन गर्न सक्नु पर्दथ्यो, तर त्यो छैन। नीति तथा कार्यक्रमले निर्वाचनपछिको नतिजालाई राजनीतिक स्थिरता भन्दै दुर्लभ अवसरको रूपमा चित्रण गरेको छ, तर त्यो अवसर देशको विकासका लागि, समृद्धिका लागि, सामाजिक न्यायका लागि सदुपयोग गर्नु पर्थ्यो। तर त्यो अवसरलाई प्रतिशोधको हतियार बनाई लोकतन्त्रका पक्षधरहरूलाई दुःख दिने नीति लिएको छ। सतर्कता केन्द्रलाई भ्रष्टाचार निवारणको एकाई बनाउने कुरा गरेको छ। अख्तियार अनुसन्धान आयोग र संवैधानिक आयोग सरकारको मातहतको अंग होइन। अख्तियारको अधिकारलाई कटौती गर्ने र सरकारको मातहत ल्याउने प्रयास यो गलत नीति छ। मानव अधिकार उल्लङ्घनको शून्य सहनशीलताको कुरा गरेको छ, तर पछिल्लो समयमा सुकुम्बासी बस्तीमा डोजर लगाउने, नागरिकलाई आत्महत्या गर्न बाध्य बनाउने सरकार आफैले मानव अधिकारको उल्लङ्घन गरेको छ। सुरक्षा निकायको बन्दोबस्तीका लागि स्वदेशी उत्पादन प्रयोग गर्ने भन्छ, तर क्षमता अभिवृद्धि, सबल, सक्षम र व्यवसायी बनाउने कुरामा नीति तथा कार्यक्रम मौन छ। राष्ट्र सेवक कर्मचारीमाथि दण्ड चलाउने नीति लिएको छ, तर उनीहरूको तलब वृद्धि, महँगी भत्ता जस्ता सेवा सुविधाको बारेमा नीति तथा कार्यक्रम मौन छ। 34 जिल्लाको जनसंख्या घट्दो अवस्थामा छ। पहाड़ी जिल्लामा बाँदर, दुम्सी, मृग जस्ता वन्यजन्तुको कारण जनता बसाई सर्न बाध्य छन्। ती वन्यजन्तु नियन्त्रण गरी बसाई सराई रोक्ने नीति तथा कार्यक्रममा कुनै व्यवस्था छैन। जेएनजी आन्दोलनमा भएको क्षतिको पुनर्संरचना गर्ने कुरा नीति तथा कार्यक्रममा मौन छ। नेपाललाई ग्रेलिस्टबाट निकाल्ने कुनै आधार छैन। नेपाल अब कुनै अवैध वित्तीय कारोबारको थलो नभएको प्रमाणित गर्न जरूरी छ, र ठूला ठूला लगानी भित्र्याउने कुनै नीति देखिँदैन। मध्य पूर्वको युद्धले हाम्रो आपूर्ति अवस्थालाई असर गरेको छ। आपूर्ति सहज बनाउने नीति तथा कार्यक्रम मौन छ। मूल्य वृद्धि प्रत्येक महिना बढ़िरहेको छ, यसलाई कम गर्ने सरकारको नीति देखिँदैन। भू राजनीति तनाव र विशेष गरी मध्य पूर्वको बढ्दो द्वन्द्वले नेपालको अर्थतन्त्रमा बहुआयामिक चुनौती थपिएको छ भनिएको छ, तर नीति तथा कार्यक्रममा त्यो समस्या समाधान गर्ने कुनै नीति छैन। स्वदेशमा रोजगारको अवसर सीमित हुँदा वैदेशी रोजगारीमा निर्भरता बढ्दो छ भनिएको छ। स्वदेशमा रोजगारी सिर्जना गर्न राष्ट्रिय रोजगार नीति बनाउनेछौ भनिएको छ। नीति कार्यक्रमले नीति बनाउने हो कि नीति कार्यक्रम आफै नीति हो? 3 लाख नेपाली दोस्रो चोटी विदेश जान चाहिरहेका छन्। पहिलो पटक कुनै इच्छाले होला, तर दोस्रो पटक बाध्यताले जाँदैछन्। उनीहरूलाई रोक्ने कुरा यो नीति कार्यक्रममा आउनु पर्छ कि पर्दैन? दलित समुदायको आर्थिक सामाजिक रूपान्तरणका लागि ठोस नीति ल्याउनु पर्नेमा नीति कार्यक्रम हुन्छ। पहाड़ी जिल्लामा बाँदर आतंक र शहरी जिल्लामा डोजर आतंक बन्द गर्न सरकारको नीति कार्यक्रममा जनतालाई राहत महसुस हुने नीति निर्माण गरिनु जरूरी छ। दलित समुदायका परम्परागत पेसालाई आधुनिकीकरण गर्ने र उनीहरूको आर्थिक सबलीकरण गर्ने नीति बनाउन म आग्रह गर्दछु। म 13 जिल्लाको प्रतिनिधि पनि हो, जनप्रतिनिधि। त्यसले गर्दा 13 ढाका उद्योगलाई प्रवर्धन र बजारीकरणका लागि सरकारले ठोस नीति निर्माण गरोस्। अन्तर्जातीय दलित र गैर दलित बीचको विवाह गर्ने जोडीलाई सुरक्षा दिनको लागि प्रत्येक जिल्लामा सेफ हाउस निर्माण गर्ने नीति राज्यले लिनुपर्दछ। साथै उक्त जोडीलाई राज्यले प्रोत्साहन भत्ताको व्यवस्था गर्नेतिर नीति निर्माण गरोस्। नीति तथा कार्यक्रमको 91 बुदामा ट्रेड युनियन खारेजीको नीति ल्याएको छ। यो संविधानको मौलिक हक विरूद्ध भएकोले यो बुदा खारेज गर्न म आग्रह गर्दछु। अन्तमा यहाँ बोल्ने धेरै जसो विपक्षी दलका माननीय ज्यूहरूले सम्माननीय प्रधानमन्त्रीको अनुपस्थित रह्यो भन्ने गुनासो गर्नुभयो, तर मेरो विचारमा के लाग्दछ भने भनिन्छ बिना लगानी बिना परिश्रम सित्तैमा प्राप्त गरेको कुनै पनि चिजको महत्व हुँदैन। आज यो भनाइलाई सम्माननीय प्रधानमन्त्रीज्यूले ज्यूको अनुपस्थितिले पुष्टि गरेको अनुभूति भइरहेको छ। धन्यवाद।
1: माननीय तपेश्वर यादव, समय 3 मिनट, त्यसपछि माननीय निष्कल राई।

0: धन्यवाद सम्मानीय सभामुख महोदय. म यस सम्मानित सदनमा पहिलोपल्ट बोल्दै गर्दा आफ्ना क्षेत्रका सम्पूर्ण आदरणीय मतदाताजीहरूलाई सम्झिन चाहन्छु. साथै मेरो नेतृत्वमा मध्य प्रदेशमा यस चुनावमा मेरो पार्टीलाई अपार जनमत दिएर आठै जिल्लामा झण्डै क्लिन स्विप दिनुभएका सम्पूर्ण मधेसवासी आमा दाजुभाइ दिदीबहिनीलाई पनि धन्यवाद प्रकट गर्न चाहन्छु. अब म समय कम भएकोले गर्दा मध्य प्रदेशका केही दीर्घकामी योजना जसले सिङ्गो मध्य प्रदेशको विकासलाई समेट्छ म ती योजनाहरू मलाई विश्वास छ त्यो समेटेन छ तै पनि सरकारलाई म एकचोटि स्मरण गर्न चाहन्छु. हाम्रो मध्य प्रदेशमा धार्मिक थलोहरू धार्मिक पर्यटनको धेरै सम्भावना छ. जनकपुरमा वर्षेनी झण्डै 40 लाख पर्यटकहरू आउँछन् र ती पर्यटकहरू एक दिनमा आयो जनकपुर भ्रमण गर्यो र फर्केर जान्छन्. त्यसको लागि म सरकारलाई के प्रस्ताव गर्न चाहन्छु भने सिंह मधेस प्रदेशमा धार्मिक सर्किटको लागि गढीमाई बिन्दावासिनी टु जानकी मन्दिर हुँदै कञ्चनपुर कङ्कालनी मन्दिर हुँदै छिन्मस्ता मन्दिर हुँदै एउटा धार्मिक सर्किटको व्यवस्था गरियोस् जसले मधेसमा आउने पर्यटकहरूलाई हामी त्यहाँ होल्ड गर्न सक्छौँ र यसले वास्तवमा मधेसको अर्थतन्त्र मात्र होइन देशकै अर्थतन्त्रमा टेवा पुर्याउँछ. त्यस्तै अहिले मधेसमा विश्वविद्यालय दुईटा राखिएको छ मधेस विश्वविद्यालय र राजेश जनक विश्वविद्यालय. त त्यो नामको मात्रै राख्ने कि त्यसलाई वास्तवमा कार्यान्वयन गर्ने ती विश्वविद्यालयलाई म सरकार समक्ष माग गर्न चाहन्छु कि अब राष्ट्रिय स्तरको होइन यी दुईटा विश्वविद्यालयलाई अन्तर्राष्ट्रिय स्तरको वर्ल्ड क्लासको युनिभर्सिटीको रूपमा विकास गरियोस् र काहीँ 2 बिघा 4 बिघामा जग्गा उपलब्ध गराएर यो विश्वविद्यालय खुम्चाउने काम नगरियोस्. त्यसको लागि म यहाँ समाजसँग प्रस्ताव पनि गर्न चाहन्छु यदि नेपाल सरकारलाई चाहिन्छ भने मिर्चिया स्थित हिल पार्कमा 100 बिघा जग्गा छ र विश्वविद्यालयलाई एकदमै उपयुक्त ठाउँ छ. 500 मिटर पनि हाइवेभन्दा भित्र छैन. त्यहाँ यदि सरकारले आवश्यक ठान्यो भने त्यहाँको स्थानीय तहदेखि सबैसँग समन्वय गरेको छु जग्गा उपलब्ध गर्नलाई. म 200 बिघा जग्गा उपलब्ध छ. त्यहाँ राजश्री जनक विश्वविद्यालय मेडिकल कलेज सहितको स्थापना गरियोस् र यो विश्वविद्यालयमा युएस स्तरको बनाइयोस् कि मात्र नेपालको नभएर विदेशका पनि विद्यार्थी आओस् र सिङ्गो देशकै अर्थतन्त्रमा टेवा पुगोस्। त्यस्तै यो वर्ष मध्य प्रदेशमा कमसे कम 100 वटा सरकारी स्कुललाई स्तर उन्नति गरियोस् र ती स्कुलहरू कमसे कम दरबार हाई स्कुलको लेभलको होस् र हरेक वर्ष यसरी सिँगै सबै प्रदेशमा यस्ता विश्वविद्यालय स्कुलहरू चाहिँ स्तर उन्नति होस् भन्ने माग गर्न चाहन्छु. त्यस्तै सिँचाइको क्षेत्रमा कोशी टु कमला डाइभर्सन यो राणा कालदेखि राजा कालदेखि हुँदै आएको छ तर सम्पन्नता पाएको छैन. यसले वास्तवमा सिङ्गो मध्य प्रदेशको सिँचाई र कृषकहरूको लागि एउटा धेरै ठूलो ल्यान्डमार्क साबित हुन्छ. यो योजना पनि सम्पन्नताको लागि यसै वर्ष बजेट विनियोजन होस् भन्ने माग गर्न चाहन्छु. त्यस्तै सुनकोशी म्यारेन डाइभर्सन र अहिले मध्य प्रदेशमा 2 वटा सिमेन्ट उद्योगहरू सञ्चालनमा रहेको छ. ती उद्योगहरूमा र मेटेरियल्स लान बजार एरिया युज गर्नेको छ त्यो मिर्चिया बजारबाट. त्यसले गर्दा बजार एकदमै प्रभावित भएको छ र त्यहाँ बजारै लगभग बन्द हुने अवस्था भएको छ धुलोमैलो र त्यहाँ दुर्घटनाहरू भएको गरेर. त्यसको लागि चाहिँ वैकल्पिक बाटोको व्यवस्था गरियोस् भन्ने माग गर्न चाहन्छु. त्यस्तै मधेसमा रहेका वीरगंज कृषि औजार कारखाना चिनी मिल जनकपुर चुरकोट चुरोट कारखाना पुराना उद्योगहरू त सञ्चालन गरियोस् नै रोजगारीको लागि तर औद्योगिकरणमा नयाँ उद्योगहरूको लागि पनि
1: सरकारले
0: थोरै छ अब एक मिनट अलिक दिनुहोस्. त्यस्तै जेएनजी आन्दोलनको नाउँमा अहिले स्थानीय तहहरूले धेरै भाइ बहिनीहरूलाई फसाउने काम गरेछ झुटो मुद्दा लाउने काम गरेछ त्यस पनि मन्त्री परिषदबाट निर्णय गरेर खारेज गर्ने माग गर्न चाहन्छु. त्यस्तै मधेसमा जम्मा 2 वटा संघीय अस्पतालहरू छन् एउटा राम राजा सिंह अस्पताल र अर्को नारायणी अस्पताल. के मध्य प्रदेशको लागि ती 2टा अस्पताल जीर्ण अवस्थाको अस्पतालको पर्याप्त छ त त्यत्रो जनसंख्याको लागि? त्यसको लागि पनि 2 जिल्लामा कमसे कम एउटा विशेषज्ञ सेवा सुविधा सहितको मेडिकल कलेज सहितको अस्पताल म माग गर्न चाहन्छु. त्यस्तै वर्षौंदेखि हुलाकी सड़कको नाममा राजनीति गरिरहेका छन् मधेसका दलहरू. म एकै मिनट सकिन लागे. ती सड़कलाई पनि यसपालोको बजेटमा प्राथमिकता दियोस् र यसपालो यो काम सम्पन्नता पाओस् र यसको नाममा राजनीति नहोस् र यो सरकारले यसमा विशेष ध्यान दियोस् भन्ने आग्रह गर्न चाहन्छु. धन्यवाद.
1: माननीय रेणुका काउचा, त्यसपछि माननीय प्रमिला कुमारी गच्छेदार. समय 4 मिनट. रेणुका काउचा,

0: सम्माननीय सभामुख महोदय, सर्वप्रथम निर्वाचनमा आफ्नो मौलिक हक प्रयोग गर्दै मतदान गर्नुहुने सम्पूर्ण मतदाताहरूलाई धन्यवाद दिन चाहन्छु। म 2083-84 को नीति तथा कार्यक्रममाथि आफ्नो धारणा राख्न गइरहेको छु। सम्माननीय सभामुख महोदय, नीति र कार्यक्रमको एउटा स्पष्ट सिद्धान्त हुन्छ, नीतिले के गर्ने वाट टू डू भन्छ र कार्यक्रमले कसरी गर्ने वाट टू डू भन्ने मार्गचित्र कोर्छ। तर यस दस्तावेजलाई गहिरेर हेर्दा सरकार के गर्ने भन्ने कुराको लामो फेरिस तयार गर्न त सफल देखिएको छ, तर कसरी गर्ने भन्ने कार्ययोजनामा नराम्ररी सुकेको छ। उदाहरणका लागि, सरकारले 7% आर्थिक वृद्धिको लक्ष्य राखेको छ, यो सुन्दा सुखद छ, तर विद्यमान पूँजीगत खर्चको कमजोर अवस्था र निजी क्षेत्रको खस्किएको मनोबललाई उकास्ने ठोस कार्ययोजना खोइ। नीति छ तर यसलाई कार्यान्वयन गर्ने इन्जिन गायब छ। सरकारले बुढा नम्बर 12 नयाँ चरणको आर्थिक सुधार र लगानी एक्सप्रेसको कुरा गरेको छ, तर 30 दिनभित्र लगानी अनुमति दिने भनिए पनि जग्गा प्राप्ति र वन सम्बन्धी कानूनी गाँठो फुकाउने स्पष्ट कार्ययोजना यसमा छैन। नीतिले लगानी ल्याउँछु भन्छ, तर कार्यक्रमले बाधा कसरी फुकाउँछु भन्न सकेको छैन। यो भनेको गन्तव्य थाहा हुनु तर बाटो नखोज्नु जस्तै हो। नीतिले लिएको आर्थिक लक्ष्य सार्वजनिक वित्तको यथार्थ भन्दा टाढा छ। सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम चुनावी घोषणा पत्र जस्तो देखिन्छ। सरकारले 100 आश्वासन त दियो, तर त्यसको खर्च र व्यवहारको स्पष्ट आधार दिन सकेन। 7% आर्थिक वृद्धि दर आर्थिक योजना भन्दा पनि राजनीतिक नारा जस्तो देखिन्छ। संरचनागत विषयहरूलाई सम्बोधन नगरी आएको विषयलाई राजनीतिक आश्वासन भन्दा बढ़ी मान्न सकिएन। 7% वृद्धि हासिल गर्न कम्तीमा 3 प्रश्नको जवाफ अपेक्षित छ। सार्वजनिक लगानी कति हुने, निजी तथा वैदेशिक लगानी आकर्षित गर्न कस्तो ठोस संरचनागत सुधार गर्ने, कन्ट्राक्ट इन्फोर्समेन्टको विश्वसनीयता सुधार्न के गरिनेछ, 10,000 विद्यालयमा इन्टरनेट पुर्याउने भनिएको छ जुन राम्रो हो, तर शिक्षक दरबन्दी र गुणस्तरको विषय आएन, सरकारले स्टुडेन्ट टीचर रेसियोको लक्ष्य लिन सकेन, ई लर्निङ खुल्ला डिजिटल सामग्री एआईमा आधारित सिकाइ प्रणाली विस्तार गर्ने घोषणा गरिएको छ, यी दृष्टिकोणहरू प्रशंसनीय छन्। यी भन्दै गर्दा हामीले हाम्रो यथार्थ बिर्सन हुन्न। बागलुङको दुर्गम ठाउँमा जस्तै आज पनि 100 सामुदायिक विद्यालयहरूको भवन जीर्ण छन्, पर्याप्त शिक्षक छैनन्। यी आधारभूत समस्या सरकारले कसरी समाधान गर्छ, यसको कुनै कार्यान्वयन हामीले भेटेनौं। सहकारी संकट रकम फिर्ता मात्र जवाफदेहिता शून्य भेट्यौं। संघीयताको फिस्कल तथा संवैधानिक व्याकरणलाई कम आकलन गरेको देखियो। नीति तथा कार्यक्रमले सुनिने विकासलाई जोड़ दिएको छ, तर भोगिने विकासलाई पूर्णत उपेक्षा गरेको छ। शिक्षा, स्वास्थ्य र कृषिका ठूला परियोजनाहरू घोषणा गर्नु अघि ती क्षेत्रका आधारभूत समस्या हल गर्नु सरकारको पहिलो प्राथमिकता हुनु पर्थ्यो। नीति तथा कार्यक्रम केवल भविष्यका सुन्दर सपनाहरूको संगालो मात्र हुनुहुँदैन, यो त वर्तमानका घाउहरूको औषधि हुनुपर्छ। कांग्रेसको मान्यता स्पष्ट छ, वितरणमुखी राजनीतिबाट माथि उठेर उत्पादनमुखी र परिणाममुखी बाटोतर्फ लाग्नुपर्छ, जहाँ निजी क्षेत्रले नियमको सुरक्षा महसुस गर्न सकोस् र युवाले स्वदेशमै अवसर खोज्न सकुन्। यसको लागि सरकारले बागलुङको उत्तर गंगा जलाशय परियोजना जस्तै अरू धेरै सम्भावना भएका परियोजनाहरू खोजोस्। हाम्रो आलोचना विरोधको लागि विरोध होइन, सत्ता पक्षलाई आफ्नै चुनावी बाचा र संवैधानिक दायित्वप्रति जवाफदेही बनाउनु हो। त्यो जिम्मेवार विपक्षको दायित्व हो, किनभने नीति तथा कार्यक्रम कार्यान्वयन भएन भने भोलि प्रश्न नीतिमाथि मात्र उठ्दैन, लोकतान्त्रिक प्रणालीमाथि नै उठ्छ, र त्यो हामी कसैका लागि पनि हितकर हुँदैन। सम्माननीय सभामुख महोदय,
1: समय सकिएको छ, छोटाउनु होला।
0: हुन्छ सभामुख महोदय, जहाँ सरकारले साँच्चीकै काम गर्छ त्यहाँ हाम्रो समर्थन स्वाभाविक र सैद्धान्तिक हो। डिजिटाइजेशनको एजेण्डा होस्, वैदेशिक लगानीको वातावरण सुधार होस्, वा सार्वजनिक सेवा प्रवाहमा प्रविधिको उपयोग, यी मुद्दाहरू राष्ट्रिय आवश्यकता हुन्। कांग्रेसले यी क्षेत्रमा सरकारलाई अवरोध गर्ने होइन, बरु जहाँ आवश्यक छ त्यहाँ रचनात्मक सहयोग दिनेछ। विपक्षीको भूमिका सरकारलाई जवाबदेही राख्दै राम्रा कामलाई अगाडि बढ़ाउन सघाउनु हो। अन्त्यमा, नेपाली कांग्रेसले यो नीति तथा कार्यक्रममा गरिएका वाचाहरू आगामी वार्षिक बजेटमा कसरी प्रतिविम्बित हुन्छन् र तिनको कार्यान्वयनको धरातल के रहन्छ भन्ने कुरालाई सूक्ष्म रूपमा निगरानी गर्नेछ। सरकारी दावीहरू केवल कागजमा सीमित नरहन् भन्नका लागि संसद र सदन दुवै माध्यमबाट हामी निरन्तर प्रश्न गरिरहनेछौ। धन्यवाद। जय नेपाल।
1: माननीय परमिला कुमारी गच्छेदार, समय 4 मिनट, त्यसपछि माननीय शिवशंकर यादव।
2: अहिले साँझको
3: कार्यक्रम
2: 8:05 PM।
4: हेलो 1 2 3 चेक।
5: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 MHz।
6: जिल्ला प्रशासन कार्यालय चितवनको अत्यन्त जरुरी सूचना। नेपाल सरकार मन्त्री परिषदको मिति 2083 असार 18 बैठकबाट स्वीकृत भएको जेएनजी आन्दोलनका शहीद परिवार तथा घाइतेहरूको लागि पुनर्स्थापना, जीवन यापन तथा सामाजिक संरक्षण सम्बन्धी एकीकृत प्याकेजमा उल्लेख भए अनुसार जेएनजी आन्दोलनका क्रममा घाइते भएका तर वर्गीकरणका लागि परीक्षणमा छुट्न गएका घाइतेहरूको परीक्षण तथा वर्गीकरण गर्ने र त्यस अगावै वर्गीकरणमा परेकाहरूको आवश्यकता अनुसार पुनः परीक्षण, पुनः वर्गीकरण तथा प्रमाणीकरण गरी उनीहरूले पाउने सेवा सुविधालाई परिमार्जन गर्ने भन्ने निर्णय भएको हुँदा यस अघि प्रकाशित सूचना अनुसार वर्गीकरणको लागि छुट्न गएका घाइतेहरूलाई पुनः वर्गीकरणका लागि यो सम्बन्धी आवश्यक कागजात सहित सम्पर्क गर्नु हुन सरोकारवाला सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।

0: अब चलाउनुहोस् इन्टरनेट र टिभी सँगै युट्युब एकैसाथ सजिलैसँग
1: डेबिट कार्ड क्रेडिट कार्ड ई सेवा कनेक्ट आइपिएस बाट सजिलै घर बसी इन्टरनेटको बिल भुक्तानी गर्न सकिने सम्पर्क 9801004477 क्लासिक टेक छोयो कि चल्यो
2: लौ न लौ लौ चट्याङ पर्न आँटो सबैजना यता आऊ त यता यो ठुलो रुखको फेदमा बसौ
3: हुन्न हुन्न चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन त्यहाँ त झन् जोखिम हुन्छ
4: हो र
3: हो नि चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ
4: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ
3: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन फ्रिज कम्प्युटर वासिङ मेसिन माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ
4: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न
3: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ
5: नेपाल सरकार विज्ञापन बोर्ड
6: के तपाईँ ल्यापटप कम्प्युटरको खोजीमा हुनुहुन्छ
7: विगत 10 वर्षदेखि सम्पूर्ण ब्रान्डका ल्यापटप कम्प्युटर फोटोकपी प्रिन्टर सिसी क्यामेरा पाइने एकमात्र पसल लजिक कम्प्युटर भरतपुर बीच सनौली बजार चितवन प्रोप्राइटर
4: बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न
3: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ

0: 454 98 455 20 454 इमेल log.logic2@gmail.com
1: पुनश्च हामी कहाँ फायर एन्ड सेक्युरिटी अलार्म सिस्टम इन्टरकम एन्ड एटेन्डेन्ट साथै एएमसीमा पनि काम गरिन्छ। लोजिक कम्प्युटर कम्प्लिट आइटी सोल्युसन।
2: होइन है दिदी, कतै हिँड्नु भयो यस्तो थोत्रो पुरानो डिस्प्ले फुटेको मोबाइल लिएर?
0: मेरो मोबाइल देखेर जहिले जिस्काउँछ यो कान्छाले। अब भनेको जस्तो राम्रो मोबाइल बनाउने ठाउँ हुन परेन हाम्रो चनौली बजारमा।
2: हे दिदी, त्यसै म तपाईँलाई जिस्काउँछु त। ल यता सुन्नुहोस्, हाम्रै चनौली बजारमा रहेको कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउसमा डिस्प्ले फुटेका मोबाइलहरू एक्सचेन्ज हुन्छ नि। ल हेर्नुहोस् त, मैले नि पुरानो मोबाइल दिएर नयाँ एक्सचेन्ज गरेर ल्याएको। अनि अर्को कुरा नि दिदी, नयाँ मोबाइल किन्दा राम्रो खालको एयरफोन, मोबाइल कभर, मोबाइल ग्लास, लगभग 1200-1500 पर्ने मोबाइल एसेसोरिज उपहार स्वरूप पाइन्छ नि। साथै घडी, मोबाइलका चार्जर, कभर ग्लास, एयरफोन सँगै इलेक्ट्रोनिक सामान पनि सुपथ मूल्यमा पाइन्छ।
0: ए हो र, त्यसो भए म त हिँडिहाले कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउसमा पुरानो मोबाइल दिएर नयाँ मोबाइल ल्याउँछु। हजुर, विगत 20 वर्षदेखि तपाईँ हाम्रै चनौली बजारमा दक्ष एवं अनुभवी जनशक्तिहरूद्वारा सम्पूर्ण मोबाइल घडी मर्मत गरिनुका साथै सुपथ मूल्यमा बिक्री वितरण पनि गरिन्छ। सम्पर्क कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउस, भरतपुर बीच चनौली चौतारा आडैमा। प्रोप्राइटर कृष्ण न्यौपाने। मोबाइल 98452-0496।
3: हेर्नु न नानीको बाबा, कोठामा छोरी रुँदै बसेकी छ। विवाहको समय पनि नजिकै आइसक्यो, के कुरामा चित्त बुझिन पनि।
4: नानी के भयो, किन रोएको? विवाहको समय पनि नजिकै आइसक्यो, तिम्रो यो अवस्था देखेर हामी धेरै चिन्तित छौ। के कुराको चित्त बुझिन छोरी?
5: हेर्नु न बाबा, विवाहमा खिच्ने भिडियो तथा फोटो त जहाँ पायो त्यही खिचेर कहाँ हुन्छ त?
4: ल छोरी, के गर्ने त, कहाँ छ त तिमीले रोजेको खोजेको जस्तो?
5: बाबा, हाम्रै पश्चिम चितवनको साधनगर टाउनमा रहेको मिरर फोटो एन्ड भिडियोग्राफी छ नि।
4: ए छोरी, भइहाल्छ नि, तिम्रो इच्छा नै हाम्रो इच्छा हो। तिमी ढुक्क भएर बस, तिम्रो विवाहको लागि फोटो सुट र भिडियोग्राफीको लागि मिरर फोटो एन्ड भिडियोग्राफी नै भनिहाल्छु नि। हामी कहाँ उच्च स्तरीय क्यामेराबाट अनुभवी फोटोग्राफरद्वारा कुनै पनि शुभ कार्यको भिडियो सुट गरिनुको साथै हरेक साइजका फोटो लेमिनेसन, फ्ल्याक्स प्रिन्ट, कप प्रिन्ट, टी शर्ट प्रिन्ट गर्नुको साथै फोटो सम्बन्धी सम्पूर्ण काम गरिन्छ। मिरर फोटो एन्ड भिडियोग्राफी, भरतपुर महानगरपालिका, वडा नम्बर 19, शारदनगर टाउन, चितवन।
5: सम्पर्क नम्बर 98452-82997,
3: 98550-10997।
6: ए दाई, ए दाई, फाइल बोकेर कहाँ जान लाग्नु भएको? प्राली कम्पनी दर्ता गर्न जानु भएको हो भने जथाभावी ठाउँमा नजानु, बजारमा बिचौलिया छन्, सस्तोमा काम गरिदिन्छ भनेर फस्नु होला नि। बेलामा नै विचार पुर्याउनु, पछि दुःख पाउनु होला नि। फेरि लाइसेन्स नभएका ठाउँमा सेवा लिन जानु गैर कानूनी हो।
7: यस्तो लाइसेन्स प्राप्त सरकारले अनुमति दिएको आधिकारिक सेवा केन्द्र कहाँ छन्?
6: नेपाल सरकारबाट इज्जत प्राप्त चितवनको एकमात्र आधिकारिक सेवा केन्द्र भरतपुरको आन्तरिक राजस्व कार्यालयको 50 मिटर अगाडि एसएनपी कम्पनी जानु नि। त्यहाँ त काठमाडौँ जान नपर्ने गरी नै कम्पनीहरूको प्रबन्ध पत्र, नियमावली तयार पारी प्रमाण पत्र उपलब्ध गराइनेछ। साथै कम्पनीको नवीकरण, सेयर पुँजी, थपकर, नाउ ठाउँ परिवर्तन लगायत संस्था दर्ता खारेज सम्बन्धी सम्पूर्ण कार्य गरिन्छ नि।
7: त्यति मात्र कहाँ हो र, त्यहाँ त करदाताहरूको ब्यान, भ्याट, ट्याक्स, मासिक, चौमासिक, वार्षिक आय विवरण तयार पारी, नेट इन्ट्री अनलाइन सेवाबाट विवरण भरिदिने काम हुन्छ र बिजनेस प्लान प्रपोजल पनि तयार पारिदिन्छ नि।
6: अर्को विशेष थप काम, त्यस कम्पनीले आमदानी गरेको रकम विभिन्न सामाजिक कार्यमा खर्च गरिनेछ। तसर्थ एसएनपी कम्पनीमा नै कारोबार गर्न हार्दिक अनुरोध गर्दछौ।
7: सञ्चालक
6: सूर्य श्रेष्ठ,
7: एसएनपी कम्पनीको कार्यालय,
6: बाइपास रोड, भरतपुर, चितवन।
7: मोबाइल नम्बर
6: 98550-60359,
7: 98550-26959।
8: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 मेगाहर्ज।
9: ए साथी, त्यहाँ माथि हेर त, बादल भन्दा माथि कति राम्रो सुन्नुलाई, त्यही जान मलाई। आहा, कति राम्रो तर

पहेँडा छैन कसले पुर्याइदिन्छ र।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 MHz।
1: आमाले मिठो
2: खाना दिनुहुन्छ
1: अनि बाबाले
2: काखमा लिनुहुन्छ।

0: Thank you.
1: सूचना संगीत र मनोरंजन को अटूट साहिनो यो हो रेडियो साहिनो 89.8 मेगाहर्ज़।

तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 मेगाहर्ज।

0: अहिले साँझको 6 बज्यो PM
1: सूचना संगीत र मनोरञ्जनको अटुट साहिलो यो हो रेडियो साहिलो 99.8 मेगाहर्ज
2: जिल्ला प्रशासन कार्यालय चितवनको अत्यन्त जरुरी सूचना नेपाल सरकार मन्त्री परिषदको मिति 2083 असाढ 18 बैठकबाट स्वीकृत भएको जेएनजी आन्दोलनका शहीद परिवार तथा घाइतेहरूको लागि पुनर्स्थापना जीवन यापन तथा सामाजिक संरक्षण सम्बन्धी एकीकृत प्याकेजमा उल्लेख भए अनुसार जेएनजी आन्दोलनका क्रममा घाइते भएका तर वर्गीकरणका लागि परीक्षणमा छुट्न गएका घाइतेहरूको परीक्षण तथा वर्गीकरण गर्ने र त्यस अगावै वर्गीकरणमा परेकाहरूको आवश्यकता अनुसार पुनः परीक्षण पुनः वर्गीकरण तथा प्रमाणीकरण गरी उनीहरूले पाउने सेवा सुविधालाई परिमार्जन गर्ने भन्ने निर्णय भएको हुँदा यस अघि प्रकाशित सूचना अनुसार वर्गीकरणको लागि छुट्न गएका घाइतेहरूलाई पुनः वर्गीकरणका लागि यो सम्बन्धी आवश्यक कागजात सहित सम्पर्क गर्नुहुन सरोकारवाला सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।
3: नसर्ने रोग रोकथाम तथा नियन्त्रणका उपायहरू धूम्रपान तथा सुर्तीजन्य पदार्थको सेवन नगर्ने क्यान्सर मुटु रोग दीर्घ श्वास प्रश्वास अवरोध सम्बन्धी रोग मधुमेह हुने सम्भावना बढाउने प्रमुख कारक तत्व चुरोट बिडी गुटका खैनी ई सिगरेट हुक्का जस्ता सुर्तीजन्य पदार्थको सेवन नै हो। अरूले गरेको धूम्रपानको धुवाले धूम्रपान नगर्ने व्यक्तिको स्वास्थ्यमा पनि खराब असर गर्छ। धूम्रपान गर्ने व्यक्तिलाई हृदयघातको लगभग 3 गुणा बढी हुन्छ।
4: मदिराको सेवन नगर्ने रक्सी बियर वाइन जाँड जस्ता मदिराको सेवन गर्दा हृदयघात कलेजो सम्बन्धी रोग पेट वा आन्द्रामा घाउ हुने क्यान्सर र मानसिक असन्तुलन जस्ता समस्याहरू हुन सक्छन्। मदिराको सेवनले घरेलु हिंसा अपराध र दुर्घटनालाई बढाउँछ।
3: शारीरिक रूपमा सक्रिय रहने योग गर्ने हिडुल गर्ने दौड़ने साइकल चलाउने पौडी खेल्ने आदि पसिना आउने गरी कम से कम 30 मिनट नियमित रूपमा व्यायाम गर्ने शरीरको तौल बढी भए घटाउने स्वस्थ तौल कायम गरी तन्दुरुस्त रहने
4: नुन र चिनीको प्रयोग कम गर्ने नुनिलो गुलियो र चिल्लो खानेकुरा खानाले क्यान्सर मुटु रोग र मधुमेह हुने जोखिमलाई बढाउँछ। खानामा नुनको प्रयोग कम गर्ने दिनको 5 ग्राम भन्दा कम खाने गुलियो पेय पदार्थ मिठाई चकलेट जस्ता खानेकुराहरू कम खाने चिया र कफीमा चिनी कम हालेर खाने शुद्ध र सफा पानी पिउने एक दिनमा कम्तीमा 2 लिटर पानी पिउने
3: सन्तुलित खाना खाने क्यान्सर मुटु रोग मधुमेह र दीर्घ श्वास प्रश्वास अवरोध सम्बन्धी रोग लाग्नबाट बच्न अन्न दाल गेडागुडी दुध दही माछा बोसो नभएको मासु अण्डा हरियो सागसब्जी र फलफूल सन्तुलित मात्रामा खाने मौसमी ताजा फलफूल र सागसब्जी दैनिक प्रशस्त 4-5 पटक खाने खानासँग नुन नहालेको सलाद नियमित खाने
4: मानसिक तनावको व्यवस्थापन गर्ने ध्यान तथा योग गर्ने रिसलाई नियन्त्रण गर्ने परिवार तथा साथीभाइसँग पर्याप्त मात्रामा समय बिताउने घर तथा कार्यालयमा तनावमुक्त वातावरण सिर्जना गर्ने घुमफिर र रमाइलो गर्ने
3: उच्च रक्तचाप तथा नसर्ने रोगका अन्य जोखिमहरूलाई व्यवस्थापन गर्ने उच्च रक्तचाप भएमा नियमित जाँच र उपचार गरी नियन्त्रणमा राख्ने रगतमा चिनीको मात्रा बढेको मधुमेह भएमा नियमित जाँच र उपचार गरी नियन्त्रणमा राख्ने रगतमा चिल्लोपना बढेको उच्च कोलेस्ट्रोल भएमा नियमित जाँच र उपचार गरी नियन्त्रणमा राख्ने मोटोपना घटाई स्वस्थ तौल उचाइ अनुसारको तौल कायम गर्ने
4: आत्महत्या रोकथाम घुमफिर र रमाइलो गर्ने
3: उच्च रक्तचाप तथा नसर्ने रोगका अन्य जोखिमहरूलाई व्यवस्थापन गर्ने उच्च रक्तचाप भएमा नियमित जाँच र उपचार गरी नियन्त्रणमा राख्ने रगतमा चिनीको मात्रा बढेको

0: उपलब्ध छ। बागमती प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालय हेटौडा, र स्वास्थ्य कार्यालय चितवन।
1: लौ चट्याङ पर्न आँटो, सबैजना यता आऊ त, यता यो ठुलो रुखको फेदमा बसौ।
2: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
3: हो र?
2: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
3: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
2: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
3: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
2: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: होइन यो दिदी, कतै हिँड्नु भयो यस्तो थोत्रो पुरानो डिस्प्ले फुटेको मोबाइल लिएर?
6: मेरो मोबाइल देखेर जहिले जिस्काउँछ यो कान्छाले। अब भनेको जस्तो राम्रो मोबाइल बनाउने ठाउँ हुन पाएन हाम्रो चनौली बजारमा।
5: ए दिदी, त्यसै म तपाईँलाई जिस्काउँछु त। ल यता सुन्नुहोस्, हाम्रै चनौली बजारमा रहेको कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउसमा डिस्प्ले फुटेका मोबाइलहरू एक्सचेन्ज हुन्छ नि। ल हेर्नुहोस् त, मैले नि पुरानो मोबाइल दिएर नयाँ एक्सचेन्ज गरेर ल्याएको। अनि अर्को कुरा नि दिदी, नयाँ मोबाइल किन्दा राम्रो खालको एयरफोन, मोबाइल कभर, मोबाइल ग्लास, लगभग 1200-1500 पर्ने मोबाइल एक्सेसरिज उपहार स्वरूप पाइन्छ नि। साथै घडी, मोबाइलका चार्जर, कभर ग्लास, एयरफोन सँगै इलेक्ट्रोनिक सामान पनि सुपथ मूल्यमा पाइन्छ।
6: ए हो र, त्यसो भए म त हिँडिहाले कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउसमा पुरानो मोबाइल दिएर नयाँ मोबाइल ल्याउँछु। हजुर, विगत 20 वर्षदेखि तपाईँ हाम्रै चनौली बजारमा दक्ष एवं अनुभवी जनशक्तिहरूद्वारा सम्पूर्ण मोबाइल घडी मर्मत गरिनुका साथै सुपथ मूल्यमा बिक्री वितरण पनि गरिन्छ। सम्पर्क कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउस, भरतपुर बीच चनौली चौतारा आडैमा। प्रोप्राइटर कृष्ण नेउपाने, मोबाइल 98452049486।
7: तपाई अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनस 89.8 मेगाहर्ट्ज।

तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 मेगाहर्ज।

0: तपाई अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 मेगाहर्ज।
1: साहिनो समय सूचक, अहिले साँझको 7 बज्यो 8:07 PM।
0: तपाई अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 मेगाहर्ज।

तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 मेगाहर्ज।

सूचना संगीत र मनोरञ्जनको अटुट साहिलो यो हो रेडियो साहिलो 99.8 मेगाहर्ज।

0: बाचा सम्पूर्ण फर्जी तमसुक दृष्टिबन्धक छिनुवा पास र बाध्यकारी चेकहरू स्वतः अपैत्र खारेज भएको छ। सहमति अनुसार गृह मन्त्रालयले 3 महिनाभित्र विशेष विधेयकको मसौदा तयार गरी मिटर ब्याज नियन्त्रण सम्बन्धी ऐन निर्माण गर्नेछ, जसमा मुद्दा हेर्न छिट्टै न्यायाधिकरण पीड़ितको सम्पत्ति फिर्ता र उचित क्षतिपूर्तिको ग्यारेन्टी गर्नेछ। वार्ता टोलीका संयोजक सचिव पुष्कर सापकोटाले भन्नुभयो,
1: मिटर ब्याजलाई चाहिँ एउटा चाहिँ गोर्खाली तरले हुने कुराहरूलाई चाहिँ अपराधिकरण घोषणा गर्ने नेपाल सरकारले घोषणा गर्ने भन्ने विषय छ भने फर्जी किसिमले बनेका त्यस्ता किसिमका कागज पत्रहरू चाहिँ गोर्खाली घोषणा गरेर एउटा चाहिँ गर्ने किसिमको चाहिँ अपराधिकरण गर्ने यस्तो किसिमको कार्यलाई अपराधिकरण गर्ने गरी चाहिँ कानून निर्माण गर्ने भन्ने विषय छ। त्यसको लागि चाहिँ अनुगमन गर्नका लागि प्रधानमन्त्री कार्यालयको सचिवको संयोजकमा चाहिँ एउटा केन्द्रीय समन्वय समिति पनि गठन भएको छ।
0: त्यस्तै सरकारसँग सहमतिपछि पीड़ित पक्षका तर्फबाट अवधेश कुशवाहले भन्नुभयो,
2: विगतका दिनमा चाहिँ सहमति पनि भए तर त्यो सहमतिहरू चाहिँ पूर्ण कार्यान्वयन भएन, त्यसले गर्दाखेरि नेपाल सरकारसँग चाहिँ हाम्रो चाहिँ यो आरामले के थियो कि यो चाहिँ सहमति चाहिँ पूर्ण तरिकाले कार्यान्वयन हुनुपर्छ, बल्ल मिटर ब्याज पीडित चाहिँ न्याय पाउँछ। अब सरकारले चाहिँ हामीसँग जुन सहमति गरेको छ त्यो चाहिँ कार्यान्वयन जसरी पनि गर्नु पर्यो, हाम्रो सन्देश चाहिँ यही हो। अब हामीसँग चाहिँ मिटर ब्याजमा चाहिँ विशेष फर्जी तमसुक दृष्टिबन्धक छिनुवा र बाध्यकारी चेकका पीड़ितहरू हुनुहुन्छ।
0: पूर्व अर्थमन्त्री विष्णु पौडेललाई विशेष अदालतले साधारण तारिकमा रिहा गर्न आदेश गरेको छ। विशेष अदालतका न्यायाधीशहरू नारायण प्रसाद पौडेल, दिल्ली रत्न श्रेष्ठ र विदुर कोइरालाले आज उहाँलाई साधारण तारिकमा रिहा गर्न आदेश गर्नुभएको हो। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले हिजो पौडेल विरूद्ध विशेष अदालतमा सम्पत्ति शुद्धिकरण सम्बन्धी कसुरमा अभियोग पत्र दायर गरेको थियो। विभागले पौडेल विरूद्ध 20,90,00,000 विगो मागदाबी लिएको थियो। आज थुनछेक बहसपछि अदालतले उहाँलाई मुद्दाको पूर्वक्षका लागि साधारण तारिकमा राख्न आदेश गरेको विशेष अदालतका प्रवक्ता कृष्ण शरण लामिछानेले बताउनुभयो।
3: यी प्रतिवादीले इन्कार रहित बयान गरेको, यी प्रतिवादीको नाममा सहप्रतिवादी दीपक भट्टको वित्तीय कारोबार समेतबाट सम्पत्ति वा लाभ प्राप्त भएको भन्ने समेत खुल्न नसकेको समेतको अवस्था हुँदा उल्लेखित तत्काल प्राप्त प्रमाणहरूबाट यी प्रतिवादीको हकमा विश्व अदालत 59 दबासारको गको अवस्था विद्यमान रहेको देखियो। तसर्थ पछि प्रमाण परीक्षण गर्दै जाँदा ठहरे बमोजिम हुने गरी प्रस्तुत मुद्दाका पूर्व पक्षको लागि प्रतिवादी विष्णुप्रसाद पौडेललाई साधारण तारिकमा राख्नु भनी आज विशेष अदालतको इलास नम्बर 2 माननीय सदस्य नारायण प्रसाद पौडेल, माननीय सदस्य दिल्ली रत्न श्रेष्ठ र माननीय सदस्य विदुर कोइरालाको इलासबाट यो आदेश भएको छ।
0: बागमती प्रदेश सरकारले मन्त्रालयको संख्या घटाएर 8 सीमित गरेको छ। नयाँ आर्थिक वर्ष 2083-84 शुरूआतसँगै मन्त्रालयको संख्या 14 घटाएर 8 कायम गरिएको हो। वैशाख 22 गते बसेको मन्त्री परिषद बैठकको निर्णय आजदेखि कार्यान्वयनमा आएको हो। नयाँ संरचना अनुसार अब मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय सहित प्रदेशमा 8 मन्त्रालय रहनेछन्। नेपालको संविधानको धारा 168 उपधारा 990 बमोजिम मुख्यमन्त्री इन्द्र बहादुर बानियोको सिफारिशमा प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले मन्त्री परिषदको कार्य विभाजन गर्नुभएको हो। डेंगी रोकथामका लागि आजदेखि 3 महिने सचेतना अभियान शुरू गरेको छ। डेंगीको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले सरकारले साउन भदौ र असोज महिनालाई सचेतना अभियानका रूपमा संचालन गर्न लागेको हो। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका सबै 753 पालिकालाई डेंगी सचेतना 3 महिने अभियान संचालन गर्न निर्देशन दिएको छ। अभियान अन्तर्गत पालिकाको नेतृत्वमा सम्बन्धित ओडा कार्यालय, स्वास्थ्य संस्था, शैक्षिक संस्था, सामुदायिक संस्था तथा अन्य सरकारवाला निकायसँग आवश्यक समन्वय र सहकार्य गरिने स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले सीआईएनलाई जानकारी दिनुभयो।
4: यो डेंगी संक्रमण उच्च हुने यो 3 महिनालाई मध्यनजर गरेर सरसफाईका क्रियाकलापहरू र डेंगीको गराउने लामखुट्टेको टोकाईबाट बच्ने उपायहरू गर्दै तीन महिने अभियान सञ्चालन गरेको छ। यो अभियान सञ्चालन गर्ने क्रममा डेङ्गी गराउने लामखुट्टेको वृद्धि विकास हुने ठाउँको खोजी गर्ने, नष्ट गर्ने, घर वरिपरि सरसफाई गर्ने र व्यक्तिगत रूपमा लामखुट्टेको टोकाईबाट बच्ने उपायहरूमा सबैलाई सुसूचित गरिने, सचेतना अभिवृद्धि गरिने काम गरिनेछ।
0: डेंगी फैलाउने लामखुट्टेको नियन्त्रण तथा रोकथामका लागि विभिन्न क्रियाकलाप मार्फत जनचेतना जोगाउने मन्त्रालयको मुख्य उद्देश्य रहेको छ। अभियान अन्तर्गत मुख्य गरी हरेक हप्ता हरेक शुक्रबार सफा शुक्रबार कार्यक्रम सञ्चालन गरी सार्वजनिक निकाय, कार्यालय, विद्यालय तथा सामुदायिक संस्थामा लामखुट्टेको प्रजनन स्थल र वासस्थान खोजेर नष्ट गरिनेछ। सरकारले आर्थिक वर्ष 2082-83 को असार 24 गतेसम्म 5,61,493.85 मेट्रिक टन रासायनिक मल आपूर्ति गरेको जनाएको छ। यो परिणाम वार्षिक 6,00,000 मेट्रिक टन आपूर्तिको लक्ष्यको करिब 94% हो। कृषि वन तथा पर्यावरण मन्त्रालयका अनुसार गएको आर्थिक वर्षका लागि 28,82,14,00,000 रूपियाँ विनियोजन गरिएको थियो। गएको असार 24 गतेसम्म 4,91,300 मेट्रिक टन रासायनिक मल खरिदका लागि टेण्डर प्रक्रिया सम्पन्न भएको छ। मन्त्रालयका अनुसार हालसम्म दुई कम्पनी मार्फत 3,27,579.80 मेट्रिक टन युरिया, 2,03,426.30 मेट्रिक टन डीपीए तथा 30,487.75 मेट्रिक टन पोटास गरी कुल 5,61,493.85 मेट्रिक टन रासायनिक मल आपूर्ति गरिएको कृषि वन तथा पर्यावरण मन्त्रालयले जनाएको छ। पछिल्लो चार वर्षमा 1,451 जना व्यवारिसे बालबालिका फेला परेका छन्। सरकारी तथ्याङ्क अनुसार प्रत्येक वर्ष व्यवारिसे बालबालिका भेटिने क्रम पनि बढ्दैछ। राष्ट्रिय बाल अधिकार परिषदलाई उद्धृत गर्दै महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयले तथ्याङ्कमा बालबालिका 2,083 सार्वजनिक गरेको छ, जसमा पछिल्लो चार वर्षमा 1,451 जना व्यवारिसे बाल बालिका फेला परेको उल्लेख छ। व्यवारिसे फेला परेको कुल बाल बालिका मध्ये बालक 919 जना र बालिका 532 जना छन्, जसमध्ये 925 जना बालिका परिवारमा पुनर्मिलन गरिएका छन्। 522 जना बालगृह तथा अस्थायी संरक्षण सेवा केन्द्रमा पुनस्थापना गरिएको सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ। गोलबेडा किसानले मूल्य पाउने गरी कालीमाटी फलफूल तथा तरकारी बजार विकास समिति व्यवसायी तथा सम्बन्धित निकायसँग समन्वय गरी उत्पादकत्वमा बढ़ी उत्पादन भएको गोलबेडालाई अन्य बजारमा पठाउने प्रक्रिया अघि बढ़ाएको हो। कालीमाटी अन्तर्गत 11 संघीय कृषि बजारसँग समन्वय गरी उपत्यका बाहिर गोलबेडा निकासी शुरू गरिनुका साथै कालीमाटी बजार र उत्पादनका अन्य उत्पादन केन्द्रबाट बाहिर पठाइएको गोलबेडाको तथ्याङ्क संकलन, अनुगमन तथा सहजीकरणको काम पनि अघि बढ़ाइएको छ। एसएससी महिला 19 प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमी फाइनलमा नेपाल पराजित भएको छ। आज मलेसियामा सम्पन्न खेलमा युएससँग नेपाल सुपर ओभरमा पराजित भएको हो। सेमी फाइनलमा पराजित नेपाल प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै आगामी महिला 19 वर्ष मुनिको एसिया कपका लागि भने छनौट भएको छ। प्रतियोगिताको सेमी फाइनलमा पुगेर चार टीम एसिया कपका लागि छनौट भएका हुन्। सेमी फाइनलमा शुरूमा ब्याटिङ गरेको युएलाई नेपालले 19 ओभर 5 बलमा 100 रनमा समेटेको थियो। 101 रनको लक्ष्य पछ्याएको नेपालले पूरै 20 ओभर खेल्दै सबै विकेट गुमाएर 100 रन बनाएपछि खेल सुपर ओभरमा धकेलिएको थियो। त्यसै जापानको आइची नागोयामा हुने 20 एसियाली खेलकुदको तयारी प्रशिक्षणका लागि उसुको थाउलो टोली आइतबार चीनको कुमलिङ प्रस्थान गर्ने भएको छ। खेलाड़ीमा हरि गोले, राजीव तामाङ, दीपक हमाल, विजय सञ्जाली र सविता राई रहेका छन्। एसियाली खेलकुदकै लागि छनौट भएकी सुस्मिता तामाङ चिन्दै रहेकाले त्यतैबाट टोलीसँग समावेश हुनेछन्। प्रशिक्षकमा प्रकाश महर्जन हुनुहुन्छ। एसिया टोली बाहे खेलाड़ी निमा घरती मगर र प्रशिक्षक नवीन बस्नेत पनि टोलीसँगै चीन जानुहुनेछ।
5: सन्तोषी राहुल निर्वाहमुखीबाट व्यावसायिक आलु खेतीमा किसानको आकर्षण
6: यो राष्ट्रिय कृषि ज्ञान परियोजनाले अलिअलि सानसानो कार्यक्रम सूचना निकाले अनुसार चाहिँ निवेदन दियो भने छनौटमा पारिरहेको छ र काम पनि भइरहेको छ. आलु गत वर्ष मैले 15 क्विन्टल बिउ लगाएको हो, 80-90 क्विन्टल उत्पादन भयो.
5: सरकारवालाको सहयोगका कारण बढ्दो उत्साह रिपोर्ट विपद बारेको सूचना एकद्वार प्रणालीबाट दिनका लागि सहकार्य गृहमन्त्रीको विशेष चासो कुराकानी लगायतका सामग्री बाँकी नै छन्. सीआईएनको साझा खबर सुन्दै गर्नुहोला.
7: विगत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक शहर पाटनको मुटु पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कूलमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटीज एजुकेशन एण्ड ल समूहमा भर्ना खुल्यो. हाम्रा विशेषताहरू: दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन, अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक प्रयोगत्मक तथा प्रविधि मैत्री शिक्षा, सुविधा सम्पन्न विज्ञान कम्प्युटर र होटल म्यानेजमेन्ट ल्याब, अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फोटन तथा क्षमता विकास. विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सफल. सम्पर्क 01-5421-708, 01-5431-443 पाटन हाई स्कूल पाटन ढोका ललितपुर.
8: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल भित्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल बानेश्वर जमल र ओम अस्पतालमा.
9: सेवाहरू: बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा. वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353.
10: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन.
5: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ. डडेलधुराका किसान पछिल्ला वर्षहरूमा परम्परागत निर्वाहमुखी खेतीबाट व्यावसायिक बन्न थालेका छन्. उनीहरूले लगाउने मध्येमा आलु खेती पनि प्रमुख एक हो. घरायसी उपयोगका लागि सीमित क्षेत्रफलमा आलु लगाउने किसानहरू अहिले बजारलाई लक्षित गर्दै ठूलो क्षेत्रफलमा आलु खेती तथा बिउ आलु उत्पादनमा लागेका छन्.
11: डडेलधुराको अमरगढ़ी नगरपालिका 1 पदम एर पहिले परिवारको आवश्यकताका लागि मात्रै आलु उत्पादन गर्नुहुन्थ्यो. अहिले भने व्यावसायिक रूपमा खेती विस्तार गर्दै आलु बिक्रीबाट राम्रो आमदानी गरिरहनु भएको छ.
12: बिउ उत्पादन सम्बन्धी तालिम दुईचोटि लिए, बिउ उत्पादन सम्बन्धीको अनुमति पत्रको लागि र अर्को चोटि चाहिँ प्राविधिक कुराहरू सम्बन्धी 6 दिने तालिम लिएर काम गरिरहेका छौँ. विभिन्न समूह सहकारी समन्वय गरेर मेरो आफ्नै फर्मले 740 क्विन्टल यो उन्नत बिउहरू उत्पादन गरेर यहीँको शीत भण्डारमा राखेका छौँ.
11: पहिले आफ्नो घराइसी उपभोगका लागि मात्रै आलु खेती गर्ने पदम लगायतका स्थानीयवासी अहिले आलु उत्पादनलाई जीविकोपार्जनको मुख्य आधार बनाई व्यावसायिक उत्पादनमा लागेका छन्. आलुको माग र मूल्य दुवै राम्रो भएकाले यसबाट आर्थिक रूपमा बढ़ी लाभ मिलिरहेको अमरगढ़ी 8 का किसान कमल सिंह झुकालको अनुभव छ.
6: कृषि ज्ञान केन्द्रले, यो राष्ट्रिय कृषि ज्ञान परियोजनाले अलिअलि सानसानो कार्यक्रम सूचना निकाले अनुसार चाहिँ निवेदन दियो भने छनौटमा पारिरहेको छ र काम पनि भइरहेको छ. आलु गत वर्ष मैले 15 क्विन्टल बिउ लगाएको हो, 80-90 क्विन्टल उत्पादन भयो.
11: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाई डडेलधुराका अनुसार आलु जोन हुँदै सुपर जोन कार्यक्रम सञ्चालन शुरू हुँदासम्म जिल्लामा 121 हेक्टर क्षेत्रफलमा मात्रै आलु खेती हुने गरेको थियो. अहिले त्यो विस्तार भएर 1122 हेक्टर पुगेको छ. एकाईका प्रमुख पीताम्बर बस्नेत:
13: गहुँबाट जति फाइदा हुन्छ त्योभन्दा आलु तरकारीबाट गोबर चेबर फाइदा हुन्छ नि त. त्यही भएर सुरुमा किसानलाई डेमोन्स्ट्रेसनहरू गराएर देखाएर चाहिँ उहाँलाई त्यो गर्यो, त्यसपछि फाइदा हुने भनेको किसान स्वस्फूर्त आइरहनु भएको छ र टोटल चाहिँ 1122 हेक्टर हाम्रो चाहिँ टोटल आलु खेती हो. हिजो बर्खी गरेर खासै हिजो आलु हाम्रो धेरै छ, 65% हामी हिजो आलु भन्छौँ भने 35% चाहिँ बर्खी आलु खेती भएको अवस्था हो.
11: उन्नत जातका बिउ, सिँचाई सुविधाको विस्तार, कृषि यान्त्रिकरण, आधुनिक उत्पादन प्रविधि र प्राविधिक सेवाको पहुँच बढ्दै जाँदा आलुको उत्पादन र उत्पादकत्व दुवैमा उल्लेख्य सुधार आएको कृषि प्राविधिकहरूले बताएका छन्. किसान भने उत्पादन भएको आलुको बजार र चित्त बुझ्दो भाव निर्धारणमा स्थानीय सरकार तथा सरकारवालाबाट पर्याप्त सहयोग नपाएको गुनासो गर्दै आएका छन्. पर्कराज भट्ट, सीआईएन रेडियो अमरगढी, डडेलधुरा।
5: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। विपदको पूर्व सूचना र प्रतिकारका लागि एकै संयन्त्र बनाएर काम गर्न सकिँदैन।
14: त्यसैबाट तपाईँको चाहिँ के त भन्दाखेरि बाटो घाटो इत्यादिको अवस्था के छ भन्ने कुरा पनि थाहा हुने। त्यसैबाट यदि सहायता चाहियो, मलाई भोलि कसैलाई दमकल चाहिएला अथवा एम्बुलेन्स चाहिएला अथवा हेली उद्धार गर्नु पर्ला, त्यो सबै हुने चाहिँ सिस्टम हुन्छ। त्यो चाहिँ धेरै देशहरूले प्र्याक्टिस पनि गर्नुभएको छ, विकसित देशहरूमा त्यस्तो सिस्टम पनि छ।
5: प्रतिकारका लागि सरकारले बनाएका योजना र कानूनको अवस्था, तपाईँको प्रश्न र उत्तर सहितको विशेष कुराकानी बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
15: 5 बजे बिहान उठेर भरे 10 बजे राति सुन महिलाहरूले नै मेहनत गरे हुन्छ, तर नगरपालिकाबाट कुनै पनि अनुदानहरू केही आएछ भने पुरुषकै नाउँमा आउँछ, केही कार्य भएर पत्र आयो भने पुरुषकै नाउँमा आउँछ, निम्ता आउँदा पनि पुरुषकै नाउँमा आउँछ।
16: यदि हरेक दिन खेतमा पसिना बगाउने किसान होइन भने किसान को हो?
17: नेपालको कृषि क्षेत्रमा अधिकांश श्रम महिलाको छ,
16: तर महिलाको नाम अझै निर्णयमा, स्वामित्वमा र पहिचानमा किन कम छ?
18: महिलाको श्रम, अधिकार र सम्मानको आवाज,
5: कार्यक्रम साझा आवाज,
16: लैंगिक समानता, महिला अधिकार, घरेलु हिंसा विरुद्ध बहस,
19: महिला किसानका संघर्ष, सपना र सफलताका कथा।
20: प्रोपाइटर मधुमाया जीजी, परे होइन प्रोपाइटर भनेको छु, हेर्नुहोस् त, घर खर्च दाना पानी सब कटाएर 6 लाख जति कमाइन्छ।
16: हरेक 15 दिनमा शनिबार बिहान 6:30 बजे र पुनः प्रसारण राति 8 बजे सीआईएन मार्फत देशैभर
17: तपाईँकै आफ्नै सामुदायिक रेडियोमा अनि सीआईएन को फेसबुक पेज र युट्युब सीआईएन च्यानलमा पनि।
18: पसिनाको सम्मान, समानताको अभियान,
5: कार्यक्रम साझा आवाज। सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन। तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। नेपालमा वर्षा शुरू भइसकेको छ। सरकारले मातहतका निकायलाई तयारी अवस्थामा राखेको छ भने कुनै विपदको घटना भएमा सामान्य अवस्थामा फर्काउनका लागि पनि सबै उपकरणको जोहो गरिरहेको छ। मौसम जन्य विपदको सूचना संकलन र प्रतिकारीको योजनाका बारेमा साथी लीलप्रकाश चन्दले राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव प्रतिकारी शाखाका प्रमुख रामबहादुर केसीसँग कुराकानी गर्नुभएको छ।
14: अब नयाँ सरकार आइसकेपछि अहिले हाम्रो चाहिँ अब हामीले जस्तो अहिले राष्ट्रिय विपद जोखिम व्यवस्थापन प्राधिकरण हेर्नुभयो भने हामीले खैती योजना बनाइसक्यौँ। साउन अब आज 1 गते भयो, अब आजबाट हामी चाहिँ खैती प्रक्रिया सुरु गर्छौँ। अरू निकायले पनि त्यो गर्नु पर्छ, त्यो अनिवार्य हो, तर अब प्रदेश सरकारले पनि त्यो गर्नु पर्यो, स्थानीय तहले पनि त्यो गर्नु पर्यो। समयमै तपाईँको खैती योजना बनाउनु पर्यो, समयमै ठेक्काउन गर्नु पर्यो, अथवा उपभोक्ता समितिबाट गर्ने हो कि कसरी गर्ने त्यो गर्नु पर्यो, र तपाईँको असाध कुर्दै भएन।
2: मनबहादुर शाहले लेख्नु भएको छ सामाजिक सञ्जाल फेसबुकमा, वर्षेनी बाढी र पहिरोबाट जन्मको ठूलो क्षति भइरहँदा पनि सरकार किन हरेक वर्ष तयारीमा छौं भन्ने एउटै जवाब गरिरहेको होला? विपद आउनु अघि गरिनुपर्ने कामहरू किन समयमा पूरा हुँदैनन् र यसको जिम्मेवारी कसले लिन्छ भनेर सोध्नु भएको छ। छोटकरीमा जोडिनु छ,
14: एकदमै हामीले पहिलाको भन्दा अहिले हामी चाहिँ प्रोएक्टिभ भएर लागिराखेको छौँ। भनेको
2: पहिला भनेको अघिल्लो वर्ष, एक वर्ष
14: त्योभन्दा पहिला, अब
2: 2 वर्ष अगाडि भन्दा अहिले
14: त्यो मात्रै होइन, त्योभन्दा पहिलाको कुरा पनि छ भने बिस्तारै हामी चाहिँ अब मान्छेले विपद बुझ्दै आएको छ। विपद जोखिम व्यवस्थापन भनेको के हो भन्ने कुरा मान्छेले बुझाउनु नै गाह्रो छ। त्यो भएर यो सेन्डाई फ्रेमवर्कदेखि धेरैमा के भनेको छ भन्दा पहिला त विपद बारेको बुझाइ चाहिँ तपाईँको मान्छेको एकरूपता माग्नु पर्यो, भनेको मान्छेलाई अवेर गर्नु पर्यो, मान्छेले स्वीकार पनि गर्नु पर्यो, र त्यही अनुसार बिहेभियर पनि त च्यान्ज गर्नु पर्यो। भनेपछि अब बिस्तारै त्यो चाहिँ सुधार भइराखेको छ। गत वर्ष देख्नुभयो भने हामी गत वर्ष पनि तपाईँको चाहिँ यस गरेका हाम्रो चाहिँ रेस्पोन्सका कामहरू अथवा पूर्व तयारीका कामहरू र त्योभन्दा आज यो वर्ष हामी अझ खारिएर काम गरिराखेका छौँ। भनेपछि अहिले चाहिँ अब केही नभएको होइन, केही चाहिँ भइराखेको छ, अझै हामीले सुधार गर्नुपर्ने चाहिँ धेरै आवश्यकता छ। अझै यसलाई सुधार गरेर हामी चाहिँ अगाडि बढ्ने प्रतिबद्धता चाहिँ व्यक्त गर्न चाहन्छु।
2: संगीत च्यानलको नामबाट हामीलाई प्राप्त प्रश्न छ, मनसुनको समयमा अरनीको पृथ्वी त्रिभुवन राजमार्ग जस्ता मुख्य सडकहरू अवरुद्ध हुँदा ढुवानी र उपचारमा निकै शास्ति हुने गरेको छ। सड़क अवरुद्ध भएको केही घण्टाभित्रै सञ्चालनमा ल्याउन उपकरणहरू कुन कुन ठाउँमा अलर्ट अवस्थामा राखिएका छन् जानकारी दिन मिल्छ भन्ने सोध्नुभयो।
14: एकदमै मिल्छ, यसमा अहिले धेरै प्रगति भएको भन्छु म। गत वर्ष र यो वर्ष हामी हेऱ्यौँ है, यो वर्ष अझ हामी चाहिँ तपाईँ यसलाई सिस्टमेटिक बनाइसकेका छौँ। जस्तो कि अहिले हाम्रो चाहिँ सड़क विभागको चाहिँ राष्ट्रिय सड़क भनौँ न, राष्ट्रिय सड़क र त्योसँग जोड्ने फिडर सड़कहरूमा 277 ह्याभी इक्विपमेन्टहरू पूर्व तैनाती अवस्थामा चाहिँ छन्, र अहिले त्यही अनुसारको अपरेटरहरूलाई आज मात्रै पनि हाम्रो एउटा मिटिङ थियो। अहिले एउटा नयाँ एप्लिकेसन बनेको छ सेफ्टी एप्लिकेसन भनेर सेतु एप भनेर म सेतु एसिटियु सेतु भन्छ नेपालीमा लेखिने हुन्छ त्यो सेतु एपबाट यो एपमा हामीले के गरेका छौँ भन्दाखेरि जस्तो कुनै
1: ठाउँ
14: होइन तपाईँको यस्तो छ अहिले चाहिँ यो हाम्रो चाहिँ अपरेटर र यो भनेको डिजास्टर रेस्पोन्समा खटिने मात्रै यसलाई हामी चाहिँ प्रयोग गर्ने भनेका छौँ जस्तो कि कुनै ठाउँमा चाहिँ मानव सडक अवरुद्ध भयो सडक अवरुद्ध हुने बित्तिकै तपाईँको त्यो सेतुमा चाहिँ इन्फर्मेसन आउँछ त्यो आउने बित्तिकै तपाईँको के छ भन्दाखेरि त्यो नजिकको चाहिँ तपाईँको हाम्रो डिभिजन सडक कार्यालयहरू छ तपाईँ हेभी इक्विपमेन्ट सहित उहाँहरू चाहिँ डिप्लोय भइहाल्नुहुन्छ पहिचान भइराख्नु भइहाल्नुहुन्छ र त्यो सेतुबाट के हेर्न सकिन्छ भने त्यो मान्छे परिचालित भयो कि भएन र अहिले चाहिँ तपाईँको त्यो मर्म सम्मार्ग अथवा तपाईँको चाहिँ त्यो बाटो खुलाउने सन्दर्भमा के प्रगति भइराखेको छ सबै मोनिटरिङ गर्न मिल्छ माथिबाट यो किन गरिएको त भन्दाखेरि पहिला पनि तपाईँको चाहिँ अब बाटो खुलाउने अथवा अवरोध खुलाउने काम नभएको होइन तर त्यो के भन्दा अलिकति ढिलो भयो होइन त्यो भएको अब जति सक्दो छिटो मौसम अथवा चाहिँ हाम्रो चाहिँ वातावरण ठिक छ भने त्यतिखेर चाहिँ हाम्रा चाहिँ यो अपरेटरहरू तुरन्त त्यसमा खटिनुहुन्छ त्यो सेतुबाट हामी चाहिँ यसलाई चाहिँ मोनिटर गर्छौँ र त्यो मोनिटरको आधारमा यदि कोही खटिया रहन्छ भने त्यही प्रकारको चाहिँ हामी त्यहाँ अलर्टिङ गर्नुपर्ने हुनसक्छ त्यो भएको अहिले चाहिँ गत वर्षको भन्दा पनि हामी चाहिँ यो वर्षमा चाहिँ अलिकति सुधार गरिएको सकेका छौँ हाम्रो चाहिँ अलिकति यसलाई सिस्टमेटिक अथवा डिजिटल प्लेटफर्ममा हामीले चाहिँ राखिसकेका छौँ र हजुरहरू चाहिँ मैले अगाडि भनेको चाहिँ कतै चाहिँ सडक अवरुद्ध भएको चाहिँ पाउनुभएको छ भने तपाईँले चाहिँ मैले अगाडि भनेको 1234 नम्बरमा चाहिँ कल गर्न सक्नुहुनेछ अथवा तपाईँको 100 नम्बरमा कल गर्न सक्नुहुनेछ कुन सडकमा अथवा तपाईँ कता यात्रा गर्दै हुनुहुन्छ त्यता जाने बाटोमा चाहिँ के कस्तो किसिमको अवस्थाहरू आउन सक्छ मौसमको हिसाबले त्यो कुरा चाहिँ बुझ्न सक्नुहुन्छ मैले त्यो यसका लागि चाहिँ अनुरोध गरेँ भनेको मैले जोड गरेर भन्न चाहन्छु कि 1234 नम्बर अथवा 100 नम्बर अथवा 1155 नम्बर तपाईँले कन्ठै गर्नुहोस् र तपाईँलाई चाहिँ यदि कुनै समस्या पर्यो भने त्यहाँ कल गरेर बुझिहाल्नुहोस् र हजुरलाई चाहिँ सपोर्ट अवश्य प्राप्त हुनेछ
1: फोन गर्ने नम्बर 1234
14: हजुर
1: पहिले जुन 1154 हटाएर नयाँ राख्नु भएको छ 100 नेपाल पुलिसलाई पनि गर्न सक्नु भयो 1155 नम्बर पनि गर्न सक्नु
14: सकियो
1: यो धेरै निकाय धेरै नम्बर हुँदाखेरि यो प्रभावितहरूमा अलमल जस्तो त्यस्तो केही हुने डर तपाईँहरूलाई हुन्छ कि हुँदैन
14: एकदमै हामीलाई पनि अल्फल हुनसक्छ यसको बारेमा पनि हामी सोल्युसन खोजिराखेका छौँ र यसको लागि चाहिने भनेको इन्टिग्रेटेड इमर्जेन्सी रेस्पोन्स सिस्टम भन्छ जस्तो कि एउटा चाहिँ सिङ्गल नम्बर भयो भने त्यस नम्बरबाट जस्तो मलाई उदाहरणको लागि हामीले 100 नम्बर त्यो बनायौँ भने त्यसैबाट तपाईँको चाहिँ अब मौसम सम्बन्धी पनि जानकारी प्राप्त हुने त्यसैबाट तपाईँको चाहिँ के त भन्दाखेरि बाटोघाटो इत्यादिको अवस्था के छ भन्ने कुरा पनि थाहा हुने त्यसैबाट यदि सहायता चाहियो मलाई भोलि कसैलाई दमकल चाहिएला अथवा एम्बुलेन्स चाहिएला अथवा हेली उद्धार गर्नु पर्ला त्यो सबै हुने चाहिँ सिस्टम भन्छ त्यो चाहिँ धेरै देशहरूले प्र्याक्टिस पनि गर्नुभएको छ विकसित देशहरूमा त्यसको सिस्टम पनि छ
1: अहिले प्राधिकरणले सलफल चलाएको हो धेरै नम्बर भन्दा एउटा
14: हो यो सलफल हामी चाहिँ एउटा रिपोर्ट पनि यसको बनिसकेका छ रिपोर्ट के भन्दाखेरि अब इन्टिग्रेटेड इमर्जेन्सी रेस्पोन्सिपमा जानै पर्छ एकीकृत रूपमा नै तपाईँ हामी चाहिँ रेस्पोन्सलाई चाहिँ अगाडि बढाउनु पर्ने हुन्छ किनकि यो धेरै नम्बरहरू बनायो भने मान्छेलाई कन्फ्युजन हुन्छ नम्बर सम्झिन पनि गाह्रो हुन्छ त्यसले गर्दा भोलि तपाईँको त्यो नम्बरै नसम्झेको कारणले गर्दा भोलि मान्छेको लाई क्षति हुने स्थिति आयो भने त्यो राम्रो भएन नि त्यो भएको हुनाले हामी अहिले गृह मन्त्रालय लगायतका जति पनि हाम्रा संयन्त्रहरू हुन्छ ती संयन्त्रमा एकीकृत तपाईँको आपतकालीन प्रतिकार्य प्रणाली चाहिँ निर्माण गर्नुपर्छ भनेर चाहिँ हामी चाहिँ भनेका छौँ र त्यसमा हाम्रो गृहमन्त्रीजीले पनि एउटा चाहिँ अस्ति भर्खरै के भन्नुभएको छ भने युनिफाइड कमान्ड एन्ड कन्ट्रोल हुने खालको चाहिँ एप बनाउनु पर्यो त्यो किसिमै चाहिँ हामी जानुपर्छ अब भन्ने किसिमको पनि हामीलाई निर्देशन गर्नुभएको छ हामी इन्टिग्रेटेड इमर्जेन्सी रेस्पोन्स सिस्टममा जानैपर्छ सिङ्गल तपाईँको चाहिँ एउटा तपाईँ नम्बरबाट सबको चाहिँ रेस्पोन्स हुने चाहिँ स्थितिको चाहिँ सिर्जना गर्नुपर्छ भन्नेमा हामी एकदमै लागि परेका छौँ लाग्छौँ र यसलाई हामी जोड गरिरहेको छौँ
1: सुरक्षा निकायलाई पनि फरक फरक छुट्टा छुट्टै ढङ्गले फोन गर्न सकियो कि अथवा कुनै एउटा नम्बरमा गर्यो भने त्यो सबै सुरक्षा निकाय अथवा सबै सुरक्षा निकायलाई जानकारी गराउनु
14: इन्टिग्रेटेड इमर्जेन्सी रेस्पोन्स सिस्टममा तिनवटै सुरक्षा निकाय त्यहाँ
1: किनभने नेपाल प्रहरीको एक प्रकारको सशस्त्रको अर्को अनि फेरि नेपाली सेनाले पनि त्यस्तो खालको
14: अहिले चाहिँ फरक फरक नै छ अहिले त अब फरक नै गर्नु पर्यो जस्तो कि तपाईँले नेपाल प्रहरीलाई चाहियो भने 100 गर्नु पर्यो एपिएफ भन्यो भने 1114 चाहिँ गर्नुपर्ने हुन्छ सशस्त्र परिबल नेपालको चाहिँ 1114 नम्बरमा चाहिँ डायल गर्न सक्नुहुन्छ अब समग्रमा तपाईँको चाहिँ तिनवटै सुरक्षालाई जोड्ने भनेको पनि 1234 हो त्यो भयो भने जिल्लाको डिओसीमा हुन्छ डिओसीमा चाहिँ नेपाली सेनाको पनि त्यहाँ प्रतिनिधित्व हुन्छ त्यसमा तपाईँको नेपाल प्रहरीको पनि हुन्छ सशस्त्र परिबल नेपालको पनि हुन्छ अहिले त्यसलाई आज हामी चाहिँ युज गर्न
1: भनेको अरू छोडेर 1234 गर्यो भने त्यो सबैले सुन्ने ठाउँमै पुग्ने
14: पुग्ने त्यो चाहिँ पुग्ने सम्भावना किनकि भन्दा डिओसीले त्यो उठ्यो डिओसी भन्ने बित्तिकै जिल्ला सुरक्षा समितिको कुरा आउँछ जिल्ला सुरक्षा समिति भनेकै के त भन्दा सिडिओले त्यसको अध्यक्षता गर्नुहुन्छ तिनवटै सुरक्षा निकाय भनेको नेपाल प्रहरी सशस्त्र परिबल नेपाल र नेपाली सेना त्यसमा हुन्छ र त्यसको चाहिँ सदस्य सचिव भनेको साई सिडिओ व्यवस्था हुन्छ, त्यो भएको हुनाले एक दुई तिन चार नम्बरमा चाहिँ हामीले कल गऱ्यौँ भने तिनवटै सुरक्षा निकाले त्यो एकैचोटि शून्य स्थिति सिर्जना हुन्छ।
1: मानव जाजरकोटमा कुनै प्रकारको जोखिम भयो भने जाजरकोटबाट एक दुई तिन चारमा हान्दा त्यो जाजरकोटमै पुग्ने हो कि अथवा अर्को ठाउँमा पुग्ने?
14: जाजरकोटमा हान्दाखेरि जाजरकोटको डिओसी भनेको जिल्ला प्रशासन कार्यालयमा हुन्छ, त्यो डिओसी त्यहाँ जान्छ र त्यहाँ कस्तो प्रकारको समस्या हो तुरन्तै तपाईँको त्यहाँ अब जिल्ला सुरक्षा समिति त्यहीँ हुन्छ, जिल्लामा सिडिओले त्यसको नेतृत्व गर्नुहुन्छ, भनेपछि त्यो तुरन्तै तपाईँको चाहिँ सहायता पाउने स्थिति सिर्जना हुन्छ।
5: अर्थमन्त्री विष्णु पौडेललाई साधारण तारिकमा रिहा गर्न विशेष अदालतले आदेश दिएको छ। मिटर ब्याज पीड़ित र सरकारबीच 9 बजे सहमति भएसँगै आन्दोलन स्थगित भएको छ। बागमती प्रदेशमा मतदाताको संख्या 8 सीमित भएको छ। असार अन्तिम सातासम्म सरकारले 5 लाख भन्दा बढ़ी मेट्रिक टन रासायनिक मल आपूर्ति गरेको छ भने आजबाट डेंगी रोकथामका लागि 3 महिने सचेतना अभियान पनि शुरू भएको छ। डगलधुराका किसान व्यवसायिक आलु खेतीमा रमाउँदै आमदानी गरिरहेका छन्। काठमाडौँ उपत्यकामा उपयोग भएर बचेको गोलभेडा अरू जिल्लामा पठाउने तयारीबारे छलफल अघि बढ़ेको छ। मौसमजन्य विपदमा सहयोग माग्न अब सजिलो नम्बर सार्वजनिक पनि भएको छ। र एसएससी महिला 19 वर्ष मुनिको प्रिमियर कप क्रिकेटको सेमी फाइनलमा नेपाल पराजित भएको छ। 20 औं एसियाली खेलकुदको तयारीका लागि उसुको टोली भने पर्सि चीन जाने भएको छ। हस्त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। भोलि साउन 2 गते

0: चाहिनो समय सूचक अहिले रातिको 8 बज्यो 8 PM।
1: सूचना संगीत र मनोरञ्जनको अटुट साहिलो, यो हो रेडियो साहिलो 89.8 MHz।
2: जिल्ला प्रशासन कार्यालय चितवनको अत्यन्त जरुरी सूचना। नेपाल सरकार मन्त्री परिषदको मिति 2083 असार 18 बैठकबाट स्वीकृत भएको जेएनजी आन्दोलनका शहीद परिवार तथा घाइतेहरूको लागि पुनर्स्थापना, जीवन यापन तथा सामाजिक संरक्षण सम्बन्धी एकीकृत प्याकेजमा उल्लेख भए अनुसार जेएनजी आन्दोलनका क्रममा घाइते भएका तर वर्गीकरणका लागि परीक्षणमा छुट्न गएका घाइतेहरूको परीक्षण तथा वर्गीकरण गर्ने र त्यस अगावै वर्गीकरणमा परेकाहरूको आवश्यकता अनुसार पुनः परीक्षण, पुनः वर्गीकरण तथा प्रमाणीकरण गरी उनीहरूले पाउने सेवा सुविधालाई परिमार्जन गर्ने भन्ने निर्णय भएको हुँदा यस अघि प्रकाशित सूचना अनुसार वर्गीकरणको लागि छुट्न गएका घाइतेहरूलाई पुनः वर्गीकरणका लागि यो सम्बन्धी आवश्यक कागजात सहित सम्पर्क गर्नुहुन सरोकार वाला सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।
3: ए दाई, फाइल बोकेर कहाँ जान लाग्नु भएको? प्राली कम्पनी दर्ता गर्न जानु भएको हो भने जथाभावी ठाउँमा नजानु, बजारमा बिचौलिया छन्, सस्तोमा काम गरिदिन्छ भनेर फस्नु होला नि। बेलामा नै विचार पुर्याउनु, पछि दुःख पाउनु होला नि। फेरि लाइसेन्स नभएका ठाउँमा सेवा लिन जानु गैर कानुनी हो।
4: यस्तो लाइसेन्स प्राप्त सरकारले अनुमति दिएका आधिकारिक सेवा केन्द्र कहाँ छन्?
3: नेपाल सरकारबाट इज्जत प्राप्त चितवनको एकमात्र आधिकारिक सेवा केन्द्र भरतपुरको आन्तरिक राजस्व कार्यालयको 50 मिटर अगाडि एसएनपी कम्पनी जानु नि। त्यहाँ त काठमाडौँ जान नपर्ने गरी नयाँ कम्पनीहरूको प्रबन्ध पत्र, नियमावली तयार पारी प्रमाण पत्र उपलब्ध गराइनेछ। साथै कम्पनीको नवीकरण, सेयर पुँजी, थपकट, नाउँ ठाउँ परिवर्तन लगायत संस्था दर्ता खारेज सम्बन्धी सम्पूर्ण कार्य गरिन्छ नि।
4: त्यति मात्र कहाँ हो र? त्यहाँ त करदाताहरूको बयान, भ्याट, ट्याक्स, मासिक, त्रैमासिक, वार्षिक आय विवरण तयार पारी इन्ट्री अनलाइन सेवाबाट विवरण भरिदिने काम हुन्छ र बिजनेस प्लान प्रपोजल पनि तयार पारिदिन्छ नि।
3: अर्को विशेष थप काम, त्यस कम्पनीले आमदानी गरेको रकम विभिन्न सामाजिक कार्यमा खर्च गरिनेछ। तसर्थ एसएनपी कम्पनीमा नै कारोबार गर्न हार्दिक अनुरोध गर्दछौ।
4: सञ्चालक
3: सुरेश श्रेष्ठ,
4: एसएनपी कम्पनीको कार्यालय,
3: बाइपास रोड भरतपुर चितवन,
4: मोबाइल नम्बर
3: 98550359
4: 98556 9959।
5: अब तपाईँको दैनिक जीवनलाई अझ सहज बनाउँदै नेपाली पात्रो एप्लिकेशन,
6: नेपाली तिथि मिति तथा पञ्चाङ्गको जानकारी,
5: नेपाली चाड पर्व तथा शुभ साइतको विस्तृत विवरण,
6: तपाईँको दैनिक, साप्ताहिक, मासिक तथा वार्षिक राशिफल,
5: स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ताजा समाचार,
6: नेपाली एफएम तथा अनलाइन रेडियोहरू,
5: नेपाली विनिमय दर, सुनसादीको दर रेट, मौसम तथा सरकारी विधाहरू, साथमा अन्य धेरै सुविधाहरू आजै डाउनलोड गर्नुहोस्। नेपाली पात्रो, हाम्रो समय, हाम्रो भूगोल।
7: नसर्ने रोग रोकथाम तथा नियन्त्रणका उपायहरू, धुम्रपान तथा सुर्तीजन्य पदार्थको सेवन नगर्ने, क्यान्सर, मुटु रोग, दीर्घ श्वास प्रश्वास अवरोध सम्बन्धी रोग, मधुमेह हुने सम्भावना बढाउने प्रमुख कारक तत्व चुरोट, बिडी, गुटका, खैनी, ई सिगरेट, हुक्का जस्ता सुर्तीजन्य पदार्थको सेवन नै हो। अरूले गरेको धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिको स्वास्थ्यमा पनि खराब असर गर्छ। धुम्रपान गर्ने व्यक्तिलाई हृदयघातको लगभग 3 गुणा बढी हुन्छ।
8: मदिराको सेवन नगर्ने, रक्सी, बियर, वाइन, जाँड जस्ता मदिराको सेवन गर्दा हृदयघात, कलेजो सम्बन्धी रोग, पेट वा आन्द्रामा घाउ हुने, क्यान्सर र मानसिक असन्तुलन जस्ता समस्याहरू हुन सक्छन्। मदिराको सेवनले घरेलु हिंसा, अपराध र दुर्घटनालाई बढाउँछ।
7: शारीरिक रूपमा सक्रिय रहने, योग गर्ने, हिँडुल गर्ने, दौड़ने, साइकल चलाउने, पौडी खेल्ने आदि पसिना आउने गरी कम से कम 30 मिनट नियमित रूपमा व्यायाम गर्ने, शरीरको तौल बढी भए घटाउने, स्वस्थ तौल कायम गरी तन्दुरुस्त रहने,
9: नुन र चिनीको प्रयोग कम गर्ने, नुनिलो गुलियो र चिल्लो खानेकुरा खानाले क्यान्सर, मुटु रोग र मधुमेह हुने जोखिमलाई बढाउँछ। खानामा नुनको प्रयोग कम गर्ने, दिनको 5 ग्राम भन्दा कम खाने, गुलियो पेय पदार्थ, मिठाई, चकलेट जस्ता खानेकुराहरू कम खाने, चिया र कफीमा चिनी कम हालेर खाने, शुद्ध र सफा पानी पिउने, एक दिनमा कम्तीमा 2 लिटर पानी पिउने,
7: सन्तुलित खाना खाने, क्यान्सर, मुटु रोग, मधुमेह र दीर्घ श्वास प्रश्वास अवरोध सम्बन्धी रोग लाग्नबाट बच्न अन्न, दाल, गेडागुडी, दुध, दही, माछा, बोसो नभएको मासु, अण्डा, हरियो सागसब्जी र फलफूल सन्तुलित मात्रामा खाने, मौसमी ताजा फलफूल र सागसब्जी दैनिक प्रशस्त 4-5 पटक खाने, खानासँग नुन नहालेको सलाद नियमित खाने,
9: मानसिक तनावको व्यवस्थापन गर्ने, ध्यान तथा योग गर्ने, रिसलाई नियन्त्रण गर्ने, परिवार तथा साथीभाइसँग पर्याप्त मात्रामा समय बिताउने, घर तथा कार्यालयमा तनावमुक्त वातावरण सिर्जना गर्ने, घुमफिर र रमाइलो गर्ने,
7: उच्च रक्तचाप तथा नसर्ने रोगका अन्य जोखिमहरूलाई व्यवस्थापन गर्ने, उच्च रक्तचाप भएमा नियमित जाँच र उपचार गरी नियन्त्रणमा राख्ने, रगतमा चिनीको मात्रा बढेको, मधुमेह भएमा नियमित जाँच र उपचार गरी नियन्त्रणमा राख्ने, रगतमा चिल्लोपना बढेको, उच्च कोलेस्ट्रोल भएमा नियमित जाँच र उपचार गरी नियन्त्रणमा राख्ने, मोटोपना घटाई स्वस्थ तौल, उचाइ अनुसारको तौल कायम गर्ने,
9: आत्महत्या रोकथामका लागि निशुल्क हेल्पलाइन नम्बर 116 चौबिसै घण्टा सेवा उपलब्ध छ।
7: बागमती प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालय हेटौडा, जनस्वास्थ्य कार्यालय चितवन।
10: हेर्नु न नानीको बाबा,
7: नियन्त्रणमा राख्ने, रगतमा चिल्लोपना बढेको, उच्च कोलेस्ट्रोल भएमा नियमित जाँच र उपचार गरी नियन्त्रणमा राख्ने, मोटोपना घटाई स्वस्थ तौल, उचाइ अनुसारको तौल कायम गर्ने, आफ्नो

0: नानी के भयो, किन रोएको? विवाहको समय पनि नजिकै आइसक्यो, तिम्रो यो अवस्था देखेर हामी धेरै चिन्तित छौँ। के कुराको चित्त बुझेन छोरी?
1: हेर्नु न बाबा, विवाहमा खिच्ने भिडियो तथा फोटो त जहाँ पायो त्यही खिचेर कहाँ हुन्छ त?
0: ल छोरी, के गर्ने त, कहाँ छ त तिमीले रोजेको खोजेको जस्तो?
1: बाबा, हाम्रै पश्चिम स्टोनको सात नम्बर टाउनमा रहेको मिरर फोटो एन्ड भिडियोग्राफी छ नि।
0: ए छोरी, भइहाल्छ नि, तिम्रो इच्छा नै हाम्रो इच्छा हो, तिमी ढुक्क भएर बस। तिम्रो विवाहको लागि फोटो सुट र भिडियोग्राफीको लागि मिरर फोटो एन्ड भिडियोग्राफीलाई नै भनिहाल्छु नि। हामी कहाँ उच्च स्तरीय क्यामेराबाट अनुभवी फोटोग्राफरद्वारा कुनै पनि शुभ कार्यको भिडियो सुट गरिनुको साथै हरेक साइजका फोटो, लेमिनेसन, फ्ल्याक्स प्रिन्ट, कप प्रिन्ट, टी सर्ट प्रिन्ट गर्नुको साथै फोटो सम्बन्धी सम्पूर्ण काम गरिन्छ। मिरर फोटो एन्ड भिडियोग्राफी, भरतपुर महानगरपालिका, वडा नम्बर 19, शारदा नगर टाउन, चितवन।
1: सम्पर्क नम्बर 98 450 82 997,
2: 98 550 10 997।
3: के तपाईँ ल्यापटप कम्प्युटरको खोजीमा हुनुहुन्छ?
4: विगत 10 वर्षदेखि सम्पूर्ण ब्रान्डका ल्यापटप, कम्प्युटर, फोटोकपी, प्रिन्टर, सिसी क्यामेरा पाइने एकमात्र पसल लजिक कम्प्युटर, भरतपुर बीच सनौली बजार, चितवन। प्रोप्राइटर लोकनाथ लामिछाने। मोबाइल 98 550 52 754, 98 455 20 754, इमेल lok.logic2@gmail.com।
3: पुनश्च हामी कहाँ फायर एन्ड सेक्युरिटी अलार्म सिस्टम, इन्टरकम एन्ड एटेन्डेन्ट, साथै एएमसीमा पनि काम गरिन्छ। लोजिक कम्प्युटर, अ कम्प्लिट आइटी सोल्युसन।
5: होइन है दिदी, कतै हिँड्नुभयो यस्तो थोत्रो पुरानो डिस्प्ले फुटेको मोबाइल लिएर?
6: मेरो मोबाइल देखेर जहिले जिस्काउँछ यो कान्छाले, अब भनेको जस्तो राम्रो मोबाइल बनाउने ठाउँ हुन पाएन हाम्रो चनौली बजारमा?
5: ए दिदी, त्यसै म तपाईँलाई जिस्काउँछु त। ल यता सुन्नुहोस्, हाम्रै चनौली बजारमा रहेको कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउसमा डिस्प्ले फुटेका मोबाइलहरू एक्सचेन्ज हुन्छ नि। ल हेर्नुहोस् त, मैले नि पुरानो मोबाइल दिएर नयाँ एक्सचेन्ज गरेर ल्याएको। अनि अर्को कुरा नि दिदी, नयाँ मोबाइल किन्दा राम्रो खालको एयरफोन, मोबाइल कभर, मोबाइल ग्लास, लगभग 1200-1500 पर्ने मोबाइल एसेसोरिज उपहार स्वरूप पाइन्छ नि। साथै घडी, मोबाइलका चार्जर, कभर ग्लास, एयरफोन सँगै इलेक्ट्रोनिक सामान पनि सुपथ मूल्यमा पाइन्छ।
6: ए हो र, त्यसो भए म त हिँडिहाले कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउसमा पुरानो मोबाइल दिएर नयाँ मोबाइल ल्याउँछु। हजुर, विगत 20 वर्षदेखि तपाईँ हाम्रै चनौली बजारमा दक्ष एवं अनुभवी जनशक्तिहरूद्वारा सम्पूर्ण मोबाइल घडी मर्मत गरिनुका साथै सुपथ मूल्यमा बिक्री वितरण पनि गरिन्छ। सम्पर्क कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउस, भरतपुर बीच चनौली चौतारा आडैमा। प्रोप्राइटर कृष्ण न्यौपाने। मोबाइल 98 450 0 49 86।
7: लौ, चट्याङ पर्न आँटो, सबैजना यता आऊ त, यता यो ठुलो रुखको फेदमा बसौ।
8: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
9: हो र?
8: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
9: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
8: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोवेभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
9: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
8: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
10: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: अब चलाउनुहोस् इन्टरनेट र टिभी सँगै युट्युब एकै साथ सजिलैसँग डेबिट कार्ड क्रेडिट कार्ड ई सेवा कनेक्ट आइपिएसबाट सजिलै घर बसी इन्टरनेटको बिल भुक्तानी गर्न सकिने सम्पर्क 9801004477 क्लासिक टेक छोयो कि चल्यो
1: अफिस आउन जान साह्रै गाह्रो भयो एउटा साधन लिउँ कि भनेको विश्वासिलो र भरपर्दो ठाउँ कहाँ होला
2: लिन्छु मात्र होइन भटभटी रिकन्डिसन एन्ड ओक्सबाट लिइहाल न मैले त त्यहीँबाट लिएको अहिलेसम्म राम्रै चलिरहेछ
1: ए हो र म पनि त्यहीँ जानु पर्यो भाइले पनि बाइक सर्भिसिङ

0: भन्दै थियो एउटै ठाउँमा हुने भयो।
1: हामी कहाँ विभिन्न कम्पनीका मोटरसाइकलहरू मर्मत गरिनुको साथै सुपथ मूल्यमा पार्ट्सहरू र पुराना मोटरसाइकलहरू किनबेच पनि गरिन्छ।
0: प्राइटर अमित परसाई भटभटे रिकन्डिसन एन्ड वर्कसप भरतपुर 18 सनौलीबाट भीमनगर जाने बाटो। मोबाइल 98 550 82 751।
2: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 मेगाहर्ट्ज।

0: सूचना संगीत र मनोरंजन को अटूट साहिलो यो हो रेडियो साहिलो 99.8 मेगाहर्ज।
1: तपाई अहिले सुन्दै हुनुहुन्छ रेडियो साहिलो 89.8 मेगाहर्ज।
2: यतिखेर बेलुकाको 9:15 छ। अब यहाँले सुन्न सक्नुहुनेछ बीबीसी नेपाली सेवाको समाचार।

0: सफाई आइलेट सुंदर नूंचा रेडियो साइन 89.8 मेगाहर्ट्ज
1: यतिखेर बेलुकाको 9:15 छ। अब यहाँले सुन्न सक्नुहुनेछ बीबीसी नेपाली सेवाको समाचार।

0: मित्र दाहालको नमस्कार। आज कार्यक्रममा मित्रवास पीड़ित र सरकार बीच नौ हुँदे सहमति कार्यान्वयन हुनेमा कति विश्वास छ?
1: इमानदारपूर्वक सहमति कार्यान्वयन भयो भने मित्रवास पीड़ितहरूले न्याय पाउँछन् भन्ने हामीलाई चाहिँ विश्वास छ।
0: विपद सम्बन्धी पूर्व सूचना पहिला भन्दा कसरी प्रभावकारी बनाइँदैछ?
2: एसएमएस त्यसको ठाउँमा कल पठाउन सकियो भने नउठाउँदा समय बजिरहेको छ, त्यसले अलिक प्रभावकारी हुन्छ कि भन्ने एउटा छ।
0: हाइड्रोलोजिस्ट विनोद पराजुली र अमेरिकी हवाई आक्रमणमा आफ्नो सार्वजनिक संरचनालाई निशाना बनाइएको इरानको आरोप। तर शुरूमा प्रमुख विश्व समाचार।
3: पवन राज पौडेलबाट समाचार सुन्नुहोस्। कुवेतको सेनाले इरानी ड्रोन हमलामा आफ्ना केही सैनिक घाइते भएका जनाएको छ। यसअघि त्यहाँका अधिकारीहरूले उक्त आक्रमणमा एउटा विद्युत उत्पादन केन्द्र र पानी प्रशोधन केन्द्रहरूमा क्षति पुगेको बताएका थिए। इरानले आफूले कुवेत र बहरेनका साथै जोर्डन र सिरियामा रहेका अमेरिकी सैन्य संरचनालाई निशाना बनाएको भनेको छ। त्यसको पुष्टि भएमा यो थाहा भएसम्मको सिरियामाथिको पहिलो आक्रमण हुनेछ। पछिल्ला घटनाक्रमबारे जेरुसलेमबाट बीबीसीकी बारबरा कुवेती अधिकारीहरूले विद्युत उत्पादन केन्द्रमा भएको आक्रमणका कारण आगलागी भएको र उत्पादन अवरूद्ध भएको बताएका छन्। भलै अग्नि नियन्त्रकहरूले आगो निभाइसकेका थिए। तेहरानले आफूले गरेको कार्यवाही पाँचवटा पुल, एउटा रेल स्टेशन र एउटा विमानस्थलमा समेत भएका घातक अमेरिकी आक्रमणहरूको जवाफ स्वरूप भएको बताएको छ। अमेरिकी पक्षले भने केवल सैन्य अड्डाहरूलाई निशाना बनाइएको उल्लेख गरेको छ। बीबीसीकी बारबरा प्लेट असर युद्धका कारण ऊर्जा आपूर्तिमा दबाव बढ़ेकाले इरानी नागरिकहरूलाई बिजुलीको प्रयोग घटाउन भनिएको छ। दक्षिण अफ्रिकी अधिकारीहरूले आप्रवासन नियन्त्रण अभियानलाई तीव्र बनाइरहँदा सयौं विदेशी नागरिकहरू घर फर्कन सहयोग खोज्दै दूतावासहरू बाहिर जम्मा भएका छन्। नाइजेरिया र मलावीका दूतावास बाहिर ठूलो संख्यामा मानिसहरू शिविर बनाएर बसेका र देशका विभिन्न स्थानबाट मानिसहरू आउने क्रम जारी रहेको विवरणहरू आएका छन्। घर फर्कन चाहने मानिसहरूको बढ़दो संख्या व्यवस्थापन गर्न कतिपय देशहरूलाई कठिन भइरहेको छ। ब्रिटेनको सत्तारूढ़ लेबर पार्टीले आधिकारिक रूपमा एन्डी बर्नमलाई आफ्नो नयाँ नेता घोषणा गरेको छ। यसले उनलाई कियर स्टारमरका ठाउँमा प्रधानमन्त्री बन्ने बाटो खोलिदिएको छ। यसअघि मन्त्री रहिसकेका बर्नमले हालै उनैका लागि भनेर खाली गरिएको संसदीय सीट जितेका थिए। उनले ग्रेटर म्यान्चेस्टरका मेयरका रूपमा लगभग एक दशक काम गरेका छन्। पार्टी नेताका रूपमा आफ्नो पहिलो भाषणमा उनले उनैको शब्दमा आशा फर्काउने प्रतिबद्धता व्यक्त गरे। भारतले विश्वकै सबैभन्दा ठूलो रेल सञ्जाल मध्येको एउटालाई आधुनिक करण गर्ने प्रयासका क्रममा पहिलो पटक हाइड्रोजन ऊर्जाबाट चल्ने रेल शुरू गरेको छ। यो सँगै कार्बन उत्सर्जन घटाउने उद्देश्यले उक्त प्रविधिको परीक्षण गरिरहेका केही सीमित देशहरूको सूचीमा भारत पनि सामेल भएको छ। दशवटा डब्बा भएको उक्त रेल उत्तरी राज्य हरियाणामा पर्ने जिन्द र सोनीपत बीचको 90 किलोमिटर दूरीमा सञ्चालन हुनेछ। र छिमेकी इराकमा रहँदै आएको इरानको एउटा विपक्षी समूहले ड्रोन र रकेट आक्रमणमा आफ्ना 9 सदस्य मारिए जनाएको छ। कोमौला पार्टी कुर्द इरानीहरूको समूह हो र उत्तरी इराकको सुलेमानिया शहर नजिकै उनीहरूको एउटा आधार क्षेत्र छ। त्यसका एकजना प्रवक्ताले आज सबेरै त्यहाँ हमला भएको र त्यसका लागि इरानी सरकार जिम्मेवार रहेको बताएका छन्। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा तपाईलाई पुनः स्वागत छ। एक साता भन्दा बढ़ी समयदेखि आन्दोलनरत रहेका मित्रवास पीड़ित र सरकार बीच पटक पटकको छलफल र घण्टौं लामो वार्तापछि नौ हुँदै सहमति भएको सहभागीहरूले बताएका छन्। सहमतिसँगै पीड़ित पक्ष आन्दोलन स्थगित गर्न सहमत भएको सरकारी पक्षले जनाएको छ। सरकारले मित्रवासलाई आर्थिक अपराध मानेर त्यो पूर्ण उन्मूलन भएको घोषणा गर्न आगामी मन्त्री परिषद बैठकमा प्रस्ताव लैजाने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। वार्तामा देखाएको सक्रियताले आफूहरू पनि यसपटक सहमति कार्यान्वयन हुनेमा विश्वस्त रहेको आन्दोलनरत पक्षले बताएको छ। सुनौ गनी अन्सारीको यो रिपोर्ट।
4: दुई पक्ष बीच भएको सहमति अनुसार गृह मन्त्रालयले 3 महिनाभित्र यो समस्याको समाधानका लागि एउटा विशेष विधेयकको मस्यौदा तयार गरी मिटर ब्याज नियन्त्रण सम्बन्धी ऐन निर्माण गर्नेछ। त्यसले मुद्दा हेर्न छुट्टै न्यायाधिकरण, पीड़ितको सम्पत्ति फिर्ता र उचित क्षतिपूर्तिको ग्यारेन्टी गर्ने सरकारी पक्षले उल्लेख गरेको छ। वडा कार्यालयमा लेनदेन प्रमाणीकरण गर्दा रकमको वैधानिक स्रोत र ब्याङ्क कारोबारको प्रमाण अनिवार्य गरिनुका साथै आपराधिक लाभ वा भ्रष्टाचारको रकम मिटर ब्याजमा लगाउनेहरूमाथि कडा कार्यवाहीको व्यवस्था गरिने सहमतिमा उल्लेख छ। नयाँ ऐनमा वास्तविक भन्दा बढी रकमको कागज बनाउने, ब्याजलाई सवामा जोड्ने, ऋणीलाई भरपाई नदिने, बढी ब्याज लिने, धम्क्याउने, शारीरिक एवं मानसिक शोषण गर्ने, खाली चेक वा कागजमा जबरजस्ती सही गराउने र सम्पत्ति हत्याउने कार्यलाई अपराध मानिने प्रधानमन्त्री सचिवालयले जनाएको छ। यी सहमतिले खास गरी 3 महत्वपूर्ण उपलब्धि भएको वार्तामा सहभागी मिटर ब्याज पीड़ित नवीन निर्गले बीबीसीलाई बताए।
1: यो पटक हामीले 3 उपलब्धि निकालेका छौँ। पहिलो उपलब्धि छ मिटर ब्याज जो कुप्रथा थियो आर्थिक अपराधका रूपमा समाजमा थियो त्यसलाई उन्मूलनको घोषणा गर्ने राज्यले भनेर पहिलो सहमति गरेका छौँ। दोस्रोमा चाहिँ त्यो राजनीतिक घोषणापछि पूर्ण ऐन निर्माण गर्ने र तेस्रो कुरा चाहिँ एउटा विशेष अदालत मार्फत न्यायिक निरूपणको प्रक्रिया अगाडि बढाउने भन्ने 3 दीर्घकालीन विषयका उपलब्धिहरू छन्। इमानदारपूर्वक सहमति कार्यान्वयन भयो भने चाहिँ अब मिटर ब्याज पीड़ितहरूले न्याय पाउँछन् भन्ने हामीलाई चाहिँ विश्वास छ।
4: सहमति पालना गराउने दिशामा निरन्तर खबरदारी गरिरहने पीड़ित पक्षले जनाएको छ। फेरि वार्तामा सहभागी नवीन निर्गल।
1: अहिलेको सम्झौता कार्यान्वयन भएन भने त फेरि लगत्तै आन्दोलनको कार्यक्रमहरू घोषणा गर्छौँ, अर्को ढंगको रचनात्मक कार्यक्रम घोषणा गर्छौँ।
4: गत असार 25 जनकपुरको तृतीया गाछीबाट पैदल न्याय मार्च 12 निजगढ पुगेको तेस्रो दिन गृहमन्त्री सुदन गुरूङ र पीड़ित पक्षबीच काठमाण्डुमा वार्ता टोली गठन गर्ने सहमति भएको थियो। 12 सिमरामा सरकारी टोली र पीड़ितका प्रतिनिधिहरूबीच भएको मौखिक सहमतिलाई लिखित सम्झौताको रूप दिइएको सहभागीले बताएका छन्। गनी अन्सारी, बीबीसी, काठमाण्डू।
0: अब एउटा विषय संक्षेपमा। नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल विरूद्ध हिजो दायर भएको सम्पत्ति शुद्धिकरण सम्बन्धी मुद्दामा आज विशेष अदालतले साधारण तारिकमा उनलाई छाड्न आदेश दिएको छ। अदालतका सदस्यहरू नारायण प्रसाद पौडेल, दिल्ली रत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले पौडेललाई थुनामै राखेर वा धरौटी मागेर मुद्दा अघि बढ़ाउन आवश्यक नरहेको निर्खियल निकालेको हो। अदालतले पौडेलको संलग्नता तत्काल प्राप्त प्रमाणबाट नखुलेको आरोप माथि उनले इन्कारी बयान दिएको र व्यवसायी दीपक भट्टसँग वित्तीय कारोबार गरेको अनि सम्पत्ति वा लाभ प्राप्त गरेको नदेखिएको भन्दै उनलाई सामान्य तारिकमा छाड्न आदेश दिएको हो। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले नेता पौडेललाई गएको असार 8 सुर्खेतबाट पक्राउ गरेको थियो। उनी त्यस यता हिरासतमा रहँदै आएका थिए। अब अर्को विषय। नेपालमा मौसमी विपदबारे हालसम्म एसएमएस र टोल फ्री नम्बर मार्फत पूर्व सूचना दिँदै आइएकोमा यो मनसूनदेखि पूर्व सूचनालाई प्रभावकारी बनाउन फोन कल मार्फत पनि दिइने एक अधिकारीले बीबीसीलाई बताएका छन्। जल तथा मौसम विज्ञान विभागले यो वर्ष पानी थोरै पर्ने अनुमान गरे पनि परेका बेला ठूलो पर्ने र त्यसले जोखिम उत्तिकै निम्त्याउने जनाएको छ। पछिल्ला वर्षहरूमा मौसम सम्बन्धी पूर्वानुमान भरपर्दो देखिन थाले पनि त्यस सम्बन्धी सूचना सम्प्रेषण प्रभावकारी नभएको भन्दै त्यसतर्फ ध्यान दिन विज्ञहरूले सुझाउने गरेका छन्। यसै सन्दर्भमा साथी गनी अन्सारीले विभाग अन्तर्गतको बाढ़ी पूर्वानुमान शाखाका प्रमुख वरिष्ठ हाइड्रोलोजिस्ट विनोद पराजुलीलाई सम्पर्क गरी शुरूमा तपाईहरूले सूचना सम्प्रेषण प्रभावकारी बनाउन के गरिरहनु भएको छ भनेर सोधेका छौं।
2: एसएमएस मार्फत सूचना पठाउँदाखेरि एसएमएस धेरैले नहेर्ने, रातिको समयमा पनि एसएमएसले मान्छेलाई बिउजाउने भएन, तर त्यसको ठाउँमा कल पठाउन सकियो भने कम्तीमा नउठाउँदासम्म त्यो बजिरहेको छ, त्यसले चाहिँ अलिक प्रभावकारी हुन्छ कि भन्ने एउटा छ। तर अब त्यसमा केही सीमितताहरू पनि देखिने, जस्तै धेरै मान्छेलाई एकचोटि कल पठाउँदाखेरि नेटवर्कमा कन्जेसन हुने समस्या, त्यस कारणले गर्दाखेरि चाहिँ त्यस्तो कलहरू चाहिँ हामी विपद रेस्पोन्डरहरूलाई अलिक महत्वपूर्ण व्यक्तिहरूलाई जस्तै पालिकाको कुरा गर्दाखेरि मेयरलाई, उपमेयरलाई, वडा अध्यक्षहरूलाई, त्यहाँको कम्युनिटीको चाहिँ डिजास्टर म्यानेजमेन्ट हेर्ने रेड क्रस त्यस्ता संस्थाहरू जसले कल पाए पछाडि उसले समुदायलाई जिउँदाउन सक्छ त्यस्तो मान्छेहरूलाई चाहिँ कल पठाउने भन्ने किसिमबाट पनि यसरी देखि अहिलेको यामयुमा नपरे पनि त्यो छलफल भएर निर्क्योल भएको विषय छ, त्यसमा हामी त्यो मजिस्ट्रेटमा चाहिँ काम गर्छौँ।
4: त्यसै गरी कति प्रकारका विपद वा प्रकोपहरू बारे यस्तो जानकारी गराइनेछ?
2: बाढी पहिरो त्यस्तै गरेर आकस्मिक बाढीको कुरा हुन्छ, अग्निताल विस्फोटका कुरा, भारी वर्षा, तातो हावाको लहर, शीतलहर, आँधी हुरी होइन तट्याङ, यी सबै कुराहरू समेटेका छौँ। तर अब जलतथा मौसम विज्ञान विभागको पनि सीमितता के छ भने हामी पूर्व अनुमान र पूर्व सूचना दिने नै गरी यस्तै तातो हावाको सन्दर्भमा अथवा तट्याङको सन्दर्भमा पूरा तयार पनि छैन, तर भविष्यमा हामी त्यसमा पनि जान्छौँ भनेर अहिले हाम्रो समझदारी पत्रमा चाहिँ सबै प्रकोपहरू परेका छन्। हामीले अहिलेसम्म गरिराखेको चाहिँ बाढी र भारी वर्षाको लागि सँगै हाम्रो हिमकाल विस्फोटको केसमा पनि सोरोल्पा र इम्जा जस्ता ठूला हिमकालमा चाहिँ एसएमएस जाने प्रबन्ध चाहिँ मिलाएका छौँ। तर त्यो हुनको लागि चाहिँ हाम्रो ठाउँमा जडान भएका केन्द्रहरूले हामीलाई पहिला त्यहाँ भएको विपदको सूचना चाहिँ दिनुपर्ने हुन्छ। म यो अलिकति आकस्मिक रूपमा फुट्न सक्ने र त्यसको सूचना समयमै हामीले प्राप्त गर्न सकेनौँ भने केही क्षणमै त्यो चाहिँ ठूलो बाढी भएर तल आइसक्ने भएको कारणले त्यसमा केही चुनौती चाहिँ छ, तर पनि हामीले अहिले यो यामुई मार्फत त्यसलाई पनि सम्बोधन चाहिँ गरेका छौँ।
4: र यी सेवा जुन दिने भनिएको छ त्यो निश्चित क्षेत्रमा केन्द्रित रहन्छ, अलिक बढी जोखिम भएका क्षेत्रमा अथवा कस्तो हुन्छ त्यसबारे पनि?
2: महत्वपूर्ण प्रश्न हो। यसमा चाहिँ अहिले 273 हामीले बाढीग्रस्त क्षेत्रहरू विगत पारेका घटनाका आधारमा तय गरेका छौँ र ती क्षेत्रमा चाहिँ अहिले जान्छ। तर अब बिस्तारै हाम्रो स्वचालित अवलोकन प्रणाली पनि दुर्गम क्षेत्रहरूमा विस्तार हुँदै जाँदा, नयाँ नदीहरूमा विस्तार हुँदै जाँदाखेरि त्यो चाहिँ भविष्यमा पढ्दै जान देखिन्छ। अब अहिले हामी 67 बाढीको कुरा गर्दाखेरि देशका प्रमुख नदी नालाहरू चाहिँ छुटेका छैनन्, तर अब ससाना खोला खोल्सीहरूमा पनि बाढी आउने र त्यसको प्रभाव पार्ने क्रम बढ्दै गएको देखिया छ। पछिल्लो जलवायु परिवर्तन लगायतको प्रभावको रूपमा पनि त्यसलाई सम्बोधन गर्न सकिने गरी यामयुमा प्रबन्ध छ, र हामी त्यसको लागि तयार हुनको लागि चाहिँ अझै तयारी गर्न पाइन्छ।
4: अहिलेलाई चाहिँ पश्चिम राप्ती, कन्काई, कोशी, बागमती, नारायणी, बबई, कर्णाली, महाकाली लगायत नदी तटीय क्षेत्र पर्ने भए
2: ती नदीहरू र तिनका उपजलाधारसम्म जस्तै हामी सप्तकोशी भन्छौँ, सातवटै कोशीहरूमा पहाड़ी क्षेत्रसम्म हाम्रो चाहिँ अहिले यो एसएमएस जाने प्रणाली चाहिँ छ। काठमाडौँ पोखरा शहरी क्षेत्र पनि त्यसमा समेटिएको छ। अझै नसमेटिएको क्षेत्र भनेको चाहिँ अलिकति दुर्गम क्षेत्रहरू, उच्च हिमालय क्षेत्रहरू, ती क्षेत्रहरू चाहिँ समेट सकिएको छैन, त्यसलाई हामी बिस्तारै समेट्दै जाँदैछौँ।
4: यहाँले जुन गर्दै आउनु भएको छ यो काम, पूर्व सूचना दिने काम, यसप्रति कस्तो प्रतिक्रिया, कतिको प्रभावकारी?
2: दुईवटा तथ्याङ्कले यसलाई पुष्टि गर्छ यसको प्रभावकारिता। पहिलो चाहिँ गृह मन्त्रालय राष्ट्रिय विपद जोखिम नियन्त्रण व्यवस्थापन प्राधिकरणको विभिन्न विपदहरूबाट भएको खास गरी मानवीय क्षतिको चाहिँ आँकडा हेर्ने भने पछिल्लो दशक बनाउन एकदमै घट्दै गएको देखिएको छ। हामी उदाहरणको रूपमा पश्चिम राप्तीलाई नै हेर्ने गर्छौँ। यहाँ चाहिँ सन् 2014 हामीले पूर्व सूचना प्रणाली र यो विभिन्न चाहिँ यो 2016 चाहिँ एसएमएस प्रणाली विभिन्न जुन प्रयोगमा ल्यायौँ, त्योभन्दा अगाडि मानवीय क्षति 19-20 र औसत हेर्ने भने 8-9 क्षति हामीले वार्षिक देख्ने गरेका छौँ। तर अब यो पछिल्लो दशक त्यो पूर्व सूचना प्रणाली स्थापना भइसके पछाडि चाहिँ त्यहाँ 2 मात्रै छ भनेको यसको प्रभावकारिता चाहिँ सिद्ध भएको छ। अब यसमा पूर्व सूचना प्रणालीको मात्रै भूमिका नहुन पनि सक्छ, विभिन्न अन्य प्रविधिको पनि त्यसमा आंशिक भूमिका हुन सक्छ, तर हाम्रो विश्वास के हो भने यसमा पूर्व सूचना प्रणाली पूर्वानुमान प्रणालीको प्रमुख भाग चाहिँ छ।
0: उनी थिए जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान शाखाका प्रमुख वरिष्ठ हाइड्रोलोजिस्ट विनोद पराजुली साथी गनी अन्सारीसँग कुरा गर्दै। अब अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग। इरानले पछिल्ला हवाई आक्रमणका क्रममा अमेरिकाले आफ्ना सार्वजनिक संरचनाहरूलाई निशाना बनाएको आरोप लगाएको छ। उसले आफूले पनि कुवेत र बाहरेनका साथै जोर्डन र सिरियामा रहेका अमेरिकी सैन्य संरचनालाई निशाना बनाएको भनेको छ। यसबीचमा कुवेतको सेनाले इरानी ड्रोन हमलामा आफ्ना केही सैनिक घाइते भएका जनाएको छ। बीबीसी विवरणहरूमा आधारित यो रिपोर्ट सुनौ पवनराज पौडेल।
3: बीबीसी भेरिफाईले इरानको होर्मोजगान प्रान्तको एउटा पुलमा आक्रमण भएको पुष्टि गरेको छ। अमेरिकी सेनाको सेन्ट्रल कमाण्डले निशाना बनाइएका स्थानहरूको सूची सार्वजनिक गरेको छैन, तर ती आक्रमणको उद्देश्य उसैका शब्दमा इरानी सैन्य क्षमतालाई अझ कमजोर बनाउनु रहेको जनाएको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले तेहरानलाई वार्तामा फर्काएर युद्ध अन्त्य गर्न दबाव दिन इरानका पुलहरू र विद्युत केन्द्रहरूमा आक्रमण गर्ने चेतावनी दिएका छन्। लगातार 6 रातसम्म अमेरिकाले इरानमा हवाई आक्रमण गरिरहेको हो।
0: हवस् त यसका साथै बीबीसी नेपाली सेवाको आजको कार्यक्रम यही सकिन्छ। अब सोमबार बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यति बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: साहिनो समय सूचक अहिले रातिको 9 बज्यो 8:09 PM
1: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 MHz।

0: कार्यक्रममा शिशुको साटो मही वितरण हुँदा खुशी मानेको पोखरेलको भनाई छ। स्वास्थ्यको ख्याल गर्दै मौलिकता परम्परा तथा संस्कृति पनि बचाई राख्ने तथा प्रवर्धन गर्न कार्यक्रममा सहभागीलाई मही खुवाउन शुरू गरिएको उहाँको भनाई छ। अब महासंघले आयोजना गर्ने कार्यक्रममा खाजा खुवाउँदा प्लास्टिकका प्लेटको साटो सालका टपरी प्रयोगमा ल्याउने समेत उहाँले जानकारी दिनुभयो। उहाँले भन्नुभयो, हामीले त महासंघको कार्यक्रममा खाजाका रूपमा चिल्लो र धेरै समय अघि पकाइएको परिकार भन्दा दही चिउरा नै प्रयोग गर्ने गरेका छौं। बिहानी सामुदायिक वन मूर्तियाका अध्यक्ष दिनेश थापाले सार्वजनिक कार्यक्रममा यसरी पहिलो पटक शिशु पदार्थको सट्टा मही वितरण गरेको देख्दा असाध्य खुशी लागेको बताउनुभयो। उहाँले भन्नुभयो, हामी बुढापाकाहरूले मात्र दही महीको महत्व बुझेका छौं, त्यसैले यसको सकारात्मक प्रयास हुनु त असाध्यै राम्रो हो। अनेक खाले चिज पदार्थ भनेपछि हुरुक्क हुनेमा विभिन्न स्वास्थ्य समस्या बढ़ेको आफूले पाएको थापाको भनाइ छ। अहिलेका धेरै मानिसले मही खानै छाडिसकेको अवस्थामा सार्वजनिक कार्यक्रम मार्फत नै महीको प्रवर्धन गर्नु अत्यन्त सकारात्मक भएको थापाले बताउनुभयो। चिकित्सकहरूका अनुसार मही पिउनु स्वास्थ्यका लागि अत्यन्त लाभदायक हुन्छ।
1: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
2: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: एसेसरीज। एलजी ले आयो नया एलजी एसेंशियल सीरीज, अब किफायती मूल्य में रेफ्रिजरेटर, वॉशिंग मशीन, एसी को कंप्लीट रेंज, 10 वर्ष को वारंटी सहित 0% नो कॉस्ट ईएमआई, नागरिकता भए पुग्छ, हर एक घर को खुशी घर घर में एलजी। एलजी लाइफ गुड।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। यो तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: संविधान संशोधन बहस पत्र तयार पार्ने कार्यदलले 245 धारामा संशोधन गर्नुपर्ने सुझाव सहितको प्रतिवेदन सरकारलाई बुझाएको छ। संविधानका कुल 308 धारा मध्ये करिब 80% धारामा संशोधन गर्नुपर्ने सुझाव प्रतिवेदनमा उल्लेख गरिएको हो। सरकारबाट गठित कार्यदलले यति धेरै धारा संशोधनको प्रस्ताव गरेपछि संवैधानिक कानूनविदहरूले पनि संविधान नै पुनर्लेखन गर्न खोजिएको टिप्पणी गरेका छन्। प्रधानमन्त्री वारेन्द्र शाहका राजनीतिक सल्लाहकार असीम शाहको नेतृत्वमा गठित कार्यदलले सरकारवाला व्यक्ति तथा विज्ञसँग गरेको छलफलमा प्राप्त सुझावलाई समेटेर प्रतिवेदन तयार गरिएको जनाएको छ। कार्यदलको प्रतिवेदनका धारा 274 अनुसार नेपालको सार्वभौमिक सत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र जनतामा निहित सार्वभौम सत्ता बाहेक सबै धारामा संशोधनको सुझाव आएको उल्लेख छ। कार्यदलले प्रतिवेदन बिहिबार बुझाएको हो। कार्यदलले प्रतिवेदन बुझाए पनि संविधान संशोधनलाई साझा दस्तावेज बनाउने अपूर्व अवसर गुमाएको संविधानभित्र राजनीतिक दलका नेताहरूले टिप्पणी गरेका छन्। मन्त्री परिषदले संसदमा रहेका सबै दलको प्रतिनिधित्व रहने गरी 16 चैतमा कार्यदल गठन गरेको थियो, तर कार्यदलमा कांग्रेसले प्रतिनिधि पठाएन। एमाले तोकेका प्रतिनिधि बैठकमा सहभागी नै भएनन्। 22 असारमा नेकपा, लोसपा, जसपा र राष्ट्रिय

0: मोर्चाका प्रतिनिधि कार्यदलबाट बाहिरिएका थिए। संविधान संशोधनको संवेदनशीलतालाई हेरेर कार्यदल गठन गरेको जस्तो देखिएको थिएन। देशका नागरिकलाई प्रतिनिधित्व गर्ने दलहरूलाई बाहिर राखेर जान सकिँदैन, वरिष्ठ अधिवक्ता निमार्जन आचार्यको भनाइ छ। त्यस्तै वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईका अनुसार कार्यदलमा सहभागी दलका प्रतिनिधिहरू बाहिरिएपछि यसको औचित्य समाप्त भएको थियो। औचित्य सकिएको कार्यदलले बुझाएको प्रतिवेदनको के अर्थ हुन्छ र टीकाराम भट्टराईको भनाइ छ। त्यस्तै संयोजक बहसपत्र तयार पार्ने कार्यदलका संयोजक असीम शाहका अनुसार प्राप्त सुझावलाई जस्ताको त्यस्तै राखेर प्रतिवेदन तयार गरेका छौं। अन्य दलसँग संवाद गर्न प्रधानमन्त्री र पार्टी सभापतिका लागि यो दस्तावेजले ढोका खोलेको असीम शाहको भनाइ छ। प्रधानमन्त्री बालेन्द्र शाहका अनुसार संविधान संशोधनबारे अहिले बहसपत्र तयार गर्ने हो, सरकारवाला सबै क्षेत्रसँग यसबारे कार्यदलले कुरा गरेको छ, अहिले संविधान संशोधन प्रक्रिया शुरू गरिहाल्ने होइन, प्रधानमन्त्री बालेन्द्र शाहको भनाइ छ। बहसपत्र तयार पार्ने कार्यदलले संविधान संशोधनलाई साझा दस्तावेज बनाउने अपूर्व अवसर गुमाएको संविधानविदहरूको टिप्पणी छ। कार्यदलको प्रतिवेदनलाई सामान्य सन्दर्भ सामग्रीका रूपमा लिई सबै राजनीतिक दल समेट्न सरकारलाई संविधानविदहरूले सुझाव दिएका छन्। संविधान संशोधन गर्न खोजिएको कि पुनर्लेखन शीर्षकमा आजको कान्तिपुर दैनिकमा यो खबर छ।
1: नागरिक दैनिकमा पाँच मन्त्री हटाइँदै बालनका लागि अवसर कि चुनौती शीर्षकमा खबर छापिएको छ। सिंहदरबारभित्र पछिल्ला केही दिन यता एउटा चर्चा तीव्र रूपमा बढ़दै गइरहेको छ। प्रधानमन्त्री बालेन्द्र शाह बालेन नेतृत्वको सरकारले पाँच मन्त्रीलाई हटाएर नयाँ मन्त्री राख्ने तयारी गरेको छ। औपचारिक बहसको विषय नभए पनि यस विषयमा राजनैतिक वृत्त, प्रशासनिक संयन्त्र र सत्ता निकट वृत्तमा राम्ररी नै चर्चा पाइरहेको छ। चर्चामा रहेका मन्त्रीहरूमा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्ले, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता, सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हा, कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरी तथा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी छन्। यसरी यदि यो चर्चा निर्णयमा परिणत भयो भने यो सरकार बने यताकै सबैभन्दा ठूलो मन्त्री परिषद पुनर्गठन हुनेछ। यसले सरकारको कार्यशैली, सत्ता समीकरण र आगामी राजनैतिक दिशाबारे पनि नयाँ बहस शुरू गर्ने निश्चित देखिएको छ। सरकारको औपचारिक धारणा सार्वजनिक भइसकेको छैन, तर सिंहदरबार स्रोतका अनुसार सरकारभित्र कार्य सम्पादन समीक्षा, आगामी नीति कार्यान्वयन र राजनैतिक सन्तुलनका विषयमा विभिन्न तहमा छलफल भइरहेका छन्। यही पृष्ठभूमिमा केही मन्त्री परिवर्तन हुन सक्ने चर्चा चुलिएको हो। यद्यपि अहिलेसम्म मन्त्री परिषद पुनर्गठन सम्बन्धी न सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीले केही बोलेको छ, न सरकारका तर्फबाट कुनै विषय बाहिरिएको छ, छ त आन्तरिक रूपमा औपचारिक टीका टिप्पणी मात्र। मन्त्री फेरबदलको चर्चाका पछि सरकार र मन्त्रीहरूको कार्यशैली, नयाँ नीति तथा कार्यक्रम र बजेट तथा प्रधानमन्त्रीको हस्तक्षेपकारी शैलीको चर्चा हुने गरेको छ। चिया चर्चामा भएको छलफल र सिंहदरबार परिसरमा हुने कुराकानीको तारतम्यतालाई हेर्दा मन्त्री फेरबदलका तीन विषय प्राथमिकतामा उठेको विश्लेषण गरिएको छ। आजको नागरिक दैनिकमा यो खबर छापिएको छ।
0: प्रधानमन्त्री बालेन्द्र शाह बालेनले असार 25 गते नेपाल उद्योग वाणिज्य संघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सका पदाधिकारीसँग सिंहदरबारमा छलफल गरे। उक्त भेटमा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेलाई बोलाएनन्, बरू व्यवसायी समेत रहेकी सांसद विदुषी राणालाई छलफलमा सँगै राखे। झण्डै दुई तिहाई बहुमतको सरकार बने पनि निजी क्षेत्र उत्साहित नभएपछि प्रधानमन्त्री शाह श्रृंखलाबद्ध भेटघाटमा व्यस्त छन्। उद्योगी व्यवसायीसँग छलफल गरेपछि उनले असार 26 निर्माण व्यवसायीसँग भेट गरे। लगत्तै ऊर्जा क्षेत्रका प्रतिनिधि, व्यवसायी, स्वतन्त्र ऊर्जा उत्पादकको संस्था, नेपाली पानका अध्यक्ष सहित पदाधिकारीलाई बोलाए, तर यी कुनै पनि भेटघाटमा अर्थमन्त्री वाग्लेलाई राखेनन्। यसले प्रधानमन्त्री र अर्थमन्त्रीबीच दूरी बढ़ेको संकेत गरेको छ। प्रधानमन्त्री शाहको यो शैली अर्थमन्त्री वाग्लेलाई चित्त बुझेको छैन। उनले पार्टी सभापति रवि लामिछानेलाई पनि यसबारे गुनासो गरिसकेका छन्। 28 असारमा बुढानीलकण्ठ स्थित आफ्नै निवासमा आएका शाहसँग सभापति लामिछानेले यसबारे सोधेका थिए। राजसभा स्रोतका अनुसार शाहले उल्टै पर्फर्मेन्स देखाउन नसकेका केही मन्त्रीहरू हटाउनुपर्ने प्रस्ताव गरेका थिए। त्यसरी हटाउन चाहेका मन्त्रीहरूमा अर्थमन्त्री डाक्टर वाग्लेको पनि नाम सुनेपछि लामिछानेले उक्त प्रस्ताव अस्वीकार गरे। उल्टै उनले प्रधानमन्त्रीको सचिवालयका केही सदस्य हटाउन सुझाव दिए। व्यवसाय पृष्ठभूमिबाट आएकी सांसद विदुषी राणालाई व्यवसाय संघको भेटमा सघी राखेर प्रधानमन्त्री शाहले अर्थमन्त्री वाग्लेलाई तर्साउन खोजेको चर्चा राष्ट्रपाभित्रै छ। सांसद राणाले प्रधानमन्त्री संघको निजी क्षेत्रको भेट निकै फलदायी भएको र प्रधानमन्त्री संघको छलफलले उद्योगी व्यवसायी उत्साहित भएको बताएकी थिइन्। अर्थमन्त्री वाग्लेसँग प्रधानमन्त्री बालिनले कुरा नमिलेको शुरूकै दिनदेखि हो। सरकार गठन लगत्तै उनले वाग्लेको पहिलो विदेश भ्रमण नै रोकिदिएका थिए। अमेरिकाको वाशिङटन डीसीमा भएको अन्तर्राष्ट्रिय मुद्रा कोष आईएमएफको स्प्रिड मिटिङमा मन्त्री स्तरीय सहभागिता सम्बन्धी अर्थमन्त्रीको प्रस्ताव प्रधानमन्त्रीले स्वीकृति गरिदिएनन्। त्यस्तै अर्थनीतिमै मतभिन्नता, कार्य सम्पादनमा असन्तुष्टि, निजी क्षेत्रसँगको छलफलमा अर्थमन्त्री बाइपास, बजेट अघि भित्राइएका गाड़ी र करको दर हेरफेर विवाद, सोडिमको अमेरिका भ्रमण अस्वीकृत लगायतका उपशीर्षकमा चिसियो बालेन सोडिम सम्बन्ध शीर्षकमा मध्याह दैनिकमा यो खबर छ।
1: आजका पत्र पत्रिकाहरूमा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल रिहा भएको सम्बन्धी समाचारहरू छापिएका छन्। विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई साधारण तारिखमा रिहा गर्न आदेश दिएको छ। सम्पत्ति शुद्धिकरणको कसुरमा विशेषले साधारण तारिखमा छान्न भनेको हो। उनलाई गत 8 असारमा पक्राउ गरी मुद्दा दायर गरिएको थियो। पौडेलले लाभ लिएको भन्ने पर्याप्त आधार नभएको भन्दै उनलाई अदालतले साधारण तारिखमै छाड्न भनेको हो। उनलाई 20,90,00,000 बिगो कायम गरी मुद्दा दायर गरिएको थियो। बिचौलिया दीपक भट्टलाई फाइदा हुने गरी निर्णय गरेर लाभ लिएको अभियोग पौडेलमाथि लगाइएको छ।
0: विगत 9 दिनदेखि जारी मिटर ब्याज विरोधको आन्दोलन स्थगित भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा शुक्रबार बिहान 9 बजेदेखि शुरू भएको सरकारी वार्ता टोली र पीड़ित पक्ष बीच साढ़े 5 बजे 9 बजे सहमति भएपछि आन्दोलन स्थगित भएको हो। गत असार 25 गते जनकपुरको तृतीया गाछीबाट शुरू भएको मिटर ब्याज पीड़ितको पैदल न्याय मार्च 12 को निजगढ़ पुगेपछि वार्ताको पहल भएको थियो। असार 32 गते गृहमन्त्री सुदन गुरूङ र पीड़ित प्रतिनिधि बीच काठमाण्डुमा वार्ता टोली गठन गर्ने सहमति भएको थियो। सोही सहमति बमोजिम बिहिबारै काठमाण्डु आएका पीड़ित पक्षको वार्ता टोली र प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका सचिव पुष्कर सापकोटा नेतृत्वको सरकारी टोलीबीच सघन वार्ता समेत भएको थियो। शुक्रबार फेरि दुवै पक्षबीच झण्डै 8 घण्टा छलफल भएपछि यो सहमति जुटेको हो। सहमति पत्रमा सरकारी वार्ता टोलीतर्फ सचिव सापकोटा र पीड़ित पक्षतर्फ अवधेश कुशभाले हस्ताक्षर गरेका छन्। सहमति अनुसार सरकारी मिटर ब्याजलाई आर्थिक अपराध मान्दै यो कुप्रथा पुनः उन्मूलन भएको घोषणा गर्न आगामी मन्त्री परिषदमा प्रस्ताव लैजानेछ, जसबाट सम्पूर्ण फर्जी तमसुक, दृष्टिबन्धक, छिनुवा पास र बाध्यकारी चेक स्वत अवैध र खारेज हुनेछन्। सहमति अनुसार गृह मन्त्रालयले 3 महिनाभित्र विशेष विधेयक मस्यौदा तयार गरी मिटर ब्याज नियन्त्रण सम्बन्धी ऐन निर्माण गर्नेछ, जसमा मुद्दा हेर्ने छुट्टै न्यायाधिकरण, पीड़ितको सम्पत्ति फिर्ता र उचित क्षतिपूर्ति ग्यारेन्टी गरिनेछ। सहमति अनुसार वडा कार्यालयमा लेनदेन प्रमाणीकरण गर्दा रकमको वैधानिक स्रोत र बैंक कारोबारको प्रमाण अनिवार्य गरिनुका साथै आपराधिक लाभ वा भ्रष्टाचारको रकम मिटर ब्याजमा लगाउनेमाथि कड़ा कार्यवाही व्यवस्था गरिनेछ। मिटर ब्याज पीड़ितको आन्दोलन स्थगित शीर्षकमा गोर्खापत्र दैनिकमा खबर छ।
1: कोलकाता विराटनगर रेल कार्गो सेवा सञ्चालनमा तेस्रो मुलुकबाट हुने आयात अब सिधै विराटनगरसम्म शीर्षकमा नागरिक दैनिकमा खबर छ। नेपाल भारत परिवहन सम्झौता अन्तर्गत तेस्रो मुलुकबाट आयात हुने माल सामानलाई भारतीय भूमि हुँदै नेपालसम्म ढुवानी गर्ने प्रक्रियामा महत्वपूर्ण विस्तार गर्दै कोलकाता विराटनगर रेल कार्गो सेवा शुक्रबारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ। नेपाल भारत परिवहन सम्झौता अनुसार तेस्रो मुलुकबाट हुने आयात तथा निर्यातका लागि भारतीय सड़क, रेल र राजमार्ग प्रयोग गर्न सकिने व्यवस्था उल्लेख गरिएको छ। भारत सरकारको केन्द्रीय अप्रत्यक्ष कर तथा भन्सार बोर्डले 4 नोभेम्बर 2026 इलेक्ट्रोनिक कार्गो ट्र्याकिङ सिस्टम नियमावली संशोधन गर्दै कोलकाता, हल्दिया र विशाखापट्टन बजार बन्दरेहाबाट नेपालका लागि रेल मार्फत हुने कार्गो ढुवानीको दायरा विस्तार गरी विराटनगर भन्सारसम्म रेल सेवा सञ्चालनको अनुमति दिएको थियो। उक्त निर्णय कार्यान्वयनका लागि कोलकाता स्थित नेपाली महावाणिज्य दूतावासले निरन्तर पहल गरिरहेको जनाएको छ। त्यसपछि 26 फेब्रुअरी 2026 कोलकाता भन्सारले सूचना जारी गर्दै कोलकाता र हल्दियाबाट जोगबनी स्थित भारतीय भन्सार यार्ड हुँदै विराटनगर स्थित नेपाली भन्सार यार्डसम्म रेल मार्फत माल सामान ढुवानी गर्ने प्रक्रियागत व्यवस्था मिलाइएको थियो। सही व्यवस्था अनुसार